0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646।
2: यसैले भन्नुभयो यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ क्रुस विजयको चिन्ह। क्रुसलाई तपाईँहरूले विभिन्न ठाउँहरूमा देख्नुहुन्छ, कसैले गहनाको रूपमा सिक्रीमा झुन्डाउनु भएको छ भने, कसैले कानमा झुन्डाउनु भएको छ, कसैले त नाकमा पनि लगाएको देखिन्छ। र क्रुस विभिन्न प्रकारले प्रयोग भएको छ र क्रुस घरमा राखिएको हामी विश्वासीहरू हौ भनेर चाहिँ राखिएको चिन्ह स्वरूप देखिन्छ। साथै क्रुस कसैको गाडीमा, जो गाडीको ओनर चाहिँ इसाई हुनुहुन्छ भन्ने परिचय दिनको लागि क्रुस राख्नु भएको देखिन्छ। मोटरसाइकलमा लगायत विभिन्न क्षेत्रहरूमा त्यहाँ क्रुस राखेको देखिन्छ। र कति झुटो शिक्षाहरूमा चाहिँ यस्तो भान फैलियो, प्रभुलाई टाँगिएको क्रुसलाई किन हामीले त्यसरी चर्चमा राख्ने, घरमा राख्ने, हाम्रो गहना बनाउने भन्ने चाहिँ त्यस प्रकारले भन्ने उहाँहरूले त्यो गलत अर्थ पनि लगाउनु भयो। तर क्रुस चाहिँ आत्मिक रूपमा विजयको चिन्ह भनिकन बाइबलले बताएको छ। उदाहरणको लागि कलसीको पुस्तक 2:14-15 यसरी लेखिएको छ, र हाम्रो विरुद्धमा रहेको तमस्सुक र त्यसका सबै कानूनी दाबीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमसा बनाइदिनु भयो भनिकन यस खण्डमा लेखिएको छ। 14 अघि मैले पढ्दै गर्दाखेरि हाम्रो जो विरुद्धमा चाहिँ तमसुक थियो भनेर चाहिँ बताइन्दछ। र पवित्र बाइबलले यो कुरा स्पष्ट गरेको छ, दुष्टात्माले हामीले गरेको पाप अधर्म सबैको चाहिँ उसले तमसुक बनाएको छ। प्रकाशको पुस्तकमा यसलाई भाइ भाइलाई दोष लगाउने आत्मा भनेर चाहिँ भनिएको छ भने, अय्युबको पुस्तक 1 यसले परमप्रभु परमेश्वरको अघि अय्युब सम्बन्धी दोष लगाउँदछ। र कलसीको पुस्तक 2:14 हाम्रो विरुद्धमा लेखिएको तमसुकलाई उहाँले रद्द गरिदिनु भयो र त्यसका सबै कानूनी दाबीहरूलाई क्रुसमा किला ठोकिदिनु भयो भन्ने चाहिँ यस खण्डमा बताइएको छ। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, तपाईँ र म आमाको गर्भदेखि नै पापी स्वभावमा जन्मेका मानिस हौ। हामीले जान अजानमा पाप गरेका छौँ र परमेश्वरको महिमा रहित हुन पुगेका थियौँ र त्यो अवस्थामा हामी थियौँ। त्यसले गर्दाखेरि दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाएर यसले हाम्रो विरुद्धमा तमसुक नै बनाइदियो। हामीले जान अजानमा गरेको अधर्म पापहरूको विषयमा उसले सबै त्यहाँ टिप्पणी टिपेर परमेश्वरको अघि उसले दिन रात नै हाम्रो विरुद्धमा दोष लगाइरहन्छ भनिकन बाइबलले बताएको हो। र त्यो प्रकारले उसले दोष लगाउँदथ्यो यहाँ अय्युबलाई। उसले अय्युबको पुस्तक 1 तपाईँले अय्युबको सबै कुराहरूलाई सुरक्षा दिनुभएको छ र तपाईँलाई उसले इज्जत गरेको हो, मानेको हो, तपाईँले त्यो सुरक्षाको घेरा हटाइदिनुहोस् त, अय्युबले तपाईँकै अगाडि श्राप्नेछ भनिकन यसरी अय्युबलाई दोष लगाएको देखिन्छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, यहाँ क्रुस मार्फत चाहिँ हाम्रो सबै दोषहरूलाई प्रभु येशूले रद्द क्रुसमा गर्नुभयो। र त्यति मात्र नभइकन क्रुसमा उहाँले 15 यहाँ भन्ने कुरा यो हो, उहाँले प्रधानताहरू र शक्तिहरूलाई भन्नाले शैतान र भूत प्रेतका आत्माहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो। र त्यसको जो हात हतियार थियो ती सबलाई निशस्त्र खत्तम ढुट्टो उहाँले बनाइदिनु भयो। बनाइसक्नु भएपछि तिनलाई खुल्लम खुल्ला तमसा बनाइदिनु भयो। र क्रुसमा प्रभु येशूको शरीर मात्र झुन्डिएको हामी त्यसरी देख्दछौँ। तर आत्मिक रूपमा पवित्र बाइबलको वचनको अर्थमा चाहिँ त्यहाँ शैतानमाथि विजय गर्नुभएको थियो। शैतानलाई पनि उहाँले त्यसको शिर उहाँले कुल्चिदिनु भएको थियो, त्यसलाई पनि उहाँले त्यही नै झुन्डाएर खतम गरिदिनु भएको थियो। एउटा उदाहरण हामी उत्पत्तिको पुस्तकबाट लिन सक्दछौ। उत्पत्तिको पुस्तकमा जो समस्या रुखमा झुन्डेको फलबाट सुरु भएको थियो, हाम्रो जिजुबुवा आदम र जिजुमुवा हवाले अनआज्ञाकारिता रुखमा झुन्डेको त्यो फल मार्फतै गर्नुभएको थियो र त्यहाँ रुखको चिन्ह आउँदछ समस्याको सुरुवातमा। र यहाँ काठ पनि रुखबाट नै निक्लदछ। र त्यसको अर्को चिन्ह चाहिँ हामीले गन्तीको पुस्तक 21 अध्यायको जो माथि शीर्षक छ काँसाको सर्प भनेर त्यहाँबाट हामीले लिन सक्दछौ। गन्तीको पुस्तक 21 अध्यायमा मानिसहरू एकदमै अधैर्य भएका थिए र उनीहरू हेर्दा हेर्दा एडाईको बाटोको कारणले गर्दाखेरि र तिनीहरूले परमप्रभु परमेश्वर र अभिषिक्त व्यक्ति मोसाको विरुद्धमा उनीहरूले बोल्न सुरु गरे। उनीहरूले त्यसरी बोल्न सुरु गर्नु भएपछि विषालु सर्प परमप्रभु परमेश्वरले पठाइदिनु भयो। विषालु सर्पले उहाँलाई टोक्यो। टोकेपछि कतिजना मरे र कतिजना घायल भएकाहरूले चाहिँ मसालाई भन्नुभयो कि मसा पास्टरज्यू, हाम्रो लागि तपाईँले अन्तर्विन्ती परमप्रभु परमेश्वरमा गरिदिनुहोस्, हामीले गल्ती गर्यौं, हामीले पाप गर्यौं भनेर चाहिँ उहाँहरूले त्यो बिन्ती बिसाउनु हुँदाखेरि मोसाले इजरायलीहरूको लागि प्रार्थना गरिदिनु भयो र परमप्रभु परमेश्वरले भन्नुभयो कि तैँले एउटा काठ लि, त्यो काठमा एउटा सर्पको प्रतिमा बनाएर झुण्डा र ती घाइते भएका मानिसहरूलाई माथि काठमा झुण्डेको त्यो सर्पलाई हेर्नु भनेर चाहिँ भन् र जतिले हेर्दछन् उनीहरू बाँच्नेछन् भनिकन परमप्रभु परमेश्वरले भन्नुभयो। मोसाले एउटा काँसाबाट काँसाको सर्प बनाउनु भयो र काठमा झुण्डाइदिनु भयो र इजरायलीहरूलाई भन्नुभयो त्यो खम्बामा झुन्डिएको सर्पलाई तिमीहरूले हेर भने चाहिँ भन्नुभएपछि जतिले हेरे तिनीहरू बाँचे भनिकन यस खण्डमा बताइएको छ। यो खण्डलाई म पढिदिँदछु। र इजरायलीहरूले परमप्रभु र मोसाको विरुद्धमा बोल्न भएपछि को खण्डलाई चाहिँ म पढिदिन्छु, विरुद्धमा बोलेको पछि के परिणाम भयो भन्ने कुरा। यो गन्तीको पुस्तक 21 6 मुनि छ। तब परमप्रभुले मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनु भयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूका धेरैजना मरे। अनि मोसा कहाँ आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदिउन् भनी परमप्रभुलाई प्रार्थना गरिदिनुहोस्। तब मोसाले मानिसहरूको निम्ति प्रार्थना गरे। 8 परमप्रभुले मोसालाई भन्नुभयो, तैँले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खम्बामा झुन्ड्या, सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्। तब मोसाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खम्बामा झुन्डाए, सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि उनीहरू बाँचे। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यहाँ जो काँसाको सर्प जुन खम्बामा झुन्डाइयो, यो खम्बा चाहिँ काठ थियो, यो खम्बा रुखबाट आएको थियो र आउनुहुने सृष्टिकर्ता परमेश्वरले जसरी मानिसहरूको पापलाई क्षमा गर्नुहुने, मानिसलाई पापबाट मुक्त दिनको लागि त्यहाँ एउटा क्रुसको चिन्हको यहाँ एउटा संकेत आएको छ। र यस कुरा पुरानो करारमा मात्रै भनिएको होइन, सृष्टिकर्ता परमेश्वर मसीहा येशु भएर धरतीमा आउनु भएपछि उहाँले योहन्नाको पुस्तक 3:14 यो स्पष्टसँगले यही काँसाको सर्प सम्बन्धी उहाँले भन्नुभयो। यो खण्डलाई पनि म पढिदिनेछु र यो खण्ड हुनेछ योहन्नाको पुस्तक 3:14। र यस खण्डमा प्रभु येशूले यसो भन्नुभयो, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनु पर्छ। र यहाँ प्रभु येशूले भन्दै हुनुहुन्छ, मोसाले उजाड स्थानमा सर्पलाई त्यो खम्बामाथि उचाल्नुभयो, त्यस्तै मानिसको पुत्र चाहिँ क्रुसमाथि उचालिनु पर्छ, यानि टाँगिनु पर्छ भनिकन यस खण्डमा उहाँले भन्नुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, प्रभु येशु क्रुसमा टाँगिनु हुँदाखेरि शैतानलाई पनि उहाँले त्यहीँ नै त्यसको शिर कुल्चिनु भएको थियो, त्यसलाई उहाँले खतम पार्नु भएको चिन्ह जो गन्तीको पुस्तक 21 त्यो सर्पलाई टाँगिएको भन्ने चिन्ह स्वरूप नै यहाँ प्रभुले भन्दै हुनुहुन्छ। त्यसले गर्दाखेरि क्रुस प्रभु येशूलाई मार्ने माध्यम भएको यानि एउटा चिन्ह होइन, तर क्रुस त शैतान हारेको, दुष्ट आत्माहरू हारेको ठाउँको एउटा चिन्ह हो र यो चाहिँ हाम्रो विजयको एउटा चिन्ह हो। त्यही भएको कारणले गर्दाखेरि क्रुसलाई प्रभु मारेको एउटा चिन्ह भन्ने प्रकारले हामी लिँदैनौ, तर क्रुसलाई चाहिँ इसाईहरूको विजयको चिन्ह, यानि सारा सृष्टिमा भएका मानिसहरूको पाप क्षमाको लागि विजयको चिन्ह भनेर चाहिँ हामी यसरी लिँदछौ। र पहिलो पत्रुसको पुस्तक 2:24 क्रुस मार्फत उहाँले हाम्रो पाप बोक्नुभयो भनेर पनि यस खण्डमा बताइएको छ। र यो खण्डलाई पनि म पढिदिँदछु। हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो भनिकन यस खण्डमा बताइएको छ। र उहाँले क्रुस मार्फत हाम्रो पाप बोक्नुभयो र क्रुस चाहिँ हाम्रो विजयको चिन्ह हो। हामी पापबाट अधर्मबाट हामी मुक्त भएको त्यो चिन्ह हो। त्यसै कारणले गर्दाखेरि हामी चर्चमा क्रुसको चिन्ह राख्दछौँ, घरमा क्रुसको चिन्ह राख्दछौँ र विभिन्न ठाउँहरूमा हामी क्रुसको चिन्ह चाहिँ विजयको चिन्ह भएको कारणले गर्दाखेरि त्यसरी क्रुसलाई हामीले राख्ने चलन छ। र यति भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सम्पूर्ण मण्डलीको परिवार गुरुबा गुरुआमा लगायत सबैलाई जय मसीह। म लीला मगर अनि मेरो घर चाहिँ अधिकारी भएर अधिकारी पनि अन्तिममा जोडिएको छु। म ग्रीष्मसिंह म एयरपोर्ट चर्चमा म एउटा सदस्य हुँ। मेरो ठेगाना भन्नु पर्दा धनुषा जिल्ला मेरो माइती हो। म लीला मगर है। मैले धेरै दुःख पीर कष्ट पाएको, मैले यो दुःख कष्ट पाएको शैतानको दासोसमा चाहिँ मैले दुःख भोगेको वर्ष मात्रै 26 वर्ष मैले दुःख भोगे। आज म आजाद भएर प्रभुमा म यस्तो आनन्दित छु, आनन्द छु। संसारले मलाई जे स्वीकार्छ मतलबै छैन। अरूले कुरा गर्न थाल्यो भने म भजन गाउँछु अनि अरू मान्छे भेला कुरा गर्थ म त्यहाँबाट भाग्छु। मलाई चाहिँ त्यहाँबाट भाग भन्नुहुन्छ प्रभुले, निस्किहाल यहाँबाट भन्नुहुन्छ। म त्यसरी निक्लिन्छु, मलाई प्रभुले यसरी चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ। प्रभुलाई लाखौं करोड़ धन्यवाद मलाई नयाँ जीवन दिएकोमा। प्रभुलाई म त दुई हात उसाले धन्यवाद दिन्छु कि मैले यस्तै म जस्तो बिमारी भेट्यो भने म त अझै पनि उनीहरूलाई म सम्झाउँछु। मलाई हिजो डाँटी डाँटी प्रार्थना गर्ने विश्वासीहरू चर्च सिन्धुलीको थियो। उहाँ सिन्धुलीको एउटा रेबिका श्रेष्ठ भन्ने दिदी मैले आज अस्ति भर्खरै भेटे थिएँ। शनिबारको दिन उहाँ काठमाडौँ बिमार भएर आउनु भएको रहेछ अनि मलाई प्रभुले भन्नुभयो यसको गल्तीको कारणले जीले बाटो दियो शैतानलाई भन्नुभयो। अनि मैले भने दिदी तपाईँलाई त दुष्टले यस्तो गरेको रहेछ, प्रभु यीशुले भन्नुभइसक्यो मलाई। भन्दाखेरि हो बहिनी मैले नखाने पनि खाएँ, नजाने ठाउँमा गएँ, तिमी हिजोको विश्वासी यस्तो भइसकेछौ, म यस्तै छु, म विश्वासको विश्वासी भन्नुभयो। होइन तपाईँ उहाँ चाहना हुनु पर्यो। मलाई चाहना के थियो, बाँच्ने चाहना थियो अनि सत्य के छ भने चाहना थियो, त्यो चाहिँ मैले प्रभु यीशुमा पाएको। तपाईँहरूले नै मलाई बाटो देखाउनु भयो, तपाईँहरूले नै मलाई यसरी ल्याउनु भयो, अहिले म यहाँ चर्चमा जान्छु भन्दा उहाँले भन्नुभयो नरम वचन दिने, एकदम प्रष्ट वचन दिने, पास्टर बुवाकाम हो भनेर भन्नुभयो। हो भने मैले मलाई पनि एक दिन लैजाऊ ल भन्दै हुनुहुन्थ्यो, तर ल ल भने तर दुष्टले कहाँ आउने मौका दिँदो रहेछ। उहाँ चाहिँ घर जाने पर्ने भएर हिजै नै घर जानुभयो। त्यस्तो कुराहरू पनि शैतानले रोकथोक गर्न आउँदो रहेछ। त्यस्तोमा चाहिँ चाहे विश्वासक होस् 30 वर्ष होस् तर 10 आज्ञामा हामी चलेनौ भने चाहिँ हामीलाई के गर्दो रहेछ, दुष्टले लडाउन खोज्दो रहेछ। हामी चाहिँ एकदम

आज मेरो श्रीमान पनि परिवर्तन हुँदै हुनुहुन्छ र काम परिश्रम पनि प्रभुले फलिफाप दिनुभएको छ। आज मलाई अरूसँग पैसा माग्नु पर्दैन, प्रभुले जुटाइरहनु भएको छ। मेरो श्रीमानद्वारा उहाँले चाहिँ काम परिश्रममा एकदम आशिष दिनुभएको छ। यस्तो कि प्रभुले मलाई अलिकति पैसा अब यसरी जम्मा हुने बित्तिकै जगु तिमी फलानाको घरमा यस्तो चामल सकेको छ, म त्यहाँ जान्छु अनि तिमीलाई यस्तो भएको छ भने हो दिदी कसै थाहा पो भन्छ। मलाई हिजो बेलुका प्रभुले दर्शन दिएको, त्यहाँ चामल तेल नुन किनेर छोडिदिन्छु अनि त्यस पछाडि ल्याएर मैले गर्छु भनेर होइन, प्रभुले अराएको म मान्छु, म आधा रातमै मान्छु, छ भने जुटाउनुहुन्छ, प्रभुले देखाउनुहुन्छ, म जान्छु अनि कसैको घरमा जाऊ त्यहाँनिर पैसा देऊ भन्नुहुन्छ। प्रभु मसँग त यति हजार मात्रै छ, त्यही पनि देऊ, म त्यो पनि म गोजीमा एक रुपियाँ नराखेमा दिन्छु अनि फेरि एकै केही घण्टा या केही दिनमा फेरि मेरो गोजी भरिन्छ अनि त्यसो हुन्छ। प्रभु तपाईँ त चमत्कार, अनि एक दिन मैले भने प्रभु दिनुहोस् न मलाई, दिएर हेर्नुहोस् म कहिले लोभ गर्दिनँ भने त्यसो भन्दा त मलाई दर्शनमा प्रभुले के गर्नुभयो, आकाशबाट पैसा बर्साउनु भयो दर्शनमा अनि टिप छोरी भन्नुभयो कि तँलाई लोभ लाग्दैन भने कति टिप दो रहेछ तेरो आफ्नो कुन र अरू कुन भनेर भन्नुभयो। अनि मैले भने ल म टिप छु भने, तर मेरो मनमा चाहिँ के आयो, खुम्चेको जति मैले टिपी सक्लो टिपिन, हजारकै हजारको दियो अनि टिपिन, अनि मैले त्यो टिपिसकेपछि प्रभुले मलाई यस्तो थम दिनुभएको गुड, तँलाई लोभ नलिनछ किनकि तैँले जतिखेर मैले उठाएर मैले भेटी छुट्या यस्तो फलान ठाउँ दिए भन्दा तैँले मलाई कहिले पनि होइन होला प्रभुले भनिनस् खरक्क लगाएर दिस, अब तँलाई मैले यस्तो बनाउँछु कि भन्नुभयो। तर कस्तो प्रभु जान्नुहुन्छ, म बन्छु भनेर पनि होइन, मलाई कुलपेटमा जान डर लाग्छ अनि कुनै ठाउँमा मलाई कुलपेटमा जाऊ वचन बाडा भन्छ, तर वचन पदहरू मलाई थाहा छ, प्रभुले दिएकोहरू वचन कहिले नहराउँदो रहेछ, दिमागमा रहन्छ, अरू बेला नआए पनि त्यो सङ्कटको बेला यो वचन यो भन अनि प्रार्थना गर्दै गर्दा यो वचनको यो भन यो बिमारलाई यो वचनले दाबी गर भन्नुहुन्छ, म त्यो गर्दा तिमीलाई कसले सिकाएको भन्छ, मलाई प्रभुले सिकाएको भन्छु, तर तिमीसँग त कोही छैन विश्वास यस्तो यस्तो डर विश्वासी भन्छ, तर मेरो दरो चाहिँ परमेश्वर हुनुहुन्छ अनि तिमीलाई पैसा कसले दिन्छ, तिमी काम पनि गर्दैनौ, हो म पहिला टेलर गर्थे, टेलर काम गर्थे, अहिले मलाई म टेलर काम गरेको छैन, मैले घरमै एउटा दुइटा लुगा सिलाउँछु, एउटा मिसिन राखेको छु, मेरो श्रीमानले काम गर्नुहुन्छ, पेन्सन पकाएर बस्नुपर्छ आर्मीको, पेन्सनले हामी यताउति गर्छौँ, उहाँले मैले हाम्रो 18 लाख डुब्यो पहिला दुष्टले डुबायो, त्यहाँबाट मैले यसरी बस्नु हुँदैन भनेर मैले गाडीको लाइनमा प्रभुले नै मलाई दिमागमा दिनुभयो, मेरो श्रीमानले गाडी हाँक्दै हुनुहुन्छ, अहिले टेम्पो हाँक्नुहुन्छ, टेम्पोबाट कमाएर ल्याएको पैसा मलाई राख्नु दिनुहुन्छ, हिजो मलाई श्रीमानले राख्नु दिनुहुन्न थियो, आज प्रभु यीशु आएपछि उहाँले लौ राख भनेर मैले भनेको थिएँ, प्रभु यो दिने हातहरू मलाई अगाडि बढ्नु छ भने मलाई तपाईँले मेरो श्रीमानबाट हामुठी फुकाउनै पर्छ भने मैले दिन रात घन्टौं घन्टौं प्रार्थना गरेँ, आज मलाई प्रभुले दिनुभयो, हिजो दिनुभयो त मलाई मेरो श्रीमान दिनुभयो, दिइहाल्नुहुन्थ्यो नि त्यतिखेर उहाँले राख्नुहुन्थ्यो, आज त मलाई प्रभुले दिनुभएको, श्रीमानले अब कमाएर ल्याउनु दिनुहुन्छ, प्रभुलाई धन्यवाद दिन्छु पहिला सुरुमा, अनि म श्रीमानलाई धन्यवाद काम गर्ने आधारलाई भन्छु अनि सधैँ म प्रार्थना गर्छु, अब प्रभु मैले खर्च गर्नुपर्ने कति छ मेरो श्रीमानले हिसाब नखोज भन्छु, त्यसो गरेर म अगाडि बढ्दैछु, अनि मलाई प्रभुले भन्नुहुन्छ मेरो गल्ती छ भने चाहिँ तेरो गल्ती छ, पश्चातापको फास्टिङ बस भन्नुहुन्छ, म बसिहाल्छु, म प्रभुले जे भन्नुहुन्छ म त्यो चाहिँ मान्छु, अनि म भन्दछु सबैले मलाई हेला गरे पनि होइन छोछत गरे पनि मलाई परमेश्वरको राज्यमा पर्नु पाए के चाहियो, मलाई सबैभन्दा मलाई यीशु चाहियो, उहाँ नै हुन्छ सम्पत्ति धन आत्मा शरीर प्राण सबै उहाँसँग, उहाँ यीशु बिना त म 5 सेकेन्ड पनि टाढा बस्न सक्दिनँ, मेरो सास रहेन भने म बाँच्नै सक्दिनँ, त मेरो प्राणै मेरो यीशुको हातमा छ, त्यसरी म यसरी अगाडि बढ्छ, उहाँसँग त म एकको भयो भने झन् कति खुसी हुन्छु कि म थप्पडे मारेर प्रभु राजा यीशु आयो भनेर गीत गाउँछु, म त खालि किन प्रभु यीशु नआएको भए मेरो पाप क्षमा हुने थिएन, मैले जीवन पाउने नै थिएन, आज मैले नयाँ जीवन पाछु, यो नयाँ जीवन सबैलाई म भन्छु, कसरी हिजो म बिमार भएर हिँडेको मान्छेले मलाई देखेको मान्छेले भन्छ तिमी त यति बलियो भएर तिमी यति मोटो आएछौ कस्तो राम्रो भएछौ भन्छ, म भन्छु मलाई यीशुले दिएको जीवन यो नयाँ हो भनेर म भन्छु, ए तिमी यीशु धर्म मान्यौ भन्छ, हो म त यीशु धर्म मानेर हिँडेको छु, म सत्यमा आएको छु भन्दाखेरि सब सबै एउटै हो भगवान भन्छ, होइन प्रभु यीशु चाहिँ बाटो सत्र जीवन पिताको पुत्र यीशु छ भन्दा उनीहरूले होइन सबै मानवमा आएको, मैले एकजना विश्वासीलाई पनि भने अनि सबै एउटै हो भन्यो, तर मलाई चाहिँ के दिनुभयो प्रभुले, प्रभुले चाहिँ के भन्नुभयो, प्रार्थना गर अगाडि बढ निर्बुद्धिमा नपर बुद्धिमानी हो, अनि त्यो 5 कन्या निर्बुद्धिले चाहिँ के भनेको थियो थाहा छ तँलाई भन्नुभयो, मलाई थाहा छैन प्रभु भन्दा मेरो लागि प्रार्थना गर्दै राजा आउनुभयो भन्दाखेरि उनीहरूले हामी भ्याउँदैनौ भनेर उहाँहरू छिर्नुभयो बुद्धिमानी जति, र उनीहरू चाहिँ अरूलाई प्रार्थना गरिदेऊ भनेर जान खोजे गए र प्रार्थना गरेर फर्किदियो।

0: भन्दाखेरि ऊ चाहिँ के भयो, छोडियो, र त चाहिँ अबदेखि ज्ञान बुद्धि पाउनको लागि, मेरो राज्यमा आउनको लागि चाहिँ त प्रार्थना आराधना वचनमा एकदम त अगाडि बढे छोरी भन्नुभयो, हस् म त्यही गर्छु भने म आजसम्म त्यही गर्दै हिँडिरहेको छु, मलाई थाहा थिएन वचनको प्रकाश पनि थाहा छैन, मलाई प्रभुले त्यसरी दिनुभयो, प्रभुलाई लाखौं करोडौं धन्यवाद, अनि म यही सन्देश छोड्दछु अन्य दिदी बहिनी दाजुभाइ प्रभुलाई नचिनेको छ, सबै प्रभु यीशुमा आउनुहोस्, आज म जीवन पाएको छु, भोलिको दिन पनि म जस्तै कति आएछन् म यसै गरी सुसमाचार फिजाउनेछु, र भन्दै म यो सन्देश लुस एफएममा छोड्दै मेरो गवाईद्वारा कतिलाई दबाई भएको होस्, कति अब अविश्वासी पनि आउन सकोस् र विश्वासमा कमजोर हुने पनि बलियो हुनुहोस्, मनलाई बाँध्नुहोस्, ढोका थुन्नुहोस्, प्रार्थना गर्नुहोस्, अब जानी नजानी जसरी अरूसँग गफ गर्नुहुन्छ त्यसै गरी प्रभुसँग गफ गर्नुहोस्, प्रभुले सिकाउँदै लानुहुन्छ, आज मलाई सिकाउने परमेश्वर तपाईँले पनि सिकाउनुहुनेछ, तपाईँलाई यही सन्देश छोड्दै लीला मगर यो गुटनी चेभनबाट बाहिरिँदछु, अनुमति रहोस् येशु क्रिस्टको नाउँमा, जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749886699 9749886699 के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841354402, 9841354402 र 9010334406 9010334406। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
2: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनी पार्न चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज FM 105.1 MHz।
3: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
4: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश,
5: परिवर्तनका लागि तयार हुनुहोस्। दोस्रो भाग, जयमसी आज शनिबार सेप्टेम्बर 26 तारिक असोज 10 गते। आजको बाइबल खण्ड उपदेशकको पुस्तक 3 अध्यायको 1 र 11 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, सबै कुराको लागि समय छ र आकाश मुनि सबै क्रियाकलापको बेला छ, वहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनु भएको छ। असलदेखि महानसम्म नामक आफ्नो पुस्तकमा व्यवसायी, नेता तथा लेखक जिम कोलिन्सले 1950 दशकमा विश्वको सबैभन्दा ठूलो खुद्रा व्यापार संस्था मेगा किराना स्टोर ANP 50 दशकमा फस्टाएको अर्को सुपरमार्केट श्रृंखला क्रोगरसँग तुलना गरेका छन्। यी दुवै कम्पनीहरूले प्रविधिसँग संसार परिवर्तन भइरहेको महसुस गरे। चालाखीपूर्वक दुवै कम्पनीहरूले अनुसन्धान गरे र यी परिवर्तनहरूले भविष्यको व्यवसायलाई कसरी असर गर्नेछन् भनी भविष्यवाणी गर्न योग्य विश्लेषकहरूलाई नियुक्त गरे। तिनीहरू प्रत्येकले निष्कर्ष निकाले कि भविष्यमा ग्राहकको लागि सुविधा सर्वोपरि हुनेछ। एकै ठाउँमा सबै थोक किनमेल गर्न सकिने बजार ग्राहकहरूको खोजी हुने थियो। त्यसकारण क्रोगरले आज हामीलाई सामान्य रूपमा लिने गरेको नयाँ सुपर स्टोर रणनीतिमा आफ्ना स्टोरहरूलाई समायोजन गर्न कदम छाले। खानाको अतिरिक्त तिनीहरूले सरसफाई सामग्री, औषधिहरू, खरायसी सामानहरू र अन्य धेरै थोक राख्न थाले। तर एएनपीले ती निष्कर्षहरूलाई व्यवस्था गर्ने छनौट गर्यो। नतिजा 1999 क्रुगरले एक समयको आफ्नो प्रतिस्पर्धी एएनपीले भन्दा 80 गुणा बढी नाफा कमायो र बजारमा पहिलो स्थान कब्जा गर्यो। यहाँ तपाईँको लागि एउटा शिक्षा छ। जीवनमा तपाईँले चाहनु भएको कुरा प्राप्त गर्न तपाईँले परिवर्तनका संकेतहरू र आउँदै गरेका चुनौतीहरूलाई व्यवस्था गर्न सक्नुहुन्न। अनि केही भइरहेको छैन भनेर बहाना गर्नु भनेको केवल इन्कारमा जिउनु हो। एउटा गीतले भने छै परिवर्तन आउने नै छ। त्यसो भए के तपाईँ परिवर्तन आउँदा त्यसै अनुरूप अनुकूलन गर्न तयार र इच्छुक हुनुहुन्छ कि तपाईँले सामना गर्न प्रयोग गर्ने प्रविधिहरू सक्रिय र प्रभावकारी छन् कि तपाईँ परमेश्वरको मार्गदर्शन र आशिष खोज्दै हुनुहुन्छ परमप्रभुले बुद्धि दिनुहुन्छ र उहाँको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन् यो कुरा तपाईँले हितोपदेशको पुस्तक 2:6 हेर्न सक्नुहुन्छ त्यसकारण अवश्यम्भावी परिवर्तनका लागि अहिलेदेखि तयार हुनुहोस् आमेन परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन् जय मसीह
4: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हाम्रो ठेगाना आशाको सन्देश नेपाल नखु ललितपुर
6: मोबाइल नम्बर 98082048 70
4: इमेल ठेगाना mos.radioministry@gmail.com
6: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्
4: तपाईँको आजको दिन आशिषमय रहोस् जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
3: यो समय हो धन्यवाद बिहानी।
4: यशुले यहोन्ना 14 3 यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, म तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जय मसीह अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानीमा। हजुर, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनसँगै म आइजेक राई उपस्थित भइसकेका छौं। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति येशु ख्रिस्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाईँ आफै निन्द्राबाट बिउजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईँलाई कसैले जगाउनु परेको थियो? यदि तपाईँलाई कसैले एका बिहानै निन्द्राबाट जगाउने काम गर्दै आइरहनु भएको छ भने त्यो तपाईँलाई जगाउने, निद्राबाट बिउझाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ। एक बिरामी परेर बिहोश अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा ल्याउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी छाउँछ र आत्मविश्वास बढ्छ होला तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बिहोश अवस्थामा रहेको व्यक्तिको चेत खुलिसकेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिनप्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको कामप्रति एकदमै जोशसित अघि बढ्नु पर्दछ किनभने उसले येशूमा दृढ भरोसा राख्दछ। मित्र, हामी येशूमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ, त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो पल प्रति त्यो समयको लागि अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरुरी छ किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने येशु त्यहाँ हुनुहुनेछ। यो कति खुसी र आनन्दको कुरा छ, होइन र? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब हामी विदा भएर अर्को संसारमा पुग्दा येशूले प्रतिज्ञा गर्नु भए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने कुरा थाहा गर्नु कस्तो सान्त्वना दिने कुरा हो, होइन र मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभुलाई, परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिऊ। र प्रिय श्रोता मित्र, एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै आजको लागि म आइजेक राई बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय मित्र, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता आउनुहोस्, अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, आज फेरि पनि हाम्रा प्रिय उद्धारकर्ता ख्रिष्ट येशू प्रभुको अनुग्रहबाट येशूको सन्देश कार्यक्रमको माध्यमबाट तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको सबै मानवको मुक्तिदाता ख्रिष्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको मत्ती 24 पद 3 31 लेखिएको छ, एक दिन येशू ख्रिष्ट प्रभु इसरायल देशको जैतुन भन्ने डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँ कहाँ आएर सोधे, हामीलाई भन्नुहोस्, तपाईँको दोस्रो आगमन र यस युगको संसारको अन्त्यको चिन्ह के हुनेछ? तब येशूले तिनीहरूलाई जवाब दिनुभयो, होसियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। धेरैजना मेरो नाउँमा म ख्रिष्ट हुँ भन्दै आउनेछन्, धेरैलाई बहकाउनेछन्। युद्धहरू र युद्धहरूका हल्ला, जातिको विरूद्धमा जाति र राज्यको विरूद्धमा राज्य उठ्नेछन् र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ, आखिरसम्म स्थिर रहने चाहिँ बचाइनेछ। राज्यको यो सुसमाचार सारा संसारको सबै जातिहरूका लागि गवाहीको लागि प्रचार गरिनेछ। तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमा साथ आइरहेको देख्नेछन्। उसले आफ्नो स्वर्गदूतहरूलाई तुरैको ठूलो आवाजको साथ पठाउनेछ र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन्। त्यसै गरी 1 थिस्सलोनिकी 4:16 उल्लेख गरिएको छ, किनकि प्रभु येशू स्वयं हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीको स्वरसित स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिष्टमा मरेकाहरू चाहिँ पहिले बौरी उठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौं र यसरी हामी सधैँ प्रभु येशू ख्रिष्टसँग रहनेछौं। हेर, उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि जसले उहाँलाई घोचे, पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। प्रकाश 1:8-17 पदहरूमा भनिएको छ, ख्रिष्ट येशू प्रभुले आफ्नो चेला युहन्नालाई दर्शनमा भन्नुभयो, अल्फा र ओमेगा म नै हुँ, नडराओ, आदि र अन्त्य र जीवित चाहिँ म नै हुँ, म मरेको थिए, हेर म सदा सर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पतालका साँचाहरू मसित छन्। प्रिसोता, पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको येशूको सन्देश संसारको पृथ्वीको सबै कुलहरू, जात जातिहरूको, हरेक व्यक्तिहरूको अन्तिम न्यायको सन्देश हो, जुन अन्तिम न्यायमा ख्रिष्ट प्रभुले कसलाई स्वर्गमा पठाउनुहुनेछ, कसलाई नर्कमा पठाउनुहुनेछ भन्ने बारेमा दिइएको सन्देश हो। यो सन्देश हरेक मानिसको भविष्यसँग जोडिएको सन्देश हो। प्रेसवटा, सबै मानिसहरूको भविष्यको सम्बन्धमा यस संसारमा छँदाखेरि नै, मृत्युभन्दा अगाडि नै, यो शरीर त्याग्नुभन्दा अघि नै, शरीरबाट सास आत्मा निस्केर जानु अगाडि नै, यो परमप्रभु परमेश्वरले माटोबाट बनाएर उहाँको सास आत्मा फुकेर जीवित बनाएको शरीरबाट सास निस्केर जान अघि नै, माटोबाट बनेको शरीर माटोमा नै फेरि मिल्नलाई सास आत्माले छोड्नु अघि नै, हामीले यो शरीर जीवित हुँदै निर्णय गर्नुपर्ने महत्वपूर्ण कुराको बारेमा धर्मशास्त्र पवित्र बाइबलमा लेखिएको येशू ख्रिष्ट प्रभुले उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकमा मानव जातिलाई दिनुभएको प्रमुख येशूको सन्देश चाहिँ प्रभु येशू ख्रीष्ट फेरि आफ्नो स्वर्गदूतहरूसँग यस धरतीमा पृथ्वीमा सबै मानिसहरूले यो भौतिक शरीरको आँखाले देख्ने गरी आउनुहुनेछ र संसारको सृष्टिदेखि उहाँको दोस्रो आगमनसम्मको सबै मानिसहरू चाहे इसाई क्रिस्टियनहरू अन्य सबै धर्म वर्ग सम्प्रदायहरू आस्तिक नास्तिक भौतिकवादी ईश्वरवादी आदि हरेक मानिसहरूको अन्तिम न्याय गर्नको लागि आउनुहुनेछ भन्ने हो। सबै मानवको गन्तव्यको निर्णय सबै मानवको भाग्यको निर्णय गर्नलाई येशू आउनुहुनेछ। त्यो न्यायको समयमा सबै मानिसहरू जसको यो भौतिक शरीर माटोमा मिलेर रहेको हुन्छ त्यो माटो जहाँ पुगेर बसेको भए तापनि सबैलाई नयाँ अमर शरीर प्राप्त हुनेछ। कहिले पनि नष्ट नहुने शरीर देह हामी सबैले पाउनेछौ। प्रेसवटा हाम्रो यो भौतिक शरीर चाहे माटोमा गाडी राखेर एकै ठाउँमा राखेको भए पनि पोलेर खरानी अस्थिहरूको रूपमा नदी समुद्रमा बगाएको भए पनि चाहे अस्थि धातुको रूपमा अनेकौं ठाउँहरूमा देश विदेशमा पुर्याएर मन्दिर आदि जुनसुकै ठाउँमा पुर्याएर वितरण गरेको भए तापनि केही फरक पर्ने छैन। हामी सबैको पुनरुत्थान भएको शरीर नयाँ शरीर हुनेछ जुन शरीरको अन्त हुने छैन। आगोले पानीले जेसुकैले पनि नष्ट हुने छैन। त्यो अमर शरीर हुनेछ। त्यो शरीरको बारेमा येशु ख्रीष्ट प्रभुको पुनरुत्थित शरीरको बारेमा धर्मशास्त्र बाइबलको लुका 24 36 43 र पहिलो कोरन्थी 15 अध्यायको 35-55 लेखिएको छ। येशु ख्रीष्ट प्रभुले पुनरुत्थान भएको शरीरमा नै माछा खानुभयो भनेर लेखिएको छ। त्यसो भए त्यो कस्तो शरीर हुनेछ त? त्यो शरीरले सुख दुःख आनन्द आदि सबै अनुभव गर्नेछ। अहिलेको शरीरले जस्तै सबै चेतना हुनेछ। सपना जस्तो हुने होइन, अहिलेको जस्तै हुनेछ। तर फरक चाहिँ यति हो कि अमर शरीरमा परिवर्तन हुने भएकोले त्यो कहिले पनि नमर्ने कहिले पनि नष्ट नहुने शरीरमा परिवर्तन भएको हुनेछ। त्यो शरीर आत्मिक शरीर हुनेछ। येशू ख्रीष्ट प्रभुको बौरी उठ्नुभएको शरीर जस्तै हुनेछ। येशू ख्रीष्ट प्रभु बौरी उठ्नुभएपछि उहाँको इच्छा अनुसार जहाँ पनि जहिले पनि देखा पर्नुहुन्थ्यो। उहाँको शरीर आत्मिक शरीरमा परिवर्तन भइसकेको थियो। त्यो शरीर भौतिक शरीर नभएकोले जहाँ पनि जान सक्ने हुनेछ। भौतिक कुराले अधीन नहुने छेकबार नहुने नरोक्ने बन्धनमा पार्न नसक्ने शरीर हुनेछ। येशू ख्रीष्ट प्रभु उहाँको चेलाहरू धोका ठुनेर आग्लो लगाएर बसेको घरमा पनि अचानक चेलाहरूको बीचमा देखा पर्नुहुन्थ्यो। येशू 40 दिनसम्म पुनरुत्थान भएको शरीरमा नै यस संसारमा देखा परिरहनुभयो। चेलाहरूसँग बातचित गर्नुभयो। 40 दिनसम्म चेलाहरूलाई शिक्षा दिनुभयो। अचानक देखा परेर उनीहरूलाई समस्या समाधान गरिदिनुहुन्थ्यो। चेलाहरूको समस्या देखेपछि उहाँ देखा परेर समस्या समाधान गरिदिनुहुन्थ्यो। प्रेसवटा युहन्ना 21 लेखिएको छ, एक दिनको कुरा हो, चेलाहरूको समस्या परेर रातभरि पुरानो पेसा अनुसार माछा मार्न गएका हुन्छन् तर एउटा पनि माछा मार्न सकेनन्। अनि बिहानै येशू समुद्रको किनारमा देखा परेर उनीहरू मध्येको पत्रुसलाई भन्नुभयो, ढुङ्गाको दाहिनेपट्टि जाल हान, र उहाँको आज्ञा अनुसार उनीहरूले जाल हाने, अनि त सम्हाल्नै नसक्ने गरी माछा जालमा पर्यो। यसरी उनीहरूको पेटको निम्ति खानेकुराको समस्या येशूले समाधान गरिदिनुभयो। यसकारण प्रेसवता पुनरुत्थित शरीर बौरी उठेको देह अहिलेको भन्दा फरक र चेतनशील हुन्छ। अहिलेको शरीर बुढाबुढी हुँदै गएपछि चेतना स्मरण शक्ति कमजोर हुँदै जान्छ, छिटै बिर्सिने, अहिले गरेको कुरा एकछिनपछि बिर्सिने हुन्छ। शरीर बुढो हुन्छ र मर्छ। यो शरीर नष्ट हुन्छ तर त्यो शरीर अमर अनन्तसम्म रहिरहने कहिले पनि बुढो नहुने नष्ट नहुने हुन्छ। मृत्यु हुने त कुरा नै हुने छैन। उत्पत्तिको पुस्तकमा सृष्टिको शुरूको मानिस आदम र हब्बाको शरीरलाई परमेश्वरले त्यस्तै प्रकारको नै सृष्टि गर्नुभएको थियो तर त्यस बेला परमेश्वरले आज्ञाकारिताको कानून बनाउनु भएको थियो। त्यो कानून चाहिँ अदनको बगैँचाको बीचमा उहाँले रोप्नु भएको असल र खराबको ज्ञान दिने रूखको फल तिनीहरूले खाए भने तिनीहरूको शरीर मर्नेछ। परमेश्वर र मानिससँगको सम्बन्ध टुट्नेछ। माटोबाट बनाएको शरीर नष्ट हुनेछ र फेरि माटो नै हुनेछ। आत्मिक शरीर चाहिँ नष्ट हुने छैन, तर परमेश्वरसँगको सम्बन्ध नष्ट हुनेछ, जसको कारण तिनीहरूलाई नर्क जानुपर्ने हुनेछ भन्ने थियो। परमप्रभु परमेश्वरसँग पुनः सम्बन्ध जोडिएन, पुनः मिलापमा आएन भने हामी मानिसहरू नरकमा जानुपर्नेछ। त्यस्तो अमर हुनको लागि सृष्टि गरिएको माटोको शरीर भए पनि उत्पत्तिको पुस्तकमा लेखिएको छ कि आदमको जम्मा उमेर 930 वर्षको थियो र सबैभन्दा बढी उमेरसम्म बाँच्ने मानिस मटुसेलहको उमेर 969 वर्षको थियो, तर पनि उनीहरूको शरीर नष्ट भयो। त्यसकारण प्रेसवटा अब येशु ख्रिष्ट प्रभुको दोस्रो आगमनको समयमा उनीहरू पनि बौरी उठ्नेछन्, किनभने त्यस समयमा सबै मानिसहरूको अन्तिम न्याय हुनेछ। त्यसैले त्यस न्यायको लागि उनीहरू पनि बौरी उठ्नेछन्, उनीहरूले पनि पुनरुत्थित नयाँ शरीर पाउनेछन्, उनीहरूलाई पनि परमेश्वरले नयाँ अमर शरीर दिनुहुन्छ। उनीहरूको त्यो शरीरमा न्याय हुनेछ, जुन शरीर चाहिँ सदाको लागि अमर रहनेछ। प्रभु येशु ख्रीष्टको बौरी उठ्नु भएको शरीर जस्तै शरीर उनीहरूले पाउनेछन् र सदा जीवित रहनेछन्। उनीहरूले मृत्यु हुनुभन्दा अगाडि नै येशु प्रभु ख्रीष्टलाई स्वीकार गरेका छन् भने, उहाँलाई ग्रहण गरेका छन् भने, येशु ख्रीष्ट प्रभुका चेलाहरू जहाँ हुनेछन् त्यही नै उनीहरू पनि हुनेछन्। येशुको स्वर्गीय मण्डलीमा येशु ख्रीष्ट प्रभुसँगै उनीहरू हुनेछन्, किनभने त्यस बेला ख्रीष्ट येशु प्रभु पनि स्वर्गीय मण्डलीमा सदाको लागि हुनुहुनेछ। प्रिय श्रोता, तपाईँ हामी जसले येशु ख्रीष्ट प्रभुलाई ग्रहण गरेका छौं, जो जतिले उहाँलाई आफ्नो मुक्तिदाता भनी आफ्नो मुखले स्वीकार गरेका छौं र उहाँको सेवा गरेका छौं, उहाँलाई खुशी बनाएका छौं, उहाँसँगै हुनेछौ, उनीहरू पनि तपाईँ हामीसँगै हुनेछन्। तर मानिसहरू जसले येशु ख्रीष्ट प्रभु, जो हाम्रो लागि हाम्रो पाप क्षमाको लागि क्रूसमा बलिदान हुनुभयो र यो उद्धारको सित्तैको वरदान मुक्ति जो उहाँले सित्तै बिना मूल्यमा दिनुहुन्छ, त्यस उपहारलाई ग्रहण गर्दैनन्, त्यस बेलामा उनीहरूलाई नर्कमा पठाइनेछ, किनभने येशु ख्रीष्ट प्रभु उनीहरूको लागि पनि आजभन्दा ईस्वी सम्वत 2000 वर्ष अगाडि क्रूसमा बलिदान हुनुभयो। उनीहरूले पनि परमेश्वरको अनज्ञाकारी भएर पाप गरेका थिए, तर उनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। सृष्टिको शुरूदेखि उहाँको दोस्रो आगमनसम्म हामी जो जति जन्मेका छौं र जन्मने छन्, चाहे मृत्यु भइसकेको होस् वा जीवित होस्, हामी सबै नै अनज्ञाकारिताका सन्तानहरू हौं र परमप्रभु परमेश्वरको सामने दोषी छौं। हामी सबैको पाप क्षमाको लागि ख्रीष्ट येशु प्रभु यस संसारमा मानिसको रूप लिएर हाम्रो लागि बलिदान हुनलाई आउनुभयो। ख्रीष्ट येशु प्रभु निर्दोष भए पनि कलवरीको डाँडामा रहेको क्रूसमा बलिदान हुनुभयो। प्रेसवटा यसैया 53:6 लेखिएको छ, हामी भेडा नै बरालेका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभु परमेश्वरले उसमाथि हामी सबैको अधरमा हालिदिनु भएको छ। यसैया 53:4-5 लेखिएको छ, निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, उहाँबाट पितिएको र दुःखमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रा अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, उसको कोर्राको चोटले हामी निको भयौं। यसैया 53:12 लेखेको छ, ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूको निम्ति मध्यस्थता गर्यो। त्यसै गरी युहन्ना 3:16-18 लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनु भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। प्रेसवटा आजको येशूको सन्देश तपाईँलाई कस्तो लाग्यो? तपाईँ कस्तो हुनुहुन्छ? येशु ख्रिष्ट प्रभुको सन्देशले यही भन्दछ कि उहाँको दोस्रो आगमन हुन अगाडि नै आफ्नो जीवन उहाँलाई सुम्पनुहोस्। यो माटोबाट बनेको शरीरबाट आत्माले छोड्नुभन्दा अगाडि नै येशु ख्रिष्ट प्रभुलाई ग्रहण गर्नुहोस्, आफ्नो जीवन उहाँलाई सुम्पनुहोस्। जीवन तपाईँको हो, समय नपर्खनुहोस्। बाइबलको दोस्रो कोरिन्थी 6:2 लेखिएको छ, हेर ग्रहण योग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। प्रेसवटा ख्रिष्ट येशूको अनुग्रह सदा तपाईमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

प्रिय मित्र, हुन त तपाईँहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रिस्टले गर्नुभएका दावीहरू प्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईँले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रिस्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रिस्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रिस्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिस्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रिस्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
1: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा।
2: श्रोता, हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हामी आशा गर्छौ तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए र कार्यक्रम प्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया भए तपाईँले हामीलाई अवश्य लेख्नुहोला। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौँ। उक्त ठेगानामा तपाईँले आफ्ना प्रतिक्रिया र प्रार्थनाको विषय हामीसँग लेखी पठाउन सक्नुहुनेछ। श्रोता, लौ त अब लागौ आजको विषयतर्फ। पास्टर कौशल क्षेत्रीज्यू तपाईँ समक्ष रहस्यमय सन्देश ल्याउँदै हुनुहुन्छ। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गरौं।
3: शरीर मेरो आमाको गर्भमा म आउँदा नै तपाईँले मलाई माया गर्नु, यसै कारण नि निराश नहुनुहोस्। हामीले सेवा गरेको परमेश्वर चाहिँ यस्तो हुनुहुन्छ, उहाँले हामीलाई बाहिर देखेर होइन तर हामीलाई नदेखिँदैखेरि उहाँले हामीलाई यति धेरै माया गर्नुभएको छ। हालेलुया, हालेलुया। ओ, यस्तो अद्भुत परमेश्वरलाई हामीले पाएका छौँ। धन्यवादको जीवन दिउँ, धन्यवाद दिउँ। अनि यहाँ दाउदले के भन्दै, कस्तो मिठो, र मेरो सबै अङ्ग जो दिनदिनै बनिँदै आएका थिए ती नबनिँदै तपाईँको पुस्तकमा ती लेखिएका थिए। हालेलुया। ओ, म जन्मिनु भन्दा अघि नै मेरो बारेमा, मेरो जीवनको बारेमा तपाईँले मलाई चुन्नु भयो, र मेरो बारेमा तपाईँले के लेख्नु भयो, कस्तो ती नभनिने तपाईँका पुस्तकहरूमा ती लेखिएका थिए। हालेलुया, हालेलुया, हालेलुया। तपाईँ चाहिँ अचानक आएको व्यक्ति हुनुहुन्न, तपाईँ चाहिँ नि सबै संसारले छोडेको व्यक्ति हुनुहुन्न, तपाईँ चाहिँ नि संसारबाट परमेश्वरले अलग गरेको व्यक्ति हुनुहुन्छ। हालेलुया। तपाईँलाई परमेश्वरले यर्मियालाई जस्तै आमाको गर्भमा आउनुभन्दा अघि नै रच्नु भयो, दाउदले भने जस्तै त्यो आकारमा, शरीरमा, गर्भमा बनिनु भन्दा अघि नै, त्यो सानो खुनको डल्ला चाहिँ मानिसमा परिवर्तन हुन भन्दा अघि नै परमेश्वरले तपाईँ र मलाई चिन्नुहुन्छ, जान्नुहुन्छ। हालेलुया। भनेपछि उहाँले गर्भमा देखि नै हामीलाई वास्तव गर्नुहुन्छ भने अब हामी बाहिर आएका मानिसहरूलाई उहाँले किन वास्तव गर्नुहुन्न? हालेलुया, हालेलुया। फर्केर आउनुहोस्, प्रभु मलाई सहायता गर्नु भन्नुहोस्। तपाईँको कस्तो कस्तो परिस्थिति छ म जान्दिनँ, तर भन्नुहोस् प्रभु म तपाईँका आउँदछु, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, यीशु तपाईँ मेरो राजा हुनुहुन्छ, तपाईँ मेरो प्रभु हुनुहुन्छ। अझै 17 पद पढ्नु त कस्तो मिठो छ। हे परमेश्वर, मेरो निम्ति तपाईँको विचारहरू कति अमूल्य छन्। हामी भन्छौँ प्रभुले त मलाई सोच्नु पनि हुन्न होला, होइन। परमेश्वरको योजना तपाईँ र मेरो लागि महान छ। जब तपाईँले आइजाया 55 यसाया 55 8-10 पढ्नु छ, अचम्मको छ है। त्यहाँनेरि तपाईँको विचारहरू, परमेश्वरको सोचाइ, हामीले सानो यो देखेको एरियामा मात्रै हामी विचार गर्छौँ, तर अब अघि हामीले यर्मिया 1:5 के पढ्यौँ, तपाईँले नि उहाँले के भन्नुभयो, आमाको गर्भमा आउनुभन्दा अघि नै मैले तँलाई चिनिसकेको थिएँ। हालेलुया। संसारदेखि अलग गरिसकेको। हालेलुया। आज तपाईँ र मैले परमेश्वरको राज्यमा आएर आफ्नो बोलावट, आफ्नो सेवाकाई थाहा पाउन जरुरी छ। जस्तै हामी उहाँको उपस्थितिमा आउँदछौँ, कस्तो मिठो दाउदले के भन्दैछ, तपाईँको विचारहरू कस्तो अमूल्य। हालेलुया। तपाईँको विचारहरू चाहिँ कति अचम्मको, हामी त्यसलाई कल्पना गरेर पनि कल्पना गरिसक्दैनौँ। हालेलुया, हालेलुया। कस्तो मिठो कुरा, जब म यो प्रभुको वचनलाई पढिरहेको थिएँ अनि प्रभुलाई धन्यवाद दिएर, कति तपाईँले माया गरेको हे परमेश्वर। आज हामीलाई कति हाम्रो माया गर्नेहरूले है, म माया गर्छु, तिम्रो लागि यो गर्छु, त्यो गर्छु भनेर हामीलाई छोडेर जान्छ, हो कि होइन? त्यो देखेर अनि हामी के सम्झौँ, परमेश्वर पनि त्यस्तै होला, एक दिन छोड्छ भनेर हामी सोच्छौँ। उहाँ त्यस्तो हुनुहुन्न। जस्तो हामी सर्वसाधारण मान्छे बाहिर हामीलाई धोका दिने, हामीलाई गिल्ला गर्ने, निन्दा गर्ने, उहाँ त्यस्तो हुनुहुन्न। उहाँ चाहिँ आमाको गर्भमा आउनुभन्दा अघि नै माया गर्ने परमेश्वर हुनुहुन्छ। हालेलुया। यो वचन पढ्दै गर्दा म प्रभुलाई धन्यवाद दिइरहेको थिएँ, कति अचम्मको, उहाँले तपाईँ र मलाई आफ्नो पखेटा मुनि राख्नु भएको छ। तपाईँ र मलाई के, उहाँको हेर्नुहोस् त के भन्दैछ, हे परमेश्वर मेरो निम्ति तपाईँको विचारहरू कति अमूल्य छन्, तिनीहरूको संख्या सार कति ठुलो छ। हालेलुया। आज तपाईँ र मेरो बारेमा परमेश्वरले सोच्नुहुन्छ है, उहाँले फिक्री गर्नुहुन्छ। म फेरि यहाँनिर अङ्ग्रेजीबाट म पढ्न चाहन्छु। बाइबलले के भन्दछ, हाउ प्रेसियस अल्सो आर यर थट्स टु मी ओ गड, How vast is the sum of them? कस्तो मिठो आज परमेश्वर तपाईँको तपाईँको विचार चाहिँ मेरो लागि कति बहुमूल्यका छन् त्यो मैले कल्पना पनि गरि सक्दैन. हेर्नुहोस् त तपाईँले याद गर्नुभएको छ तपाईँले यर्मिया 29:11 हामी सबैले जहिले पनि हामीलाई मिठो लाग्छ अनि हामी पढ्छौँ. त्यो कतिखेर भयो थाहा छ? जब इजरायलीहरू चाहिँ बेबिलोनको कैदमा थिए उनीहरू छुटकारा पाएर आएकै थिएनन्, उनीहरू कैदमै हुँदै गर्दा उनीहरू कष्टमै हुँदै गर्दा परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ तिमीहरूको लागि चाहिँ

0: फर्केर आउँदै गर्दा तिमीहरूको लागि चाहिँ भविष्य छ, हालेलुया। त्यो पनि भविष्य पनि कस्तो यति बहुमूल्य छ, त्यो हान तिमीहरूको हानिको लागि, नोक्सानीको लागि होइन, तिमीहरूको फाइदाको लागि हेर्नेछु त। परमेश्वरको उपस्थितिमा तपाईँ र मेरो लागि हर दिन नयाँ योजनाहरू छ, नयाँ आशा। तर तपाईँले म चाहिँ फर्केर उहाँको उपस्थितिमा आउनु पर्यो। दाउदले जस्तै परमेश्वरको उपस्थितिमा आउँदै गर्दा उसले के थाहा पाउँदैछ कि परमेश्वर, तपाईँले त मलाई अहिले माया गर्नुभएको होइन रहेछ, तपाईँले त म आमाको गर्भमा बनिन सुरु हुनुभन्दा अघिदेखि नै तपाईँले मलाई माया गर्नुभएको, हालेलुया। ओ तपाईँले मलाई, तपाईँको विचारहरू त कति धेरै रहेछ भन्नुको अर्थ के हो, तपाईँको योजनाहरू मेरो लागि कति धेरै रहेछन्, त्यो त नि मैले गन्न पनि नसक्ने। तपाईँलाई अझै उता पढ्न जानु भने बलुवाको संख्याहरू भन्दा पनि ज्यादा हामी बलुवा गर्न सक्छौँ सक्दैनौँ है, त्यो सानो सानो कणहरू कति धेरै हुन्छ। आज परमेश्वरको योजना, जो व्यक्तिले उहाँ यीशुमाथि भरोसा राख्छ, जो व्यक्ति परमेश्वरको उपस्थितिमा त्यो व्यक्तिले थाहा पाउँछ कि परमेश्वरको योजना चाहिँ, परमेश्वरले कति गहिरो प्रेम गर्नु भएको रहेछ, परमेश्वर त सँगै हुनुहुँदो रहेछ भनेर त्यो व्यक्तिले थाहा पाउँदछ, हालेलुया। यसै तपाईँले 30:15 पढ्नु, तिमीहरू फर्केर आओ, ममा विश्राम गर, परमेश्वरको वचन त्यहाँ भन्दछ। जब हामी उहाँमा विश्राम गर्दछौँ अनि परमेश्वरको प्रेमलाई हामी थाहा पाउँदछौँ। आज तपाईँ निराश नहुनुहोस्, मेरो कोही पनि छैन, मलाई कसले वास्ता नगर्ने होइन, परमेश्वरको वचन के हुँदैछ, आमाको गर्भमा बनिनुभन्दा अघि नै मैले चिनिसकेको छु, हालेलुया। भनेपछि तपाईँ कति बहुमूल्य हुनुहुन्छ। तपाईँ भलाइ कुनै गाउँको होला, कुन जग्गाको होला, कुन तपाईँलाई देशले वास्ता नगरेको होला, तपाईँको बारेमा कसैले पनि सोचेको छैन होला, तर स्वर सर्वशक्तिमान जसले आकाश र पृथ्वी सृष्टि गर्नुभयो उहाँले के भन्दैनुहुन्छ, तँलाई मैले आमाको गर्भमा चिनिसके, हालेलुया। मैले मेरो कामको लागि अल्लाह गर्छु। यसै कारण तपाईँ र म चाहिँ अटेरी भएर बस्नु हुँदैन। प्रभुको राज्यमा यी दिनहरूमा सुसमाचार प्रचार गर्दै प्रभुको निम्ति खडा हुनुहोस्। प्रार्थना गर्ने व्यक्तिले प्रार्थना गर्ने, दिने व्यक्तिले दिने, सुसमाचार प्रचार गर्नेले सुसमाचार, प्रेममा चल्नेले प्रेममा, शान्तिमा रहेर, एकतामा रहेर तपाईँ र म अघि बढ्न जरुरी छ, हालेलुया। किनकि बाइबलले के भन्दछ, परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। यो वचन पढिरहेको थिएँ म प्रभुलाई धन्यवाद दिइरहेको थिएँ। आज तपाईँ पनि, मेरो त कोही पनि छैन यो जीवन भनेर गलत बाटोतिर आफ्नो पाइला नलम्काउनु होला। परमेश्वर प्रभु यीशु जो सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँले भन्नुहुन्छ म तेरो परमेश्वर हुँ, हालेलुया। म तँलाई रक्षा गर्नेछु, भलाई त म भजनसँग 27 पढ्छु है, दाउदले त्यहाँ मेरो आमाले मलाई बिर्सेको छ, मेरो दाजुभाइले, मेरो परिवारले बिर्सेको छ, तर तपाईँले मलाई सम्हाल्नु भएको छ भनेर दाउदले भन्दछ, हालेलुया। परमेश्वरको प्रेमको बारेमा घोषणा गर्न लाग्नुहोस्, मुखले प्रभुलाई धन्यवाद दिन लाग्नुहोस्, प्रभु धन्यवाद तपाईँको महान योजनाको लागि मेरो जीवनमा, तपाईँको विचारहरू कति धेरै छ। तपाईँले सोचिरहेको होला म त वृद्ध हुँदै जाँदैछु, मेरो छोराछोरीले मलाई हेर्छ कि हेर्दैन, त्यता फिक्री नगर्नुहोस्, परमेश्वरले तपाईँको वास्ता गर्नुहुन्छ। म एक भजन सङ्ग्रह पढिएको थिएँ, परमेश्वरले के भन्नुभएको छ, म बुढेसकालमा म तँलाई बोक्नेछु, हालेलुया, हालेलुया। ओ जब तपाईँले सक्ने अवस्थामा परमेश्वरको सेवा काय गर्नु, जसको भन्नुको अर्थ के हो, हामी कमजोरी हुने अवस्थामा परमेश्वरले तपाईँ र मलाई सम्हाल्नुहुनेछ, हालेलुया। तपाईँ र मेरो रेखदेख गर्नुहुनेछ, कस्तो मिठो कुरा छ। यहाँ प्रभुको वचनले कस्तो मिठो भन्दछ, तपाईँलाई मलाई उत्साह दिँदछ। अनि यहाँ अर्को एउटा खण्डले के भन्दछ भन्दाखेरि, प्रभुले हामीलाई सधैँभरि तपाईँ र मलाई मेरो हरेक अवस्थाहरूमा उहाँले हामीलाई रक्षा गर्नुहुनेछ। अनि यहाँ प्रभुको वचनले के भनेको छ, तपाईँले यही भन्नुहोस् 139:24 पढ्नुभयो भने, र हेर्नुहोस् ममा दुर्याचार्य केही रहेछ कि रहेनछ, र मलाई अनन्तको चालमा डोर्याउनुहोस्। अन्त औद्धा के भन्दछ, ममा केही कमजोरी छ, ममा केही गल्ती बोलहरू छ, ममा केही कुरो छ भने ममा जाँच्नुहोस् प्रभु, ममा केही खराबी देख्नुभयो भने त्यो पन्साइ दिनुहोस्। अनि के भन्दैछ, मलाई तपाईँको अनन्त चालमा डोर्याउनुहोस्। आज संसारका हामी देखासेकी गरेर अर्काको जस्तै भएर हिँड्न खोज्छौँ, तर यहाँ परमेश्वर दाउदले के भन्दैछ, दाउदले चाहिँ के कुरो जीवनमा रुचाएको छ, तपाईँको अनन्त चालमा डोर्याउनुहोस्। तपाईँलाई म यी दिनहरूमा संसारको विभिन्न आवाजहरू हाम्रो बीचमा छ, सैतानले हामीलाई विभिन्न परीक्षाहरू ल्याउँदछ, अनि हामीलाई सैतानले के भन्छ, तेरो त कोही पनि छैन, सैतान बोल्छ है। आज तपाईँ र मलाई निराशा कुरा, हाम्रो विचार थट्सहरू, हाम्रो त्यो विचारहरू यता र उता ठोकाइदिँदछ, हामीलाई संसारतर्फ डोर्याउनु खोज्छ। त्यही भएर Romans 12:1-2 पढ्यो के भन्छ, हाम्रो विचारहरूलाई नवीकरण गर्न जरुरी छ, परमेश्वरको विचारहरूले हाम्रो विचारहरूलाई भर्न जरुरी छ। त्यसको अर्थ के हो, उहाँको उपस्थितिमा आऊ, प्रार्थना गर्नु। जब हामी प्रभुको वचनदेखि बाहिर अरू कुरा दायाँ बायाँ हामी सुन्न लाग्छौँ नि, संसारले पढाउन थाल्छ, निराशका कुराहरू, खराबी रे तेरो तँ त केही पनि होइन, ऊ फल्नाले तँलाई वास्त गरेन, उसले तँलाई वास्त गरेर तँ एक्लो छ, तेरो कोही पनि छैन भनेर संसार बोल्नु थाल्छ। त्यतिखेर उठेर भन्नुपर्छ परमेश्वरले मलाई प्रेम गर्नुभएको छ, उहाँले के भन्नुभएको छ, आमाको गर्भमा आउनुभन्दा अगाडि मलाई चुन्नु भएको छ, मेरो परमेश्वर जीवित हुनुहुन्छ, हालेलुया, मेरो लागि नयाँ आशा छ, मेरो लागि नयाँ भविष्य छ। यहाँ पोर्टमा पढ्न चाहन्छु, म यो पढिरहेको थिएँ, प्रभुलाई धन्यवाद दिइरहेको थिएँ। यसै आइजाया 44 यहाँनिर के भन्दछ प्रभुको वचनले भन्दा नि, यहाँ पढ्दै गर्दा म प्रभुलाई धन्यवाद दिइरहेको थिएँ। 44:24 हामी यहाँ पढ्यौँ भने, तेरो उद्धारक रतलाई गर्भमा रच्ने परमप्रभु यसो भन्नुहुन्छ, म परमप्रभु जसले सारा थोकलाई बनायो, जसले एक्लै आकाशलाई फैलायो, जसले पृथ्वीलाई फिजायो, मसित को थियो र कस्तो मिठो है। यहाँ परमेश्वरले यसै अगम वक्ताद्वारा भएर इजरायलीहरूको माझमा उहाँ बोल्दै हुनुहुन्छ। उहाँले के भन्नुहुन्छ, इजरायलीहरूलाई निराशा भएर गइरहेको थियो, अब हामी के गर्ने, हाम्रो देशमा निराशा छ, मानिसहरू आफ्नो आफ्नो बाटोमा लागेका छन्, अधर्म गर्दैछन्, पाप गर्दैछन्, अनागीतकारितामा जीवन जिरहेका छन्, उनीहरू आफ्नो आफ्नो जे जे इच्छा लाग्यो त्यहीको पछि लागिरहेको देख्दै गर्दा परमेश्वरले के भन्नुभयो, इजरायलीलाई मैले तिमीहरूलाई छोडेको छैन, तिमीहरू म कहाँ फर्क्यो भने म तिमीहरूको उद्धारक हुँ, हालेलुया, म तिमीहरूलाई रक्षा गर्ने परमेश्वर, हेर्नुहोस् त, र तँलाई गर्वमा रच्ने परमप्रभु यसो भन्नुहुन्छ, आज इजरायलीहरूलाई रच्ने यसै अगम वक्तालाई बनाउने परमेश्वर म परमप्रभु जस्तै सारा थोकलाई बनाऊ, उहाँले भन्दै हुनुहुन्छ म परमेश्वर। हामीले चाहिँ परमेश्वरलाई आफू जस्तै मान्छे सानो ठाउँमा हामीले घेरामा परमेश्वरलाई राखिरहेका हुन्छौँ। हामीले सेवा गरेको यीशु चाहिँ नि राजाहरूका राजा हुनुहुन्छ, हालेलुया, उहाँ यहोवा एल्स डाई हुनुहुन्छ, उहाँ चाहिँ सर्वशक्तिमान परमेश्वर, उहाँलाई कसैले बनाएको होइन, कल्पना गरेर कसैले उहाँलाई बनाएन, उहाँ चाहिँ आफै आप पवित्र परमेश्वर हुनुहुन्छ, हालेलुया, उहाँ चाहिँ नि अचम्मक र उद्वेगको परमेश्वर हुनुहुन्छ। म परम
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
2: जय मसीह, म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
1: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
4: र फोन नम्बर 01513010 छ, 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
4: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेसता जय मसीह तथा नमस्ते। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। दानियल 2:48-49 पदबाट पढ्दैछु। दानियल 2:48-49 पद, तब राजाले दानियललाई महान व्यक्ति तुल्याए र उनलाई धेरै ठूला ठूला दानहरू दिए, अनि उनलाई बाबेलको सम्पूर्ण प्रान्तका शासक बनाए र बाबेलका सबै विद्वान मानिसहरूमाथि उनलाई राज्यपालहरूका प्रधान तुल्याए। तब दानियलले राजालाई विन्ती गरे, अनि तिनले सद्रक मेसक र अभेदनेगोलाई बाबेलको प्रान्तका कार्यहरूमाथि अधिकारीको रूपमा नियुक्त गरे, तर दानियल चाहिँ राजाको मूल ढोकामा बसे। आमिन। प्रेसता, हामीले दानियलको विषयमा हामी सबैलाई थाहा भएको कुरो हो, अनि हामीले 48-49 पद मात्र पढ्यौं, जहाँनिर दानियलको विषयमा अनि शद्रक मेसक र अभेदनेगो विषयमा पढ्यौं। यहाँनिर हामीले सुरुदेखि नै पढ्दाखेरि अथवा दानियलको 1:1 नै पढ्दाखेरि दानियल सबै इजरायलीहरू अथवा इजरायल दुई भाग भएपछि उनीहरू पहिला इजरायलीहरू छुट्टै राज्य भए, एउटै सानो राज्य भए, त्यहाँ दुई भाग भए, अनि इजरायलीहरू र यहुदा भनेर छुट्टिए। दानियल चाहिँ यहुदाको इलाकामा पर्थ्यो, 2.5 कुल मात्रै, अनि 9.5 कुल चाहिँ उता इजरायलपट्टि पर्थ्यो, जहाँनिर उनीहरूको राजधानी सामरिया भएकोले गर्दा उनीहरूलाई सामरियन पनि भन्छन्, र उनीहरूलाई अर्कै देशको लागि सिरियनहरूको अधिकारमा उनीहरू पर्यो। उनीहरूको इतिहास हराइहाल्यो त्यहाँबाट, अहिले पनि उनीहरू छन् होला, छन् विश्वमा, तर उनीहरू अधीनमा परे र छताछुल्लै भए, नाम निशाना हराए, पछाडि खोजिँदै आउँदैछन् अहिले चाहिँ। अब हामीले यहुदाको 2.5 कुलको भाग छुट्टै परेको इजरायलमा चाहिँ उसको विषयमा पढेको, दानियल चाहिँ यहुदापट्टि परेको, अनि इजरायलीहरू भन्दा पछि चाहिँ दानियल अथवा यहुदाको राज्य पनि बेबिलोनको अधीनमा पर्नु परेको हामीलाई थाहा छ। र दानियल जो बेबिलोनको नबुकदनजर राजाको अधीनमा यहुदाको सबै देश अथवा राज्य अथवा राष्ट्र नै परेको, अनि यसमा हुन त यहुदाकाहरूले यहुदाको राज्यले अथवा राष्ट्रले अथवा जातिले चाहिँ इजरायलको दुर्दशा हेरेर सिक्नुपर्ने, जान्नुपर्ने, परमेश्वर आफैले दिनुभएको व्यवस्था पालन नगर्दाखेरि के कस्तो हुन्छ भनेर राम्रो सिकेका हुन्। तर उनीहरूले व्यवस्था गरे, पहिला त राम्रै थिए, पछि राम्रो नराम्रो हुँदै तलमाथि हुँदै गएर अन्तमा उनीहरू पनि नराम्रो भए। उनीहरूले परमेश्वरको वचनलाई व्यवस्था गरे, अनि आज हामीले अहिले पढेको आफूहरू सबैलाई थाहा छ यो घटनाहरू, उनीहरू चाहिँ अर्काको अधीनमा अर्काको देशमा बस्दाखेरि जुन देशमा कैदी कमारा भएर बस्नु पर्यो, हुन त धेरै नै मारियो, यिनीहरू बचेकाहरू हुन्, यिनीहरू बचेकाहरू चाहिँ एकदमै सरल र निर्दोष भएकोले गर्दा त्यो राज्यले यिनीहरूलाई छुट दिएको हो, नत्र यिनीहरूलाई पनि मार्ने थियो, अनि यिनीहरूमाथि निगरानी थियो। उनीहरू कुनै पनि दिन एक त उनीहरू अर्काको देशमा कैद भएर गएका हुन्, एक प्रकारले कैदी नै हुन्, तर पनि निगरानीमा हो, उनीहरूलाई अझ त्योभन्दा पनि पुरै कैदभित्र नै राख्नु पनि सक्थ्यो अथवा यिनीहरूलाई मार्नु पनि सक्थ्यो, अर्काको राज्यमा अर्काको अधीनमा थियो। तर ती सबै हुनुको बदलामा चाहिँ दानियल चाहिँ परमेश्वरको दर्शन दानियलमा भएकोले गर्दा, परमेश्वरको ज्ञान बुद्धि दानियलमा भएकोले गर्दा, अनि दानियल होसियारी भएकोले गर्दा आफ्नो देशमा आफ्नो जातिमा कुन घटनाहरू घट्यो, ऊ अहिले अर्काको देशमा छ, सबै कुरो याद गरेर उसले होसियारीसँग जीवन बिताएकोले गर्दा, एउटा परमेश्वरको नजिक बसेकोले गर्दा हामी एकदेखि नै पढ्दा बुझ्छौ दानियलमा परमेश्वरको ज्ञान बुद्धि दर्शन प्रकाशहरू थियो। अर्को कुरो, दर्शन प्रकाशहरू खोल्ने उसमा ज्ञान परमेश्वरले त्यो दान दिनुभएको थियो, जसले गर्दा पहिला पनि यस्तो घटना घटेको, आफै बाँच्दै अरूलाई बचाएको, अहिले पनि फेरि ऊ बाँच्दैछ, र यहाँनिर चाहिँ सम्राटले नै उसलाई ढोक गरे, बचाए भनेर हामी पाउँदैछौ। अब त्यो हामीले ढोक गरेको कुरो अलग्गै हो, तर हामीले 48-49 पढ्दा दानियल अर्काको देशमा बन्धुवाईमा एउटा देशबाट अर्को देशमा लगिएको, हेपिएको, मारिएको मध्येमा, मरेकाहरूबाट बाँचेकोहरू मध्येमा पनि ऊ चाहिँ दर्शन प्रकाशले गर्दा, परमेश्वरको नजिक बसेकोले गर्दा, उमा राजाले उसलाई मन पराएर, बाबेलको राजा नबुकदनेस्सरले उसलाई पोष अथवा अधिकार ओदा मान आदर सबै दिएर ठुलो मान्छे बनाएको, ठुलो मान्छे हुनु खोजेको त होइन, तर हामीले के बुझ्नु पर्छ भने दानियलसँग त्यो ठुलो मान्छे हुनु सक्नु मतलब थिएन। दानियलले चाहिँ आफूलाई बचाउँदै, आफ्नो जातिलाई अथवा देशलाई बचाउँदै उसको हृदयमा त्यही थियो, त्यही हामीले बुझ्नुपर्छ। र आफ्नो देशलाई अथवा संसारलाई नै भनौँ, अहिलेको समयमा हामीले हेर्दाखेरि संसारै परमेश्वरको हो, परमेश्वरको तर्फबाट हामीले संसारलाई हेर्नुपर्छ। संसारलाई हेर्नु जान्नुभन्दा पहिला हामीले आफ्नो देशलाई, आफूलाई, पहिला आफ्नो परिवारलाई, आफ्नो मण्डली, है, छिमेकी समाज, देश, सरकारदेखि लिएर विश्वलाई हामीले हेर्नुपर्छ, बचाउने काममा लाग्नुपर्छ। यहाँ चाहिँ दानियललाई सानोतिनो राजा होइन नबुकदनेस्सर भनेको, र ठुलै देश संसारै त्यही भएर उसको अधीनमा भन्दा पनि हुन्छ, अथवा सारा संसारमा सबैभन्दा महान चाहिँ त्यही भएर उही थिए। र उसले दानियललाई पद दिए, अधिकार दिए भनेर भनेको छ, है। उसलाई त्यति मात्र नभएर सबै कुरो अहिले आफूले यसलाई पढ्नु होला, उसले भनेको कारणले गर्दा अरूलाई पनि उसले गर्दा अरूलाई पनि ओदा अधिकार सुरक्षाहरू, है, मान सुरक्षाहरू पायो। यहाँ सदरक मेसक अभ्यन्दगोको विषयमा चाहिँ अब यहाँ लेखेको छ। र तपाईँ हामी असल छौँ भने, परमेश्वरको वचनमा रहेको छौँ भने, हामीले गर्दा आफ्नो परिवार, आफ्नो मण्डली अथवा चर्च र समाज, गाउँ, देशदेखि लिएर संसारलाई बचाउन सक्छौँ भन्ने कुरो दानियलको पुस्तकबाट हामीले बुझ्न सक्छौँ। अनि हामीसँग परमेश्वर खुसी हुनुहुन्छ भने परमेश्वरले हाम्रो आमा बुवालाई होस्, हाम्रो चर्चको अगुवालाई होस्, अथवा गाउँ समाजलाई होस्, है, अथवा सरकारलाई होस्, अन्तर्राष्ट्रियमा नै हामी जहाँ जान्छौँ परमेश्वरले मलाई आशिष दिनुहुन्छ। र यो चाहिँ हाम्रो स्वार्थको लागि होइन, तर परमेश्वरको राज्यको लागि, परमेश्वरको मान्छेको सुरक्षाको लागि काम हुन्छ। म एउटा अर्को पद हितोपदेश 14:35 पढ्छु। हितोपदेश 14:35 पढ्छु। यसरी लेखिएको छ, बुद्धिमान दासप्रति राजाको कृपा दृष्टि रहन्छ, तर शर्ममा पार्ने दासप्रति उनको क्रोध रहन्छ। आमिन। यहाँ राजा अथवा सरकारको विषयमा के भन्दैछ? सरकारले, राजाले अथवा आफ्नै परिवारले, आफ्नै चर्चमा पनि हामीलाई हेलाउँछु त्यसै गर्दैन। हामी बुद्धिमानी हुनुपर्छ। लाज हुने, असफल हुने, भनाई अपमान सहनुपर्ने कामहरू, चरित्रहरू देखाएको छ भने अपमान गरिहाल्छ। त्यसले गर्दाखेरि यहाँ के भनेको छ भने, बुद्धिमान दासप्रति राजाको कृपा दृष्टि रहन्छ भनेको छ। सरकारको सुरक्षा मान पाउने हो भने, ओदा पाउने हो भने, अथवा ओदा खोजेको चाहिँ होइन, मान पाउनु खोजेको पनि होइन, तर अपमान हुने, कसैलाई विजयी हुने काम, चाहे राजालाई होस्, आफ्ना आमा बुवालाई, साथीलाई, यसो दुईजना साथीहरूसँग हिँड्दैछौँ परिवारमा पनि होइन, कक्षाहरूमा, कार्यालयमा, अरूलाई पनि विचार गरेर, ध्यान दिएर, अरूलाई ध्यानमा राखेर जिउनु पर्छ। आफ्नै मात्रै, आफ्नै परिवार मात्रै, आफ्नै देश, आफ्नै चर्च मात्रै स्वार्थी भयो त्यो। सबैलाई सकेसम्म, सबैलाई त केही गर्न सक्दैनौँ भनौँ भने हामी आफूलाई पनि बचाउन सक्दैनौँ अथवा परिवारलाई पनि सक्दैनौँ, तर परमेश्वरमा आशा राख्दै हामीले सबैलाई बचाउन सक्ने हाम्रो हृदय हुनुपर्छ, र हामी अति नै होसियारी भएर जिउनुपर्छ भन्नुको मान चाहिँ त्यो। त्यसो गर्दा हामीलाई परिवार होस्, चाहे चर्चमा होस्, चाहे समाज, गाउँ, सरकारले सबैको दृष्टिमा कृपा पाउँछौँ, अथवा हामीलाई अपमान सजाय दिने ठाउँमा हामीले मान पाउँछौँ, दया पाउँछौँ भन्ने कुरो हो। म अहिले 14:35 हितोपदेशमा पढौँ। म हितोपदेशको 21 अध्यायमा पनि एउटा पद पढ्छु। हितोपदेश 21 अध्यायको 1 पदमा म पढ्छु, राजाको हृदय परमप्रभुको हातमा पानीका नदीहरू जस्तो छ, उहाँले जता चाहनुहुन्छ त्यतै त्यसलाई फर्काउनुहुन्छ। आमिन। प्रस्तुता हामीहरू परमेश्वरको सामनामा ठिक छौ भने, राजालाई अथवा सरकारलाई भनौँ भने, समाज साथीहरूलाई पनि, परिवारको आफ्नै आमा बुवालाई पनि, हामी प्रति हामीलाई राम्रो गर्ने, दया गर्ने, टिठाउने तुलाउनुहुन्छ भन्नुको अर्थ, एकजना साथी आफ्नै परिवारलाई, साथीहरूलाई पनि हामी प्रति झगडा नगर्ने, गाली नगर्ने, अपमान नगर्ने, राम्रै बोली गर्ने तुलाउनुहुन्छ भने, राजालाई पनि त्यस्तै बनाउनु सक्नुहुन्छ परमेश्वरले। राजा अथवा सरकारको पनि परमेश्वरको अधीनमा उनीहरू पनि छन् भन्ने कुरो परमेश्वरले चाहनु भने उनीहरूलाई आफ्नो अधिकारमा अथवा आफ्नो औजारको रूपमा प्रयोग गर्नुहुन्छ। त्यसले गर्दा यहाँ भन्नुको अर्थ के भने, हामीले परमेश्वरलाई मनपर्ने काम गर्दै र उहाँको मान्छेलाई मनपर्ने काम गर्दै, पृथ्वीको सबै मानिसहरू परमेश्वरको स्वरूपमा बनेका हुन्, कोही खराब मान्छे छ, कोही अति खराब छ, सबै मान्छे परमेश्वर सामान्यमा छन्। परमेश्वरको खातिरमा सबै मान्छेलाई सहँदै, क्षमा दिँदै, होसियारसँग बस्दै, जोगिँदै, जोगाउँदै रहनुपर्छ भन्ने कुरो हामीले यहाँबाट पाउँछौँ। त्यसले गर्दाखेरि म अर्को पद पनि पढ्छु, पहिला कोरिन्थीको 4:19-20 पदमा पनि म पढ्छु। पहिला कोरिन्थी 4:19-20 पदमा यसरी लेखिएको छ, तर प्रभुको इच्छा भयो भने म चाँडै तिमीहरू कहाँ आउनेछु, र घमण्डले फुलिएकाहरूको बोली होइन तर सामर्थ्य थाहा गर्नेछु, किनकि परमेश्वरको राज्य शब्दमा होइन तर सामर्थ्यमा छ। आमिन। जसता हामीले आफ्नो प्रशंसा गर्ने, मैले यो गरेँ त्यो गरेँ म नै हुँ भन्ने कुरो होइन, चर्चमा चाहिँ परमेश्वरको दान वरदान हामीलाई परमेश्वरले दिनुभएको आशिषले गर्दा हामीले केही गरेका छौँ भने त्यो राम्रो हो। आफूले आफ्नै विषयमा बोल्ने होइन, तर काम चाहिँ गर्यो भने अरूले हामीलाई भनिहाल्छ नि आवश्यक छ भने। आफूले गरेको काम कसैले भन्नै पर्छ भन्ने छैन, कसैलाई भन्नु लाउनु पनि हुँदैन। परिवारलाई होस् चाहे अरूलाई, त्यो पनि शारीरिक हुन्छ संसारिक हुन्छ, तर आत्मिक जीवन बिताउनु पर्छ हामीले। यहाँ चाहिँ के भनेछ भने सामर्थ्य शक्ति भनेको पनि त्यो शक्ति देखाउने है बल देखाउने भनेको पनि होइन, तर आफ्नो शक्ति होइन तर परमेश्वरको सामर्थ्य शक्ति पवित्र आत्माद्वारा आफ्नो जीवनमा मण्डलीमा हुनुपर्छ। कुनै मण्डलीमा एउटा ठुलो आशिष भयो, चमत्कार भयो, मरेको मान्छे बाँच्यो अथवा चुङ्गाई भयो, खुट्टै नभएकोले खुट्टा पायो, इत्यादि कुरो कुनै भयो भने नाम होइन, कसले होइन र कुन है कुन चर्चमा भयो त्यो चाहिँ आउँछ, तर चर्चको नाम पनि होइन, प्रभु यीशुको नाम आउनुपर्छ। परमेश्वरले चङ्गाई गर्नुभयो, त्यस पछाडि कुन देशमा रहेछ कुन चर्चमा रहेछ मान्छेले यसो बुझ्छन्। तर मैले गर्दा हामीले प्रार्थना गर्थ्यौँ, हामीले उपास बस्थ्यौँ, हामीले दर्शन थियो र हामीले गर्यो, यस्तो प्रकारको प्रशंसा चर्चको प्रशंसा देशकै प्रशंसाको लागि होइन, तर प्रशंसा त आफै नाम त आउँछ, तर सबै महिमा र आदर परमेश्वरले दिनुपर्छ। यद्यपि कुनै व्यक्ति विश्वासी सेवक सेवकाबाट काम भयो तर नाम कमाउनु मान कमाउनु कसैले हामीलाई उपहार दिनु धन कमाउनुको लागि चाहिँ होइन, यो वचनले हामीलाई यही कुरो सिकाउँछ। म यही चार अध्यायको 8 पद पनि म पढ्छु, यही पहिला कुरिन्थको 4 अध्यायको 8 अनि 9 पद पढ्छु। तिमीहरू तृप्त भइसकेका छौ, तिमीहरू धनवान भइसकेका छौ, हामी बिना नै तिमीहरूले राजा झैं राज्य गरेका छौ, अनि साँच्चै तिमीहरूले राज्य गरेका म चाहन्छु र हामी पनि तिमीहरूसँग राज्य गर्नेछौ, किनकि मलाई यस्तो लाग्छ परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युका निम्ति ठहराइएकाहरूलाई जस्तो गरी सबैभन्दा पछिल्लोतिर राख्नु भएको छ, किनकि हामी संसारका निम्ति स्वर्गदूतहरूका निम्ति र मानिसहरूका निम्ति तमासा बनाइएका छौ। आमेन। यहाँ के आउँदैछ कुरो भने मण्डलीमा चर्चमा चर्चमा सेवा गर्नेहरूको विषयमा अरूले नजान्नेले भन्ला है पैसाको लागि गर्यौँ भन्छ, कसैले के भन्छ, कसैले चङ्गाई भएकोले गर्दा क्रिस्चियन भयो भन्छ होला, तर हामी सेवा गर्नेहरूले चाहिँ म चङ्गाई थिएँ, मैले खराब रोग थियो, म यस्तो थिएँ, मलाई बचाउनु भयो त्यसले गर्दा प्रभुलाई ग्रहण गरेको भनिरहनु पर्दैन हो, सत्य कुरो त्यो पनि भन्नु हुँदैन भन्ने चाहिँ होइन। र हाम्रो कुरो चाहिँ के भने हामीले चाहिँ परमेश्वरलाई मनपर्ने काम गर्नुपर्छ। हामी सेवा गर्दाखेरि जुन ठाउँमा छौँ त्यस्तै बसिरहेको हुन्छौँ, कहिले कहिले हेर्दाखेरि परमेश्वरले पनि दया माया नगरेको, हाम्रो खाँचोगाह्रो नहेरेको है, कोही बेला ऋण माग्नु पर्ने, कहिला आशा गर्नुपर्ने है, केही नभएको भने यस्तो कुरो नभएको हुनसक्छ, चाहे परिवार एउटा हो समाज गाउँ, हाम्रोमा जागिर पनि हुँदैन, कमाई पनि हुँदैन, व्यवसायहरू पनि खासै हुँदैन, कमाई नहुँदा, तर परमेश्वरले हेरेर गर्नुपर्छ नि। यसो हेर्दा परमेश्वरले पनि हामीलाई सानो कुरामा पनि सहायता नदिएको पनि पाउँछौँ, तरै पनि हामी चाहिँ हामीले अरूलाई सिकाएको प्रभुमा ल्याएको विश्वासीहरू मान्छेहरूलाई चाहिँ आशिष पाएको देख्छौँ। यहाँ त्यही भन्दैछ प्रेरित पावलले, प्रभुमा मान्छेलाई डोराए, मण्डली सुरु गरे, आराधना हुन्छ, मण्डली स्थापना भए, धेरैवटा मण्डली सेवा हुँदैछ, ऊद्वारा प्रभुमा आएको पावल प्रेरितद्वारा अथवा अरू पनि प्रेरितहरूद्वारा सेवा भयो, मण्डली स्थापना भयो, धेरै काम भएको छ, तर प्रेरितहरू सेवा गर्ने चाहिँ जस्तोको त्यस्तै छ, हेर्दाखेरि केही पनि छैन, तर सेवा निरन्तरता भइरहेको छ गरिरहेको छ, अनि उनीहरूबाट प्रभुमा आउने मान्छे चाहिँ चङ्गाई मात्र होइन, छुटकारा मात्र होइन, सुरक्षित मात्र होइन, आशिषमाथि आशिष पाएको। अझै के भन्दैछ भने म भन्दा अरू विश्वासी ठुलो भए आशिष पाए भनेर भन्नुको बदलामा तिमीहरू अझै बढ्दै जाऊ, तिमीहरू एकदमै अझै बढ, तिमीले शासनै गरेको भयो भने अझै राम्रो भन्ने कुरो है, भन्नुको माने शासन गर्नु भन्नुको माने क्रिस्चियन रूप बढ्दै गएर राज्य गर्ने अधिकार त्यसो भनेको होइन, तर सरकारले जसरी नबुकदनेस्सरको अघि हामीले पढ्यौँ, राजा नबुकदनेस्सरले सम्राटले दानियललाई सद्रक मेसक अभ्यन्तगोलाई पद दिए, अधिकार दिए है, शासक बनाए, त्यति मात्र होइन सल्लाहकार बुद्धिजीवीहरू मध्येमा मुख्य तुलाए, आफै हुनु खोजेको होइन, बराबरी आउनु खोजेको, मानमा बराबरी हुनु खोजेको होइन, यहाँ गराए भनेको छ। 41 अध्यायमा हामीले उत्पत्तिमा पढ्दाखेरि फारोले योसेफलाई महान तुलाए, कुर्सी अथवा अधिकार अथवा सिंहासन अथवा ओदा जे भए पनि दिए, अधिकार दिए, तिमीले गर भनेर आफ्नै समान बनाएको, तिमी त परमेश्वरको मान्छे रहेछ, दर्शन रहेछ, तिमी पो महान हुनुपर्ने भनेर उचालेको होइन। आफूभन्दा मुनि छ, प्रभु यीशु मसीहले भन्नुभयो संसारको राज्य मेरो राज्य होइन। त्यसको माने संसार अलग्गै सन्दर्भ रहन्छ भनेको नि एक दिन परमेश्वरको अधीनमा आउँछ, तर हामी आफूले संसारमा राज्य गर्नु खोज्ने, साँचो राज्य गर्नु खोज्ने, सत्यको राज्य ल्याउने होइन। संसारमा सत्यको राज्य हुँदैन, शान्तिको राज्य सन्दर्भ हुँदैन, संसार अलग्गै हो। प्रभु यीशुले आफ्नो राज्य लिएपछि सारा संसारलाई सन्तुष्ट बनाएर अहिलेसम्म जो माननीय आदरणीय शासकहरू छ उनीहरूलाई ढालेर उनीहरूलाई दण्ड दिएर आफै हुनु खोजेको पनि होइन, तर सबैलाई चित्त बुझाएर उहाँको राज्यमा ल्याएर खुसी बनाएर उहाँ सिंहासनमा बस्नुहुन्छ। तर आफ्नो अधिकारमा, आफ्नो समयमा, ओदामा, अधिकारमा हुँदाखेरि परमेश्वरको नामलाई, परमेश्वरको आदरलाई, मण्डलीलाई हेपेर काम गरेको छ भने परमेश्वरको हातमा न्याय परेको बेलामा उनीहरूलाई पनि गाह्रो पर्छ, चाहे शासक होस् चाहे जोसुकै होस्। तर तपाईँ र मैले समयमा नै आज परमेश्वरलाई ध्यानमा राखेर, परमेश्वरलाई सर्वोच्च परमेश्वर श्रेष्ठकर्ता भनेर जानेर हृदयमा आदर गरेर जिउनु पर्छ भन्ने कुरो यो वचनबाट आज हामीले सिकेका छौं। र परमेश्वरले दानियल सत्रको मेषक अभ्यन्तकोलाई महान तुलाए, अनि हामी महान हुनु खोजेको होइन, उहाँको कामको लागि महान तुलाए। दानियलले घमन गर्नु खोजेको छैन, हामी खरानी हौ, हामी कैदी हौ, अर्काको देशको मान्छेहरू हौ भनेर उनीहरूले स्वीकार गरेको छ, जानेको छ, नम्र भएको छ। हामी मण्डलीमा पनि घमन गर्नु खोज्ने, मैले यो गरे त्यो गरे है मद्वारा यस्तो भने कहिले पनि मण्डलीमा भन्नु हुँदैन, गर्यौं होला हामीले, प्रभुलाई दियौं होला, परमेश्वरको आशिष हामीमा छ होला, तर हामीले घमन गर्नुको लागि आफ्नो प्रशंसा गर्ने तरिकाले चाहिँ काम गर्नु हुँदैन भन्ने कुरो यहाँ परमेश्वरको वचनबाट हामीले सिकेको छौ। यहाँनिर एउटा पद म फेरि पढ्छु, दानियलको पुस्तकबाट 2:30 म पढ्छु। दानियल 2:30, तर म चाहिँ मसँग अरू कुनै जीवित प्राणीसित भन्दा बढी बुद्धि भएकोले यो रहस्य म कहाँ प्रकट भएको होइन, तर यस सपनाको अर्थ राजालाई बताइयोस् र हजुरले आफ्नो हृदयको विचार जानुन् भनेर प्रकट भएको हो। आमिन। राजाले भन्नु पनि कठोरै कुरो भनेको थियो नबुकदनेस्सर राजाले। सपनाको अर्थ बताउनु त कोसिस सबले गर्छ, कोही ठिक हुन्छ, कोही केही हदसम्म मिल्छ है, कोही धेरै सबै मिल्ला अथवा नमिल्ला, तर यहाँ नबुकदनेस्सर राजाले भनेको कुरो के छ, मैले के सपना देखेँ भनेर, त्यति मात्र होइन त्यसको अर्थ पनि बताइदियो, सपना पनि बताइदियो। अब यो चाहिँ परमेश्वरबाट भएको भनेर थाहा भयो। पुरै सपना देख्नु मात्रै होइन, राति सुत्नु भन्दा पहिला, निदाउनु भन्दा पहिला के सम्झिँदै थियो, उसको विचारमा के सम्झिँदै गर्दा सुतेको, त्यो पनि दानियलले बताइदियो। राजालाई चित्त बुझ्यो, सत्य एकदमै सत्य, त्यसले गर्दा आदर मान गर्यो। तपाईँ र म मण्डलीमा, चर्चमा ज्ञान बुद्धि हुनुपर्छ, दर्शन हुनुपर्छ, मण्डलीमा कमिटी समिति सरसल्लाहका सल्लाहका ठुला बडा मान्छे भएर भेला भएर काम गर्ने होइन, वचन सिकेर जानेर है अगुवा भएर काम गर्ने, मण्डलीलाई पवित्र आत्मामा अर्पित हुनुपर्छ। पवित्र आत्मा हामी सबले पवित्र आत्माको वशमा पाउनुपर्छ। पवित्र आत्माको छाप चाहिँ सुरुमै लागेको हुन्छ प्रभु यीशु मसीहलाई ग्रहण गर्दा। पवित्र आत्मा बिना केही पनि काम हुँदैन, तर पवित्र आत्माको पक्षमा चाहिँ हामी सबैले मागेर पाएर अनि पवित्र आत्मा दान वरदान पनि हामीमा हुनुपर्छ। घमन गर्नुको लागि होइन, अरूभन्दा म ज्ञानी भएर मैले धेरै राम्रो दान पाएमा मैले प्रार्थना गर्दा माग्दा जे पनि हुन्छ त्यस्तो खालको होइन, त्यस्तो त भूतप्रेतले पनि कोही कोही बेला गरिदिन्छ, तर नम्र हुनुपर्छ। दानियलले के भन्दैछ, सबै कुरो बताइसकेर है आफ्नो प्रशंसाका लागि होइन, म अरूभन्दा जान्ने पनि होइन, ज्ञानी पनि होइन भन्दैछ। तपाईँ मैले कहिले पनि घमन गर्नु हुँदैन, चाहे कहीँ पनि, कोही कतिजना मान्छेहरू ज्ञानी हुन्छ, कलेज स्कुलतिर हेर्दाखेरि यति ज्ञानी हुन्छ कि है सबैलाई थाहा हुन्छ, टिचरले गर्दै गरेको कुरो उसले बताइसक्छ, अन्यलमा भएको बेला टिचरले ढिलो हुन्छ उसले थाहा हुन्छ है बताइसकेको, तर पनि टिचरको अधीनमा नम्रतामा अनुशासनमा बसेको हुनुपर्छ। टिचरभन्दा ज्ञानी छ भन्दैमा आदर मान पाउनुको लागि होइन, टिचरलाई अरूको सानो सिकाउनुको लागि पनि होइन, तर हामी अनुशासित हुनुपर्छ। ढङ्ग बुद्धि भनेको कुरो त्यही हो, अघि हामीले हिजो पछिमा परेको बुद्धि, पढा लेखा भएर त्यो भनेको है आफूले पाएको शिक्षाको हासिल गरेको होइन, तर आफूमा भित्री ज्ञान हुनुपर्छ। त्यो बुद्धिले, त्यो बुद्धि अनुसार हामी जियौँ भने हामीलाई परिवार, आमा बुवा, टिचर, शिक्षकहरू, समाज, गाउँ, सरकार, अन्तर्राष्ट्रियबाटै पनि आदर हुन्छ। तपाईँ र मैले चर्चलाई परमेश्वरको लागि अर्पित गर्नुपर्छ, नत्र मान्छेले, सरकारले, समाजले, आफ्नै परिवारले पनि अनेक किसिमको दोष लगाएर हाम्रो सेवामा बाधा ल्याउँछ। हामी नम्र हुनुपर्छ परमेश्वरको सानीमा, मान्छेको सानीमा, समाज, गाउँ, सरकार सबैको सानीमा नम्र भएर जिउनुपर्छ। परमेश्वर मात्र महान हुनुहुन्छ भनेर, आफूमा धन, ज्ञान, सफलताहरू, सबै काममा सफलता हुन्छ, मान छ भन्दैमा उचालिनु हुँदैन। सबै परमेश्वरको हो भनेर नम्र हुनुपर्छ। हाम्रो प्राण, हाम्रो मान आदर हाम्रो हात मुठीमा हुँदैन, परमेश्वरको दया हुन्जेलसम्म मात्र रहन्छ भनेर जान्नुपर्छ। यहाँनिर दानियललाई राजाले यति ठुलो आदर गरे, यति ठुलो मान गरे, अनि दानियलले भनेको मान्छेलाई पनि राजाले आदर गरे। बुद्धि, दानियलमा भएको दर्शन, प्रकाश तपाईँ हामी मण्डलीमा पनि आज त्यस्तै हुनुपर्छ। हामीले यहोशूको सात अध्यायमा पढ्छौ, मूसाको मृत्युपछि यहोशू अगुवा भयो, अनि परमेश्वरको काम, सामर्थ्य, शक्ति, मण्डली, अहिलेको समयमा भनौँ भने मण्डली भनौँ, यहोशूको समयमा इजरायलमा आशिष भयो, सबै काममा सुरक्षा सफलताहरू हुँदै गयो। हुन त संघर्ष त गर्नु पर्थ्यो, लडाई गर्नु पर्थ्यो, आत्मिक लडाई भन्छ नयाँ नियममा चाहिँ। अनि त्यो बेलामा उनीहरूले जान्ने भएर कतिजना अगुवाहरूले मण्डलीमा अथवा इजरायलको बीचमा अगुवा यहोशूलाई सल्लाह दिन थाले। साह्रै ठुलो त होइन तर सल्लाहकार भनेर ज्ञान बुद्धि देखाए, जसले गर्दा मृत्यु चोट सात हृदय यहोशूमा पाउँछौ। ओह्रालोमा मारिए है, 36 जना जति मरियो भनेको छ है। कुनै ठाउँमा भिरालो ओह्रालोतिर भाग्दा लुक्दा, अब ज्यान शत्रुले पछाडि खेप्दाखेरि भाग्दा मान्छेले ज्यान फ्याँकेर भाग्छ नि, त्यही भएर राम्रोसँग लड्यो भने कस्तो हुन्छ? त्यही माथि शत्रुले खेदिरहेको त हतियारसँग कस्तो हुन्छ है? यो बेजती वेदना पीडामा मर्नु, अब घाइते कति भयो तपाईँ र मेरो जीवनमा, मण्डलीमा पनि कतिपल्ट हामीले यस्तो भोग्नु नपरोस्। हामी चर्चका विश्वासीहरू हौ भने परमेश्वरको वचन अनुसार जिउने, अगुवाको अधीनमा बस्ने हुनुपर्छ है। थ्योलोजी अथवा शिक्षामा पास्टर, अगुवा अथवा को भन्दा को ठुलो हो, कसले धेरै हासिल गरेको छ, त्यस्तो हेर्नु हुँदैन, परमेश्वरलाई हेर्नुपर्छ। कलोसीमा भनिन्छ तिमीहरू एक अर्काको अधीनमा, एउटा अर्काको अधीनमा बस्नुपर्छ भनेको छ। होला सानो ठुलो, कोहीलाई हामी आमा बुवा भन्दा पनि धेरै पढेको हुन्छौँ, जानेको हुन्छौँ, बुझेको हुन्छौँ होला, तर कसरी आफ्नो आमाबुवालाई हामीले आदर गर्छौँ, शिक्षकहरूलाई आदर गर्छौँ है, हामीले जान्नुपर्छ। तर मैले सफलता र उन्नति पाउने हो भने आफू मात्रै होइन, अघि हामीले कोरिन्थीमा पढे अनुसार, सारदेमा पढे अनुसार आफू जहाँ छ ठिकै छ, तर अरूलाई अघि सार्नुपर्छ, चाहे देशलाई होस्, चाहे आफ्नो परिवारलाई होस्, चाहे मण्डलीको विश्वासीहरू, समाजलाई, संसारलाई बचाउने काममा लाग्नुपर्छ। अहिले महामारी छ, हामी परमेश्वरको मण्डलीको काम चाहिँ आत्मिक काम गर्ने हो। जो काम हाम्रो हातमा जिम्मामा छ सबैले त्यो काम गर्नु नसक्ला, र अरूले गरेको काम हामीले गर्न सक्दैन होला होइन। हामी हेलिकप्टरमा गएर रासिन झार्नु अथवा हेलिकप्टर चलाउनु अथवा सक्दैन होला, सेनाको काम गर्नु सक्दैनौँ, त्यस्तो बल, त्यस्तो अधिकार, त्यस्तो हामीमा तालिमहरू छैन है, त्यस्तो साहसहरू हामीमा नहोला। तर हाम्रो काम चाहिँ परमेश्वरले दिनुभएको अन्तर्बिन्दुको प्रार्थना हो, र हामीले हामीलाई चाहेको काम आवश्यक परेको काम उनीहरूले गर्छ। यसरी मिलेर हामीले आफ्नो काम गर्छौँ, उनीहरूले आफ्नो काम गर्छ, र यसरी देश र संसार चलाउनुपर्छ। यसरी हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। रेसता दानियल सत्रक मेसक अभेदनगोलाई राजा महाराजा नबुकदनेस्सरले महान भन्दा पनि महान तुलाए, कहाँको मान्छे कहाँ पुर्याए। तर हामी सेवा गर्ने मान्छेहरू चाहिँ जस्तोको त्यस्तै होला मण्डलीमा, तर हामी सन्तुष्ट हुनुपर्छ। तिमीहरू बढ्दै जाऊ, तिमीहरू शासक जस्तै हो, शासक भने सबभन्दा महान हो, शासक भनेपछि है, शासकहरू मध्येमा ठुला बडा मान्छेहरू देशमा कति हजार छन्, कति संख्यामा छन्, मन्त्री मण्डल होइन, सदस्य, वडा सदस्य, अध्यक्ष भन्छ के के, अब आफ्नो आफ्नो मन्त्री, तिनीहरू मध्येमा शासकहरू मध्येमा उनीहरू परे नि, तिमीहरू पनि त्यस्तै हो भन्ने, टपमा आउने, सबभन्दा माथि आउने है, राजै हुनु खोज्ने चाहिँ होइन, अनि जो आफूभन्दा ठुलो छ उसलाई विरोध गर्ने पनि होइन। र पहिलो राजाको 18 अध्यायमा हामी पढ्छौँ, 17 र 18 पदमा त्यहाँ सरकार र एलियाको टक्कर परेको छ। एउटाले अर्कोलाई दोष लगायो, दुईजना ठिक थियो। एलिया पनि परमेश्वरको दास भएर, अगमवक्ता भएर उसले रिसको जगमा बोली पठायो, उसले बोलेको कुरो पुरा पनि भयो, अनि उसले बोलेको कुरा राजालाई मन परेन, किनभने जे बोल्यो त्यही पुग्यो। मेरो वचन बिना देशमा पानी पर्दैन भनेको 3 वर्ष नाग्यो, 3.5 वर्ष छोयो, अब पानी परेको छैन, देश त नाश हुँदै गयो, न पशु, न सेना, न मान्छे, अब गाह्रो पर्यो, उनीहरू मिल्नु पर्यो, मिल्यो। अनि एलियाले सम्झेको थियो आप राजाले गल्ती गर्यो, त्यसले गर्दा ऊ बाँच्ने पक्षमा रह्यो, तर उसले नगर्नु पर्थ्यो, रिस उसको आफसँग थियो, तर सबै जनता देशमा पशु प्राणी सम्बन्धी दुःख पायो, ऊ आफै दुःख पायो। अर्कालाई मागेर, सहायता मागेर जिउनु, खानु, अर्काको घरमा भाग्नु कस्तो हुन्छ? तपाईँहरूले त्यस्तो प्रकारको वचन बोल्नु हुँदैन, तर एलियाले गल्ती गर्यो भनेको होइन। सबै कुरो प्रभुको जरको प्रभुबाट अगुवाई हुन सक्छ, तर पनि उसले बोलेको झोकमा बोलेको हामी पनि अहिले आफ्नो परिवारमा देशमा मण्डलीमा बाँच्ने काम गर्नु हुँदैन, त्यसले समस्या ल्याउँछ ढिलो चाँडो। अनि राजाले पनि त्यही दोषलाई तिम्रो वचनले गर्दा यस्तो भयो भने तिमीलाई मार्नुपर्छ अनि मात्र देशमा राम्रो हुन्छ गरेको, धन सङ्कट बढेको बढेकै झन् पाप बढ्यो। एलियाले पनि भन्यो, तपाईँले परमेश्वरको वचनको विरुद्धमा जिउनु भयो काम, तपाईँले यो यो काम गर्दै हुनुहुन्छ भन्यो। त्यसले गर्दा दुईजना आफ्नो ठाउँमा ठिक थियो, तर देशले दुःख पायो, दुईजनाले दुःख पायो, अपमान पर्यो, राजाले भाङ्रा उडेको थियो भनेछ। त्यसले गर्दा हामीले मण्डलीले बाँच्ने दोष्याउने काम ठिक हो भने सत्य हो भने पनि बोलिहाल्नु हुँदैन। बोल्ने काम परमेश्वरको काम हो, गर्ने काम परमेश्वरको हो। परमेश्वरले भन्नु लाउनु भयो भने मात्र हामीले भन्नुपर्छ, गर्नुपर्छ, र जिद्दीमा रिसमा बोल्नु हुँदैन। र त्यहाँनिर दुईजना चाहिँ मिल्यो, 19 पददेखि पढ्दै जाँदाखेरि दुईजना मिलेर काम गर्दा पानी परिहाल्यो, पानी परिहाल्यो। राजा अथवा सरकार अनि एलिया अथवा परमेश्वरको जन अथवा मण्डली मिलेर एक दिन मिल्नु भनेको भने संसारिक तरिकाले मिलेको होइन, विरोध गर्नु छोड्यो, सँगै काम गर्यो। राजाले आफ्नो तर्फबाट गर्ने काम गर्यो, एलियाले प्रार्थना गर्ने काम त्यो उसले गर्यो, परिधान चढायो, मिलेर काम गर्यो अनि सबै देश बाँच्यो। पानी त्यही दिन पर्यो भनेको छ, त्यही दिन भन्दा पनि उनीहरूले एलियाले प्रार्थना गरेको दिन परिहाल्यो, उनीहरू थपक्क नै मिल्यो। तपाईँ र मैले पनि परिवारमा मण्डलीमा समाज गाउँमा कसै छ भने बाँच्नु हुँदैन, विवाद गर्नु हुँदैन, सफलताहरू उन्नति ल्याउने हो भने। आजसम्म हामीले दुःख पाइरहेको छौँ भने जसरी एलिया र आहाबको समयमा इजरायलमा यत्रो सङ्कट समस्या थियो, अनिकाल महामारी है भिडन्त हुन्थ्यो है, खेतीको खेतीकै डराको डराकै मान्छेको मार्यो, तर जब मिल्यो समस्या समाधान भयो। तपाईँ हामीमा पनि त्यही हो, घरमा देशमा अन्न पानी छैन भने जस्तो छैन, पैसा छैन भने त्यो देशमा झगडा हुन्छ नि, मान्छेहरूको जागिर छैन भने होइन, आयस्रोत छैन भने मान्छेले अरू काम गर्छ, मार्नु मर्नु डराउँदैन है, बाध्य हुन्छ। त्यसले गर्दा तपाईँ र मैले त्यस्तो दुःख नहोस् भन्नुको लागि, हाम्रो परिवारमा होस् चाहे गाउँ समाज देशमा होस् संसारमा कुनै पनि देशमा त्यस्तो नहोस् भन्नुको लागि, खाँचो गाह्रो परेन मान्छेले गति छाड्छ, रिस उठ्छ, राम्रै काम गर्दा पनि त्यस्तो नहुनुको लागि, शान्ति प्रियमा सुरक्षामा रहनुको लागि, आफ्नो मनमा पनि शान्ति हुनुको लागि, अनिकाल खाँचो अभाव दुर्दशा दुर्घटना लडाई नहुनुको लागि तपाईँ र म मिल्नुपर्छ। हो, आपको दोष एलियाले देखेको हो, परमेश्वरको विरुद्धमा थियो, आपले पनि एलियाको छुल्यापन परमेश्वर साथमा हुनुहुन्छ भन्दै मैले रिसको बेलामा बोलेको थियो, सायद परमेश्वरले बोल्नु लगाउनु भएको होला, तर पनि दुईजनाको बोलीले व्यवहारले दुःख पायो, संसार सबै देशभरि दुःख पायो। तपाईँ हामीले आज आफ्नो कारणले गर्दा व्यक्तिगत स्वार्थ थोरैको स्वार्थले गर्दा धेरै दुःख पनि देशै मासिने काम गर्नु हुँदैन, नम्र हुनुपर्छ, होइन भने हामी परमेश्वरको न्यायमा पर्छौ। यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। दानियल चद्रक मेसक अभिन्दको अनि उनीहरूको साथमा इजरायली यौदाकहरू कति मारिए, मार्दै लगेको उनीहरू कसो कसो रहेको मान्छेले, उनीहरूमा दर्शन थियो, ज्ञान थियो, र उनीहरू आफै बाँच्दै ठुलाबाट ओदा अनि अधिकारमा रहँदै अरूलाई देशव्यापी रूपमा सबैलाई बचाए। तपाईँ र ममा पनि दर्शन हुनुपर्छ, दानियलमा दर्शन थियो भनेको छ, परमेश्वरको ज्ञान थियो, कसरी अर्काले दिएको सपना आफूले बताउन सक्ने, अर्काको मनको विचार अनि त्यसको अर्थ बताउन सक्ने, त्यो कुरो पुरा पनि भयो। र तपाईँ र ममा पनि चर्च हौ भने क्रिस्चियनको नाम मात्रै बोक्ने होइन, क्रुस मात्रै बोक्ने होइन, क्रुस नदेखाउँदा पनि हुन्छ, तर हाम्रो चालमा प्रभु देखाउनु पर्छ, प्रभुको गुण, प्रभुको स्वभाव। रिस उठेको मान्छेलाई बोल्यो भने अझै झगडा हुन्छ, रिस उठेको मान्छे छ भने उसलाई मलमपट्टि लाउने, रिसलाई कसरी झार्ने है, नम्र बनाउने, मिल्ने, सान्त्वना दिने, फकाउने काम गर्नुपर्छ। नत्रदेखि हाम्रो परमेश्वर शक्तिशाली हुनुहुन्छ ऊ भन्दा भनेर गर्यो भने ठुलो सङ्कट हुन्छ। तपाईँ मैले परमेश्वरलाई मनपर्ने काम गर्नुपर्छ, मिल्नु सक्नुपर्छ, रिस उठ्ने काम, आगो लगाउने काम गर्नु हुँदैन। यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। जसरी सङ्कटको बेलामा दानियल शत्रक मेसक अभिन्दको मृत्यु, दण्ड, सजाय, अपमान, कैदको बदलामा मान अधिकारहरू पाए, शासक हुनु पाए, शासक भनेपछि सबैभन्दा माथि होइन, शासकहरू मध्येमा ऊ आफूभन्दा ठुलो महान मान्छेहरू छँदैछ, बुद्धिमानी राजा छँदैछ, अधिकारमा छँदैछ त्यसो भनेको, र ऊ पनि पदा र अधिकारमा बस्नु पाए। तपाईँ र मैले पनि अरूलाई अघि बढाउँदै अरू मान्छे महान भएको, धनी भएको देख्नु सक्नुपर्छ। अरू मान्छे क्रिस्चियन मात्रै सुरक्षित हुनुपर्छ भनेको होइन, सबै क्रिस्चियनमा पनि मण्डलीमा पनि आफू नम्र भएर अरूलाई पनि महान तुलाउने उचाल्ने काम गर्नुपर्छ। त्यसले गर्दा हामी सबै संसार पनि बाँच्छौँ, देश बाँच्छौँ भन्ने कुरो हो। जति कठिनाई देशमा भए तापनि परिवारमा मन्दिरमा सबै प्रभुले समाधान गर्नुहुन्छ। यसरी हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। प्रेसता सफलता र उन्नतिको सन्देश सुनिदिनुभएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिरपरिचित मित्र पवल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु। प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईँलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशिला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन

चाहँदैनौ, त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समय भन्दा अबको समय अझै वफादारी भएर इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठुलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुसीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नु पर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशू ख्रिस्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात ख्रिस्टियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, जय जगडाबाट अलग बसुन्, नम्र होउन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस 3:1-2 पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशू ख्रिस्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ, किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशू ख्रिस्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिकी अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशू यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक ख्रिस्टियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नुभएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र।
परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक अधिकारीहरू सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म धन्यवाद दिन्छु तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। मानिस चाहे धनी होस् वा गरीब, सुख र आनन्द प्राप्त गर्न चाहन्छ, यसैका निम्ति धेरै परिश्रम गर्छ, वर्षौंसम्म घरदेखि टाढा रहेर काम गर्छ। रुपियाँ पैसा धन जोगाड गर्न सकिए सुख पाइन्छ भन्ने मानिसको विचार हुन्छ, सोच हुन्छ। के यसरी मानिसले साँच्चै सुख र आनन्द प्राप्त गर्न सक्छ त? यही महत्वपूर्ण प्रश्नलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर्स चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रमप्रति तपाईँले देखाउनु भएको सहयोग, सद्भाव, अनुदान, प्रार्थना, यी सबै कुराप्रति हामी कृतज्ञ छौं। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दियो। आउनु सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: मानिस चाहे जति सुकै शक्तिशाली र सामर्थ्य भए पनि उसको जीवनमा उसको आफ्नै अधिकार हुँदैन। उसको जीवन उसको आफ्नै निजी सम्पत्ति होइन। संसारमा कति मानिसहरू छन् जसले आफ्नो व्यक्तिगत जीवन लगायत परिवारको जीवनलाई समेत नाश पारेका छन्। तिनीहरू अशान्तिमा जिउँछन्। जीवनमा कुनै लक्ष्य नै छैन। जिउँछन्, खाउँछन्, मर्छन्। कसैले यसो भनेका छन्, मानिसहरूले चन्द्रमामा पाइला टेकिसके, चन्द्रमामा घरिघरि आउने जाने गरिसके, तर हामी आफ्नै घरको भर्याङबाट तल झर्न सकिरहेका छैनौं। जीवन त्यसरी व्यर्थमा बितिरहेको हुन्छ। यस्तो हुनुको कारण के हो? एक क्षणको फाइदाको निम्ति, केही धन कमाउनुको निम्ति जीवनको बहुमूल्य कुराहरूलाई बेचिदिन्छन्। त्यसपछि के हुन्छ? पगला भएर जिउन थाल्छन्। प्रभु येशूले धन सम्पत्तिको बारेमा पनि शिक्षा दिनुभएको छ। धन सम्पत्ति हामीलाई चाहिन्छ, तर पनि त्यो नै सबै कुरा होइन। यदि तपाईँको हृदयमा पनि धन सम्पत्तिको विषयमा फिक्री, चिन्ता आदि छ भने आजको सन्देशद्वारा तपाईँले एउटा नयाँ दृष्टिकोण प्राप्त गर्नुहुनेछ। अरूहरूको जस्तो धन सम्पत्तिद्वारा तपाईँको जीवन नाश हुने छैन। विश्व प्रसिद्ध मनोवैज्ञानिक सिगमन्ड फ्राइडलाई विशेष गरी समुद्र यात्राको बारेमा लेखिएका कथाहरू साह्रै मन पर्थ्यो। पानी जहाजको आवाज नामक पुस्तक यस्तै एउटा कथा थियो। कथा यस प्रकार छ, एकजना व्यक्ति समुद्र यात्रामा निस्कन्छ। यात्रामा अघि बढ्दै जाँदा अभाग्यवश पानी जहाजको यन्त्रमा केही गडबडी हुन्छ र त्यो जहाज गहिरो समुद्रको माझमा डुब्छ। धेरै मानिसहरू पानीमा डुबेर मर्छन्। केवल एकजना मान्छे मात्र बाँच्छ। त्यो व्यक्ति अथाह समुद्रमा पौडाउँदै बडो मुस्किलले एउटा टापुमा पुग्छ। त्यो टापुका मानिसहरूले त्यो अधमरो भइसकेको मानिसलाई हेरचाह गर्छन् र उसलाई बचाउँछन्। अन्तमा त्यहाँका मानिसहरूले उसलाई काँधमा उठाएर लान्छन् र उसलाई एउटा ढुङ्गाको सिंहासनमा राख्छन्। समय बित्दै गएपछि उसलाई थाहा हुन्छ कि त्यहाँका मानिसहरूले वर्षमा एकपल्ट राजा फेर्दा रहेछन्। त्यहाँ कुनै व्यक्तिलाई एक वर्षका निम्ति राजा बनाउने चलन रहेछ। एक वर्षपछि ती मानिसहरूले राजालाई त्यहाँदेखि केही टाढा एउटा टापुमा पुर्याइदिन्थे। राजा एक्लो अवस्थामा त्यो टापुमा भोकले मर्नु पर्थ्यो। यो कुराले त्यो व्यक्तिलाई चिन्तित बनायो। तर ऊ बुद्धिमान थियो। उसले एउटा योजना बनायो। उसले मनमनै भन्यो, म राजा हुँ र यो देशका मानिसहरूले मेरो आदेश पालन गर्नुपर्छ। उसले देशका सिकर्मीहरूलाई बोलाएर एउटा ठूलो डुङ्गा बनाउने आदेश दियो। त्यो टापुमा खेतीपाती गर्नेहरूलाई बोलाएर त्यो अर्को टापुमा रूखपात, फलफूल, बोट बिरुवा र अन्न बालीहरू लगाउन लगाए। सिकर्मीहरूलाई बोलाएर एउटा ठूलो बलियो सुन्दर घर बनाउन लगाए। उसले अराएका काम मानिसहरूले गरे। एक वर्ष बितेपछि मानिसहरूले उसलाई पक्रेर त्यो टापुमा पुर्याइदिए। के त्यो टापुको अवस्था पहिलेकै जस्तो उजाड थियो? थिएन। त्यहाँ त हरेक किसिमका फलफूल, अन्न, बोट बिरुवाहरू थिए। बस्ने घर पनि थियो राम्रो। यो कथा हाम्रो जीवनको निम्ति एउटा उदाहरण हो। हाम्रो जीवन पनि केही यस्तै प्रकारको छ। हामी सबै आफ्नो जीवनका राजा जस्तै छौं। कहिलेसम्म? केही समयका निम्ति। यो संसारको जीवनपछि हामी कहाँ जानेछौ, हामी के गर्नेछौ? अहिले यो संसारमा हाम्रो जुन जीवन छ त्यो संसारकै जीवनका निम्ति धन सम्पत्ति कमाउनलाई मात्र होइन, जीवनको उद्देश्य धन सम्पत्ति कमाउनु मात्र होइन, वास्तविक जीवन त्यो होइन। प्रभु येशूले लुका 12 अध्यायमा एक धनी मानिसको बारेमा एउटा उदाहरण दिनुभएको छ। त्यो व्यक्तिको खेतबारी प्रशस्त थियो। हजारौं मुरी धान, गहुँ हुन्थ्यो। उसको सयौं बिघा जमिन थियो। त्यो वर्ष उसको खेतमा प्रशस्त उब्जनी भयो। उब्जनी धेरै भएकोले ती कहाँ राख्ने भने उसलाई समस्या भयो। कहाँ राख्ने अन्नपात भने उसलाई ठूलो पीर पर्यो। उसले मनमनमै भन्यो, म पुरानो भकारी भत्काएर ठूलो भकारी बनाउनेछु र आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, तैँले ठूलो सफलता हासिल गरेको छस्। यो उब्जनी सबै तेरो हो। अब मजाले बसेर खा, पी र आनन्द गर, मौज गरेर जीवन बिता। उसले आफ्नो मनमा यस्तो विचार गरिरहेको बेला परमेश्वरले उसको विषयमा भन्नुहुन्छ, ए मूर्ख मानिस, आज राति तेरो प्राण फिर्ता लिइनेछ। तब तैँले थुपारेको यी अन्न बाली र धन सम्पत्ति कसको हुन्छ? येशूले भन्नुभएको छ, जुन व्यक्तिले संसारमा मात्र धन थुपार्छ तर परमेश्वरको दृष्टिमा धनी छैन भने ऊ मूर्ख हो। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, तपाईँले मन नदुखाउनुहोस्। तपाईँ चाहे जस्तो सुकै पनि नोकरी जागिर गर्नुहोस्, म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु कि सबै मानिस पापमा पतित भएको कारण उनीहरूको एउटै सोच हुन्छ, उनीहरूले कसरी धन सम्पत्ति कमाउन सकिन्छ भन्ने कुरा मात्र सोच्दछन्। धन कमाएर मोज मजाको जीवन बिताउन चाहन्छन्। आज धेरै मानिसको जीवनमा प्रशस्त धन सम्पत्ति छ, जग्गा जमिन पनि धेरै जम्मा गरेका छन्, सुन चाँदी गर गहना छ, आफैलाई देश विदेश पुर्याएका छन्। तर एउटा कुरा छैन, उनीहरूले अति नै चाहना गरेका कुरा भने उनीहरूसित छैन, त्यो के हो त? त्यो हो हृदयको शान्ति र आनन्द। तपाईँको हृदयमा छ यी कुराहरू? तपाईँ र मेरो प्राण हाम्रो आफ्नै वशमा छैन, कुनै बेला हाम्रो जीवनमा केही पनि हुन सक्छ। रक्तचाप बढेर एकै क्षणमा जीवन लीला समाप्त हुन सक्छ, हृदय गति रोकिएर मर्न सक्छौ। हामीले कमाएका सम्पत्तिको के हुन्छ? प्रभु येशूले त्यो दृष्टान्तमा त्यस धनी मानिसलाई मूर्ख भन्नुभयो। त्यति धेरै पैसा भएको, धन सम्पत्ति भएको मानिसलाई मूर्ख उहाँले किन भन्नुभयो? किनभने त्यो मानिसले आफ्नो अनन्तको भविष्यको बारेमा केही सोच विचार गरेको रहेनछ। किन उहाँले त्यस्तो भन्नुभयो? किनकि उसले यो संसारको लागि मात्र सोचेको थियो, उसको जीवनमा परमेश्वरको निम्ति कुनै ठाउँ थिएन। हामीले यो संसारमा हुँदा नै हामीलाई जीवन दिनुहुने परमेश्वरलाई चिन्नुपर्छ, भक्ति गर्नुपर्छ। परमेश्वरलाई चिनेर हामीले यो संसारमा आफ्नो जीवन निर्वाह गर्यौं भने स्वर्गमा हाम्रो धन थुप्रिनेछ। यदि तपाईँ रूपियाँ पैसाको पछि मात्र कुदिरहनु भएको छ भने मेरो बिन्ती छ, परमेश्वरका निम्ति केही समय निकाल्नुहोस्। यो संसारमा हाम्रो जीवन छोटो छ, तर संसार पछिको हाम्रो जीवन धेरै लामो छ, धेरै लामो छ। याद गर्नुहोस्, प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ। प्रिय मित्र, परमेश्वरको घरतिर लाग्ने, उहाँको बाटोतिर लाग्ने समय अहिले पनि तपाईँ र मसित छ। हाम्रो यो समयलाई, यो मौकालाई हामीले व्यर्थ फाल्नु हुँदैन। आफ्नो पाप र अधर्मलाई स्वीकार गर्नुपर्छ, चरित्र र स्वभावलाई परिवर्तन गरेर परमेश्वरको हात समाति उहाँका शिक्षाहरूलाई अङ्गीकार गरेर एउटा अर्थपूर्ण जीवन रोज्नु नै हाम्रो जीवनको निम्ति श्रेयकर हुन्छ। याद गर्नुहोस्, यो जीवन तपाईँको हो, आफ्नो जीवनको निम्ति आफै निर्णय गर्न पर्ने हुन्छ। बिस्तारै समयले मलाई बिदाई दिइसक्यो, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु, पत्र व्यवहार गर्नेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई, तपाईँको परिवारलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वर तपाईँको चरित्र विकास गर्न चाहनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 57 यहाँहरूलाई स्वागत छ। तपाईँ अहिले सोचिराख्नु भएको होला, यदि परमेश्वर सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्छ भने उहाँले मेरो जीवनमा किन ढोका खोल्नुहुन्न ताकि म उहाँको सेवा गर्न सकु। यो साँच्चै राम्रो प्रश्न हो र यसको राम्रो जवाफ हुनुपर्छ। परमेश्वरले तपाईँलाई उहाँको सेवा गर्ने जिम्मेवारी दिनुभन्दा पहिले तपाईँको चरित्रलाई आकार दिनुहुन्छ। प्रत्येक विश्वासीसँग परमेश्वरले दिनुभएको प्रतिभा हुन्छ। त्यहाँ विश्वासीहरू छन् जो महान गायकहरू छन्, कोही शिक्षकहरू छन्, कोही प्रशासकहरू छन्, कोही व्यापारीहरू छन्। तर तपाईँले आफ्नो प्रतिभाबाट प्राप्त गर्ने सफलता परमेश्वरको लागि कहिले महत्वपूर्ण हुँदैन। जति तपाईँले आफ्नो काममा परमेश्वरको प्रेम प्रदर्शन गर्नु र ख्रिस्टको चरित्र चित्रण गर्नुमा हुन्छ। पहिलो कुरन्तीको पुस्तक 13:3 यदि मैले सारा सम्पत्ति बाँधिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, उहाँले मानिसलाई आफ्नै स्वरूप र समानतामा सृष्टि गर्नुभयो। तपाईँ र म परमेश्वरको चरित्र प्रदर्शन गर्नका लागि थियौं र हामीले अरू मानिसहरूलाई गर्ने व्यवहारले यसतर्फ ध्यान आकर्षित गर्छ। यो परमेश्वरको लागि अत्यन्तै महत्वपूर्ण छ। राम्रो चरित्र विकास हुन समय लाग्छ र जीवनको आँधीबेरीको समयमा यो प्राय परिष्कृत हुन्छ। त्यसैले प्राय परमेश्वरले हामीलाई सेवामा कुनै विशेष कार्य तोक्न तयार हुनुभन्दा पहिले हाम्रो चरित्रमा सुधारको लागि पर्खिरहनु भएको हुन्छ। उहाँले हाम्रो चरित्र तयार पार्नु आवश्यक छ ताकि हामी हाम्रो सेवकायको क्रममा आउने चुनौतीहरूको सामना गर्न सक्षम हौ। लुकाको पुस्तक 8:10 यीशु ख्रीष्टले सिकाउनु भएको बिउ छर्ने दृष्टान्तमा उहाँले ढुङ्गामा पर्ने बिउको वर्णन गर्नुहुन्छ। बिउ चाँडै उम्रन्छ तर यसको जरा हुँदैन, त्यसैले यो चाँडै मर्छ। परमेश्वरले तपाईँको सेवकाय त्यसरी नै फैलिन दिनुहुन्न। उहाँको इच्छा छ कि तपाईँको सेवकाय धेरै बलियो र समृद्धि होस्। त्यसो हुनका लागि उहाँले तपाईँको व्यक्तिगत जीवनमा एउटा महान काम गर्न आवश्यक छ, चरित्रको जरा स्थापना गर्न, जसले तपाईँलाई सेवामा सामना गर्न आँधीबेदीहरूलाई सम्हाल्न र उहाँको प्रेमले चम्कन सक्षम बनाउनेछ। जब परमेश्वरले तपाईँलाई नयाँ कुराहरूमा प्रवेश गराउनुहुन्छ, उहाँ चाहनुहुन्छ कि तपाईँ त्यो गर्न तयार हुनुभएको होस्। उहाँ तपाईँको चरित्रले धान्न सक्ने भन्दा बाहिर तपाईँलाई प्रवर्धन गर्न चाहनुहुन्न। त्यसैले आफ्नो समय र ध्यान आफ्नो प्रतिभामा मात्र केन्द्रित गर्नुको सट्टा तपाईँले आफ्नो चरित्र विकास गर्नमा पनि ध्यान केन्द्रित गर्नुपर्छ। प्रिय श्रोता, तपाईँको चरित्रले तपाईँको बोलावटलाई निरन्तरता दिनेछ। कहिलेकाहीँ मानिसहरूले आफ्नो सबै समय परमेश्वरले दिनुभएको वरदानलाई खेती गर्नमा बिताउँछन्। म चाहन्छु कि तपाईँ आफ्नो चरित्र विकास गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। वास्तवमा तपाईँको लागि आफ्नो निजी प्रार्थना जीवनमा परमेश्वरको सामु आफूलाई नम्र बनाउनु एक राम्रो कार्य हुनेछ र उहाँलाई आफ्नो चरित्र निर्माण गर्न अनुरोध गर्नुहोस्। चरित्र विकासको क्षेत्रमा आवश्यक पर्ने केही उदाहरणहरू के हुन्? धैर्यता राख्नु, योजना अनुसार नभएको बेला आफ्नो शान्ति नगुमाउनु, मानिसहरूसँग राम्रो व्यवहार गर्नु, विशेष अरू मानिसहरूलाई क्षमा गर्नु आवश्यक पर्दछ। परमेश्वरले तपाईँको हेरचाहमा राख्नुभएका साना कुराहरूको लागि राम्रो भण्डारी बन्नुहोस्। अरू मानिसहरूलाई गरेको प्रतिज्ञाहरू पूरा गर्नुहोस्। मानिसहरू तपाईँमा भर पर्दा दायित्वहरू पूरा गर्नुहोस्। दिनभरि तपाईँले गर्ने सबै कुरामा परमेश्वरलाई प्राथमिकता दिनुहोस्। सायद सबैभन्दा महत्वपूर्ण कुरा, कसैले तपाईँलाई नहेरिरहेको बेला तपाईँ बन्द ढोका पछाडि के गर्दै हुनुहुन्छ भन्ने पनि हो। मतीको पुस्तक 6:6। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा हुनुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय श्रोता, परमेश्वर चाहनुहुन्छ कि तपाईँले सेवाकाई गर्न चाहनुको वास्तविक कारण उहाँलाई प्रमाणित गर्नुहोस्। के यो मानिसहरूको प्रशंसा जित्नको लागि हो वा यो उहाँसँगको तपाईँको सम्बन्धको बाह्य अभिव्यक्ति हो? आफ्नो चरित्र विकास गर्ने काम गर्नुहोस् र तपाईँ तयार भएपछि परमेश्वरले तपाईँको लागि सेवकाईको महान ढोका खोल्न आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आजी येनादीको दो निच्छ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। जीवो उमेर परमेश्वर या तपने फैमकु जय मसे जो जो लपाजी अमृता महर्जन स्पार्क माइ फेथ यो भाग 26 के छिसक सिदन लसकु छ। क्रिस्टेन ते के प्राय जिन्यारा दसोया उमेरिया मनुदे बारे पूर्व धारणा दै इम्स आत्मिकी परिपक्वता प्राप्त याई तस्क ल्याम ताकि अले क्वीर दो स्वया अप उमेरिया पिन्त गुब्ले गुब्ले उच्च स्तरीय ज्याया फैमुखु वो प्रदर्शन या फैमुखु कथ क्या गुयाई यो पिन मेपिन थौ जी छिलिसे इनय तेनगु छुधासा जी अब परमेश्वर जीगु घनिष्ठ स्वापु देखि बुले थुकी युग या वचे या त पुवङ्क हेक पोते लेफु छादासा जीगो उमेर स्वया अप परमेश्वर लिसे स्वापु हे जीगो प्रभावकारी सेवा यायगु क्षमता निर्धारण यै ल्याम मनु गुब्ने न प्रभावकारी अगुवा जुई फैमुखु दैगु परम्परागत धारणा ख छादासा इम त बालापी अगुवा जुई त मागु आत्मिकी परिपक्वता अभाव दु पी कछ काइगु यै बुद्धि उमेर लिसे वै धकाया झी त धया त गुदु थो तर्कया समस्या छुधासा जी परमेश्वर लिसे स्वापु टेबले थिस थगु बाहेक मेगु ज्ञान या स्रोत तक्क थ्याङ्क यू फै जीस परमेश्वर पाखे ज्ञान काय त सक्षम जुया चुना उगु सुन मनुया बुद्धि स्वया यो कुहे त ध चाहे वो गुलिन द माना चोसा यो पि यनमे पि समुएल इसैया थक्या मध्य सुन इजरायल जुजु लेला धका स्वया वङ्गु इले इसै न थ नाप्पाम क्याए त वयागु न्योनी हल अन समुएल इपी फुक्कसित अस्वीकार्या त सक्ले अजुजाल परमेश्वर जुजु डेको म छिज कम क्या दावत ख नापागु समुएल चिन्खुगु अध्याय नेगु पत्के धात गुदु तर परमप्रभु समुएल या त दया दिल वो तदिम जुसा अले वो तस्क बालम जुसा वयागो वास्ता याए मते वो जुजु जुई त ल्यम मखु छादासा मनु तेस लाख फा सोया बिचा याना याई तर परम प्रभु नुग सोया बिचा याना दि दाउद झिरन हे झिन्या र द जुईमा उकि वया त जुजु अभिषेक याए त तस्क झी रम जुजु जुगु धारणा याना त गुख यो पिङ्गेन मेपी अवश्य न वो छम तदिकम दाजु बालागु विकल्प जुइफु तर जब परमेश्वर दाउद या त इजरायल या भावी जुजु नियुक्त याइगु यी निर्देशन याबले परमेश्वर छु या नाचुनागु दु धकास्यु लिपा इजरायल फुक्क सेना गोलियात थना ग्याबले दाउद वलिसी लुयात उत्सुक जुल दाउद के सेना या सैन्य जुजु जुया छुन अनुभव मधु अले व सैनिक कवच मफू अले एसा गोलियत या त स्या त परमेश्वर या त विश्वास या व म वो हे ख उमेर दाथे कुकथ छु महत्व मधु धैगु थो छगु त धगु उदाहरण ख परमेश्वर या त विश्वास याइगु वैकया शक्ति छेली बले सेवकाई प्रभावकारी जुई यो पिनियन मिति मरियम यशु या त विकु बले झिन्पेर द दुम जुईमा तका अनुमानिया गुदु परमेश्वर वोया छमजक्क क्या भुइके त परिपक्क मिसा ल्याउगु ख बरु तस्क ल्याम मिसा मचा ल्याउगु ख स्वर्गदूत मरियम थ्यावया पवित्र आत्मा गर्भधारण तेगु सहमति व्याधि लाधका यन बले मरियम विश्वास याना लिसम्बिल लुका छगो अध्याय स्विच्छाको पत्के ध्यात गुदु अले मरियम म धाल सोयादी छ जिल्ला परमेश्वर या भाती जक्क ख छी तयारी थे हे जित जुईमा अले स्वर्गदूत लिहा हुन मरियम थे यक्कु ख्रिस्टेन त ल्याम बले आत्मिकी परिपक्वता थिनी पावल तिमोथी त झिनखुर निसे निन्या र द दुब्ले निसे सल्लाह बिगु सुरुया त आत्मिकी परिपक्वता उमेर कोछी फैमुखु विचा यायमागु मेगु यक्कु खत दु थकरिपी मनुतेछ आज चाहेपुगु सेवा याइफु बाइबलले थुकिया उदाहरण अब्राम ख गुमसिन नेपेर द दुब्ले सेवकाइया नीति ततुगु ख अले मोसा गुमस्या चेर द दुब्ले इजरायली के त मिश्र पिनियङ के त बुद्धि यङ्कल वृद्ध मनु तेस ख्रिस्ट्या शरीर त धङ्गु योगदान बि पया चुङ्गु दु छादा छ इन्के नापाङ्गु तेका तगु अनुभव दु उगुकिया त इम्स मेपिङ लिसेन इनी फै यो पिङ्गेन मेपिङ छगु बनाइदु सुयागु फापा सोया न याए मते सुया त वयागु उमेर्या आधारे शक्तिशाली सेवा या त सक्षम धका न्याय याउ पाखे जे तस्क होसियार जुईमा मनुजेस परमेश्वर या ज्या याई बोले वयागु उमेर न्यागु हे जुसा व सुया फु धैगु या सीमा मधु थोयागु वचन नियनादि कुनी छिसक शीतल परमेश्वर सवाबीमा जय मसी नियनामिपी छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिमा सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेला दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसी।

0: जयमेसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जयमसी तथा नमस्कार, TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। आफ्नो किशोर अवस्थाका छोराछोरीलाई कसरी मदत गर्ने? आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ। व्यवस्था 11:19। आजको विश्वव्यापी संस्कृतिमा संसारभरका युवा युवतीहरूको संगीत, फ्याशन र प्राय खेलकुदका आइडलहरू, संगीतका आइडलहरू एकै हुने गर्छन् वा भनौं उनीहरूको रूचि समान प्रकारको हुन्छ। संचारको कारण हरेक देशको ट्रेन्डिङ अपडेट्स सबैको पहुँचमा छ। त्यसै कारण विश्वको जुनसुकै कुनामा बसेको भए तापनि, जुनसुकै भौगोलिक वा सांस्कृतिक भिन्नता भए तापनि, आजभोलि किशोर किशोरीहरूमा एकै खालको समस्या या एकै खालको चुनौतीहरू देखिन थालेको छ। 20 वर्षीय ब्लगर जेनी ओहाराले आजभोलिका युवा युवतीले भोग्ने समस्याहरू, जुन समस्याप्रति वयस्कहरू जानकार छैनन् भन्ने विषयमा एउटा लेख तयार गर्नुभएको छ। आमा बुवाहरू, यदि तपाईँको पनि किशोर अवस्थाका नानीहरू छन् भने यो कुरा ध्यानसँग सुन्नुहोस् र विचार गर्नुहोस् है। पहिलो कुरा, साइबर बुलिङ र स्टकिङ। इन्टरनेटले बुलिङको अथवा कसैको मजाक उडाउने, खिसी गर्ने कुराको प्याटर्नलाई परिवर्तन गरेको छ। अहिले कसैले आम्ने सामने के भन्छ त्यो सँगसँगै इन्टरनेटमा कसले के लेखिदिन्छ, के हल्ला फैलाइदिन्छ त्यो पनि तनाव थपिएको छ। इन्टरनेट अनि सामाजिक सञ्जालमा जोडिएका तपाईँका नानीहरू पनि यसको शिकार हुने सम्भावना धेरै छ। दोस्रो कुरा, यौन। ब्लगर ओहारा लेख्नुहुन्छ, बाल बालिकाहरू, मेरो मतलब वास्तवमै साना बच्चाहरू आजभोलि धेरै यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेका छन्। कम उमेरमा यौन क्रियाकलापमा सक्रिय युवाहरूको संख्या हरेक वर्ष बढ़ने क्रममा छ। नैतिक मूल्यहरू सिकाउने परिवारको बच्चाहरूमा पनि यो समस्या देखिएको छ, किनकि तपाईँले जति नै आफ्नो बच्चालाई सम्झाए तापनि, अनुशासनमा राखे तापनि, अनलाइन चलचित्रहरू र टीभी कार्यक्रमहरूमा स्पष्ट कामुकता प्रसारण हुन्छ, जसबाट आफ्नो बच्चालाई पूर्ण रूपमा टाढा राख्नु असम्भव जस्तै बनेको छ। तेस्रो कुरा, लागू औषध र मादक पदार्थ। बढ्दो विश्वव्यापी आर्थिक दबावको कारण केटाकेटीहरूलाई प्राय घरमा एक्लै छोडेर आमा बुवा काममा व्यस्त हुनु सामान्य बन्दै गर्दा त्यो खाली र एक्लो समयमा युवा युवतीहरू धूम्रपान, मद्यपान र नशालु पदार्थ सेवनमा फस्ने समस्या पनि बढ्दै गइरहेको छ। यस्ता कुरा सजिलै खरिद बिक्री गर्न सकिने कानूनले झन यो समस्यालाई गम्भीर बनाइरहेको छ। चौथो कुरा, अरूले आफूप्रति राख्ने उच्च अपेक्षाहरूबाट आउने तनाव। अभिभावक, शिक्षक र साथीहरूबाट एउटा राम्रो कलेजमा राम्रो अंकको साथ डिग्री प्राप्त गर्ने दबाव र त्यसपछि अरूको नजरमा नामी कहलिएको करियरमा स्थापित हुने चिन्ताले हाई स्कूलमा पढ्ने किशोर किशोरीहरूलाई बाँच्नु कि मर्नु जस्तो अवस्था सृजना गर्ने गरेको छ। पाँचौं कुरा, टुक्रिएको घर। बुवा विदेशमा बस्ने वा टुक्रिएको घरको परिदृश्य आजभोलि निकै सामान्य बन्दै गइरहेको छ। घरहरू बीचको अदला बदली, झगडा गर्ने आमा बुवा र सौतिनी आमा बुवाले गर्ने व्यवहार, यी सबै कुराले आजभोलिका किशोर अवस्थाका नानीहरूलाई थप तनाव दिने गरेको छ। छैठौं कुरा, हिंसाप्रति असंवेदनशीलता। हिंसा किशोर किशोरीहरूले हरेक दिन देख्ने कुराको एक हिस्सा बन्दै गइरहेको छ। चाहे भिडियो गेमहरूमा होस्, चलचित्रहरूमा वा समाचारहरू वा सड़कमा होस्, आजभोलि हाम्रो जीवन त्यस्ता कुराहरूले भरिएको छ जसले कुनै किशोर किशोरीले जीवनलाई हेर्ने तरिका परिवर्तन गर्न सक्छ। तपाईँको किशोर अवस्थाका बच्चा विरूद्ध आउँदै गरेको यी गम्भीर समस्याहरूको बारेमा के गर्ने त? कुरा गर्नुहोस्। हो, आफ्ना बच्चाहरूसँग धेरै भन्दा धेरै समय कुरा गर्नुहोस्। व्यवस्थाको पुस्तकमा परमेश्वरले मूसालाई दिनुभएको निर्देशन पालन गर्नुहोस्। आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाऊ। घरमा जवान छोराछोरी भएको जो कोहीलाई थाहा छ कि उनीहरू रातको समयमा मात्रै तपाईँको कुरा सुन्न तयार हुन्छन्, जुन समयमा तपाईँ दिनभरिको थकानले लखतरान भइसक्नु भएको हुन्छ। एकछिन आफ्नो निन्द्रा माया मारेर भए पनि उनीहरूसँग समय बिताउनुहोस्। उनीहरूको ओछ्यानमै बसेर भए पनि उनीहरूसँग कुराकानी गर्नुहोस्। तर यो कुरा राम्रोसँग बुझ्नुहोस्, तपाईँले कुरा गरेर मात्र किशोर किशोरीको सोचाइ परिवर्तन हुँदैन। परमेश्वरको वचनको सत्यता मात्र मानव दिमागको नवीकरणको एजेन्ट हो। त्यसैले परमेश्वरले हामीलाई व्यवस्था 11:18 यो कुरा बताउनु भएको छ, तिमीहरूले मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख, ती आफ्ना हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध। यी समस्याहरू समाधान गर्न र संसारको सत्यताहरूलाई वचनको आधारमा खण्डन गर्न के तपाईँ आत्मिक रूपमा तयार हुनुहुन्छ? के तपाईँसँग वचन र पवित्र आत्माको कुरामा राम्रो समझ छ, ताकि तपाईँ चाहिएको समयमा ती वचनको अगुवाईमा आफ्नो किशोर किशोरीसँग कुरा गर्न सक्नुहोस्? कहिले काहीँ उनीहरूसँगको वार्तालाप तपाईँले सोचे अनुरूप नै अगाडि बढ्छ भन्ने छैन। त्यो समयमा कसरी त्यो वार्तालापलाई प्रभावकारी बनाउन, त्यसको लागि तपाईँलाई वचनको राम्रो ज्ञान हुन आवश्यक छ। तपाईँको नानीहरूलाई अहिलेको संसारमा अगाडि बढ्न कसरी अगुवाई गर्ने, यसको लागि तपाईँले धेरै समय दिनुपर्छ। एउटा भनाइ नै छ, किशोर किशोरीहरूले प्रेमलाई TIME टाइम भनेर बुझ्छन् रे। आफ्नो नानीहरूलाई तपाईँले लगानी गरेको समयलाई उनीहरूले तपाईँको प्रेम भनेर बुझ्छन्। त्यसकारण उनीहरूको लागि शारीरिक र आध्यात्मिक रूपमा उपलब्ध भइदिनुहोस्। मैले माथि उल्लेख गरेको बाइबल खण्ड एक प्रतिज्ञामा गर्न सकिन्छ, ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्तानहरू पृथ्वीमाथि आकाश र हुन्जेल चिरायु हुन्। व्यवस्था 11:21 पद। हाम्रो वरिपरि परिवर्तन हुने सबै कुराको बावजुद हामी परमेश्वरको वचनका प्रतिज्ञाहरूमा सधैँभरि भर पर्न सक्छौं।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 25161, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: कष्टमा परमेश्वरलाई धन्यवाद दिनु। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा पीड़ामा रहेकाहरूका निम्ति केही शब्दहरू लिएर आएकी छु, अनि त्यो शब्द हो हौसला नहार्नुहोस्, हिम्मत नहार्नुहोस्, मैदान नछाड्नुहोस्, अनि तपाईँ जे सुकै गर्नुहोस् परमेश्वरको भलाइमाथि कहिले शंका नगर्नुहोस्। म यो स्वीकार गर्ने पहिलो व्यक्ति हुनेछु कि पीड़ा चाहे त्यो बिग्रिएको शल्यक्रियाबाट होस्, गाड़ी दुर्घटनाबाट होस्, वा कुनै दीर्घकालीन रोगबाट, पीड़ासँग तपाईँको सम्पूर्ण ध्यान आफूतिर खिच्ने एउटा तरिका हुन्छ। यसले तपाईँलाई अरू केही कुराको बारेमा नसोची केवल यसैका बारेमा मात्र सोचोस् भन्ने चाहन्छ। म सधैँ मेरो पीड़ाको बारेमा यसरी कुरा गर्छु, मानौ एउटा टाइरानोसोरस रेक्स अर्थात भयानक डायनोसोरले मेरो कम्मरमा आफ्ना दाँतहरू गाडिरहेको छ। ओहो, मलाई थाहा छ यो एउटा भयानक दृश्य हो, तर यसले मलाई कस्तो महसुस हुन्छ भन्ने कुरा ठ्याक्कै व्यक्त गर्छ। त्यसैले यदि तपाईँलाई आफ्नो पीड़ाले जबरजस्ती धक्का दिँदै तपाईँको विचारको मूल केन्द्रमा आउन खोजिरहेको जस्तो लाग्छ भने यसलाई परमेश्वरको बारेमा हुने तपाईँका विचारहरूलाई दबाउन वा धमी ल्याउन नदिनुहोस्। तपाईँ आफ्ना कष्टहरूमा परमेश्वरलाई धन्यवाद दिएर अहिले आफ्नो पीड़ाको बीचमा पनि प्रभुको महिमा गर्न सक्नुहुन्छ। मैले सधैँ गर्नुपर्ने कुरा यही हो, यसले मेरो पीड़ालाई नै निको पारिहाल्छ भन्ने त छैन, तर यसले मेरो विश्वासलाई पक्कै पनि बलियो बनाउँछ, किनकि जब म यसो गर्छु मलाई थाहा हुन्छ कि म परमेश्वरको महिमा गर्दैछु, अनि यसले मेरो विश्वासलाई अझ उत्तम, अझ मजबूत, अझ दृढ बनाउँछ। छोटोमा भन्नुपर्दा यसले मेरो विश्वासलाई अझ बलियो बनाउँछ। यदि तपाईँ पीड़ासँग लड्दै हुनुहुन्छ भने मलाई विश्वास गर्नुहोस्, तपाईँको विश्वास बलियो हुन आवश्यक छ। त्यसैले आज तपाईँ आफ्ना कष्टहरूमा यसरी परमेश्वरलाई धन्यवाद दिनुहोस्। निको पारिहाल्छ भन्ने त छैन, तर यसले मेरो विश्वासलाई पक्कै पनि बलियो बनाउँछ, किनकि जब म यसो गर्छु मलाई थाहा हुन्छ कि म परमेश्वरको महिमा गर्दैछु, अनि यसले मेरो विश्वासलाई अझ

0: किनभने परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँ तपाईँको कष्टको तीव्रता र अवधिको पूर्ण नियन्त्रणमा हुनुहुन्छ। परमेश्वरले यसैया 46 अध्यायमा भन्नुहुन्छ, म नै परमप्रभु हुँ र म मेरो उद्देश्य पूरा गर्नेछु। त्यसैले त्यसका लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् र तपाईँको विश्वास बढ्नेछ भन्ने कुराका लागि उहाँलाई धन्यवाद दिनुहोस्। दोस्रो, तपाईँ परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ कि उहाँको प्रेम र दया कहिले समाप्त हुँदैन? विलाप 3 अध्यायमा हामीलाई यो कुराको सम्झना गराइएको छ। परमेश्वरले तपाईँलाई अनुग्रह दिनुहुनेछ, यो तपाईँको आवश्यकता पूरा गर्न समयभन्दा अगाडि नै नआउला, तर अनुग्रह कहिले पनि ढिलो गरी आउने छैन। तेस्रो, तपाईँ आफ्ना कष्टहरूमा पनि परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ कि येशूले तपाईँलाई कहिले छाड्नुहुने छैन, उहाँले तपाईँलाई कहिले त्याग्नुहुने छैन। यो हिब्रू 13 अध्यायबाट पाइएको एउटा ग्यारेन्टी हो। येशूले तपाईँलाई यहाँ एक्लो अवस्थामा अलपत्र छाड्नुहुने छैन, जसले मलाई अर्को बिन्दुतिर लैजान्छ। तपाईँ आफ्ना कष्टहरूका लागि परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ किनभने परमेश्वर यसमा तपाईँसँगै हुनुहुन्छ। यसैया 43 अध्यायले भन्छ कि जब तपाईँ पानी भई जानुहुन्छ तपाईँ डुब्नुहुने छैन, ज्वालाहरूले तपाईँलाई भस्म पार्ने छैनन्, मूसाले देखेको जल्दै गरेको पोथ्रा जस्तै तपाईँ डढेर नष्ट हुनुहुने छैन किनभने उहाँ यस परिस्थितिमा तपाईँ सँगै हुनुहुन्छ। के तपाईँ भुइँमा पछारिनु भएको छ, हार स्वीकार गर्ने अवस्थामा पुग्नु भएको छ? ल सुन्नुहोस्, येशू पनि भुइँमा तपाईँ सँगै हुनुहुन्छ। उहाँ त्यहाँ जानुहुन्छ जहाँ कुनै औषधि जान सक्दैन, जहाँ कुनै डाक्टर जान सक्दैन। उहाँ त्यहाँ जानुहुन्छ जहाँ कुनै शल्यक्रिया पुग्न सक्दैन, जहाँ कुनै परामर्शदाता पुग्न सक्दैन। उहाँ तपाईँको पीड़ामा तपाईँ सँगै हुनुहुन्छ र उहाँले आफ्ना रगतले लतपतिएका हातहरूबाट तपाईँलाई एउटा निमन्त्रणा दिनुहुन्छ। उहाँका कष्टहरूको सहभागिताको संगतिमा अझ नजिक आउन र अझ गहिरो गरी प्रवेश गर्नका लागि आह्वान गर्दै, यो एउटा यस्तो ठाउँ हो जहाँ तपाईँले उहाँलाई यस्तो तरिकाले चिन्न पाउनुहुनेछ जुन कष्ट नभएको भए तपाईँले कहिले अनुभव गर्न सक्नुहुने थिएन। अन्तमा तपाईँ आफ्ना कष्टहरूमा परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ किनभने उहाँले तपाईँको हरेक प्रार्थना सुन्नुहुन्छ। उहाँले तपाईँलाई अझ बढी ख्रिस्त जस्तै बनाउँदै हुनुहुन्छ र यो क्षणिक कष्टले तपाईँका लागि यस्तो अनन्त महिमा प्राप्त गराउँदैछ जसको अगाडि यो सबै पीड़ा र असुविधा केही पनि होइन। कृपया यो जान्नुहोस् कि तपाईँ एक्लै हुनुहुन्न, तपाईँ त्यागिनु भएको छैन, परमेश्वर तपाईँ सँगै हुनुहुन्छ। जनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

सुन्दै हुनुहुन्छ श्रोता, तपाईँहरूले फिडब्याक पनि दिन सक्नुहुनेछ। तपाईँहरूले रेडियो मार्फत सुन्दै हुनुहुन्छ अथवा फेसबुक मार्फत सुन्दै हुनुहुन्छ, अनलाइन मार्फत सुन्दै हुनुहुन्छ अथवा तपाईँहरूले युट्युबबाट पनि हाम्रो पात्रबाट पनि गुड न्यूज एफएमको प्रसारणहरूलाई तपाईँको फुर्सदको समयमा तपाईँले लाइभ हुँदा कुन समयमा चाहिँ कसरी सुन्दै हुनुहुन्छ अनि कस्तो सुनिरहनु भएको छ भनेर पनि बताउन सक्नुहुन्छ। र जसले आज मात्रै सुन्दै हुनुहुन्छ यहाँलाई चाहिँ गुड न्यूज एफएम जुन माध्यमबाट सुन्नुभएको त्योभन्दा अन्य माध्यम चाहिँ थाहा छैन भने चाहिँ रेडियो मार्फत तपाईँहरूले 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट र पोखराको आसपास काठमाडौँको आसपासमा पनि कतिवटा ठाउँमा चाहिँ तपाईँ रेडियो ट्युन गरेर पनि सुन्न सक्नुहुनेछ। त्यसको साथसाथै फेसबुकबाट सुन्नको लागि चाहिँ गुड न्यूज एफएम 105.1 मेगाहर्ज गर्नुभयो भने चाहिँ तपाईँहरू फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने जुनसुकै समय पनि फुर्सद भएको समयमा तपाईँलाई मनपर्ने कार्यक्रमहरू सुनेर साथ दिन सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ, होइन त्यसमा सल्लाह सुझावहरू दिन सक्नुहुनेछ। र त्यसै गरी अनलाइन मार्फत सुन्ने श्रोताले चाहिँ www.goodnewsfm.com.np गुगलमा गएर सर्च गर्नुभयो भने तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। यो पनि 24 घण्टा तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र तपाईँहरूले चाहिँ नारी आवाजमा यदि तपाईँहरू सुन्दै हुनुहुन्छ सहभागी भइरहनु भएको छ भने चाहिँ नारीसँग सम्बन्धित तर परमेश्वरको महिमाको निम्ति हामी नारीहरूले चाहिँ कस्तो प्रकारको गर्नुपर्छ आफ्नो कर्तव्यहरू अथवा हामी चाहिँ के को लागि बनिएका छौं त भन्ने कुरा नारीले पनि बुझ्नुपर्छ है भन्ने विषयमा कुराकानी गर्दै आइरहेको कुरा तपाईँहरूलाई थाहा नै छ। र कहिलेकाहीँ म पाहुनाहरूसँग हुन्छु भने कहिलेकाहीँ चाहिँ म आफै तपाईँहरूको बीचमा हुने गर्छु र तपाईँहरूको साथ त छँदै नै छ, विभिन्न विषयमा रहेर हामी कुराकानी गर्ने गर्छौं। र आज पनि म एक्लै तपाईँहरूको बीचमा आएको छु र मलाई धेरै लामो समयदेखि एउटा विषयमा कुराकानी गर्न मन लागिरहेको विषय चाहिँ आज म तपाईँहरूको बीचमा कुराकानी गर्दैछु। नयाँ विषय होइन यो र पनि एउटा हुनुपर्ने कुरा हो यो, त्यो कारणले गर्दाखेरि चाहिँ धेरै पटक हामीले कार्यक्रम मार्फत यो विषयमा कुराकानी गरेका पनि छौं। फेरि पनि आज तपाईँहरूको बीचमा यो विषयमा मलाई कुराकानी गर्न मन लागेको छ, मलाई आशा छ तपाईँहरूले मलाई साथ दिनुहुनेछ र केही न केही तपाईँहरूलाई मैले उत्साह दिन सक्नेछु र तपाईँहरूले लिनुहुनेछ भन्ने पनि मैले आशा लिएकी छु। र हाम्रो एउटै उद्देश्य भनेको पनि हामी सबैजना मिलेर परमेश्वरको महिमा गर्नुपर्छ र हामीले गरेका कुराहरूबाट परमेश्वर महिमित हुनुपर्छ भन्ने नै हो। आज नारी आवाज भए पनि नारी सँगसँगै पुरूषहरू पनि हुनुहुन्छ र तपाईँहरूले पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ, एकदम स्वागत छ, किनकि यो कार्यक्रम चाहिँ कुनै भनौँ न जेन्डर वाइज चाहिँ गरिएको कार्यक्रम होइन, यो चाहिँ सबैजनाको लागि हो। एउटै कुरा चाहिँ नारीहरूले चाहिँ अलिकति आफूलाई पनि पुष्ट गर्नुपर्छ है, अलिकति आफूले आफ्नो कर्तव्यलाई आफ्नो कुरालाई चाहिँ थाहा गर्नुपर्छ, आफ्नो अस्तित्वलाई थाहा गर्नुपर्छ भन्ने विषयलाई अलिकति जोड़ दिन खोजेको मात्रै हो। यसमा त तपाईँहरू पुरूषहरू पनि खुसी हुनुहुन्छ नि होइन, आफ्नो घरको आमा दिदी बहिनीहरूलाई चाहिँ फिल्ममा बढ्नुपर्छ है भन्ने कुराको उत्साह पाउनु चाहिँ पक्कै पनि तपाईँहरूको लागि पनि एउटा चाहिँ आशिषमय कुरा हुनेछ र तपाईँहरूले सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। र शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने तपाईँहरूसँग कुराकानी अथवा भनौँ एउटा विषयलाई लिएर कुराकानी गर्नको निम्ति म आउने नै छु।

जुनकि आशिष म गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र आज पनि मैले एउटा विषयमा तपाईँहरूको बीचमा कुराकानी गर्ने सोच बनाएकी छु र आजको विषयलाई ढिला नगरिकन तपाईँहरूको बीचमा बताउन चाहन्छु म यो चाहिँ एउटा सिक्काको दुईवटा पाटा भनेको जस्तै नै हो र हामीले बच्चा बेलादेखि नै यो सुन्दै आएको कुरा हो र यो कुरा चाहिँ हाम्रो जीवनमा एकदमै ठूलो कुरा पनि हो। यसलाई हामीले आत्मसात गरेर अगाडि बढ़यौं भने चाहिँ यसले हामीलाई एउटा असल नारीको विषयमै भन्नुपर्दा पनि एउटा असल नारी बन्नमा सहायता गर्छ नि र मानवको विषयमा भन्नुपर्दा चाहिँ एउटा मानवलाई एउटा सक्षम मानव बन्नको निम्ति ब्यालेन्सिङ लाइफ भन्छ नि कहिलेकाहीँ कसैको लाइफ चाहिँ एकदम ब्यालेन्सको लाइफ छ भन्नको लागि चाहिँ यो कुरा चाहिँ हुनैपर्छ जस्तो मलाई लाग्छ र त्यो कारणले गर्दा आज मैले तपाईँहरूको बीचमा यो कुराकानी गर्न गइरहेकी छु कर्तव्य र अधिकारको विषयमा। हुन चाहिँ यो नारीको लागि मात्रै लागू हुने कुरा होइन, यो हरेक मानवको लागि नै छ, एउटा जनावरको लागि पनि छ भनिन्छ कतिपटक त होइन। एउटा जनावरहरूलाई हामी हेऱ्यौँ भने उसको कर्तव्य भनेको त यो गर्नु थियो नि त, अनि पो उसको मालिकले उसलाई यो गर्थ्यो अथवा त्यो गर्थ्यो भन्ने कुराहरू हामी देख्छौँ भने मानिसको हकमा त यो एकदमै धेरै हुन्छ। तर कहिलेकाहीँ यो दुईटामा सन्तुलन भएन भने चाहिँ एउटा कुरा हावी भयो र एउटा कुरा कम भयो भने चाहिँ मानिसको जीवनमा चाहिँ कस्तो त्यो असन्तुलन भनौँ न सन्तुलन नभएर असन्तुलन भएको सन्तुलन बिग्रिएको भनेर चाहिँ हामी देख्न सक्छौँ होइन। जस्तै एउटा ढक हामीले सानै बेलादेखि देखेका छौँ होइन, तपाईँहरू कतिजनाले चाहिँ देख्नु भएको छ कि छैन। अहिले चाहिँ इलेक्ट्रोनिक ढकहरू आइसकेको भन्नाले मेसिनहरू आइसकेको छ, कुनै पनि कुराहरू जोख्नको लागि नाप्नको लागि चाहिँ अहिले इलेक्ट्रोनिक कुराहरू आउँछ। ठक्क त्यहाँ माथि राख्दैछ होइन कति प्राइसको हो अनि कति केजीको हो भनेर त्यहीँ स्विच अन गरिसकेपछि क्यालकुलेटर जस्तो त्यहाँ क्लिक गरिसकेपछि त्यहाँ आउँछ। त्यो कारणले गर्दा अहिले त्यस्तो नहोला, तर एउटा उदाहरणको लागि हामीले केही समय अगाडि पनि एउटा तराजु हामीले देखेका थियौँ होइन। तपाईँले सर्च पनि गर्न सक्नुहुन्छ तराजु भनेको के हो, तराजुले के गर्छ भनेर होइन। जब तपाईँ तराजुको नापको समयमा केही कुरा किन्दै हुनुहुन्छ भने चाहिँ कोहीसँग तराजु छ र तपाईँले केही कुरा नाप्न जानु त्यो किन्न जानुभयो भने चाहिँ जस्तो उदाहरणको लागि तपाईँले एक केजी चिनी लिन जानुभयो भने चाहिँ त्यो एक केजी ढक एकतिर राखेको हुन्छ भने तपाईँको चिनीलाई एकातिर राखेको हुन्छ कि, अनि त्यो ढक सँगसँगै बराबरी लेभलमा पुगेपछि मात्रै तपाईँको एक केजीको ढकसँग बराबरी लेभलमा पुगे पछाडि मात्रै तपाईँको एक केजी पुग्यो है भनेर चाहिँ त्यो काँटा एकदमै 90 डिग्रीमा भइसके पछाडि चाहिँ तपाईँलाई चाहिँ त्यो बेच्ने मान्छेले चाहिँ भनौँ न साउजी भनौँ पसले भनौँ के भनौँ उहाँले चाहिँ तपाईँलाई एक केजी भयो भनेर दिनुहुन्छ। अनि तपाईँले पनि हेर्ने भनेको त्यो काँटामै हेर्नुहुन्छ कि त्यहाँ एक केजी चाहिँ पुग्यो कि पुगेन अथवा 2 केजी 3 केजी जति पनि हुनसक्छ 1 केजी आधा केजी 1 पाउ जे भए पनि त्यो यतापट्टिको ढक चाहिँ सही हुनुपर्छ कि त्यो ढक सँगसँगै यतापट्टिको कुरालाई चाहिँ नापिन्छ होइन। अनि हामीले हेर्ने भनेको पनि त्यही हो, काँटा हेर्छौँ हामी यता ढल्क्यो उता ढल्क्यो अथवा अलिकति तलमाथि भयो भने पनि उहाँले चाहिँ त्यो बेच्ने व्यक्तिले चाहिँ त्यो निकाल्नुहुन्छ कि अनि बराबरी बनाउनुहुन्छ। यो चाहिँ एउटा उदाहरण दिएको मैले र यो भनेको चाहिँ बराबरी हुनुपर्छ है, एउटाले लिने र एउटाले दिने व्यक्तिको चाहिँ त्यो बराबरी हुनुपर्छ, नत्र भने चाहिँ तलमाथि जान्छ भनिन्छ होइन। सही नाप सहित गरेका कुराहरूमा न उसको मन दुख्छ न उसको मन दुख्छ होइन, यो बराबरी हुन्छ नि त। यो कहिलेकाहीँ अब मन जितेर अथवा कहिलेकाहीँ अपवादको रूपमा चाहिँ ल है अलिकति धेरै भयो लिनुहोस् न त भनेको पनि छ होला, अथवा अलिकति धेरै भयो मलाई अलिकति धेरै पैसा दिनुहोस् है भनेर पनि उहाँले त्यसरी मिलाउनु भएको। काट्न नमिल्ने कुराहरू छाट्न नमिल्ने कुराहरू पनि हुन्छ कहिलेकाहीँ, कति काट्नु त्यसलाई, यो यति चाहिँ यो के यति केजीको भएछ यो चाहिँ दिनुहोस् है भनेको केस पनि हामीले देखेका छौँ। आज मैले यो उदाहरण तपाईँहरूलाई किन दिन खोजिरहेको छु भन्दा चाहिँ अधिकार र कर्तव्य भनेको कुरा पनि के हो भन्दा फेरि चाहिँ तपाईँले अधिकार मात्रै खोज्नुभयो तर कर्तव्यलाई तपाईँले पालना गर्नु भएन भने चाहिँ त्यो ऐको अनब्यालेन्सिङ भएको तुला जस्तै त्यो तराजु जस्तै नै एउटा व्यक्तिलाई मार पर्ने र एउटा व्यक्तिलाई चाहिँ फाइदा हुने हुनसक्छ होइन। त्यो पछाडिको केसमा त अन्डरस्ट्यान्डिङका कुराहरू त्यो त पछाडिको कुरा भयो, तर एक्ज्याक्टली कुरा गर्नुपर्दा फेरि चाहिँ
तपाईँ केही कुरा उसलाई पनि मार्न परोस्, तपाईँले पनि लिनुपर्ने कुरा लिन पाउनुभयो, तिर्न पर्ने कुरा तिर्न पाउनुभयो, भने त्यो जस्तो सेटिस्फाई र त्यो जस्तो एउटा भनौँ न सत्यता अरू केही पनि हुँदैन क्या। त्यो चाहिँ एक्ज्याक्टली कुरा हो भनेको जस्तै आज तपाईँ र मेरो जीवनमा पनि मैले चाहिँ कर्तव्यलाई पालना नगर्ने तर अधिकार चाहिँ धेरै कुराहरू गरेँ भने चाहिँ मैले यो पाउनु पर्थ्यो, मेरो भागमा यो पर्थ्यो, किन परेन, किन दिनु भएन भन्ने खालको कुराहरू मात्रै धेरै गर्यो भने चाहिँ त्यसको अनब्यालेन्सिङ हुन्छ कि, त्यो व्यक्ति अनब्यालेन्सिङ व्यक्तिको रूपमा चिनिन्छ र त्यो व्यक्तिले खोज्ने पनि त्यही नै खोजिरहेको हुन्छ। आज संसारमा पनि यसकै भाव दौड छ कि, अनि मान्छेहरू चाहिँ ब्यालेन्सिङ लाइफ नजिरहेको हामी देख्न सक्छौँ र परमेश्वरको वचनले चाहिँ हामीलाई जहिले पनि ब्यालेन्सिङ लाइफ जिउनको निम्ति चाहिँ सिकाउनु भएको छ होइन। योहन्नाको पुस्तकमा आउनुपर्छ 15 होइन, तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु, मेरा कुरा तिमीहरूमा रह्यो भने चाहिँ म तिमीहरूले जे माग्छौ त्यो तिमीहरूको निम्ति गरिदिनेछु भनेर परमेश्वरले पनि तपाईँ र मसँग चाहिँ यो कुरा गर्दै हुनुहुन्छ होइन। तर धेरै पटक हामी मानिसहरू चाहिँ परमेश्वरसँग मात्रै माग्ने के, जस्तो आफू वरिपरि भएको व्यक्तिहरूसँग पनि राइटका कुराहरू मात्रै गर्ने तर कर्तव्यका कुराहरू नगर्ने होइन। यदि मलाई त के लाग्छ भन्दाखेरि चाहिँ यदि हामी कर्तव्य पुरा गर्छौँ भने राइट त आफै आफू आउँछ जस्तो लाग्छ कि। त्यो कारणले गर्दा परमेश्वरप्रति तपाईँ इमान्दार हुनुहोस् न, एकदमै राम्रो काम गर्नुहोस् न, तपाईँलाई परमेश्वरले आशिष दिने कुरामा कहिले पनि पक्षपात गर्नुहुन्न। तर आजको संसारमा ती कुराहरू हुन सक्छन्, मैले गरेँ तर पनि भएन भन्ने कुराहरू छ। तर परमेश्वरको वचन पाएको हामी व्यक्तिहरूको लागि चाहिँ के एउटा कुरा हामीले सिकेका छौँ भन्दा, तिमीले रोप्ने कुरा रोप, तिमीले गर्ने कुरा गर, तिम्रो कर्तव्यलाई पूरा गर, तिमीले चाहिँ पाउँछौ भन्ने कुरा छ। आज नारीहरूको लागि पनि म यो उत्साह दिन चाहन्छु। धेरै पटक हामी नारीहरू चाहिँ म थिचेँ, मैले चाहिँ केही पनि पाइनँ, मेरो अधिकारका कुराहरू भएनन्, अधिकार खोइ त मेरो अधिकार भन्ने अधिकारका कुराहरू खोजिरहेका हुन्छौँ। तर कर्तव्यमा चाहिँ हामी चुकिरहेका हुन्छौँ कि, एउटै कुरामा बढी फोकस गऱ्यौँ भने हामी अर्को कुरा त हामी बिर्सिएका हुन्छौँ नि त। लाइफको त दुईटा पाटा छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सनुहुन्न। र धेरै पटक म आफैलाई पनि कति पटक चाहिँ यो कुराको मैले अनुभव गरेको छु कि मानिसहरूले चाहिँ धेरै पटक राइटको लागि कुरा गरिरहेको कि, मैले यो पाउनुपर्ने, त्यो पाउनुपर्ने, किन यो भएन, त्यो भएन भन्ने कुराहरूले चाहिँ कति पटक एकदमै सुन्दा फेरि पनि एकदमै अशान्ति महसुस हुन्छ कि। त्यो कुरामा एकदमै साँच्चीकै त्यो व्यक्तिले पाउनुपर्ने हो त, यो कुरा त्यो व्यक्तिलाई दिनुपर्ने हो त, त्यो व्यक्तिले गरेको कुरा जाहेज छ त भन्ने कुराहरू चाहिँ धेरै पटक आउँछ। त्यो मेरो लागि पनि हुनसक्छ, मैले यो कुरा गर्दै गर्दा फेरि के मैले मेरो कर्तव्य चाहिँ पूरा गरेको छु त भन्ने कुरा चाहिँ मेरो लागि पनि एउटा ठुलो प्रश्न हुनसक्छ। आज चाहिँ मानिसहरूले यो दुईवटा कुरालाई चाहिँ भनौँ यो चाहिँ विरोधी कुरा हो, यो त एकदमै धरती र आकाशको जस्तो फरक हो, यसलाई चाहिँ सँगै ल्याउनु हुँदैन भनेर बुझेको कारणले गर्दाखेरि चाहिँ धेरै पटक चाहिँ मानिसहरूले चाहिँ पाउनुपर्ने कुरा नपाएर गुमाएका कुरा र गुमाउनुपर्ने कुराहरू पनि भनौँ न त्यो पाएका कुराहरू, त्यो न्याय नभएका कुराहरू चाहिँ हामीले हाम्रो समाजमा, हाम्रो परिवारमा, हाम्रो काम गर्ने ठाउँमा यी कुराहरू देखिरहेका छौँ। तर परमेश्वरले चाहिँ के भन्नुभएको छ भन्दा, तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु, तिमीहरू म तिमीहरूमा रहनेछु र तिमीहरू ममा रह्यो भन्दा पनि तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु। अनि मैले चाहिँ काम गर्दै गर्दा मेरो आफ्नो अनुभवलाई पनि अलिकति म बताउन चाहन्छु। कहिलेकाहीँ हामीले कुनै सामान किन्यौँ भने चाहिँ होइन, बिल पहिला दिने कि पैसा पहिला दिने भन्ने कुराहरू पनि आउँछ कि। बिल पायो भने त अनि कति रहेछ के रहेछ भन्ने कुरा हुन्थ्यो नि त भन्ने कुराहरू पनि आउँछ कतिपटक चाहिँ अब यति हो भनेर दिइसके पछाडि चाहिँ बिल दिने भन्ने कुराहरू पनि आउँछ होइन। यो चाहिँ एउटा साधारण एउटा उदाहरण दिएको मैले। हामीले कुनै पनि कुराको पैसा माग्दैछौँ भने चाहिँ त्यसको लागि चाहिँ हामीले पहिला बिल तयार गर्नुपर्छ कि मैले यो यो यो यो कुराहरू चाहिँ लिएँ अथवा किने अथवा यो तपाईँले लिनुभयो भनेर त तपाईँले देखाउनु पर्यो नि त होइन। पहिला भनेको जस्तै तपाईँले काम गरेको लिस्ट पहिला चाहिँ मैले यो यो खालको कुराहरू गरेँ, अब मलाई यो कुरा दिनुहोस्, यो हो मेरो कुरा भनेर चाहिँ तपाईँले प्रस्तुत गर्नुभयो दिनुभयो भने चाहिँ
अनि त्यसको झाला चाहिँ तपाईँले पाउनुहुन्छ कि पहिला चाहिँ तपाईँले बिल पेस गर्नुपर्छ जस्तो मलाई लाग्छ। अनि बिल पेस गरिसके पछाडि चाहिँ तपाईँलाई कति दिने रहेछ, के को लागि रहेछ भनेर चाहिँ पैसा दिने व्यक्तिले चाहिँ हेरेर तपाईँलाई दिन सक्नुहुन्छ। र यो कुरामा चाहिँ हामी विवादित गर्नुभन्दा पनि यो कुरालाई बुझ्नु आवश्यक छ। र धेरै पटक चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामी परमेश्वरका सन्तानहरू हौ, हामी ज्योतिका सन्तानहरू हौ भन्छौँ। अनि हामी ज्योतिका सन्तानहरू चाहिँ कति बेला हुन्छौँ भन्दाखेरि ज्योतिका व्यक्तिहरू हुँदा मात्रै, अथवा भनौँ त्यो ज्योतिमा मात्रै हामी ज्योतिको सन्तान बनिरहेका हुन्छौँ कि। जब अँध्यारो हुन्छ नि, ज्योति चाहिँ कहाँ चम्किन्छ भन्दा अँध्यारोमा चम्किन्छ होइन। त्यो अँध्यारोमा गइसके पछाडि नि बल्नुपर्ने व्यक्तिहरू हौ हामी। त्यहाँ चाहिँ हामीले लाइट देख्नुपर्ने हो। त्यहाँ चाहिँ गइसकेपछि चाहिँ ऊ यहाँ चाहिँ परमेश्वरको ज्योति रहेछ भनेर चाहिँ थाहा गर्ने व्यक्तिहरू, अरूहरूले थाहा पाउनुपर्ने व्यक्तिहरू हौ हामी। तर हामी चाहिँ अँध्यारामा गइसकेपछि म पनि अँध्यारै हो, म पनि यस्तै हो, तिमी जस्तै हो भनेर चाहिँ हामी त्यस्तै नै बनिरहेका हुन्छौँ। मैले हिजो भर्खर यो उदाहरण सुनेको थिएँ होइन, यो मलाई एकदम मन पनि पर्यो। यो ज्योति चाहिँ अँध्यारोमा चम्किने कुरा रहेछ। ज्योतिमा त ज्योति चम्किन्छ र त्यो लाइटमा लाइट बाल्यो भने चाहिँ त्यो कुन चाहिँ लाइट भएछ के भएछ अझै बढी चम्किन्छ, त्यहाँ अझै बढी उज्यालो हुन्छ। तर पनि त्यहाँ कुन चाहिँ बत्ती हो त, कुन चाहिँ उज्यालोले बढी दियो त भन्ने कुरा चाहिँ अलिक कमै थाहा हुन्छ होइन। तर उज्यालोको भ्यालु, ज्योतिको कुरा चाहिँ अँध्यारोमै गएर थाहा हुन्छ भनेको चाहिँ आज तपाईँ र म जहाँ छौँ अनि हामी चाहिँ के गर्छौँ भन्दा त्यहाँनिर मैले भनेको जस्तो रहन्छ, म त उनीहरूले जे गर्यो त्यही गरेँ मैले भन्ने खालको कुराहरू गरेर अँध्यारोमा गयौँ भने हामी पनि अँध्यारै भन्ने आफ्नो बत्तीहरू निभाउने काम चाहिँ हामीले गरिरहेका हुन्छौँ। हामी जहाँ गए पनि, जहाँ चाहिँ बत्ती नै छैन भने पनि अझै बढी चम्किने काम, अथवा भनौँ जहाँ चाहिँ त्यहाँ कर्तव्य नै पुरा नगर्ने मानिसहरूको भिडमा रहेछौँ हामी होइन, यहाँ त यस्तै हुन्छ, तिमी पनि यस्तै गर भन्ने, त्यहाँ त्यस्तै हुँदो रहेछ, त्यही भएर मलाई यो कुरा गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि मैले गरिनँ। मानिसहरूको अगाडि सङ्गतले गर्दा चाहिँ मैले गरिनँ, म मात्रै किन गर्ने भनेर चाहिँ मैले गरिनँ भनेर आफ्नो लाइटलाई निभाउने काम हामीले कति पटक गरिरहेका हुन्छौँ। भनेको लाइट भनेको चाहिँ परमेश्वरको वचन, तपाईँ र मसँग छ, त्यहाँ मेरो कर्तव्य थियो भन्ने कुरा थाहा छ, र पनि त्यहाँका मानिसहरू त्यस्तै नै रहेछन्, त्यस्तै गर्दा रहेछन् त्यहाँ, त्यही भएर म पनि त्यहाँ त्यस्तै नै भइरहेको छु भनेर चाहिँ हामीले भन्ने गर्छौँ होइन। कागको भिडमा बकुल्लो हुन्छ नि, किन त्यस्तो भनियो होला होइन, कागै काग कालो हुन्छ, त्यहाँ बकुल्लो सेतो, त्यहाँ गएर उसले त्यो चम्किरहेको हुन्छ क्या, त्यो कागै बन्दैन कि, त्यो भनौँ न सेतो चम्किरहेको हुन्छ भनेपछि। कतिपटक चाहिँ हामी कागको बथानमा गए कागै हुने, बकुल्लाको बथानमा गए बकुल्लै बनिदिने, त्यो आफ्नो अस्तित्वलाई चाहिँ हामीले बिर्सिरहेका हुन्छौँ। त्यो गर्नु चाहिँ एकदमै गलत कुरा हो। आजमा आमा दिदी बहिनीहरूको लागि हो, न त यो दाजुभाइहरूको लागि पनि हो, दिदी बहिनीहरूको लागि के भन्न चाहन्छु भन्दाखेरि चाहिँ, तपाईँ नारी हो अथवा तपाईँ परमेश्वरको सन्तान हो, तपाईँ ज्योतिको सन्तान हो, तपाईँले परमेश्वरको वचनबाट के पाउनु भएको छ, तपाईँले गर्नुपर्ने, तपाईँ के कुनै ठाउँमा इमान्दार हुने, कुनै ठाउँमा इमान्दार नहुने, त्यो वचन तपाईँले पाउनु भएको छ, कहीँ कर्तव्य पालन गर्ने, कहीँ कर्तव्य पालन नगर्ने, त्यो वचन तपाईँको लागि दिएको छ, त्यो सेलेक्सन तपाईँको लागि छ कि छैन। चाहे तपाईँसँग बराबरीको व्यक्ति किन नहोस्, तपाईँलाई मनपर्ने व्यक्ति किन नहोस्, तपाईँलाई मन नपर्ने काम किन नहोस्, जहाँ भए पनि तपाईँलाई कर्तव्य पूरा गर्न भनेर चाहिँ परमेश्वरको आज्ञा छ। त्यस भए पछाडि मात्रै तपाईँले राइटका कुराहरू पाउनुहुन्छ होइन। म एउटा अर्को पनि उदाहरण तपाईँहरूलाई दिन चाहन्छु। एक ठाउँमा चाहिँ एउटा बाघ चाहिँ, मैले पहिला पनि भनेको हुनुपर्छ, बाघ चाहिँ घुम्दै घुम्दै एउटा गाउँमा आएछ अरे। त्यो गाउँमा त्यो बाघ आइसके पछाडि चाहिँ टन्नै कुकुरहरू रहेछ अरे कि, धेरै कुकुरहरू रहेछ अरे, अनि एकदम भुकेछ अरे कि कुकुर चाहिँ, त्यो बाघलाई देखेर एकदम भुकेछ अरे कि। भुके पछाडि चाहिँ भुक्दाखेरि चाहिँ म एक्लै छु, अब म सक्दिनँ भन्ने हिसाबले चाहिँ अब त्यो कुकुरलाई, कुकुरको भुकाइमा चाहिँ त्यो बाघ, त्यो बाघ चाहिँ यस्तो तोडको साथ भागेर चाहिँ जङ्गलमा गएछ अरे। त्यो बाघ भागेको देखेर चाहिँ त्यो कुकुरहरूले पनि यस्तरी खेदेछ अरे, तिनीहरू ग्रुपमा थियो, भुकेर खेद्दै खेद्दै खेद्दै तिनीहरू पनि कहाँ गएछ अरे भन्दा फेरि जङ्गलमा गएछ अरे क्या। अनि जङ्गलमा गइसके पछाडि त कुकुरहरूले के सम्झेछ अरे भन्दाखेरि चाहिँ, ला जङ्गलमा आइपुग्यौँ हामी भनेर सम्झेछ अरे। अनि बाघले चाहिँ त्यो जङ्गलमा गइसकेपछि चाहिँ
कुकुरहरूलाई खानको लागि भनेर एकदम झन्टियो छ अरे क्या. अनि एउटा भाग्दा भाग्दै एउटा कुकुर चाहिँ शिकार भएछ अरे, एउटा कुकुरलाई चाहिँ बाघले खान भ्याएछ अरे. त्यहाँनिर के भयो भन्दा फेरि चाहिँ बाघले गाउँमा आउँदै गर्दा म बाघ हो भन्ने अस्तित्व बिर्सिएर भाग्यो होइन. अब म बाघ हो, म त कुकुरहरूलाई त सजिलैसँग आक्रमण गर्न सक्छु नि, म त बाघ हो नि भन्ने कुरालाई उसले बिर्सियो. कुकुरसँग डराएर ऊ भाग्यो होइन, आफ्नो अस्तित्व नै बिर्सियो कि उसले. र कुकुरहरूले पनि हामी कुकुर हौ, जङ्गलमा जानु हुँदैन, बाघले हामीलाई खान्छ भन्ने कुराको अस्तित्व बिर्सिएको कारणले गर्दा चाहिँ बाघले चाहिँ कुकुरलाई खान सफल भयो भनेको जस्तै. आज तपाईँ र मेरो जीवनमा पनि हामीले हाम्रो अस्तित्वलाई बिर्सन हुँदैन. हामी जहाँ जाउँ होइन, जङ्गलमा जाउँ अथवा गाउँमा जाउँ, त्यो बाघले त्यो कुकुरले अस्तित्व बिर्सिएको जस्तो गरेर होइन, तपाईँ र मैले चाहिँ कसैको गाउँमा जाँदा, कसैको घरमा जाँदा, कुनै अर्को ठाउँमा जाँदाखेरि चाहिँ म विश्वासी हो भनेर पनि मैले किन भन्नु पर्यो र मैले मेरो कर्तव्यलाई किन पूरा गर्नु पर्यो, मैले किन आदर गर्नु पर्यो र मैले किन यो काम गर्नु पर्यो र यो त फरक ठाउँ छ, मलाई कसैले पनि देख्दैन, त्यो ठाउँ चाहिँ अलि आदरणीय थियो, त्यो ठाउँको व्यक्तिहरूलाई मैले अलिक बढी आदर गर्थेँ, त्यो भएर पो गर्थेँ त, यहाँ त म अरू जस्तै नै हो भने यदि तपाईँले अस्तित्व बिर्सनुहुन्छ भने तपाईँले आफ्नो जीवन पनि गुमाउन सक्नुहुन्छ, आफ्नो राइटका कुराहरू पनि गुमाउन सक्नुहुन्छ. बाघ बाघ नै भएर आफ्नो कुरालाई सम्झेको भए सायद उसलाई भोकेर कुकुरहरूले चाहिँ लखार्दैन थियो होला, भाग्नु पर्दैन थियो होला. बाघ कुकुरसँग भाग्नु भनेको कति लज्जास्पद कुरा, अथवा कस्तो त्यो अर्कै कुरा भयो नि त होइन. र कुकुरहरूले पनि आफ्नो अस्तित्व बिर्सेको कारणले गर्दा, जङ्गलमा गएको कारणले गर्दा जीवन गुमाउनु परेका कुरा एउटा उदाहरण मात्रै. र आज हामीले पनि हामी विश्वासीहरू, विशेष गरी आज नारीहरूको लागि मैले भन्दैछु र यो पुरुषहरूको लागि पनि हो, हामीले हाम्रो अस्तित्वलाई बिर्सनु हुँदैन. हाम्रो कर्तव्य छ र अधिकार छ. तपाईँ अधिकार मात्रै माग्नुभयो भने कस्तो त्यो लाजमर्दो कुरा हुन्छ कि, त्यो एकदमै भनौँ न सुन्ने व्यक्तिलाई जलन अथवा सुन्ने व्यक्तिलाई चाहिँ त्यो फरक प्रकारको कुराहरू हुनसक्छ. तर तपाईँले आफ्नो कर्तव्यलाई राम्रोसँग पालन गर्नुभएको छ, आफ्नो अस्तित्वलाई म कहाँ छु को हो भन्ने कुरालाई एकदमै ख्याल गर्नुभएको छ, तपाईँ परिवारमा हुनुहुन्छ, म यो परिवारको सदस्य हो, म आमा हो, म छोरी हो, म यो हो, मेरो चाहिँ यो यो कर्तव्यहरू छ, मैले निभाउनुपर्छ, मैले मेरो बुवा मम्मीको आदर गर्नुपर्छ, मैले मेरो भाइ बहिनीहरूलाई प्रेम गर्नुपर्छ, म छोरी भएको नाताले चाहिँ म अनुशासनमा अथवा यो हिसाबले बस्नुपर्छ, मैले चाहिँ समयमा घर जानुपर्छ. एउटा उदाहरणको लागि है, त्यो गर्दैछु भने चाहिँ बुवा मम्मीले पनि भन्नुहुन्छ नि त, मेरो छोरी चाहिँ एकदमै कर्तव्य पूरा गर्छ भनेपछि मैले मेरो बुवा मम्मी भएको नाताले मेरो छोरीलाई दिनुपर्ने कुराहरू चाहिँ मैले दिनुपर्छ. अथवा कुनै पनि ठाउँमा तपाईँ काम गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो कामलाई एकदम नियन्त्रणको साथ गरिरहनु भएको छ भनौँ, एउटा कर्तव्यलाई म को भन्ने कुरालाई पूरा गर्नुभएको छ भने त्यो ठाउँको व्यक्तिहरूले पनि उसले काम पूरा गर्दैछ, त्यो पनि एउटा राम्रो तरिकाले गर्दैछ, हेल्दी वेमा गर्दैछ, एउटा अफिसको नियममा बसेर गर्दैछ भने मैले उसको लागि केही गर्नुपर्छ भनेर चाहिँ त्यहाँको व्यक्तिले डेफिनेटली सोध्छ, कुनै न कुनै दिन सोध्छ, देखिरहेको हुन्छ, खुसी हुन्छ. तपाईँको काम गर्ने ठाउँको व्यक्ति, तपाईँको परिवारको व्यक्ति चाहिँ उसलाई देखेर खुसी हुन्छ, खुसीले आनन्द लिएर आउँछ, त्यसले आशिष लिएर आउँछ, त्यहाँ डाहा हुँदैन, रिस हुँदैन, क्रोधहरू पापहरूको उत्पादन त्यहाँनिर हुँदैन होइन. आफ्नो कारणले गर्दा अरूलाई रिस उठाउनु भनेको पक्कै पनि राम्रो होइन. त्यो कारणले गर्दा हाम्रो चाहिँ कर्तव्य सबभन्दा पहिलो चाहिँ परमेश्वरप्रतिको कर्तव्य छ. हामी परमेश्वरप्रति इमान्दार हुनुपर्छ. हामीलाई परमेश्वरले ज्योतिका सन्तानहरू हो भनेर भन्नुभएको छ भने हामीले ज्योति बाल्ने काम गर्नुपर्छ. कहीँ गएर चाहिँ हाम्रो लाइटहरू हामीले अफ गर्नु हुँदैन होइन. बत्ती बालेर कसैले पनि पाथीभित्र छोप्दैन भनेको जस्तो, तपाईँ यदि बत्ती हो भने, यदि तपाईँ परमेश्वरको सन्तान हो भने, तपाईँले मान्छे अनुसार ठाउँ अनुसार आफ्नो बत्ती बाल्ने र निभाउने काम गर्नुहुन्न. तपाईँले आफ्नो बत्तीलाई जहाँ पनि बाल्नुहुन्छ, तपाईँलाई घृणा गर्ने व्यक्तिहरूको अगाडि पनि बाल्नुहुन्छ, तपाईँलाई होइन मन नपर्ने व्यक्तिको अगाडि पनि बाल्नुहुन्छ होइन, तपाईँ हरेक ठाउँमा तपाईँको बत्ती तपाईँले अन नै गर्नुहुन्छ, स्विच अफ गर्नुहुन्न. र तपाईँको कर्तव्य भनेको चाहिँ समाज र छिमेकीप्रति पनि हुन्छ. छिमेकी र समाज भनेको तपाईँको, तपाईँ जहाँ बस्नुहुन्छ नि, कार्यालयमा हुनुहुन्छ भने, काम गर्ने वरिपरिको ठाउँमा कोही व्यक्तिहरूको भाइब चाहिँ नकारात्मक हुनसक्छ, कोही व्यक्तिहरूले चाहिँ
त्यो ठाउँमा नकारात्मक प्रभाव पारिरहेको हुनसक्छ, होइन, अर्को काम गर्ने व्यक्तिलाई इफेक्ट गरिरहेको हुनसक्छ, प्रभाव पारिरहेको हुनसक्छ, के त्यो काम हाम्रो हो त? पक्कै पनि होइन। छिमेकीलाई चाहिँ एउटा भनौँ न रिस नउठाउने कुराहरू अथवा आफ्नो कर्तव्य पूरा गर्ने र उसलाई डिस्टर्ब नगर्ने कुराहरू चाहिँ हामीले गर्नुपर्छ भने, अर्को चाहिँ राष्ट्रप्रति पनि हाम्रो कर्तव्य हुन्छ। हामी जुन ठाउँको नागरिक हौ, नारी हौ, त्यो नारीले आफ्नो देशमा पनि एउटा असल भूमिका चाहिँ निभाउने काम गर्नुपर्छ। अधिकारका कुराहरू छन्। एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने हामी नारीहरू, हामी मानिस जातिको होइन एउटा अधिकारका कुराहरू लिएर म तपाईँहरूको बीचमा आउने नै छु।

हजुरलाई नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु। आज मैले तपाईँहरूको बीचमा अधिकार र कर्तव्यको विषयमा कुराकानी गरिरहेकी छु। यो चाहिँ संसारै भरि नौलो विषय होइन, अनि मानिसहरूले चाहिँ होइन यसलाई विभिन्न प्रकारले अब ड्युटी, रेस्पोन्सिबिलिटी, राइट, अथोरिटी भनेर पनि यसलाई चाहिँ होइन चिन्ने गर्छन्। फरक फरक आफ्नो देशको आफ्नो भाषा हुनसक्छ। कतिपटक चाहिँ हामी कहाँ जाँदैछौँ भन्यो भने चाहिँ म ड्युटी जाँदैछु अथवा मेरो यो चाहिँ रेस्पोन्सिबिलिटी हो भन्छौँ। कहिलेकाहीँ चाहिँ यो चाहिँ मेरो राइट हो, यो अथोरिटीको कुरा हो भनेर पनि हामी भन्ने गर्छौँ होइन। र राज्यले पनि एउटा भनौँ न आफ्नो नागरिकहरूलाई चाहिँ कर्तव्य तिमीहरूले यो गर्नुपर्छ है, तिमीहरूको जिम्मेवारी हो। जस्तो अब सवारी साधन चलाउँदै गर्दा तिमीहरूले रोडको नियमहरू पालन गर्नुपर्छ होइन। त्यत्रो पनि सरकारको व्यक्तिहरू खटाएर चाहिँ हामीलाई रोडमा सुरक्षा दिइरहेको हुन्छ होइन। कसैले बाइचान्स हामीलाई ठोकाइदियो, केही गर्यो भने चाहिँ अब जसले ठोकाए नै हुन्छ त, हुँदैन नि त होइन। त्यहाँ ट्राफिकहरू आएको हुन्छ, समातेको हुन्छ। जसले चाहिँ भनौँ न एउटा भिक्टिम छ, जो पीडित छ, त्यसलाई चाहिँ न्याय दिने काम चाहिँ सरकारले गरेको हुन्छ। त्यसको लागि चाहिँ हामीले पनि त कतिवटा कुराहरू पार गर्नुपर्छ नि त होइन। एउटा लाइसेन्स लिने कुराहरू, अनि एउटा चलाउन जान्नुपर्ने कुराहरू, अनि रोडको नियमहरू थाहा पाउनु पर्ने कुराहरू चाहिँ हाम्रो कर्तव्यमा आउँदछ। अनि मात्रै हामी त्यसको लागि योग्य हुन्छौँ। अनि हामी त्यो के को लागि गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो सुरक्षाको लागि गर्छौँ होइन, सहजताको लागि गर्छौँ। भनेको जस्तै आज तपाईँ र मैले पनि कर्तव्य देखेर चाहिँ एकदम डराउने कि एकदमै केही गर्न पर्यो भने त्यस्तो कहिलेकाहीँ हुन्छ नि, लाइसेन्स चाहिँ नबनाउने, रोडमा एकदमै बढी कुदाइदिने, अनि कहिलेकाहीँ एक्सिडेन्ट गरिदिने होइन, कहिलेकाहीँ भाग्ने, त्यो काम हामी गरिरहेका हुन्छौँ नि, देखिरहेका हुन्छौँ नि। यति धेरै व्यक्तिहरू वर्षौँ पछि चाहिँ कति धेरै व्यक्तिहरू समातिरहेको हुन्छ। कहिलेकाहीँ लाइसेन्स हुने व्यक्तिहरूले पनि गल्ती गर्छ होला, र पनि म्याक्सिमम कुरामा चाहिँ जसको लाइसेन्स छैन, जसको चाहिँ त्यो कुराहरू छैन, तर उसले आफ्नो अधिकार र रोड त सबैको हो नि भनेर चलाइदिने, आफ्नो कर्तव्य पूरा गर्न भने चाहिँ त्यहाँ ठूलो दुर्घटना निम्तिन सक्छ। भनेको जस्तै कर्तव्यका कुराहरू गरेँ मैले तपाईँहरूको बीचमा, परिवारप्रतिको कर्तव्य, समाजप्रति, काम गर्ने ठाउँप्रतिको कर्तव्य, राष्ट्रप्रतिको कर्तव्य होइन, अनि एउटा नागरिक भएको हैसियतले गर्नुपर्ने, एउटा परमेश्वरको सन्तानको हैसियतले सबैभन्दा पहिला त त्यो एउटा प्रार्थना गर्नुपर्ने कर्तव्य होला तपाईँको, परमेश्वरसँग परमेश्वरले भनेको आज्ञाहरू पालन गर्नुपर्छ होला होइन। सबैभन्दा पहिलो कुरा त परमेश्वरको राज्यकै खोजी गर्नुपर्छ। परमेश्वरको वचनले के भन्नुभएको छ भन्दा देऊ त दिइनेछ होइन, ल्याऊ त अनि दिइनेछ भन्नु भन्दा देऊ त दिइनेछ भनेको छ नि त। परमेश्वरले हामीलाई सबै हुन सिकाउनु भएको छ क्या, तिमी गर है पहिला, तिमी यो गर न अनि तिमीले पाउँछौ भनेर परमेश्वर जहिले पनि एउटा सभ्य नागरिकको परिचय दिनुभएको छ। तर आज हामी चाहिँ ठाउँ हेरेर, व्यक्ति हेरेर होइन, आफूलाई मन परेको कुराहरू चाहिँ हामी एकदमै लिमिटेसन क्रस गरेर र लिमिट क्रस गरेर चाहिँ हामीले त्यो काम गरिरहेका छौँ। म तिम्रो लागि त जानै दिन्छु, म तिम्रो लागि त मान्छेहरूको भनाइ सहेर पनि म तिमीसँग त यो कुरा गर्न छोड्दिनँ, म यो कुरा गर्छु, तिमी त मेरो सबभन्दा बढी फेभरेट व्यक्ति हो, तिमी सबभन्दा बढी मनपर्छ, तिमी सबभन्दा बढी राम्रो छौ, त्यो कारणले गर्दा तिमी मलाई मनपर्ने कारणले गर्दा, तपाईँ मलाई मनपर्ने कारणले गर्दा म सबै बारहरू नागेर पनि म तपाईँसँग चाहिँ अब यो गर्छु त्यो गर्छु भन्न थाल्यौँ भने चाहिँ हाम्रो परमेश्वरभन्दा माथि चाहिँ कुनै पनि कुरा छैन है। अनि जब हामी ती कुराहरू गर्छौँ नि, भोलिको दिनमा चाहिँ हामी एक्लो हुन सक्छौँ, हामी निराश हुन सक्छौँ, हामी चाहिँ भनौँ न हामीले भनेका कुराहरू हामीले प्राप्त नगर्न सक्छौँ। त्यो कारणले गर्दा सबैभन्दा पहिला कुरा चाहिँ देऊ त दिइनेछ भनेको जस्तै, तैँले मलाई प्रेम गरेको कारणले गर्दा म तँलाई छुटाउनेछु भनेर चाहिँ भजन सङ्ग्रहको पुस्तक 91 परमेश्वरले भन्नुभएको छ। आज कुनै पनि कुराहरू परमेश्वरले त हामीलाई त्यो भन्दै हुनुहुन्छ भने तपाईँ र मानिस हौ, हामीले हाम्रो

कर्तव्य किन पूरा नगर्ने? आज हामी चुकेको स्थान पनि हेरौँ न, हामी लडेको स्थान पनि हेरौँ न, होइन हामीलाई लडाएको मात्रै, हामीलाई नदिएको मात्रै, हामी नपाएको कुरा मात्रै हेऱ्यौँ भने चाहिँ हामी असन्तुष्टि हुन्छौँ, हामी गनगने हुन्छौँ, हामी कुरौटी हुन्छौँ, अथवा हामी गसिप गर्ने व्यक्तिहरू बन्न पुग्छौँ। तर यदि मैले गर्नुपर्ने कर्तव्य म पूरा गर्छु भन्यो भने चाहिँ हामी गसिप गर्दैनौँ, हामी भनौँ धेरै त्यो खालको व्यक्ति, नेगेटिभ भाइब ल्याउने व्यक्ति चाहिँ हामी बन्दैनौँ। आज कमै औँलामा गर्ने व्यक्तिहरू छन् जसले आफ्नो कामलाई एकदमै सिरोपर गरेर गर्छन्, ती व्यक्तिहरू भलै चाँडै सफल नभएका होलान्, तर परमेश्वरको नजरमा तिनीहरू सफल व्यक्तिहरू हुन्, तिनीहरूको इनाम ठूलो छ भनेर भन्न चाहन्छु। र तपाईँ त्यसमा पनि पढ्न सक्नुहुन्छ, कर्तव्य पूरा गरिरहनु भएको व्यक्तिमा पढ्न सक्नुहुन्छ, अधिकार नपाइरहेको व्यक्तिमा पढ्न सक्नुहुन्छ, तर परमेश्वरले तपाईँको लागि इनाम दिनुहुनेछ। र अधिकारसँग सम्बन्धित कुराहरू गर्नुपर्दा चाहिँ परमेश्वरले दिनुभएको अधिकार छ, त्यसलाई प्रयोग गरौँ न। आज मानिसहरूको अगाडि ले भनेर हिँड्नुभन्दा पनि प्रभु तपाईँले मलाई यो दिन्छु भन्नुभएको थियो, त ममा रहेस भने म तमा रहन्छु भन्नुभएको थियो, अनि मैले प्रेम गरेको कारणले गर्दा तपाईँले मलाई प्रेम गर्छु भन्नुभएको थियो। खोइ त प्रभु, आज मैले पाइनँ, आज मैले गरिनँ भन्ने कुरा, हाम्रो सबै कुराहरू, अधिकारका कुराहरू चाहिँ हामी परमेश्वरसँग गरौँ। त त्यो भन्नको लागि त तपाईँ र मैले कर्तव्य पूरा गर्नुपर्छ नि। हामी मानिसलाई छक्काएको जस्तो परमेश्वरलाई छक्काउन सक्दैनौँ, होइन नि तपाईँले मलाई देख्नु भएन मैले गरिसकेँ भनेर मानिसलाई भनेको जस्तो सजिलो परमेश्वरलाई छैन। तपाईँ चाहे एकान्तमा गर्नुहोस्, भिडमा गर्नुहोस्, अँधारोमा गर्नुहोस्, उज्यालोमा गर्नुहोस्, सबै प्रश्न परमेश्वरको अगाडि छ। त्यो कारणले गर्दा मानिसको आँखामा छारो हालेको जस्तो परमेश्वरको आँखामा छारो हाल्न हामी सक्दैनौँ, किनकि तपाईँ नै मलाई बनाउनु हुने परमेश्वर हुनुहुन्छ। अनि विश्वासीहरूको लागि पनि अधिकार छ, तिमीहरूले भूतहरू दबाउनेछौ, तिमीहरूले प्रार्थना गर्यो भने तिमीहरूले पाउनेछौ, होइन तिमीहरूलाई सुरक्षा दिनेछु, म तिमीहरूलाई छोड्ने छैन, त्याग्ने छैन भन्ने कुराहरू दिनुभएको छ। एउटा सेवकको पनि अधिकार छ, तपाईँ असल सेवक हुनुहुन्छ भने होइन तपाईँले पाउनुहुन्छ अधिकार। धेरै पटक हामी चाहिँ के गर्छौँ भन्दा फलाने चाहिँ त्यति धेरै सुविधा पाएको मैले चाहिँ नपाउने भन्छौँ कि हामी एउटै ठाउँमा काम गरिरहेका छौँ भने उसलाई चाहिँ त्यत्रो धेरै फेसिलिटी, मलाई चाहिँ खोइ त, ऊ चाहिँ त्यस्तो ठाउँमा, म चाहिँ किन यहाँ। तर हामी यो कहिले पनि भन्दैनौँ, उसले यति धेरै हार्ड वर्किङ गरिरहेको छ, उसलाई यति धेरै गाह्रो छ, दिन रात नभनिकन काम गर्नु परेको छ, अनि उसलाई धेरै कुराको जिम्मेवारी छ, भार छ, उसले पाउनुपर्ने व्यक्ति हो, ऊ चाहिँ यसको लागि ठिक क्यापेबल व्यक्ति हो, अथवा उसलाई चाहिँ सुहाउँछ भन्ने कुरा हामीले कमै गर्छौँ, कममा पनि अत्याधिक कम गर्छौँ। काम कति गर्यो भन्दैनौँ कि तिमी कति पायो भन्नेमा चाहिँ हामी आज घरमै पनि तपाईँले उसलाई कति दिनुभयो, मेरो भाइलाई, दिदीलाई, बहिनीलाई त्यति चाहिँ मलाई किन दिनु भएन, अफिसमै पनि फलानुलाई दिनुभयो तर मलाई दिनु भएन, एउटा थ्याङ्क यू भन्ने शब्दमा पनि हामी रिस गर्छौँ कतिपटक, थ्याङ्क यू है तपाईँले यो गरिदिनु भएछ भने, उसको फेभरेट अथवा उसलाई भन्ने खालका कुराहरू गर्छौँ। हामी मानिस जातिहरू स्टिल अहिले पनि यो कुराहरूमा लडिरहेका छौँ, यो कुरालाई लिएर हिँडिरहेका छौँ, तर हामीले यो भुल्नुहुन्न, एउटा सिक्काको एउटा पाटा हरायो भने त्यो सिक्का रहँदैन, त्यो सिक्का नै हुँदैन कि। तपाईँले कल्पना गर्न सक्नुहुन्छ एउटा सिक्काको एउटा पाटा छ, एउटा पाटा छैन, कसरी कल्पना? त्यो सिक्का नै हुँदैन कि, म त कल्पनै गर्न सक्दिनँ। दुईवटै पाटा छ भने मात्रै त्यो सिक्काको दुईवटा पाटा भएर सिक्का बनेको छ, होइन? त्यो कारणले गर्दा फेरि चाहिँ यो एकदमै ठुलो कुरा हो, एकदम महत्त्वपूर्ण कुरा हो, विश्वासीको जीवनमा होस् अथवा सर्वसाधारण जीवनमा होस्, नारीको जीवनमा होस् अथवा पुरुषको जीवनमा होस्, तपाईँ चाहे अमेरिकामा बस्ने व्यक्ति किन नहुनुभएको होस्, चाहे नेपालमा बस्ने व्यक्ति किन नहुनुभएको होस्, तपाईँको ब्याकग्राउन्ड, तपाईँ एकदमै शिक्षित हुनुहोस् अथवा अशिक्षित हुनुहोस्, तपाईँ अफिसको होइन एउटा सानो पोजिसनमा किन नहुनुहोस् अथवा ठुलो पोजिसनमा किन नहुनुहोस्, यो कुरा चाहिँ सबैको लागि नै एकदम महत्त्वपूर्ण कुरा छ। र अलिकति नारीहरूको विषयमा जोड्नु पर्दा चाहिँ नारीको कर्तव्य परमेश्वरको वचनमा पनि थुप्रै ठाउँमा लेखिएको छ, परमेश्वरप्रतिको कर्तव्य, परिवारप्रतिको कर्तव्य, कामप्रतिको कर्तव्य, समाजप्रतिको कर्तव्य,
पुरुषलाई पनि जति छ नारीलाई पनि त्यति नै छ। र अधिकारसँग सम्बन्धित कुराकानी गर्नुपर्दा आत्मिक अधिकारहरू छ, सेवा गर्ने अधिकारहरू छ नारीलाई पनि, नारीले पनि सेवा गर्न सक्छिन्, नारीले पनि आत्मिक अधिकार पाएको छ, वचनहरू पाएको छ, त्यो वचनलाई दावी गर्दै नारी पनि अगाडि बढ्न सक्छिन्। यो राइट पनि परमेश्वरले दिन छोड्नु भएको छैन। यदि तपाईँ नारी भएर कर्तव्यलाई पूरा गर्नुहुन्छ भने परमेश्वरले तपाईँको लागि पनि यी कुराहरू राखिदिनु भएको छ। तपाईँ गाउँमा जन्मिनु भएको नारी किन नहोस्, सहरमा जन्मिनु भएको नारी किन नहोस्, तपाईँ शिक्षित अशिक्षित, तपाईँ अफिसमा काम गर्ने घरमा काम गर्ने गृहिणी किन नहुनुभएको होस्, अथवा अफिसमा काम गर्ने अफिसर किन नभन्नुभएको होस्, तपाईँ यदि आफ्नो कर्तव्य त्यहाँ बसेर पालन गर्दै हुनुहुन्छ भने तपाईँको लागि अधिकार दिएको छ, त्यो पाइन्छ होइन। तर धेरै पटक चाहिँ हाम्रो आवाज कर्तव्यमा मात्रै भन्दा पनि अधिकारमा मात्रै फोकस हुन्छ कि। केही समय अगाडि एउटा कुराले मलाई लामो समय एकदमै विचलित बनाए कि। अब कुनै व्यक्तिले मलाई आफ्नो राइटको कुराहरू गर्दै गर्दा फेरि मलाई यो दिनुहोस् त्यो गरिदिनुहोस् भन्दै गर्दा म एकछिन सोच्न बाध्य भएँ। किन भन्दा फेरि चाहिँ मलाई एकछिन चाहिँ एकदम बेचैनी भयो कि, साँच्चीकै यो व्यक्ति भिक्टिम हो त, अथवा साँच्चीकै यो व्यक्तिले अधिकार यो दिनुपर्छ त भन्दै गर्दा फेरि मेरो दिमाग केमा गयो भन्दा त्यो व्यक्तिले कतिको कर्तव्यलाई पालना गर्छ त भन्ने कुरा केलाउँदै गर्दा कर्तव्यमा त एकदमै न्यून छ, एकदम कर्तव्य त उसले गर्दै गर्दैन। यो राइटका कुराहरू एउटै पाटोको कुराहरू गरिरहने व्यक्तिले चाहिँ, जसले चाहिँ अर्को पाटोलाई चाहिँ एकदम क्लियरै गर्दैन नि, त्यो व्यक्तिले चाहिँ बढी अर्को पाटोमा चाहिँ ध्यान दिइरहेको हुन्छ। अल्छीले जान्ने केले जान्दैन भन्छ नि, त्यस्तै जस्तो एउटा राइटै मात्रै खोजिरहने आज विश्वभरि जति पनि छ, त्यो व्यक्तिले कम कर्तव्य पूरा गरेको हुनुपर्छ होइन। कर्तव्य धेरै पूरा गर्ने व्यक्तिले राइटको कुरा गरेकै देखिँदैन, उसलाई थाहा छ त्यो स्वतः उसको भागमा छ, आउँछ भन्ने कुरा उसलाई थाहा छ। त्यही माथि हामी परमेश्वरलाई विश्वास गर्ने व्यक्तिलाई त होइन, तिमीहरू चुपचाप लाएर बिउ रोप, त्यो उमार्ने काम मेरो भन्ने परमेश्वर हामीसँग हुनुहुन्छ भने पछाडि आज हामीले आफ्नो कर्तव्यलाई पूरा गरेर अधिकार खोज्दैछौँ कि कर्तव्यलाई पालना गरिरहेका छौँ। यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। अनि यो दुईवटा कुरालाई एकदमै मिलाएर हेर्ने हो भने चाहिँ तपाईँले हितोपदेशको पुस्तक पढ्नुपर्ने हुन्छ। हितोपदेशको पुस्तक चाहिँ एकदम अर्थी कुराहरू दिइरहेको छ त्यसमा चाहिँ होइन। त एकदम बुद्धिमान बन होइन, त एकदम यो बन त्यो बन, त चाहिँ कचकचै नबन, त चाहिँ एउटा भनौँ न आज्ञा पालन गर्ने बन, अनि त चाहिँ अनुशासनविहीन नबन भनेर चाहिँ हितोपदेशको पुस्तक चाहिँ तपाईँहरूले डेली पढ्नुभयो भने पनि तपाईँ बुद्धिमान बन्नुहुन्छ जस्तो लाग्छ मलाई। भन्नाले परमेश्वरको वचन अनुसारको जीवन जिउन तपाईँहरूले सक्नुहुन्छ जस्तो लाग्छ। र तपाईँ गनगने भन्दा पनि, तपाईँ गसिप गर्ने व्यक्ति भन्दा पनि, तपाईँ टेबल टक गर्ने व्यक्ति भन्दा पनि तपाईँ चाहिँ परमेश्वरलाई धन्यवादी बन्ने व्यक्ति बन्नुहुन्छ। आमा दिदी बहिनीहरू तपाईँहरूको के जिम्मेवारी छ होइन, जुन जुन जिम्मेवारीमा हुनुहुन्छ, छोरी हुँदा चाहिँ एकदमै भनौँ न आफ्नो कर्तव्य आफ्नो अधिकारलाई लिने, अनि फेरि तपाईँ बुहारी हुनुभयो फेरि भनेपछि यो चाहिँ अर्काको घर हो भन्ने, अथवा तपाईँ आफ्नो घरमा चाहिँ फेरि अलि उ गर्ने अनि अर्को ठाउँमा गएर चाहिँ तपाईँले फेरि त्यसलाई आफ्नो बत्ती निभाउने आफ्नो लाइटलाई निभाउने अथवा आफ्नो कर्तव्यलाई चाहिँ अलि डाइम केयर गर्ने भन्छ नि होइन, वास्तै नगर्ने त्यो खालको बानी तपाईँले गरिरहनु भएको छ भने चाहिँ तपाईँ राम्रो गरिरहनु भएको छैन। हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ, म उहाँहरूसँग भेट्दै गर्दा कतिजनाले भन्नुहुन्छ कि मैले मेरो परिवारमा खेदो र सतावटको बीचमा पनि उहाँहरूको सेवा गरेको छु, म बसेको छु, मैले सहेको छु, मलाई यस्तो भइरहेको छ, मलाई अहिले राम्रो भइरहेको छ, मलाई प्रभुले दिनुभएको छ, म एकदमै उहाँहरूको हृदय पनि परिवर्तन भएको छ भन्ने कुराहरू छ। तपाईँले काम गर्ने ठाउँमा तपाईँले पाउने इनाम पाइरहनु भएको छैन भने पनि पत्थरको हृदयलाई पनि मासुको हृदयमा परिवर्तन गर्ने परमेश्वर तपाईँसँग हुनुहुन्छ। त्यो कारणले गर्दा तपाईँले कर्तव्य त निभाएर हेर्नुहोस् न, एक न एक दिन त्यो ढुङ्गा पग्लिएर चाहिँ होइन एउटा भनौँ न त्यो एउटा असल हृदयमा चाहिँ परिणत परमेश्वरले गर्नुहुनेछ। तपाईँलाई थाहा छ थोपा थोपा चुइने एउटा पत्थरमा पनि त्यो थोपा थोपाले पुवाल पारिरहेको हुन्छ। आज तपाईँले आफ्नो कर्तव्यलाई असल प्रकारले निभाउनु भयो भने तपाईँको इनाम 100% तपाईँसँग आउनेछ भन्ने उत्साह आज सम्पूर्ण श्रोतालाई दिन चाहन्छु। र मलाई आशा छ तपाईँहरू एकदमै
आशिष दिनु भएको छ। धेरै नभए पनि थोरै भए पनि तपाईँहरू परमेश्वरप्रति धन्यवादी भएर तपाईँले परमेश्वरप्रतिको कर्तव्य अनि आफ्नो परिवारप्रतिको कर्तव्य, आफ्नो कामप्रतिको कर्तव्य र आफ्नो समाज देशप्रतिको कर्तव्यलाई जहाँ गए पनि निभाउनुहुनेछ भन्ने म विश्वास राख्दछु र अब भने म कार्यक्रमको अन्ततिर आएकी छु र तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ। आजको नारी आवाज सुनेर तपाईँलाई कुनै प्रश्न छ, कुनै जिज्ञासा छ भने तपाईँले चाहिँ गुड न्यूज एफएम 105.1 MHz फेसबुक पेजमा गएर तपाईँले म्यासेन्जरमा म्यासेज गर्न सक्नुहुन्छ अथवा फोनमै पनि तपाईँलाई कुनै सल्लाह सुझाव छ, केही उत्साह पाउनुभयो, आशिष पाउनुभयो भने तपाईँले 4470754 पनि फोन कल गरेर त्यो हामीलाई बताउन सक्नुहुनेछ। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: जीवन परमेश्वरले दिनुभएको बहुमूल्य उपहार हो।
3: परमेश्वरको वचन हाम्रो आत्मिक भोजन हो, जो सत्य छ, जीवित छ र अकाट्य छ।
2: वचनले हाम्रो जीवनलाई तृप्त पार्दछ र हरेक दिन हरेक पल हाम्रो जीवनलाई धार्मिकतामा डोर्याउँदछ।

कार्यक्रम जीवनको वचन बाइबलीय वचन जीवन गवाही र भोगाईका साथै ख्रिस्तीय वचनको सत्य घटनामा आधारित नाटक सहितको प्रस्तुति नेपाल क्रिश्चियन सामुदायिक संगठनद्वारा सञ्चालित रेडियो

आदरणीय प्रिय विश्वासीहरू, जयमसी तथा नमस्कार। म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको प्रश्न उत्तर सेगमेन्टमा म यहाँहरूको बीचमा उपस्थित भएको छु। नेपाल क्रिस्चियन सामुदायिक मण्डलीद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। आज हामी कार्यक्रमको विशेष भाग अर्थात प्रश्न उत्तर बाइबल सम्बन्धी तथा क्रिश्चियन समुदाय र मान्यता सम्बन्धी तपाईँका विभिन्न प्रश्न तथा जिज्ञासाको हामी यताबाट उत्तर दिने प्रयास गर्नेछौ। आज हामीसँग सदाझै पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा प्रोफेसर सुमन राई हाम्रो माझमा हुनुहुन्छ। उहाँसँगको कुराकानी एकैछिनपछि अगाडि बढाउनेछौ, तर शुरूमा एउटा आशिषित भजन तपाईँहरूको

0: आदरणीय श्रोता, तपाईँलाई स्वागत छ कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखलामा। हामीले आजको श्रृंखलामा प्रश्न उत्तर श्रृंखला तपाईँहरूको बीचमा लिएर आएका छौं र यो श्रृंखलामा हामीले विगतका दिनहरू जस्तै आज पनि तपाईँहरूका अनेकन जिज्ञासाहरू, प्रश्नहरू, बाइबल सम्बन्धीका विभिन्न अन्यलताहरू तपाईँमा छ होला। पक्कै पनि तपाईँ यदि बाइबल पढ्नुहुन्छ अथवा तपाईँले बाइबलको अध्ययन गरेर त्यसमा मनमा लागेका कतिपय जिज्ञासाहरू, क्वेशनहरू तपाईँमा छ र कहाँ गएर मैले यो प्रश्नको उत्तर पाउन सक्छु भन्ने तपाईँलाई लागेको छ भने पक्कै पनि तपाईँलाई यस कार्यक्रमले सघाउनेछ, सहायता गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं र त्यही उद्देश्यका साथ आज हामी उपस्थित भएका छौं। तपाईँका दुई चारवटा प्रश्नहरू हामीसँग छन् र ती प्रश्नहरूसँग रहेर हामी कुराकानी गर्नेछौ र आज हामीसँग कुराकानी गर्नको लागि पुमा बाइबल ट्रेनिङ सेन्टर का प्रधानाध्यापक सुमन राई हुनुहुन्छ। तपाईँलाई कार्यक्रममा स्वागत छ सर।
1: हुन्छ, धन्यवाद। जय मसीह सबैलाई।
0: आराम हुनुहुन्छ?
1: हजुर, एकदमै आराम छु प्रभुको अनुग्रहमा।
0: हजुर, यो पछिल्लो समयमा कोविड संक्रमण र यी जस्ता विभिन्न यावत समस्याले गर्दा मण्डलीहरू कतिपय खुल्न सकेनन् होइन, अनि धेरैजना हामी अनलाइन संगतिहरू मार्फत संगति गर्न गइरहेका छौँ, गर्दैछौँ कतिपय ठाउँमा। अब अहिले अनलाइन संगतिहरूबाट संगति गरिरहँदाखेरि बाइबलीय शिक्षा तपाईँले कसरी दिइरहनु भएको छ?
1: अहिले भर्चुअल माध्यम अथवा अनलाइनबाट नै अनि राम्रोसँगले शिक्षा भइरहेछ। यो किनकि एउटा प्रविधि, विद्युतीय प्रविधि भन्न मिल्छ, जसलाई परमेश्वरले यो जेनेरेसनमा यो प्रकारले चलाउनु भयो।
0: ढिलो नगरिकन अब हामी श्रोताको प्रश्नतिर लाग्नेछौ। हामीलाई एकजना श्रोताले सोध्नु भएको छ, के रूमाल हल्लाएर विभिन्न जटिल रोगहरू निको पार्न सकिन्छ र विभिन्न पास्टरहरू र अगुवाहरूले यसरी रूमाल हल्लाएर धेरैको बिरामीहरू निको पारेको, भूतहरू दबाएको उदाहरणहरू देखिन्छ, सामाजिक सञ्जालमा पनि पाइन्छ, के यो सत्य हो र बाइबल्य हो भनेर एकजना साथीले सोध्नु भएको छ।
1: हुन्छ, एकदमै यो समसामयिक प्रश्न हो। किन बाइबलमा हामीले हेर्दाखेरि बिमारलाई निको पार्ने यो अलौकिक ईश्वरीय काम हामी देख्छौ, भूत निकाल्ने अनि काम भूत धपाउने कामहरू पनि हामी देख्छौ, तर यो भूत निकाल्ने, बिरामी निको पार्ने चाहिँ कतिसम्म चाहिँ यसको हद छ भन्ने कुरामा चाहिँ यसको प्रश्नको निहित हुन्छ। किनभने तपाईँको अहिलेको यो समयमा धेरैजना पास्टर अगुवा भनाउँदाहरूले आफूले आफूलाई एक प्रकारको परमेश्वरलाई महिमा दिने ठाउँमा उनीहरू आफै नै महिमा लिइरहेको जस्तो पनि लाग्छ। किनभने कतिपल्ट उनीहरूले आफैले आफैलाई नै उचालिरहेको छ, परमेश्वर उचालिने बेलामा। अनि त्यस्तै गरेर अनि बाइबलमा थुप्रै उदाहरण छ, तेल लगाएर प्रार्थना गरेको उदाहरणहरू याकुबको पत्रमा छ, तर उनीहरूले तेललाई अभिषेक गरेर प्रार्थना गरेका कुराहरू पनि छन्। यसलाई भन्नुपर्दा अलिकति बाइबलीय विश्लेषण गर्नुपर्दा, जस्तो पुरानो करारमा पनि यहुदीहरूलाई निको हुने र रोगबाट सुरक्षित रहने प्रतिज्ञाहरू गरिएको थियो, प्रस्थान 15 हामी त्यो पाउँछौं। अनि यो पनि भनेको छ कि भजन संग्रह 103 तपाईँ लेखदेखि 5 पढ्नुभयो भने रोगहरूको स्रोत चाहिँ शैतान हो भनेको छ है। अनि लुकाको 13:16 पनि यो कुरा छ, अनि प्रेरितको 10:38 पनि यो कुरा लेखिएको छ। अनि यीशु चाहिँ पवित्र आत्माको शक्तिले अभिषेक हुनुभएको धेरै कारणहरू मध्येमा एउटा कारण चाहिँ अनि उहाँ मानिसलाई उहाँ मानिसलाई निको पार्न सकुन् है अनि भन्ने पनि हो है, छुटकारा दिन सकौं दबिएकाहरूलाई। अनि यीशुले पनि हामीले हेर्यौँ भने हरेक किसिमको रोग, शारीरिक दुर्बलता निको पार्नुभएको छ मत्तीको 4:23। अनि उहाँले जति बिरामी थिए सबैलाई निको पार्नु भएको छ। अनि यो पनि गर्नुभएको छ कि यीशुका चेलाहरूलाई पनि यस्तै निको पार्ने शक्ति दिएको छ होइन। अनि त्यसपछि यसरी भन्नुभएको छ मत्तीको 8:17 कि यीशु आफैले हाम्रो दुर्बलताहरूलाई लिनुभयो है र हाम्रो रोगहरूलाई उठाइलानुभयो। त्यसले गर्दा कतिले चाहिँ यसरी पनि भन्छ, ख्रिस्टमा विश्वास गर्नेहरूको एउटा चिन्ह चाहिँ निको पार्ने शक्ति पनि हो भनेर भन्छ। मर्कुस 16:16-18 पदलाई यो राख्छन्। अनि प्रेरितहरूको काम भन्ने प्रेरितहरूको पुस्तकमा पनि हामीले हेर्यौँ भने धेरै अनि उदाहरणहरू प्रशस्त छन् कि मण्डलीका एल्डरहरूले बिरामीलाई प्रार्थना गरेको छ, अनि त्यसपछि प्रार्थना गरेर तेल लगाएर प्रार्थना गरेर निको पारेको पनि छ, अभिषेक गरेको कुरा पनि याकुबको पत्रमा छ है। अनि तपाईँको पवित्र आत्माको वरदान मध्ये रोग निको पार्ने आश्चर्य काम गर्ने वरदान पनि एक हो, त्यो चाहिँ हामीलाई पहिलो कुरन्थीको 12:9-10 हामीले हेर्न सक्छौ है। त त्यसले गर्दाखेरि थुप्रै छन् यस्ता कुराहरू, अनि एउटा महत्वपूर्ण कुरा चाहिँ हामीलाई आरोग्यको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई अनि बाइबलले पनि दिएको छ यो कुरा, बिरामीहरूको लागि प्रार्थना गर्नुपर्छ, आरोग्यताको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई दिएको छ। अनि तर पनि यहाँनिर अब धेरै छ, अब जस्तो तपाईँले हेर्नुभयो भने रोगीहरूमाथि हात राखेर प्रार्थना गरेको छ बाइबलमा, अनि तिनीहरू निको हुन्छन् भनेर पनि भनेको छ। तपाईँ मर्कुसको 16:18 अघि भने हिब्रूको 6:1 त्यो छ, अनि त्यसो यीशुको लुगा छोएर कोही कोही अनौठो तरिकाले निको परेको पनि हामी पाउँछौ होइन, लुगाको तपाईँले 6:19-8:43 यो कुरा उल्लेख भएको छ। अनि अरूहरू पनि छन् उदाहरण, जस्तो पत्रुसको छायाबाट पनि निको भएको छ होइन, प्रेरितको 5:15, अनि तपाईँको पावलको रुमाल अथवा पछ्यौराबाट पनि प्रेरितको 19 तपाईँले हेर्नुभयो भने त्यहाँनिर निको भएका छ होइन। एक रोगीमाथि यीशुद्वारा दोहोऱ्याइकन हात राख्ने कुराको आवश्यकता पनि भएको जस्तो हामी देख्छौँ त्यहाँ मर्कुसको 8:22-25। अनि तर अब यसले चाहिँ के कुरा देखाउँछ भने, अब पहिलाको प्राचीन मण्डलीमा जुन प्रकारको एउटा सक्रियता थियो, अब अहिलेको मण्डलीमा यो सक्रियता छ कि छैन भन्ने कुरा चाहिँ भर पर्छ। अब यहाँ चाहिँ धेरै सम्प्रदायहरूको बीचमा झगडा भइरहेको छ, अनि एउटा सम्प्रदायले भन्छ अनि एकदमै लुगा हल्लाएर रुमाल हल्लाएर प्रेरितहरूको जस्तै त्यही अधिकार दावी गरेर उनीहरू एकदमै त्यो खालको गर्छन् भने, अर्कोतिर फेरि एकदमै चुपचाप बसेर यो अर्कोलाई विरोध गरेर बसेको छ। यो चाहिँ परमेश्वरको राज्यमा चाहिँ अलिकति मेरो विचारमा चाहिँ यो चाहिँ अलिकति दुःख लाग्दो कुरा हो कि,
0: भनेको अर्थ इसाईहरू बीचमा पनि कसैले रोग चङ्गाई हुन्छ भनेर वाई वाई गरिरहेको अवस्था छ, कसैले रोग चङ्गाई हुँदैन भनेर चाहिँ एउटा विमति जनाइरहेको अवस्था
1: हो। त्यो भन्न र पनि एउटा त्यो विरोध गर्नु, एकअर्कामा विरोध गर्नु पनि त्यसको आफ्नै पछि कारणहरू छन्। उनीहरूले पनि के गरिरहेछ भने अर्को समूहले एकदम एक्सट्रिमिस्ट भन्छ, जस्तो उनीहरूले एकदमै त्यसैलाई नै एक प्रकारको आधार बनाएर चाहिँ अनि अरू शिक्षा प्रेरितको शिक्षा सिद्धान्तलाई नै ओझेल नपारिकन उनीहरूले चाहिँ खालि चङ्गाईकै पछाडि दौडिरहेको छन्, तेलहरू बेचिरहेछन्, यो चाहिँ हुनु भएन। अनि अर्कोतिर पर फेरि एकदमै पवित्र आत्माको कामै छैन भनेर विरोध गरेर पनि हिँडेका छन्। त्यसले गर्दा मेरो विचारमा पत्रुस प्रेरितहरूको समयमा जुन प्रकारको एउटा लहर थियो त्यो है, अनि छुवाईबाट पनि निको हुने, रुमालबाट पनि होइन, अनि त्यही तरिकाले प्रभुले काम अहिले चाहिँ गर्न नहुनु पनि सक्छ, तर पनि हामीलाई चाहिँ के दिएको छन् भने आधुनिक औषधि दिएको छ, वैज्ञानिक उपचारहरू दिएको छ, त्यसलाई इन्कार पनि गर्नु भएन नि त होइन, त्यो किनकि वैज्ञानिकद्वारा उपचार आधुनिक विधिहरूबाट होइन औषधिहरूबाट उपचार हुनु भनेको त्यो पनि परमेश्वरको एउटा आशिष नै हो, तर कति सम्प्रदायले चाहिँ फेरि औषधि पनि खानु हुँदैन भनेर त्यस्तो खालको अपवाह फैलाइरहेको छ। अनि त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै कुन प्रकारले विश्लेषण गर्नुपर्छ भन्दा चाहिँ एउटा सन्तुलित प्रकारले विश्लेषण गर्नुपर्छ।
0: हाम्रो श्रोताले अहिले भर्खर सोध्नु भएको के चङ्गाई हुन्छ त भन्ने प्रश्नको ठ्याक्कै उत्तर भन्नुपर्दा के भन्नुहुन्छ?
1: चङ्गाई हुन्छ तर परमेश्वरको इच्छा अनुरूप हुन्छ, परमेश्वरलाई चाहिँ हामीले चलाउने होइन, परमेश्वरले चाहिँ खुसी भएर उहाँले चाहिँ निको बनाउनुहुन्छ, हाम्रो प्रार्थनामा चाहिँ निको बनाउने हो क्या, हाम्रो आफैले हामीले चङ्गाई गर्ने होइन, हाम्रो प्रार्थना चाहिँ प्रभुले सुन्नुहुन्छ र निको पनि बनाउनुहुन्छ।
0: भनेपछि रोग चङ्गाईको लागि म बिरामी निको हुन्छु भनेर चर्चमा मण्डलीहरूमा आउने त्यस्ता व्यक्तिहरूले चाहिँ के कुरा बुझ्नुपर्छ यो आजको प्रश्नहरूबाट?
1: अब त्यो चाहिँ हाम्रो मुख्य उद्देश्य चाहिँ चङ्गाईको लागि मात्रै होइन, हाम्रो चाहिँ शारीरिक चङ्गाई भन्दा पनि आत्मिक चङ्गाई चाहिँ महत्वपूर्ण छ। अनि त्यसले गर्दाखेरि चाहिँ मण्डलीमा एउटा आश्वासन लिएर आउँछ ठिक छ, तर पनि त्योभन्दा महत्वपूर्ण कुरा चाहिँ हाम्रो मुक्ति र उद्धार अनन्त जीवन छ। अनि परमेश्वरले फेरि यो भन्दै गर्दाखेरि कुनै पनि आश्चर्य तरिकाले निको बनाउन सक्नुहुन्न पनि होइन, उहाँले निको बनाउनु पनि सक्नुहुन्छ। तर अर्को तर्फ हेऱ्यौँ भने चाहिँ हाम्रोतिर आधुनिक प्रविधिको अघि मैले भने दबाई औषधि उपचार पनि प्रशस्त छन्, त्यो पनि परमेश्वरकै अनुग्रहबाट आएका हुन्।
0: त्यही त यो पछिल्लो समय कतिपय अलिकति अवैज्ञानिक कुरा गर्यो विश्वासीहरूले अथवा इसाई कजनहरूले भनेर त्यस्तो खालको आक्षेपहरू लागेको छ। यो औषधिहरू त्यसै गरी मेडिसिनहरू नखानु पनि भनेर भनेको पनि पाउँछौ हामीले कुनै कुनै व्यक्तिहरूले, त्यो चाहिँ गलत हो भन्नुहुन्छ यहाँले चाहिँ?
1: हो, एकदमै गलत हो, किनभने बाइबलमा चाहिँ औषधिको बारेमा प्रशस्त भनेको कुरा छ, होइन? पावलले पनि भनेको छ तिमोथीलाई पेटको लागि होइन घरिघरि समस्या आउँदाखेरि चाहिँ तिमीले औषधिको रूपमा अलिअलि दाखमत पिउने सल्लाह दिएको पनि कुरा पाउँछौ, होइन? त्यसपछि लुकालाई पनि प्रिय डाक्टर भनेर सम्बोधन गरिएको छ कलसीको 4:14, होइन? अनि परमेश्वरले सिधै हुने आश्चर्यजनक तरिकाहरू र उहाँका प्राकृतिक वा वैज्ञानिक किसिमको निको पार्ने माध्यमहरू लाई हामीले एकदमै अलग गरी चाहिँ छुट्याउनु हुँदैन, है? दुई राजाको 20:5-7 पनि हामीले अनि ती कुराहरू हामी पाउँछौ, है? अनि औषधिका कुराहरू पाउँछौ। अब अनि निष्कर्षमा भन्नु पर्दाखेरि चाहिँ प्रार्थना र औषधि दुवै प्रयोग गर्नुपर्छ, र यी दुवै मध्ये उहाँले जसरी निको पारे तापनि त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ। परमेश्वरको प्रेम सबभन्दा ठूलो कुरा हो, होइन? परमेश्वरको प्रेम, अगाप्य प्रेम सबभन्दा ठूलो कुरा, अनि यी सबै कुरा जस्तो आश्चर्यकर्मा निको बनाउने कुराहरू, यी सबै आरोग्यता, यी सबै कुराद्वारा चाहिँ परमेश्वरको आशय मानिसहरूप्रति चाहिँ के हो भने उहाँको प्रेम देखाउनु भएको महत्वपूर्ण कुरा चाहिँ यो हो, होइन? परमेश्वरले हाम्रो आत्मा मात्र होइन तर शरीर हाम्रो मन पनि उहाँले स्वस्थ भएको हेर्न चाहनुहुन्छ, होइन? हाम्रो रोग र कमजोरीहरू निको पार्नु, भूत आत्माको बन्धनबाट छुटकारा दिनु, अनि परमेश्वर सबै कुरामा यो गर्न चाहिँ तयार हुनुहुन्छ। त्यसले गर्दा अनि 3 योहन्नाको 2 पदमा हामीले हेर्छौ कि के भन्नुहुन्छ भने, अनि सबै कुरामा तिम्रो भलो होस् र तिम्रो स्वास्थ्य ठिक रहोस् भन्ने परमेश्वरको इच्छा छ। त्यसैले गर्दाखेरि हामी जुनै तर्फबाट हामीलाई परमेश्वरले निको बनाउनु भयो, निको बनाउनु भएन भने पनि हामी धन्यवादी हुनुपर्छ।
0: पक्कै पनि यो हाम्रो बातचितबाट र तपाईँले दिनुभएको यो बाइबलबाटै नै दिनुभएको यो उत्तरले हाम्रो श्रोताले पक्कै पनि यी कुराहरू बुझ्नुभयो होला। र हामी हाम्रो श्रोताले जसले पठाउनु भएको छ यो प्रश्न, कृपया तपाईँले बुझ्नुभयो भएन अथवा तपाईँलाई के लाग्छ, तपाईँका केही धारणा अथवा प्रश्नहरू अझै पनि कौतूहलता छन् भने यो विषयमा तपाईँले हामीलाई पछि पनि पठाउन सक्नुहुन्छ।

हुन्छ। आजको कार्यक्रम जीवनको वचनमा हामीले एकदमै महत्वपूर्ण कुराको बारेमा छलफल गर्यौं र यो प्रश्न विभिन्न नेपाल लगायत विभिन्न ठाउँका मण्डलीहरूले गर्ने क्वेशन हो, जिज्ञासा हो र यो अन्यलको हामीले चिर्ने प्रयास गरेका छौं। अवश्य पनि यहाँहरूले धेरै कुराहरू बुझ्नुभयो होला। आदरणीय श्रोता, यिनै प्रस्तुतिसँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। अब भने हामी यहाँहरूबाट छुट्नुपर्ने हुन्छ। छुट्नुभन्दा पहिले यदि यहाँसँग यस्तै कुनै जिज्ञासा तथा प्रश्नहरू छन् भने हामीलाई पठाउनुहोला। हामीलाई तपाईँले पठाउनको लागि फोन तथा इमेल मार्फत आफ्ना जिज्ञासा तथा प्रश्न टिपाउन सक्नुहुनेछ, जसको लागि मोबाइल नम्बर 9851035816 र 9851568064 र हाम्रो इमेल ठेगाना www.radio.kras55@gmail.com प्रश्न पठाउन सक्नुहुनेछ। हामीलाई तपाईँको प्रश्न तथा जिज्ञासाको अपेक्षा रहनेछ। आज हामीसँग तपाईँका जिज्ञासाको उत्तर दिने क्रममा हुनुहुन्थ्यो पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा एनटीसी र एबिनेजर बाइबल कलेजका प्रोफेसर सुमन राई। हामीले उहाँसँग रहेर तपाईँका जिज्ञासाको उत्तर दिने प्रयास गर्यौं। हवस् त श्रोता, आजको लागि कार्यक्रमबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। कार्यक्रमलाई तपाईँले नियमित सुनेर प्रतिक्रिया दिँदै गर्नुहोला। जय मसीह। नमस्कार।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाखा 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444 40225444
0: र 40225572 40225572।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि? के भयो, सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
10: प्रोपाइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वर तपाईँको चरित्र विकास गर्न चाहनुहुन्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 57 यहाँहरूलाई स्वागत छ। तपाईँ अहिले सोचिराख्नु भएको होला, यदि परमेश्वर सर्वशक्तिमान र सर्वज्ञानी हुनुहुन्छ भने उहाँले मेरो जीवनमा किन ढोका खोल्नुहुन्न ताकि म उहाँको सेवा गर्न सकु। यो साँच्चै राम्रो प्रश्न हो र यसको राम्रो जवाफ हुनुपर्छ। परमेश्वरले तपाईँलाई उहाँको सेवा गर्ने जिम्मेवारी दिनुभन्दा पहिले तपाईँको चरित्रलाई आकार दिनुहुन्छ। प्रत्येक विश्वासीसँग परमेश्वरले दिनुभएको प्रतिभा हुन्छ। त्यहाँ विश्वासीहरू छन् जो महान गायकहरू छन्, कोही शिक्षकहरू छन्, कोही प्रशासकहरू छन्, कोही व्यापारीहरू छन्। तर तपाईँले आफ्नो प्रतिभाबाट प्राप्त गर्ने सफलता परमेश्वरको लागि कहिले महत्वपूर्ण हुँदैन। जति तपाईँले आफ्नो काममा परमेश्वरको प्रेम प्रदर्शन गर्नु र ख्रिस्टको चरित्र चित्रण गर्नुमा हुन्छ। पहिलो कोरिन्थीको पुस्तक 13:3। यदि मैले सारा सम्पत्ति बाँधिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, उहाँले मानिसलाई आफ्नै स्वरूप र समानतामा सृष्टि गर्नुभयो। तपाईँ र म परमेश्वरको चरित्र प्रदर्शन गर्नका लागि थियौं र हामीले अरू मानिसहरूलाई गर्ने व्यवहारले यसतर्फ ध्यान आकर्षित गर्छ। यो परमेश्वरको लागि अत्यन्तै महत्वपूर्ण छ। राम्रो चरित्र विकास हुन समय लाग्छ र जीवनको आँधीबेरीको समयमा यो प्राय परिष्कृत हुन्छ। त्यसैले प्राय परमेश्वरले हामीलाई सेवामा कुनै विशेष कार्य तोक्न तयार हुनुभन्दा पहिले हाम्रो चरित्रमा सुधारको लागि पर्खिरहनु भएको हुन्छ। उहाँले हाम्रो चरित्र तयार पार्नु आवश्यक छ ताकि हामी हाम्रो सेवाकार्यको क्रममा आउने चुनौतीहरूको सामना गर्न सक्षम हौ। लुकाको पुस्तक 8:1 यीशु ख्रीष्टले सिकाउनु भएको बिउ छर्ने दृष्टान्तमा उहाँले ढुङ्गामा पर्ने बिउको वर्णन गर्नुहुन्छ। बिउ चाँडै उम्रन्छ तर यसको जरा हुँदैन, त्यसैले यो चाँडै मर्छ। परमेश्वरले तपाईँको सेवकाय त्यसरी नै फैलिन दिनुहुन्न। उहाँको इच्छा छ कि तपाईँको सेवकाय धेरै बलियो र समृद्धि होस्। त्यसो हुनका लागि उहाँले तपाईँको व्यक्तिगत जीवनमा एउटा महान काम गर्न आवश्यक छ, चरित्रको जरा स्थापना गर्न, जसले तपाईँलाई सेवामा सामना गर्न आँधीबेरीहरूलाई सम्हाल्न र उहाँको प्रेमले चम्कन सक्षम बनाउनेछ। जब परमेश्वरले तपाईँलाई नयाँ कुराहरूमा प्रवेश गराउनुहुन्छ, उहाँ चाहनुहुन्छ कि तपाईँ त्यो गर्न तयार हुनुभएको होस्। उहाँ तपाईँको चरित्रले धान्न सक्ने भन्दा बाहिर तपाईँलाई प्रवर्धन गर्न चाहनुहुन्न। त्यसैले आफ्नो समय र ध्यान आफ्नो प्रतिमामा मात्र केन्द्रित गर्नुको सट्टा तपाईँले आफ्नो चरित्र विकास गर्नमा पनि ध्यान केन्द्रित गर्नुपर्छ। प्रिय श्रोता, तपाईँको चरित्रले तपाईँको बोलावटलाई निरन्तरता दिनेछ। कहिलेकाहीँ मानिसहरूले आफ्नो सबै समय परमेश्वरले दिनुभएको वरदानलाई खेती गर्नमा बिताउँछन्। म चाहन्छु कि तपाईँ आफ्नो चरित्र विकास गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। वास्तवमा तपाईँको लागि आफ्नो निजी प्रार्थना जीवनमा परमेश्वरको सामु आफूलाई नम्र बनाउनु एक राम्रो कार्य हुनेछ र उहाँलाई आफ्नो चरित्र निर्माण गर्न अनुरोध गर्नुहोस्। चरित्र विकासको क्षेत्रमा आवश्यक पर्ने केही उदाहरणहरू के हुन्? धैर्यता राख्नु, योजना अनुसार नभएको बेला आफ्नो शान्ति नगुमाउनु, मानिसहरूसँग राम्रो व्यवहार गर्नु, विशेष अरू मानिसहरूलाई क्षमा गर्नु आवश्यक पर्दछ। परमेश्वरले तपाईँको हेरचाहमा राख्नुभएका साना कुराहरूको लागि राम्रो भण्डारी बन्नुहोस्। अरू मानिसहरूलाई गरेको प्रतिज्ञाहरू पूरा गर्नुहोस्। मानिसहरू तपाईँमा भर पर्दा दायित्वहरू पूरा गर्नुहोस्। दिनभरि तपाईँले गर्ने सबै कुरामा परमेश्वरलाई प्राथमिकता दिनुहोस्। सायद सबैभन्दा महत्वपूर्ण कुरा, कसैले तपाईँलाई नहेरिरहेको बेला तपाईँ बन्द ढोका पछाडि के गर्दै हुनुहुन्छ भन्ने पनि हो। मतीको पुस्तक 6:6। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा हुनुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। प्रिय श्रोता, परमेश्वर चाहनुहुन्छ कि तपाईँले सेवाकाई गर्न चाहनुको वास्तविक कारण उहाँलाई प्रमाणित गर्नुहोस्। के यो मानिसहरूको प्रशंसा जित्नको लागि हो वा यो उहाँसँगको तपाईँको सम्बन्धको बाह्य अभिव्यक्ति हो? आफ्नो चरित्र विकास गर्ने काम गर्नुहोस् र तपाईँ तयार भएपछि परमेश्वरले तपाईँको लागि सेवकाईको महान ढोका खोल्न आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: स्पार्क माई फेथ, जिगु विश्वास के चमक हया बिउ। जिगु उमेर परमेश्वर या त पनि पैमकु जय मसे जोजोलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यो भाग 26 के छिसकसित न लसकु छ। क्रिस्टियन ते के प्राय झिन्यारा दसवया उमेरिया मनुदे बारे पूर्व धारणा दै इम्स आत्मिकी परिपक्वता प्राप्त याई तस्क ल्याम तकी अले पिर दो स्वया अप्प उमेरिया पिन्त गुब्ले गुब्ले उच्च स्तरीय ज्याया फैमुखु वो प्रदर्शन या फैमुखु कथ क्या गुयाई यो पिन यनमे पिन थौझी छिलिसे इनय तेनगु छुधासा जी अब परमेश्वर जीवु घनिष्ठ स्वापु देखि बुले थुकी युग या वचे या त पुङ्क हेक पोते लेफु छादासा जिगु उमेर तोया अप्प परमेश्वर लिसे स्वापु हे जिगु प्रभावकारी सेवा यायगु क्षमता निर्धारण यै ल्याम मनु गुब्ने न प्रभावकारी अगुवा जुई फैमुखु दैगु परम्परागत धारणा ख छादासा इम त बालापी अगुवा जुई त मागु आत्मिकी परिपक्वता अभाव दु पी कथ कायगु यै बुद्धि उमेर लिसे वै धकाया झी त धया त गुदु थो तर्कया समस्या छु धासा जी परमेश्वर लिसे स्वापु ते भले झीस थगु बाहेक मेगु ज्ञान या स्रोत तक्क ठेङ्क्य फै झीस परमेश्वर पाखे ज्ञान क्याए त सक्षम जुया चुना उगु सुन मनुया बुद्धि स्वया यो कुहे त ध चाहे वो गुलिन द माना चोसा यो पी यनमे पी समुएल इसैया थक्या मध्य सुन इजरायलिया जुजु लैला धका स्वया वङ्गु इले इसै न थ नाप्पाम क्याए त वयागु न्यनी हल अन समुएल इपी फुक्कसित अस्वीकार्या त सक्ले अजुजाल परमेश्वर जुजु जेको म छिज कमक्या दावुद ख नापागु समुएल चिन्खुगु अध्याय नेगु पत्के धात गुदु तर परमप्रभु समुएल या त धया दिल वो तदिम जुसा अले वो तस्क बालम जुसा वयागो वास्ता याए मते ओ जुजु जुई त ल्यम मखु छादास मनु तेस ला खा सोया बिचा याना याई तर परम प्रभु नुग सोया बिचा याना दि दाउ झिरनिसे झिनिया र द जुईमा उकि वया त जुजु अभिषेक याए त तस्क छिर म जुजु जुगो धारणा यान त गुख यो पिङ्गेन मेपि अवश्य न वो छ म तदिकम दाजु बालागु विकल्प जुइफु तर जब परमेश्वर दाउद या त इजरायलिया भावी जुजु नियुक्त याएगु यी निर्देशन याबले परमेश्वर छु या नाचुनागु दु धकास्यु लिपा इजरायल फुक्क सेना गोलियात थना ग्याबले दाउद वलिसे रुयात उत्सुक जुल दाउद के सेना या सैन्य जुजु जुया छुन अनुभव मधु अले व सैनिक कवच मफू अले एसा गोलियत या त स्या त परमेश्वर या त विश्वास या व म वो हे ख उमेर दाथे कुकथ छु महत्व मधु धैगु थो छगु त धगु उदाहरण ख परमेश्वर या त विश्वास यायगु वैकया शक्ति छेली बले सेवकाई प्रभावकारी जी यपिनियन मिति मरियम येसु या त बुइकु बले झिन्पेर द दुमजुइमा तका अनुमानिया गुदु परमेश्वर वोया समझक्क क्या भुइके त परिपक्क मिसा ल्योगु ख बरु तस्क ल्याम मिसा मचा ल्योगु ख स्वर्गदूत मरियम थ्यावया पवित्र आत्मा गर्भधारण तेगु सहमति व्याधि लाधका न्यनबले मरियम विश्वास याना लिसम्बिल लुका छगो अध्याय यो स्वेच्छाको पदके ध्यात गुदु अले मरियम म धाल सोयादिस जिला परमेश्वर या भाती जक ख छी तयादि थे हे जित जुइमा अले स्वर्गदूत लिहा हुन मरियम थे यक्कु ख्रिस्टेन त ल्याम बले आत्मिकी परिपक्वता थिनी पावल तिमोथी त झिनफ्र निसे निया र द दुब्ले निसे सल्लाह बिगु सुरुया त आत्मिकी परिपक्वता उमेर कोछी फैमुखु विचा यायमागु मेगु यक्कु खत दु थकरिपी मनुतेस आज चाहेपुगु सेवा याइफु बाइबलले थुकिया उदाहरण अब्राम ख गुमसिन नेपेर द दुब्ले सेवकाइया नीति ततुगु ख अले मोसा गुमस्या चेर द दुब्ले इजरायली के त मिश्र पिनियङ के त बुद्धि यङ्कल वृद्ध मनु तेस ख्रिस्ट्या शरीर त धङ्गु योगदान बि पयासुङ्गु दु छादास इम्के नापाङ्गु तेका तगु अनुभव दु उगुकिया त इम्स मेपि लिसेन इनी फै यो पिङ्गेन मेपि छगु बनाइदु सुयागु फापा सुया न याए मते सुया त वयागु उमेर्या आधारे शक्तिशाली सेवा या त सक्षम धका न्याय याउ पाखे जितस्क होसियार जुइमा मनुजेस परमेश्वर या ज्या याई बोले वयागु उमेर न्यागु हे जुसा व छु या फु धैगु या सीमा मधु थोयागु वचन नेनादि कुनी छिसकसित न परमेश्वर सवाबीमा जय मसी नेनामिपि छिमस नकतिनि हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसी।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

पहिलो समुएलको पुस्तक अध्याय 18 दाउद प्रति जोनाथनको प्रेम। दाउदले साउलसँग बातचित गरिसकेपछि जोनाथन दाउदसँग आत्मामा एक भए र आफूलाई झैं तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि साउलले दाउदलाई आफूसित राखी र आफ्नो बुबाको घरमा फेरि फर्किजान दिएनन्। जोनाथनले दाउदलाई आफैलाई झैं प्रेम गरेको हुनाले जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएको खास्टो र लबेदा फुकाले र ती दाउदलाई आफ्नो तरवार धनु र पेटी समेत दिए। साउलले पठाएको जुन सुकै काममा पनि दाउद यति सफल भयो कि साउलले तिनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे। यसरी दर्जा बढेकोमा साधारण मानिसहरू र साउलको अधिकृतहरू पनि प्रसन्न भए। दाउद प्रति साउलको डाहा। जब दाउदले पलिस्तीहरूलाई ध्वंस गरेर मानिसहरू फर्किरहेका थिए तब स्त्रीहरू इजरायलका सबै शहरबाट निस्के अनि तिनीहरू सितार र खैजडी बजाउँदै गाउँदै र नाच्दै साउल राजालाई भेट्न आए। स्त्रीहरू आनन्दित भएर यसो भनेर गाउँदथे, साउलले हजारौं हजारलाई ध्वंस गरे र दाउदले त लाखौं लाखलाई ध्वंस गरे। साउल साह्रै रिसाए र ती शब्दहरूले उनलाई चोट लाग्यो। उनले भने, दाउदको निम्ति यसरी दर्जा बढेकोमा साधारण मानिसहरू र साउलको अधिकृतहरू पनि प्रसन्न भए। दाउद प्रति साउलको डाहा। जब दाउदले पलिस्तीहरूलाई ध्वंस गरेर मानिसहरू फर्किरहेका थिए तब स्त्री

र मलाई चाहिँ हजारौं मात्र। अब तिनलाई राजा तुल्याउनु मात्र त बाँकी रह्यो। यस दिनदेखि उसो साउलले दाउदलाई डाहाको दृष्टिले हेर्न लागे। भोलिपल्ट परमेश्वर तर्फको एउटा हानिकारक आत्माले साउललाई पक्रियो। उनी घरैमा अगमबाडी बोलिरहेका थिए। दाउदले अघि चाहिँ साउलको निम्ति बेडा बजाउँदै थिए। साउलको हातमा आफ्नो भाला थियो। दाउदलाई भित्तैमा हुने दिन्छु मनमनै भन्दै त्यो हाने र दाउद दुवै पल्ट तर्के। साउल दाउदसँग डराउन लागे किनभने परमप्रभु दाउदसँग हुनुहुन्थ्यो तर साउललाई उहाँले छोडिसक्नु भएको थियो। यसै कारण उनले दाउदलाई आफ्नो तरबारबाट अलग गरेर 1000 मानिसहरूको सेनानी नियुक्त गरिदिए। दाउदले आफ्नो मानिसहरूलाई धावामा लगे र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्मा लिएका सबै काममा तिनी सफल भए। जब साउलले तिनलाई यसरी सफल भएको देखे तब उनी दाउदसँग डराए। सबै इजरायल र यहुदाले दाउदलाई प्रेम गरे किनभने तिनी रणभूमिमा तिनीहरूको अगुवा भएर जान्थे। साउलले दाउदलाई भने म मेरी जेठी छोरी मेराबलाई तिमीसँग विवाह गरिदिनेछु तर यसको सट्टामा तिमीले वीरतापूर्वक मेरो सेवा गर र परमप्रभुको निम्ति लडाई गर किनभने साउलले आफ्नै हातबाट होइन तर पलिस्थीहरूको हातबाट दाउदलाई मार्ने विचार गरेका थिए। तर दाउदले उत्तर दिए म को हुँ र मेरा बुबाको परिवार मेरा आफन्तहरू इजरायलमा को हुन् र म राजाको ज्वाई हुन सक्छु। कारण जब साउलकी छोरी मेराबको दाउदसँग विवाह गर्ने बेला आयो तब बरु महोलाको अद्रियलसँग मेराबको विवाह भयो तर साउलकी अर्की छोरी मिकल दाउदसँग प्रेममा फसिन्। जब यो कुरो साउलको कानमा पुग्यो तब साउल प्रसन्न भए। उनले आफ्नो मनमनै भने म त्यसलाई नै दाउदसँग विवाह गरिदिनेछु कि पलिस्थीहरूको हातबाट मारिनलाई तिनको निम्ति त्यो एउटा फन्दा होस् र पलिस्थीहरूले तिनको विरोध गरून्। यसैले साउलले दाउदलाई आफ्नो ज्वाई बनाउनलाई दोस्रो पल्ट प्रस्ताव राखे। दाउदलाई सुटुको यसो भन्नु भने साउलले आफ्नो भारदारहरूलाई हुकुम गरे राजा तपाईँसँग अत्यन्तै खुसी हुनुहुन्छ अनि तपाईँ हामी सबैको प्रिय हुनुहुन्छ अब राजाका ज्वाई हुनुहोस्। जब साउलको मानिसहरूले दाउदसँग यसरी कुरा गरे तिनले उनीहरूलाई भने राजाको छोरीलाई विवाह गर्न तपाईँहरू सानो कुरा सम्झनुहुन्छ म केही नभएको गरीब मानिस मात्र हुँ। दाउदले भनेको कुरा साउलको भारदारहरूले उनलाई सुनाइदिए। उनले भने दाउदलाई यसो भन शत्रुहरूलाई बदला लिनको निम्ति राजाले दुलहीको दामको रूपमा 100 पलिस्थीहरू खलडी मात्र माग्नुहुन्छ। पलिस्थीहरूको हातबाट दाउद मरून् भन्ने साउलको इच्छा थियो। साउलले भनेको कुरा भारदारहरूले दाउदलाई सुनाइदिए। यो शर्तमा राजाका छोरीसँग विवाह गर्न तिनी राजी भए। तोकिएको समय अघि दाउद आफ्नो मानिसहरूसँग गए र 200 पलिस्थीहरूलाई मारे। तिनले उनीहरूलाई खलडी लगेर आफूलाई ज्वाई स्वीकार गरियोस् भनी राजाको सामु गरिदिए। यसैले साउलले आफ्नो छोरी मिकललाई दाउदसँग विवाह गरिदिए। परमप्रभु दाउदसँग हुनुहुँदो रहेछ भनी साउलले देखे अनि आफ्नो छोरी मिकलले तिनलाई प्रेम गर्दिरहेछिन् भनेर पनि उनलाई थाहा भयो। यसकारण उनी दाउदसँग झन डराउन लागे र आफ्नो बाँकी जीवनभरि नै उनी दाउदको शत्रु भए। पलिस्थीहरूका सैनिक अधिकृतहरू लड्नलाई आइरहन्थे। जब उनीहरू यसरी आउँथे तब साउलका अन्य मानिसहरू भन्दा दाउद तिनीहरू उप ज्यादा सफल भए अनि तिनले ठूलो नाउँ कमाए।

0: पहिलो समुएल अध्याय 19 साउलले दाउदलाई मार्न खोजेका। दाउदलाई मार्नु भने साउलले आफ्नो छोरा जोनाथन र आफ्नो सबै भारदारहरूलाई भने, तर जोनाथन चाहिँ दाउदलाई मन पराउँथे। आफ्ना पिता साउलले तिनलाई मार्ने मौका हेर्दैछन् भने जोनाथनले दाउदलाई बताइदिए। उनले भने, भोलि बिहान होसियार बस्नुहोस् र लुकेर रहनुहोस् र म बाहिर निस्किएर आउनेछु र तपाईँ हुनुभएको खेतमा मेरो पितासँग भेट गर्नेछु र उहाँसँग तपाईँको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्यो भने म तपाईँलाई बताइदिनेछु। जोनाथनले आफ्नो पिता साउललाई यसो भने, हजुर, आफ्नो दास दाउदलाई अनर्थ नगर्नुहोस्। तिनले तपाईँको विरुद्धमा केही खराबी गरेका छैनन्। तिनले गरेका कामबाट तपाईँलाई फाइदा भएको छ। त्यस फलिस्तीलाई मार्दाखेरि तिनले आफ्नो ज्यान खतरामा हालेका थिए। परमप्रभुले इजरायललाई ठूलो विजय दिनुभयो र त्यो त तपाईँले नै देख्नुभयो र त्यस रमाहाटमा तपाईँ पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईँ किन खराबी गर्नुहुन्छ? किन केही कारण बिना दाउदलाई मार्नुहुन्छ? साउलले जोनाथनको कुरा सुने र यो शपथ खाएर भने, परमप्रभु जीवित हुनुभए चाहिँ दाउद मारिने छैन। यसैले जोनाथनले दाउदलाई बोलाए र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाउदलाई साउल कहाँ ल्याए र तिनी अघि चाहिँ राजाको सेवामा लागे। लडाई फेरि शुरू भयो। दाउदले फलिस्तीहरूलाई आक्रमण गरेर यस्तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे। तर जब साउल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभु बाटोको हानिकारक आत्माले उनलाई पक्रियो। दाउद चाहिँ बेडा बजाइरहेका थिए। साउलले दाउदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाउदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाडियो। त्यही रात दाउद सुरक्षा साथ भागे। तिनलाई बिहान मार्ने विचारले साउलले आफ्नो सेवकहरूलाई दाउदको घरमा सेवामा राखे। तर दाउदकी पत्नी मिकलले चेतावनी दिएर तिनलाई भनिन्, तपाईँ राति नै भागी जानु भएन भने भोलि तपाईँ मारिनुहुनेछ। तिनले दाउदलाई एउटा झ्यालबाट तल ओह्राली दिइन् र तिनी सुटुक्कै भागे। तब मिकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन् र सिरानमा बाख्राको रौँ राखेर रा मूर्तिलाई लुगा ओढाइदिइन्। जब मानिसहरू दाउदलाई पक्रन आए, तब तिनी त बिरामी छन् भनी मिकलले भनिन्। साउलले तिनीहरूलाई फेरि भने, त्यसलाई खाटै समेत यहाँ म कहाँ ल्याऊ र म त्यसलाई मार्नेछु। जब तिनीहरू आए, तब तिनीहरूले ओछ्यानमा मूर्ति र सिरानमा बाख्राको रौँ भेटाए। साउलले मिकललाई भने, तैले किन मलाई यसरी छल गरिस्? मेरो शत्रुलाई किन कुशलसित भाग्न दिइस्? मिकलले जवाफ दिइन्, तिनले मलाई भाग्न मदत गरिनस् भने तलाई मार्छु भने। दाउद रामामा समुएल कहाँ भागेर आए र साउलले तिनी प्रति गरेको सबै व्यवहारको विषयमा समुएललाई सुनाइदिए। तब तिनी र समुएल गएर नयोतमा बस्न लागे। दाउद रामाको नयोतमा छन् भने कसैले साउललाई सुनाइदियो। दाउदलाई पक्रन भने साउलले एक दल मानिस पठाए। जब तिनीहरूले समुएलको नेतृत्वमा अगमवक्ताहरूको दल जोशमा मग्न भएको देखे, तब तिनीहरूमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्न भए। जब यो कुरा साउलले सुने, तब उनले अर्को एक दल पठाए। तिनीहरू पनि जोशमा मग्न भए। साउलले तेस्रो पल्ट मानिसहरूलाई पठाए र तिनीहरूले पनि त्यसै गरे। तब साउल आफै रामामा गए र सेकुमा भएको ठूलो कुवामा आइपुगे। उनले समुएल र दाउद कहाँ छन् भनी सोधखोज गरे। तब तिनीहरू त रामाको नयोतमा छन् भनी तिनीहरूले भने। उनी त्यहाँको बाटोमा जाँदा जाँदै परमप्रभुको आत्मा उनी माथि पनि आउनुभयो र रामाको नयोत समय उनी जोशमा मग्न भएर पुगे। त्यहाँ उनले आफ्नो वस्त्र उतारे र समुएलको सामु जोशले मग्न भएर त्यस दिनभरि र रातभरि पनि नाङ्गे बसे। त्यसै कारण मानिसहरू भन्छन् कि साउल पनि अगमवक्ताकै दलमा छन्। पहिलो समुएलको पुस्तक अध्याय 20 दाउद र जोनाथनको मित्रता। अब दाउद रामाको नयोतबाट भागेर जोनाथन कहाँ आए। तिनले जोनाथनलाई भने, मैले के गरेको छु? मेरो दोष के छ? तपाईँको बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्यान लिन चाहनुहुन्छ? जोनाथनले जवाफ दिए, यस्तो नहोस्, तपाईँ मर्नुहुन्न। मलाई यो पक्का थाहा छ कि मलाई नभनिकन मेरो बुबाले केही पनि गर्नुहुन्न। मेरो बुबाले यस्तो कुरा मबाट किन लुकाउनुहुन्थ्यो र यो कुरा सत्य होइन। र दाउदले शपथ खाएर भने, तपाईँको बुबाले आफ्नो मनमा भन्नुभएको छ, जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्र त त्यो दुखित हुनेछ, किनभने उहाँलाई थाहा छ कि म प्रति तपाईँको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईँको जीवनको पनि शपथ खाएर म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ। जोनाथनले दाउदलाई भने, तपाईँ जे इच्छा गर्नुहुन्छ म तपाईँको निम्ति त्यही गर्छु। दाउदले जवाफ दिए, भोलि पर्सीको चाड हो र मैले राजासित खानै पर्नेछ, तर म पर्सीको साँझसम्म खेतमा गएर लुकिरहनेछु। तपाईँको बुबाले मेरो अनुपस्थिति ख्याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, बेथलेहेममा आफ्नो घरमा झट्टै जानुपर्ने हुनाले दाउदले मसित बिदा मागे, किनभने त्यहाँ तिनको जम्मै परिवारको वर्षेनी बलिदान चढाउनु पर्ने रहेछ। यदि उहाँले ठिकै छ भन्नुभयो भने त्यो मेरो निम्ति एउटा असल लक्षण हुनेछ, तर रिसले चुर हुनुभयो भने उहाँले मेरो अहित गर्न नै चिताउनु भएको रहेछ भनी तपाईँलाई थाहा हुनेछ। हजुर, म प्रति दया देखाउनुहोस् किनकि तपाईँ र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौ। म दोषी छु भने तपाईँले नै मलाई मार्नुहोस्। मलाई तपाईँको बुबाको हातमा किन पर्न दिनुहुन्छ? जोनाथनले भने, यसो नहोस्, यदि मेरो बुबाले तपाईँको अहित नै गर्न चिताउनु भएको रहेछ भन्ने मैले थाहा पाएको भए मैले तपाईँलाई बताउने थिएन। र दाउदले जोनाथनलाई भने, उहाँले तपाईँलाई रुखो जवाफ दिनुभएको तपाईँले मलाई कसरी थाहा दिनुहुन्छ? जोनाथनले भने, मसँग खेतमा आउनुहोस्। तब तिनीहरू दुवै खेतमा गए। जोनाथनले दाउदलाई भने, दाउद परम प्रभु इसरायलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु कि पर्सि यही बेला म मेरो बुबाको मन छाम्नेछु। यदि उहाँको मन तपाईँ प्रति राम्रै रहेछ भने म तपाईँलाई थाहा दिन र तर यदि मेरो बुबाले खराबी नै सोच्नु भएको रहेछ भने अनि मैले तपाईँलाई थाहा दिन र तपाईँलाई कुशलसित बगाएन भने परम प्रभुले मलाई त्यसभन्दा पनि बढी गरून्। परम प्रभु मेरो बुबासँग हुनु भए चाहिँ तपाईँसँग पनि हुन्, तर म बाँचुन्जेल परम प्रभुले चाहिँ तपाईँ म माथि कृपा देखाउनुहोस् र मलाई नमारियोस्। तपाईँ मेरो घरना प्रति दया गर्न कहिले नछोड्नुहोस्। परम प्रभुले पृथ्वीबाट दाउदको सबै शत्रुहरूलाई पन्चाइ सक्नु भए तापनि यो दया नछुटोस्। यसरी जोनाथनले दाउदको परिवारसँग यसो भनी बाचा बाँधे। परम प्रभुले दाउदका सबै शत्रुहरूको लेखा लिउन् अनि जोनाथनले दाउदलाई जोनाथन प्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्टि गर्न लगाए किनभने तिनले जोनाथनलाई आफैलाई चाहिँ प्रेम गर्थे। तब जोनाथनले दाउदलाई भने, भोलि औँसीको चाड हो, तपाईँको स्थान खाली देखेर तपाईँ हुनुहुन्न रहेछ भने थाहा हुनेछ। पर्सि साँझतिर यो समस्या सुरु हुँदा तपाईँ जहाँ लुक्नु भएको थियो त्यही लुक्नुहोस् र एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्। कुनै निशानामा ताकेर हानेको जस्तै गरी म तीनवटा काँड हान्नेछु। जब म मेरो केटालाई ती काँडहरू खोज्न पठाउनेछु, यदि मैले त्यसलाई हेर काँडाहरू मेरो यतापट्टि छन् ती टिपेर ले भने तपाईँ आफू लुक्नु भएको ठाउँदेखि निस्केर आउन सक्नुहुन्छ। म शपथ खाएर भन्दछु तपाईँ कुशल रहनुहुनेछ किनभने तपाईँलाई कुनै हानि हुने छैन। तर यदि मैले त्यस केटालाई हेर काँडाहरू मेरो पल्लोपट्टि छन् भनेदेखि परम प्रभुले तपाईँलाई जानु नै भन्नु भएको रहेछ। हामी दुईको बीचमा गरिएको वाचा बन्धन सदा सर्वदै कायम रहन् भन्ने कुरामा परम प्रभु साक्षी हुनुहुनेछ। यसकारण दाउद खेतमा लुकिरहे। चाड आयो, भोज तयार गरियो अनि राजा खानालाई बसे। साउल भित्तापट्टिको आफ्नो नियत स्थानमा बसे र अब्नेर उनको छेउमा बसे। जोनाथन पनि उपस्थित थिए तर दाउदको ठाउँ खाली थियो। त्यस दिन साउलले केही भनेनन्। सायद तिनी धर्मविधि अनुसार अशुद्ध भएका होला, यसै कारण तिनी अनुपस्थित भए भने उनले छाने। तर भोलिपल्ट महिनाको दोस्रो दिन दाउदको ठाउँ अझै पनि खाली नै थियो। साउलले आफ्नो छोरा जोनाथनलाई सोधे, हिजो र आज यसैका छोरा किन भोजमा आएनन्? जोनाथनले साउललाई भने, दाउदले बेथलेहम जानलाई मसित यसो भनेर अनुमति मागेका थिए। हाम्रो परिवारको शहरमा बलिदान चढाइरहेको छ र मेरा दाजु आफैले मलाई त्यहाँ आउनलाई आज्ञा गरेका छन्। यसैले तपाईँको दृष्टिमा मैले निकाह पाएको छु भने मेरो दाजुहरूलाई भेट्न मलाई बिदा दिनुहोस्। यसै कारण तिनी राजासित खानालाई आउन सकेनन्। तब साउलले जोनाथनसित झोकिएर भने, त बदमाश र बाघी स्त्रीको छोरो, मलाई थाहा छ कि तैले इसैको छोराको पक्ष लिएको छस्। इसैले आफू माथि र तलाई जन्माएकी तेरे आमा माथि अनादर ल्याएको छस। इसैको छोरा पृथ्वीमा बाँचुन्जेल न त न तेरो राज्य सुरक्षित रहनेछ। यसै झट्टै बोलाएर यहाँले किनभने त्यो मारिनै पर्छ। जोनाथनले आफ्नो पितालाई उत्तरमा भने, तिनी मारिने योग्यका छन् किन तिनले के गरेका छन्। तर यस कुराले गर्दा साउलले आफ्नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्नो बुबाले दाउदलाई मार्न खोजेका नै रहेछन् भने जोनाथनलाई पक्का भयो। जोनाथन रिसले टेबलबाट उठेर गइहाले र त्यस महिनाको दोस्रो दिन उनले केही खाएनन् किनभने दाउदको खातिर उनी साह्रै दुखित भए किनकि उनको पिताले दाउदलाई अपमान गरेका थिए। भोलिपल्ट बिहान तोगिएको समयमा जोनाथन दाउदसँग भेट गर्न एकजना जवान ठिटालाई लिएर खेतमा निस्के। उनले त्यस ठिटालाई भने, म काँड हान्नेछु, त गएर खोज। त्यो ठिटो गयो र उनले त्यसको टाउको माथि एउटा काँड हाने। जब त्यो ठिटा जोनाथनले काँड हानेको ठाउँमा पुग्यो तब त्यो जाँदा जाँदै जोनाथनले कराएर भने, हेर, काँड तेरो पल्लोपट्टि छ, काँडो गर, समय खेर नपाल, छिटो गर। त्यस ठिटाले काँड टिप्यो र आफ्नो मालिक कहाँ फर्क्यो। तर त्यसको अर्थ चाहिँ जोनाथन र दाउदले मात्र जानेका थिए, त्यस ठिटाले केही थाहा पाएको थिएन। तब जोनाथनले आफ्नो हतियारहरू त्यस ठिटालाई दिए र ती सहरमा लैजान पनि हराए। त्यो ठिटा गइसकेपछि दाउद ढुङ्गाको दक्षिणतिरबाट निस्केर नम्रतापूर्वक तीनपल्ट निहुरेर ढोक गरे अनि तिनीहरू एकले अर्कालाई चुम्बन गरेर दुवै रोए अनि दाउदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो। अब जोनाथनले दाउदलाई भने, शान्ति साथ जानुहोस्, तपाईँ र म तपाईँका सन्तान र मेरा सन्तानका बीचमा सदा सर्वदै साक्षी हुनुहुने परम प्रभुको नाउँमा हामी एउटाले अर्कोसित वाचा बन्धन बाँधेका छौं। तब दाउद तुरुन्तै गइहाले र जोनाथन चाहिँ सहरमा फर्के।
1: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: सिमिसी श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनको कुराका साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर धनकुटा र हाल काठमाडौँको गोकर्णेश्वरमा बस्ने हुने र नेपाल पुरानोत्थान मण्डलीका वरिष्ठ पास्टर ओम कुमार श्रेष्ठको आफ्नो जीवनको वही बताउन गइरहेको छु कि उहाँले मेरो भेट भएपछि उहाँले आफ्नो जीवनको वही मसँग यसरी बताउनु भएको थियो। म पास्टर ओम कुमार श्रेष्ठ हुँ। मेरो जन्म धनकुटा जिल्ला चनुवा 2014 ज्येष्ठ सुरामा भएको हो। हाल म काठमाडौँको गोकर्णेश्वर थेरामा बस्छु। म 2073 साल फाल्गुन 14 गतिदेखि नेपाल पुरानोत्थान मण्डलीमा पास्टरीय सेवाकारी गरिरहेको छु। म हिन्दी परिवारमा जन्मे र हुर्किए। मैले SLC धनकुटामा नै पढेँ। मलाई ईश्वरप्रति धेरै विश्वास लाग्थ्यो र धेरै समयसम्म मासु पनि खाइन। मलाई धेरैभन्दा धेरै पूजापाठ गर्न मन लाग्थ्यो, ईश्वर भक्त हुन मन लाग्थ्यो। त्यसैले मैले त्यही समयमा नै मैले हिन्दू ग्रन्थको महाकाव्य रामायण, देवी भगवत, कृष्ण चरित्र र मनुष्य स्मृति जस्ता ग्रन्थ पढिसकेको थिएँ। 2038 सालमा म क्याम्पस पढ्नको लागि काठमाडौँमा आएँ र नेपाल ल क्याम्पसमा पढ्न थालेँ। क्याम्पसमा पढ्दा राजनीतिमा लागे। मैले मार्क्सवाद, लेनिनवादका दर्शन शास्त्रहरू पनि पढेँ। यो सबै पढ्दा र बुझ्दा मलाई ईश्वरप्रति विश्वास हराएर गयो। प्रकृतिमाथि नै विश्वास गर्ने सिकायो। म एमाले पार्टी शाखा संगठनको कोषाध्यक्ष पनि भए। 2040 सालमा नेपाल राष्ट्र बैङ्क पोखरामा अस्थायी नियुक्ति भए। त्यहाँ बस्दा मेरो नराम्रा नराम्रा साथीहरूको सङ्गतै थियो। मैले गाजा र चरेस पनि खाएँ। त्यसपछि 2041 सालमा काठमाडौँको कृषि विकास बैङ्कको आयोगमा पास भए र कर्मचारी भए काम गर्न थाले। त्यो समयमा म काठमाडौँको कटिकुलामा बस्थे। त्यहाँ पनि मेरो साथीहरू भनेको तासे, जुहारी र जाडक सिखानेहरू मात्र थिए। मेरो एकजना साथी जो चित्र विशाल क्रिस्चियन हुनुहुन्थ्यो, उहाँले मलाई परमेश्वरको बारेमा बताउनु भयो। ICI पुस्तक ल्याएर मलाई पढ्दै खाली ठाउँहरू पनि भराउनु भयो र प्रमाण पत्र पनि दिलाउनु भयो। त्यो प्रमाण पत्र पाउँदा खुसी पनि लाग्यो। केही समय पछि उहाँले मलाई आज एक ठाउँमा आउनुहोस् भन्नुभयो। म त्यहाँ गएँ। त्यो ठाउँ एक मण्डली थियो। म त्यो ठाउँमा कहिले गएको थिइनँ। पहिलो पटक गएको कारण मलाई अनौठो पनि लाग्यो। मेरो लागि सबै नौलो थियो। उहाँले भन्नुभयो, तपाईँलाई कस्तो लाग्यो, अब हरेक शनिबार आउन सक्नुहुन्छ। म त्यो समयमा क्याम्पसमा पढ्दै थिएँ। क्याम्पसमा सङ्गठन बनाउने र राजनीति गर्ने चलन थियो। सही उद्देश्यले परमेश्वरलाई पाउनको लागि नभई मण्डलीमा क्रिस्चियनहरूका कमजोरी पत्तो लगाएर विद्रोह गर्ने र संगठन बनाउने उद्देश्यले म मण्डली जान थाले। मण्डलीबाट दिएका वचनहरू सबै मेरै लागि भनेको जस्तो लाग्थ्यो। मलाई प्रत्येक वचन छुन्थ्यो र लाग्थ्यो सायद मेरो साथीले पास्टरलाई पहिला नै सबै कुरा भनेको होला र मलाई घोचेर भनेको होला। त्यो समयमा मेरो बुबा बिरामी हुनुभयो। बिहान 10 बजेदेखि बेलुकी 10 बजेसम्म शरीर नचल्ने भएको थियो। म त्यो समयमा नयाँ विश्वासी थिएँ। मैले केवल मात्र यीशु ख्रीष्टको नाउँ लिएर पनि हे प्रभु मेरो बुबालाई बचाइदिनुहोस्, अरू केही पनि प्रार्थना गर्न जानेको थिइनँ। त्यसपछि ICUमा राख्नुपर्ने अवस्था भयो। डाक्टरले भने 100 मा 99% आशा छैन र 1% मात्र आशा छ। बुबाले बेहोस अवस्थामा भन्नुभयो, मैले सेतो र कालो भेडाहरू देख्छु। मैले सोधेँ, तपाईँले सेतो कि कालो भेडा धेरै देख्नुहुन्छ? सेतो भेडाहरू धेरै देख्छु। मलाई मेरो बुबा बाँच्नुहुन्छ भन्ने लाग्यो। मैले बुबाको लागि परमेश्वरसँग अझै प्रार्थना गरेँ। त्यसपछि मेरो बुबा साँच्चै निको हुनुभयो। त्यसपछि मलाई धेरै विश्वास लाग्यो। त्यो समयमा परमेश्वरले

एक रातको कुरा हो, म सपनामा आफू जन्मेको ठाउँ धनको ठाउँ पुगेको थिएँ र घर नजिकेको दहमा परमेश्वर हुनुहुन्थ्यो। उहाँ सेतो वस्त्रमा र अर्को लाम्चो र गोरो अनुहारमा माथिबाट ओलेर छर्नु भयो र मलाई पानीमा डुबाउनु भयो। त्यो मेरो लागि बप्तिस्मा थिएछ। त्यो समयमा म मण्डली गए पनि ग्रहण भने गरेको थिइनँ। त्यो सपना देखेपछि मलाई उहाँप्रति पूर्ण विश्वास लाग्यो, साँचो परमेश्वर प्रभु श्री कृष्ण हुनुहुँदो रहेछ भने मनश्चित भए र मैले 2049 चैत्र सालमा परमेश्वरलाई ग्रहण गरे। यही समयपछि मैले बेथेल मण्डलीमा पिता र पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा लिए। मैले जहाँ टक्सी धेरै मात्रामा सेवन गर्थे त्यो समयमा म काठमाडौँको घट्टीकुलामा बस्थे। त्यसपछि म अहिले बसेको ठाउँ काठमाडौँको गर्नेश्वर 13 2050 सालमा सरे। त्यहाँ सरेपछि मेरो पहिलाको जस्तो नराम्रो साथीभाइहरूबाट पनि छुट्टिए। त्यसपछि मेरो खाने बानी पनि बिस्तारै छुट्यो र मेरो जीवनमा आमूल परिवर्तन पनि भयो। मलाई पहिला पात साइटिका फिनास शरीरभरि दाँतको तातै टाटा ग्यास्ट्रिक जिउ दुख्ने हरेक किसिमका रोगहरू थियो। मैले धेरैवटा अस्पतालमा गयो, औषधि उपचार र धामी झाँक्री लगाई दान दक्षिणा पनि गरेको थिएँ तर पनि केही भएको थिएन। मैले बप्तिस्मा लिएको एक महिनामै मेरा 10-12 रोगहरू सबै हटेर गयो। मेरो मुख्य समस्या चाहिँ म धेरै समयसम्म हिँड्न सक्दिन थिएँ। एकछिन हिँड्यो कि थतक्क बस्नु पर्दैथ्यो। शरीर कुप्रो भइसकेको थियो। त्यस रोगले मलाई 10-12 सताइरहेको थियो। मेरो बिग्रिसकेको शरीर पनि अहिले बनियो। मसँग भएका सबै कुलत बानी पनि हट्यो। मेरो जागिरमा पनि पदोन्नति भए। म सुब्बाबाट अधिकृत भए र जिएनको पिए पनि भए। पिए हुँदा पनि म सबैभन्दा उत्कृष्ट भए। त्यस ठाउँमा मेरा सल्लाहहरूमा सबैले विश्वास गरे। अहिले मलाई लाग्छ बाइबलमा जसरी परमेश्वरले दानियल उत्कृष्ट बनाउनु भएको थियो त्यसरी नै मलाई पनि परमेश्वरले त्यस ठाउँमा उत्कृष्ट बनाउनु भएको थियो। अर्को मेरो मलद्वारमा घाउ भयो, मलाई त्यस रोगले सतायो र म साह्रो भएँ। राति सपना मलाई प्रभुले भन्नुभयो तेरो घाउमा क्यान्सर भइसकेको छ। त्यसपछि मैले भने प्रभु मेरो तपाईँ बाहेक कोही छैन, म के गरौँ, मलाई निको पार्नुहोस्, म तपाईँमाथि विश्वास गर्छु। त्यसपछि म बिर्जे मैले त्यो कुरालाई त्यतिकै बिर्सिहालेँ। केही दिनपछि मैले सम्झेर प्रभुसँग भने ओहो मैले यस्तो प्रकारको सपना देखेको थिएँ, मलाई क्यान्सरबाट चङ्गाइ गर्नुभएको लागि धन्यवाद परमेश्वरले मलाई त्यो सपना देखेको दिनमा नै चङ्गाइ दिनुभएको थियो। कृषि विकास ब्याङ्कमा म पहिलो विश्वासी थिएँ। त्यहाँ वर्षमा 2 6 महिनामा खाता बन्दी हुने गर्दथ्यो र त्यो बेलामा ठुलो बोझ हुन्थ्यो। जसले जति खाए पनि आफ्नो दिन नमन्जिल खाना पाइन्थ्यो। एक दिन त्यो समय आयो, मैले सोचेँ म निको भइसकेको छु र यो अवसर पनि सधैँ आउँदैन, मैले पहिला पनि खाइराखेकै हो भने मेरो शरीरको चाहनालाई इन्कार नसकिन र जाँड दक्षी र बियर सबै नै खाएँ। मैले यी चिजहरू सेवन गरेपछि फेरि पहिलाकै समस्या बल्झियो र म बिरामी भएँ। अनि प्रभुसँग मसँग बोल्नुभयो, तैँले मेरो आज्ञालाई उल्लङ्घन गरिस् र खानुपर्ने चिज तैँले खाइस्। मैले थुरन्त पश्चाताप गरेर भने प्रभु मलाई क्षमा गर्नुहोस्, अब म कहिले खाँदिन। त्यसपछि पनि म निको भएँ। अर्को पटक 6 महिनापछि त्यसै गरी त्यस्तै अवसर आयो, मैले फेरि पनि पहिलाका कुराहरू सबै बिर्सिहालेँ। जहाँ डक्टर बियर पहिला चाहिँ खाएँ, फेरि मलाई पहिला चाहिँ समस्या भयो। प्रभुले मलाई अन्तिम पटक त्यसै गरी चेतावनी दिनुभयो। त्यसपछि चाहिँ म काबु भएँ। मैले साँचो हृदयदेखि नै पश्चाताप गरेँ। मैले परमेश्वरको भय मान्ने र मलाई परमेश्वरप्रति डर लाग्यो। उहाँले मलाई फेरि क्षमा दिने खपार्नु भयो। त्यसपछि मैले आजसम्म ती चिजहरूलाई छोएको छैन र खाएको पनि छैन। प्रभुलाई धन्यवाद। धर्मशास्त्र बाइबल हिब्रू 13:5 लेखेको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई त्याग्ने छैन। मैले फेरि पटक परमेश्वरलाई त्यागे रुवाएँ र उहाँको आज्ञालाई त्यागे तापनि मलाई प्रेम र अनुग्रह उहाँले गरिरहनु

kung masili malay bahin sa lik po mga baptism na lide sa panamapani ko baptism na dinubay ko kyo sin tao mga malay po may sili baptism na dinubay ko kyo to mero jaga chodo po ni cho kaya apa li chira na iwan haru ko bagay ko cho pabisi mato jaga mga mandali po pan na ane po may suko siwa kai kay lagi bhanera mwede dahi ko cho pan may suko yujana mele jiban matiyo pahila ta malay uhali sa paname pani ma dubay ra baptism na dinubay ko kyo bani bani pachi मैले उहाँको आज्ञालाई भङ्ग गर्दा गर्दै पनि क्षमा दिई मलाई जीवन दिनुभयो मलाई अनुग्रह गर्नुभयो म परमेश्वरसँग डराएँ मलाई मर्न डर लाग्यो मैले क्यान्सरबाट चङ्गाइ पाएको कारण मैले अरू रोगभन्दा क्यान्सर रोगको लागि नै प्रार्थना गर्दा मेरो साइली काकी एकजना तामाङ भाइ र मेरो सम्झिनीको हुनुभएको छन् वास्तवमा जुन कुराबाट छुटकरा पाएको हुन्छ त्यसैमा प्रार्थना गर्दा परमेश्वरले काम गर्नुहुँदो रहेछ अरूमा पनि हुन त हुन्छन् तर धेरै चाहिँ त्यसमा नै परमेश्वरले चङ्गाइदिनु हुँदो रहेछ म खास गरी कामको जिम्मेवारीबाट अलिक पर बस्ने व्यक्ति हुँ मण्डलीमा पनि कुनै जिम्मा पाउँदा मलाई गाह्रो लाग्थ्यो र अगाडि गए पनि पसिना नै पसिना हुन्थे यो काम मलाई नदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले प्रभुले मलाई मण्डलीमा गोठालोको जिम्मेवारी दिनुभएको छ उहाँको यो सेवाखाइलाई म मेरो जीवनभरि निरन्तर दिनेछु कि मलाई परमेश्वरले नयाँ जीवनसँग यो मौका पनि दिनुभएको छ सायद परमेश्वरलाई मैले नपाएको भए यो उमेरसम्म यस संसारमा म रहदिन थिएँ होला 41 सालदेखि 2071 साल 30 वर्ष कृषि विकास ब्याङ्कमा काम गरी र अवकाश पाएर निस्के कामबाट निस्कदाको मेरो पद शाखा अधिकृत थियो कान्तिपुर मण्डलीमा 17 वर्ष अगुवा साथै कोषाध्यक्षको काम गरे एमाले पार्टी शाखा संगठनको कोषाध्यक्ष पनि सम्पर्क मञ्चको कोषाध्यक्ष पनि भएर काम गरे अहिले म आनन्दित छु किनकि उहाँको बेटीको पूजाहारी बन्न पाएको छु मेरो परिवारले पनि मेरो सेवाखाइमा साथ दिएको छ मेरा नाति नातिनी भइसकेका छन् तिनीहरू सबैले मण्डलीको सेवाखाइमा आफ्नो उमेर अनुसार जिम्मेवारीमा सहयोग गरिरहेका छन् अन्तमा म के भन्न चाहन्छु भने मलाई शान्ति आनन्द र अनन्तको जीवन दिनुहुने मेरा सबै रोगहरूबाट चङ्गाइदिनुहुने र मैले आज्ञा तोडे पनि मलाई प्रेम गरि नै रहनुहुने मेरा परमेश्वर जो परमेश्वर प्रभु येशू ख्रीष्टलाई बाँचिन्जेल र मेरो अन्तिम सास पनि उहाँको सेवा गर्नेछु यही नै मैले परमेश्वरमा प्रतिज्ञा गरेको छु।

अवस्था श्रोता आज मेरो निरानी समाइसकेको छ। तपाईँहरूसँग पनि यस्तै जीवन गवाही छ र श्रोताहरूलाई आशिषित बनाउन चाहनुहुन्छ भने तपाईँले मलाई प्रत्यक्ष वाट्सएपमा सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो वाट्सएप नम्बर 6085908136 6085908136 छ। इमेल एड्रेस हो राई@gmail.com। फेसबुकमा मार्था राई जयमेसी। God bless you.

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिसबाइनका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। साथै हाम्रो अनलाइन अफिसियल एप्लिकेशन गुड न्यूज नेपालबाट पनि अनलाइन मार्फत यहाँहरूले चाहेको समयमा 24 घण्टा सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी सबै कुराको सार्थक मार्ग यसु ख्रिष्ट हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, क्रिस्टियनहरू अर्थात साँचो रूपमा यसुमाथि भरोसा गर्नेहरूले यसुलाई आफ्नो जीवनको रूपमा स्वीकार गर्नु भएको हुन्छ। अर्थात यसलाई बुझ्ने भाषामा भन्ने हो भने जीवनलाई पूर्ण रूपमा यसुमा समर्पित गरेका हुन्छन्। त आउनु श्रोता, हामी वचनतिर जानेछौ। किन यसु सबै कुराको सार्थक मार्ग हुनुहुन्छ अनि कसरी हुनुहुन्छ, यी र यस्ता थुप्रै विषयहरूको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाईँ हामीलाई विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनुभएको छ।
1: श्रोता, फेरि पनि यो सुसमाचार सबैका लागिमा हामी आज आयौं र यो सुसमाचार यहाँहरूको जीवन परिवर्तन र यहाँहरूको सोच परिवर्तन र यहाँहरूको हृदय परिवर्तनको लागि प्रसारण गरिँदैछ। जसरी मेरो जीवन, मेरो सोच र मेरो हृदय परिवर्तन भयो, श्रोता, कसैले आफूसँग नभएको चिज अरूलाई दिन सक्दैन। यदि नभएर पनि दिन थाल्यो भने त्यसमा धेरै प्रकारको अभ्यास गर्नुपर्दछ, धेरै प्रकारका एक्टिङहरू देखाउनु पर्ने गर्दछ। श्रोता, मैले निरन्तर यो सुसमाचार सबैका लागि कार्यक्रममा प्रभु येशु ख्रिस्टको बारेमा, उहाँद्वारा पाइने मुक्ति र उद्धारको बारेमा किन भनिरहेको छु भने, जब मैले येशु प्रभु ख्रिस्टको नाम सुने, उहाँको नामद्वारा प्रार्थना गर्न सुरु गरे, तब मेरो जीवनमा एक प्रकारको परिवर्तन र मेरो मन मस्तिष्कमा एक प्रकारको परिवर्तन, मेरो स्वर्गीय वास्तविकताको गहिराई बुझाई, हरेक कुराको कारण म आज प्रभु येशु ख्रिस्टको नाम जय जयकार गर्दै हरेक व्यक्तिलाई यो सन्देश प्रसारण गर्ने योजनामा छु। श्रोता, यहाँहरूले मलाई जसरी सोचे पनि, जस्तो सम्झे पनि, तर म यो कुरा चिन्ता गर्छु कि तपाईँ र मेरा ईश्वर जो अदृश्य हुनुहुन्छ, सबै ठाउँ हुनुहुन्छ, उहाँले के सोचिराख्नु भएको छ त। हामीहरू हरेकले गरेको काममा हामीले यही सोच्नुपर्छ कि जन्मदाता परमधामका ईश्वरले मलाई के सोचिराख्नु भएको छ त। मैले यसरी यस्तो काम गरेको छु, यस्ता कुरा बोलिराखेको छु, यसलाई सही प्रकारले, ईश्वरलाई मन पर्ने प्रकारले कसरी प्रयोगमा ल्याउन सक्छु भन्ने प्रश्नको जवाब हो। आदरणीय श्रोता, यहाँहरूले सुन्नु भएको हुन सक्छ एकजना व्यक्तिको नाम साउल, जो केही समय पछि उहाँलाई पावल भनेर नामकरण गरियो। उहाँ एकजना अति विद्वान व्यक्ति हुनुहुन्थ्यो, उहाँलाई विभिन्न कुराहरूको जोश र जागरहरू थियो र उहाँले मानिसहरूलाई मन नपर्ने विभिन्न प्रकारका विकृतिहरू गरेको घटना पनि हामी धर्मशास्त्रहरूमा पाउँछौ। तर श्रोता, त्यस्ता पावललाई सृष्टिकर्ता ईश्वरले कसरी परिवर्तन गर्नुभयो र कसरी प्रयोग गर्नुभयो भन्ने कुरा हामीले सायद पहिला पनि सुनेका हुन सक्छौ, नभए पनि आज हामी यो विषयलाई अगाडि बढाउने नै छौ। सुरुमा हेरौं पावल को हुनुहुन्थ्यो। पावलले आफ्नो परिवर्तित जीवनद्वारा सधैँ सुसमाचार अथवा मान्छेहरूले मुक्ति र मोक्ष पाउन भन्ने येशु ख्रिस्टको सन्देश बाँड्ने र यसै सम्बन्धी गतिविधि गर्ने गर्नुभयो। तिनले राष्ट्रिय वा जातीय बित्न बाधाहरूको प्रवाह नगरी येशु ख्रिस्टको सुसन्देश सबैतिर फैलाउनु भयो र मण्डलीहरू अथवा चर्चहरू पनि स्थापित गरे अनि यो काम गर्दा तिनले परमेश्वरको भय मान्ने मानिसहरूका पारम्परिक दृष्टिकोणलाई पनि परिवर्तन गरे। तिनले ख्रिस्टको जीवनको अर्थ बुझाए अनि ख्रिस्टको शिक्षालाई यस्तो प्रकारले बलियो ईश्वर शास्त्रीय ढाँचामा तयार गर्न पनि सहायता गरे। श्रोता, उहाँ एकजना विद्वान हुनुहुन्थ्यो तर उहाँलाई दिमागी बुद्धि मात्र थियो अथवा हेड नलेज मात्र थियो, हृदयको ज्ञान थिएन। जबसम्म पवित्र शास्त्र बाइबलका वचन पढ्नु भएन, जबसम्म प्रभु येशु ख्रीष्ट प्रत्यक्ष आएर उहाँलाई बोल्नु भएन, तबसम्म त उहाँ यसको घोर विरोधी हुनुहुन्थ्यो। पाउलको खास नाउँ साउल थियो, तिनी पक्का यहुदी थिए र तिनको जन्म दक्षिण पूर्व एसिया माइनरको टार्ससमा भएको थियो। तिनले जन्मैदेखि रोमी नागरिकता प्राप्त गर्ने सौभाग्य पाएका थिए अनि तिनले सानैदेखि ग्रिक र हिब्रू भाषाहरू राम्ररी बोल्न, लेख्न र पढ्न सिके। तिनको शिक्षामा भएको ग्रिक भाषाको प्रभावले तिनलाई ठिक प्रकारले एवं सुव्यवस्थित ढंगले सोच विचार गर्ने क्षमता प्रदान गर्यो र हिब्रू भाषाको प्रभावले तिनमा उचित नैतिक चरित्र निर्माण गर्न सहायता पुर्यायो। यसरी धार्मिक जोशले भरिएका यी जवान मानिस पाउल यरुशलेममा आए, जहाँ तिनले फारिसीहरूको कट्टर परम्परा अनुसार यहुदी व्यवस्थाको शिक्षा हासिल गरे। तिनका गुरू प्रसिद्ध रब्बी गमली थिए। अन्य यहुदी युवकहरूले झैं तिनले पनि व्यवसाय गर्न सिके अनि पाल बनाउने व्यवसाय शुरू गरे। यहुदी धर्मको जोशले पाउललाई क्रिस्टियनहरूको विरुद्धमा उक्सायो। तिनले स्टिफनसलाई व्यवस्थाको विरोधी सम्झे र प्राणदण्डको योग्य ठहराए। यहुदी परिषद वा महासभाको सहयोगमा पाउलले क्रिस्टियन विरोधी सतावटको नेतृत्व गरे अनि विश्वास गर्ने पुरुषहरू र स्त्रीहरूलाई झ्यालखानामा हालिदिए। क्रिस्टियनहरूले क्रुसमा मर्नुहुने मसीहमा विश्वास गरेको कारण पाउलले तिनीहरूमाथि ईश्वर निन्दा गरेको दोष लगाए, किनकि क्रुसमा मर्ने मानिसलाई परमेश्वरको श्राप पाएको व्यक्ति भन्ने ठानिन्थ्यो। तर क्रिस्टियनहरूलाई पक्रिनको निम्ति दमस्कसको बाटोमा जाँदै गर्दा पाउलले एउटा नाटकीय घटना परिषद वा महासभाको सहयोगमा पाउलले क्रिस्टियन विरोधी सतावटको नेतृत्व गरे अनि विश्वास गर्ने पुरुषहरू र स्त्रीहरूलाई झ्यालखानामा हालिदिए। क्रिस्टियनहरूले क्रुसमा

घटेको घटना अचम्म प्रकारको छ। जुन अनुभवले तिनलाई पूर्ण रूपले परिवर्तन गर्यो। येशूको व्यक्तिगत प्रकाश पाएपछि पाउल येशू जीवित हुनुहुन्छ भन्ने कुरामा निश्चिन्त थिए। श्रोता, प्रभु येशू ख्रीष्ट तपाईँ र मेरा उद्धारक हुनुहुन्छ र उहाँको मूल्य हामी धेरैले बुझेका छैनौ। जसरी पाउलले पनि एक दिन येशूको विरोध र उहाँको खिलाफमा हिँडिरहनु भएको थियो, तर जब परमेश्वरको उपस्थित भयो, जीवित रूपमा देखिनु भयो र बोल्नु भयो, त्यहाँ पछि पाउलको आँखा खुलेको छ, अथवा पाउलको हल्का धार्मिकतालाई प्रमाणित गरेर देखाएको छ। आदरणीय श्रोता, यस्ता विद्वान पाउल परमेश्वरको चरणमा जाँदा परमेश्वरले अचम्म प्रकारको ज्ञान र बुद्धि दिनुभयो, साथै बल पनि थपिदिनुभयो। यो कुरा हामी कसरी थाहा पाउँछौ भने पवित्र धर्मशास्त्र बाइबलको प्रेरित 19 अध्यायमा हामीले हेर्यो भने पाउलको बारेमा हामी पाउँछौ, जुन एफिससमा जानुभएको थियो। यहाँनिर प्रेरित 19 अध्यायको 8 पददेखि हामीले तल हेर्यो भने पाउल सभाघरहरूमा पसिकन 3 महिनासम्म परमेश्वरका राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझाइरहे। श्रोता, प्रभु येशू ख्रीष्टको वास्तविकता देख्ने मानिस धेरै थिए, तर सरकारको अगाडि त्यो वास्तविकता बोल्न सक्ने मानिस भने कम थिए। आदरणीय श्रोता, यसरी हामी पनि पाउल ईश्वरबाट टाढा टाढा गएर ईश्वर भक्तहरूलाई इन्सल्ट गरेर हिँडिरहेका झैं आज हामी पनि प्रार्थना गर्ने व्यक्तिहरूलाई, ईश्वरीय कुराहरू बाँड्ने व्यक्तिहरूलाई, नराम्रो कुलत र नराम्रा कुराहरूमा नफस्न सल्लाह दिने व्यक्तिहरूलाई, जसको हातमा पवित्र शास्त्र बाइबल नै किन नहोस्, मानिसहरूले शंका पनि गर्छन् र यो शंकाहरू एक दिन सत्यतामा आउने कुरा भने निश्चित उनीहरूलाई हुँदैन। जे होस्, आदरणीय श्रोता, ती व्यक्ति जो पाउल, जसको जीवन एउटा मानिसहरू, धार्मिक मानिसहरू, शुद्ध पवित्र जनहरूलाई पिट्ने, कुट्ने, गाली बिजित गर्ने, जेल समय लिने योजना गर्ने योजनाकारद्वारा परमपिता परमेश्वरले अचम्मका काम गर्नुभयो, र जुन कुरा हामी पवित्र धर्मशास्त्र बाइबलको परमेश्वरको वचन प्रेरित 19 अध्यायको 11 पददेखि तल यसरी लेखिएको छ, परमेश्वरले पाउलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो, यहाँसम्म कि रुमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिमारी कहाँ लगिन्थे र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्ट आत्मा पनि निस्कन्थे। आदरणीय श्रोता, जब परमेश्वरको नजिक हुन्छ तपाईँ र म, परमेश्वरले हामीलाई शक्ति दिनुहुन्छ, वरदान दिनुहुन्छ। र यहाँनिर 13 पदमा यसरी भनेको छ, तर कुनै कुनै यता उता घुमफिर गर्ने यहुदी झारफुकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै येशू भने, पाउलले प्रचार गरेका येशूद्वारा म तलाई आज्ञा गर्दछु, त्यहाँ एकजना स्वयवास नाउँ भएको यहुदी प्रधान पुजारीका 7 छोराहरूले यसो गर्थे। श्रोता, जति ठूला मानव, महामानव, जति ठूला धनाढ्य र बुद्धिमान व्यक्तिहरूको बाल बच्चा भए पनि, जब हामी बिब्लिकल शिक्षा पाउँदैनौ, जब हामी येशु ख्रिस्टको सल्लाह र शिक्षा पाउँदैनौ, हामीले आफ्नो जीवनको रस र एउटा रहस्यपन बुझ्न सक्दैनौ। साँच्चै श्रोता, ती एकजना ज्ञानी व्यक्ति पाउलद्वारा अचम्मको अन्य भाषा, अचम्मको पवित्र आत्माको शक्ति रह्यो, जहाँ कि त्यो गाउँ टोलमा झारफुक गर्दै काम गर्ने विभिन्न प्रकारका मानिसहरूलाई प्रेरित पाउलले राम्रोसँग सम्झाएर नयाँ बाटोमा आउनेहरूलाई नयाँ बाटोमा ल्याउन स्वागत गर्नुहुन्छ। श्रोता, पाउलको जिन्दगीमा, पाउलको दिनमा पनि त्यो अचम्म अचम्मका घटनाहरू भएका छन्, जहाँ सबै मानिसहरूले विश्वास गर्न सकेनन्। ईश्वरीय शक्ति कतिको हुँदो रहेछ र यसमा विश्वास गर्दा के हुने रहेछ भन्ने कुरा प्रष्ट बुझिएको छ। तर यो भने परमेश्वरको महिमाको लागि गाइने भजन पछि म आउनेछु। यतिखेर यहाँहरूका बीचमा एउटा भजन राख्नेछु।

0: हजुर, एउटा यहाँनिर अचम्म लाग्दो कुरा हामीले सुन्यौ, कतिपय मानिसले यो विश्वास गर्दैनन्। त्यहाँ विभिन्न झारफुक गर्ने मानिसहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशु नाम उच्चारण गर्दै येशु भने पावलले प्रचार गरेका येशुद्वारा म तलाई आज्ञा गर्दछु। यिनीहरू बाइबललाई पछ्याउने मानिसहरू थिएनन्। यिनीहरू क्रिस्चियन धर्म मान्ने मानिसहरू थिएनन्। यिनीहरू नर्मल अरू मानिसहरू थिए। जब प्रभु येशुलाई विश्वास गर्ने पावल र उहाँसँग भएका टोलीले विभिन्न रोगी बिमारीलाई प्रार्थना गर्दा निको पार्दा, विभिन्न प्रकारका भूत आत्मा लागेका व्यक्तिहरूलाई आज्ञा गर्दा भूत आत्मा कराउँदै र चिच्याउँदै भागेको कुरा जब मानिसहरू र अन्य जादुकरहरूले पनि देखे, तब ती तन्त्र मन्त्र र जादु गर्ने मानिसहरूले त्यस्तो सिचुएसन आउँदा उनीहरूले पनि पावलहरूबाट सिकेर यस्तो भन्ने गर्थे, पावलले उच्चारण गरेको, पावलले कुरा गर्दै गरेका प्रभु येशूको नाउँमा ठिक होइजा भनेर उनीहरू पनि आज्ञा गर्दथे। श्रोता, प्रभु येशू ख्रिस्टको नाम अचम्मको छ। त्यो मानिसहरूको लागि ख्याल ख्याल होला, तर यो धरतीमा भएका करोडौं आत्माहरूको लागि त्यो अचम्मको स्पेसियल नाम छ, जसको नाम थर थरी काम छन् र जसको नाममा हामीले आज्ञा गर्यौं भने यिनीहरूले सुन्नु पर्छ। त्यसैले आदरणीय मित्र, प्रभु येशू ख्रिस्ट कति महान हुनुहुन्छ र को हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्न अति आवश्यक छ र उहाँलाई पछ्याउने, उहाँको बाटो हिँड्ने प्रेरित पावललाई त हामीले चिन्यौं। उहाँ एकजना यहुदी, एकजना अति ज्ञानी मान्छे र संसारी ज्ञानद्वारा घमण्ड भएर येशूलाई विश्वास गर्ने मान्छेलाई काट मार्न कुटपिट गर्ने व्यक्तिका लिडर पनि पावल थिए। तर आदरणीय मित्र, परमेश्वर येशू ख्रिस्ट जब पावलको जीवनमा आउनुभयो, पावलको जीवन नै परिवर्तन भयो। त्यसैले श्रोता, पहिला उहाँको नाम साउल थियो भने जब जीवन परिवर्तन भयो उहाँको नाम पावल राखियो। यहाँनिर के भनिएको छ भने कुनै कुनै यता उता घुमफिर गर्ने यहुदी झारफुकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै भगाउँथे र उनीहरू भन्थे पावलले प्रचार गरेका येशूको नाउँमा त भाग। श्रोता, पावलले प्रचार गरेका येशूको नाउँमा त भाग भनेर अन्य झारफुक तन्त्र मन्त्र गर्नेहरूले काम गर्ने कोसिस गरिरहेका छन्। त्यहाँ एकजना स्केवास नाउँ भएको व्यक्ति पनि छन्। उनी प्रधान पुजारीका सन्तान मध्येका थिए। तब भूत आत्माले जवाब दिएर तिनीहरूलाई भन्यो, येशूलाई म चिन्छु र पावललाई पनि म चिन्छु, तर तिमीहरू चाहिँ को हौ? श्रोता, जब प्रभु येशूमा विश्वास नगर्ने व्यक्ति, प्रभु येशू ख्रिस्टको नाउँमा ग्रहण नगरेका व्यक्ति, प्रभु येशू ख्रिस्टको नाउँमा बप्तिस्मा नलिएका व्यक्ति, उनीहरूलाई पनि आशा लाग्छ भूत आत्मा नलागोस्, उनीहरूलाई पनि आशा लाग्छ जीवन अशान्तिमा नजाओस्, सबैलाई आशा छ कि सबैको जीवन स्वर्ग जान पाओस्। तर यथार्थ कुरा यो हो कि येशू ख्रिस्टको नाउँमा हामीले त्यो काम अगाडि बढाएनौ भने त्यो कुराले सार्थकता लिँदैन। यहाँनिर पनि दुष्ट आत्मा भूतात्माहरूलाई पनि थाहा छ येशू को हुनुहुन्छ भन्ने कुरा। जब येशूको नाम निकाल्दछौ र हामी आज्ञा दिन्छौ, यी सबै प्रकारका भूत आत्मा, देव आत्मा र प्रेत आत्माले मान्नु पर्ने हुन्छ। यहाँनिर ती भूतात्माहरूले हामी येशूलाई पनि चिन्छौ, पावललाई पनि चिन्छौ भनेर उनीहरू कराउँदै बोलेका छन्। किनभने सबै प्रकारका आत्मालाई प्रभु येशूको बारेमा थाहा छ। श्रोता, कति पटक बेला हामी सोच्छौ येशू शारीरिक एकजना व्यक्ति मात्र हुनुहुन्छ, तर त्यो येशूको शरीर भनेको कन्याबाट आएको र तपाई र मेरा पाप र अधर्मका निम्ति महाबली हुनलाई यो धरतीमा जन्मेको कुरा प्रुभ भइसकेको छ। यहाँनिर तन्त्र मन्त्र गर्नेहरू, जादु गर्नेहरू, टुना मुना हेर्नेहरू पनि येशूको नाम प्रयोग गरेर काम गर्न थालेका र त्यसै समय परमेश्वर येशूले अचम्मको घटना गरेर साउललाई पावल बनाइदिनु भएको अथवा उनको त्यो ईश्वरहीन जिन्दगीलाई पवित्र परमेश्वरको अधीनको र अनुशासित जीवन जिउनलाई अगुवाई गर्नुभयो। र यो अध्यायमा भन्न खोजेको मुख्य कुरा के छ त भने विभिन्न प्रकारका टुना मुना गर्ने, विभिन्न प्रकारका दैत दानव देवी देवतालाई मान्नेहरू, हामी सबैले यो बुझ्न जरुरत छ कि हामीले मान्दै आएका विभिन्न प्रकारका आत्माहरूले पनि येशूको हुनुहुन्छ चिन्छन् र येशूसँग भएका स्वर्गदूतहरूको बारेमा पनि जान्छन्। यी स्वर्गबाट यस धरतीमा परमेश्वरले झार्नु भएका झारिएका स्वर्गदूतहरूलाई स्वर्गीय परमेश्वर येशूको बारेमा प्रष्ट थाहा छ। त्यसैले श्रोता, जब कुनै भूत लागेको व्यक्ति आउँछ, नासरत येशूका नाममा भाग भन्न बित्तिकै, उहाँले बोलेका बाणी बाइबलको कुरा पढ्न बित्तिकै चिच्याएर भाग्छ, म छोड्छु छोड्छु भन्छ। उसलाई कुनै पनि कुरा होइन, परमेश्वरको वचन बाइबलबाट हामी हकारेर ठिक तहमा ल्याउन तपाईँ र मैले सिक्नु पर्दछ। यहाँनिर पनि त्यही घटना भएको छ। विभिन्न जादुगर तन्त्र मन्त्र गर्नेहरू थिए, तिनीहरूले पावलले पुकारेको प्रभु येशूको नाममा पुकारेर लाभ उठाइरहेका थिए। र अर्को कुरा, पावल परमेश्वर येशूको चुनिएको व्यक्ति, उहाँले हिँड्दा हिँड्दै आँखामा ज्योति चम्काएर बोल्नु भएको प्रभु येशू ख्रीष्टले चुनेर अचम्म प्रकारले जीवन परिवर्तन गरेर प्रयोग गर्नुभयो। श्रोता, त्यहाँनिर विभिन्न प्रकारका आत्माहरूलाई खेलाउने मानिसहरू थिए, तर पावल जब प्रभु येशू ख्रीष्टको नाम पार्दै आउँछन्, जब तपाईँ हामी कसैले पनि येशूको नाम लिएर हामीले घोषणा गर्छौ, प्रभु येशू ख्रीष्टको उपस्थिति हुन्छ। यहाँनिर प्रेरित पावल, जसले पहिला येशूको विरोध गरेर गाली बेइज्जत गरेर हिँड्नुहुन्थ्यो, पछि उहाँ येशू प्रभु उद्धारकर्ताको नाममा मर्न तयार भए प्रेरित पावल। यो कुरा जब परमेश्वरका दास पावल उहाँका जनहरूबाट अचम्म अचम्मका काम भए, भूत आत्मालाई येशूको नाम आज्ञा गर्दा चिच्याउँदै भागे, रोग बिमारलाई येशूको नाममा चंगाईको घोषणा गर्दा निको भए, त्यसपछि विभिन्न प्रकारका टुनामना गर्ने मानिसहरूलाई एकदमै असहज भयो, अनि तिनीहरू अथवा विश्वास गरेकाहरू धेरै जना आए र तिनीहरूले गरेका आफ्ना आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे। तिनीहरू मध्ये धेरै जना जसले तुना मना गर्थे, आफ्ना पुस्तकहरू बटुलेर ल्याए र सबैलाई सामान्य जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा 50,000 चाँदीका सिक्काको हिसाब लाग्यो। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्ट अथवा तपाईँ र ममा पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भने अरू कुनै पनि आत्मालाई ईश्वर मान्न आवश्यक छैन, र अरू कुनै पनि क्रिएसनलाई ईश्वर मानेर क्रिएसनकै हत्या गरेर ईश्वरलाई खुसी पार्ने प्रयास नगरौं। प्रभु येशू ख्रीष्ट आत्मा हुनुहुन्छ, तपाईँ र मेरो सिधै फेस टु फेस कुरा गर्न सक्नुहुन्छ, र उहाँ यो धरतीबाट शारीरिकै रूपमा उचालिएर आकाशमा जानुभएको छ। उहाँ फेरि आउनुहुनेछ तपाईँ र मलाई न्याय गर्नलाई। त्यसैले आदरणीय श्रोता, आज पनि त्यस्तो पावलका समयमा भए जस्ता मान्छे नभएका होइनन्। हामी विभिन्न ठाउँमा टुना मुना जादु तन्त्र मन्त्र हामी देख्छौ, विभिन्न प्रकारका अन्धविश्वास र विभिन्न प्रकारका कुरीतिहरू हामी देख्छौ। प्रभु येशू ख्रीष्ट एकमात्र उद्धारकर्ताको नाममा विश्वलाई, विश्वका हरेक मानिसलाई हृदय परिवर्तन गरेर, उसको मन मस्तिष्क परिवर्तन गरेर नयाँ जन्म दिने प्रभु येशू ख्रीष्ट र उहाँका वाणी पवित्र शास्त्र बाइबल हाम्रो हातमा छ। त्यसैले श्रोता, हामी यो पढ्नु पर्छ, सिकाउनु पर्छ, सिक्नु पर्छ, ताकि हामी सबैले सत्य बुझेर असत्यको नाशमा जानु नपरोस्। त्यसैले मित्र, प्रभु येशू ख्रीष्टको सन्देश र बाइबलको सन्देश यसरी प्रसारण गर्नुको मुख्य उद्देश्य नै कोही पनि मानिस नाश भएर नरकमा नजाओस्, हरेक मानिसले सत्य ईश्वर मुक्तिदाता येशू ख्रीष्टलाई चिनोस् र उहाँको नाममा पाप पश्चातापको प्रार्थना गरोस् भन्ने चाहना हो, र यो बाध्यता पनि हो मित्र, नत्र भने हामीहरूको मोक्ष हुँदैन। हाम्रा सबै मानिसका पाप क्षमा गर्नलाई महाबली बनेर येशू आउनुभयो। येशू ख्रीष्टको बलिदानमाथि विश्वास गरेनौ भने हाम्रा अधर्महरू हाम्रो जिन्दगीमा छाप लागिरहेका हुन्छन्। जब परमेश्वर येशू ख्रीष्ट पुनः आगमन भएर संसारका सबै सजीव सबै मानिसहरूलाई न्याय गर्नुहुनेछ, त्यो दिन यदि तपाईँले मैले जसरी पावल परिवर्तन भए, त्यसरी परिवर्तन भएर येशूलाई प्रभु र मुक्तिदाता भनेर स्वीकारेका छौं भने हामी अनन्त अनन्तसम्म स्वर्गीय अनन्तको राज्यमा हामी प्रवेश गर्नेछौ। त्यसैले नरकमा नजाओस्, सबै मानिस स्वर्गमा पुगोस् भन्ने हेतुले नै आज विश्वमा येशू प्रभु र उहाँको वाणीको शिक्षाहरू आदान प्रदान गरिँदैछ। त्यसैले श्रोता, यहाँनिर हामीले देख्यौं विभिन्न प्रकारका जादुगर तन्त्र मन्त्र गर्नेहरू, विभिन्न प्रकारका झारफुक गर्ने मानिसहरू, उनीहरूले पनि येशू प्रभुको नाउँको सहारा लिएर काम गरिरहेका, उनीहरूको व्यापार फस्टाउनलाई पनि साँचो उद्धारकर्ता येशूको नाम लिएर उनीहरूले गुजारा गरेको कुरा हामी पाउँछौ। त्यसैले मित्र, हामी तपाईँ र म प्रभु येशू ख्रीष्टको नाम लिएर गुजारा गर्ने होइन, विभिन्न धार्मिक नाममा गुजारा गर्ने मानिसहरूले उद्धार र मुक्तिको वास्तविकता येशू ख्रीष्टबाट मात्रै भन्ने कुरा बुझेर यो धर्मशास्त्री गहिराईमा गएर हरेक मान्छेलाई सिकाओस् र सिकोस्। आदरणीय मित्र, यो सुसमाचार सबैको लागि कार्यक्रमले पनि यही प्रयास गरेको छ कि हरेक मानिसले सत्य ईश्वरलाई चिनोस्, उद्धार र मुक्ति कसरी पाइन्छ चिनोस् र त्यो बाटोमा हिँडोस्, अनि ईश्वरीय शान्ति आशिष, उद्धार, मुक्ति सितैमा पाओस् भन्ने उद्देश्यमा हामी हरेक मानिसहरू परमेश्वर येशूको नाममा काम गरेका छौं। आदरणीय मित्र, अब यो सुसमाचार सबैका लागि कार्यक्रमबाट अहिलेलाई बिदा हुने बेला आएको छ। परमेश्वर येशू ख्रीष्टमा विश्वास गरेर यहाँहरू हरेकले उद्धार र मुक्ति पाओस् भन्दै बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह। परमेश्वरको प्रशस्त आशिष यहाँहरूमा रहोस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले थुप्रै जानकारी हासिल गर्नु भएको छ। वचनमा भने जस्तै येशु ख्रीष्टमा सबै कुरा सम्भव छ। उहाँ नै मानिसको जीवन हुनुहुन्छ, अर्थात मानव जीवनको अस्तित्व उहाँको हातमा छ। अझ भनौं, यो सिंगो ब्रह्माण्डको अधिकार प्राप्त व्यक्ति ख्रीष्ट हुनुहुन्छ। सारा सृष्टि उहाँको आज्ञामा चल्दछ, चाहे दिन होस् या रात, वर्षा होस् या खडेरी, सबै कुराको मालिक प्रभु नै हुनुहुन्छ। अनि श्रोता, आजको वचनमा भने जस्तै कसरी उहाँले मानिसले सोचेको भन्दा फरक र असम्भव लागेका परिस्थितिलाई बदलेर आफ्नो इच्छा र उद्देश्य अनुकूल बनाउनुहुन्छ भन्ने कुरा यहाँलाई प्रष्ट भयो होला। तर त्यो भन्दा अति महत्वपूर्ण र येशू ख्रीष्टको उद्देश्यलाई गहिरिएर विचार गर्नुभयो भने उहाँ संसारमा आउनुको मुख्य उद्देश्य संसारका हरेक पापी मानिसलाई उद्धार र दिन थियो। यसैले प्रिय श्रोता, आजभन्दा 2019 वर्ष अगाडि येशू ख्रीष्ट स्वर्ग छोडेर यस संसारमा मानवका सम्पूर्ण पाप र अपराध मिनाहा गर्नको लागि क्रुसमा बलिदान हुनुभयो, जसको बलिदानद्वारा उहाँमा विश्वास गर्ने हरेक व्यक्तिले स्वर्गीय राज्यको भागीदार बन्ने स्वर्णिम अवसर प्राप्त गर्ने एउटा असल मार्ग येशू ख्रीष्टले तयार पार्नु भएको छ। यसकारण प्रिय मित्र, समयमा येशू ख्रीष्टमा विश्वास गरी येशू ख्रीष्टलाई तपाईँको जीवन लाई सार्थक बनाउने मौका दिनुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन चाहनुहुन्छ, सल्लाह सुझाव दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित कार्यालयको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-4054, 98-587-4054, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, यो सारा बोझले तपाईँका हो, मका हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन साथै जय मसीह। आज हामी परमेश्वरको वचनलाई सुन्नेछौ अनि परमेश्वरले तपाईँ र मलाई के बोल्न चाहँदै हुनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्नेछौ। प्रियहरू, परमेश्वरले आज मलाई यो कुरालाई बाँड्नलाई भनिराख्नु भएको छ। प्रियहरू, विशेष गरी यो समय चाहिँ हामी पारिवारिक प्रार्थना किन महत्वपूर्ण छ भन्ने कुरालाई हामी चर्चा गर्नेछौ। प्रियहरू, अनि अहिलेको समयमा हेर्यो भने प्रियहरू, धेरै परिवारहरूमा प्रार्थना सँगै भइराखेको छैन। अहिलेको समयमा हेर्यो भने प्रियहरू, छोरा छोरी आमा बुवाको प्रार्थना भइराखेको छैन। तर म तपाईँलाई के चाहिँ भन्न चाहन्छु भन्दा चाहिँ नि प्रियहरू, अहिलेको समयमा फिल्म हेर्न परिवारहरू सँगै जान्छ, घुम्नलाई सँगै जान्छ, प्रियहरू सपिङ गर्नलाई सँगै जान्छ, होटलमा खाना खानलाई सँगै जान्छ, तर घरमा सँगै प्रार्थनाको जीवन चाहिँ भइराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, धेरैचोटि परिवारहरूले परमेश्वरलाई पहिलो प्राथमिकता नदिँदै गर्दा परिवारमा प्रार्थनाको जीवन, प्रार्थनाको वेदी हुन सकिराखेको छैन। प्रियहरू, अनि तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा, परिवार चाहिँ समाजको पहिलो पाठशाला हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, प्रार्थना परिवारलाई आत्मिक रूपमा जोड्ने सुन्दर माध्यम हो भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, जब जब परिवारमा प्रार्थना हुन्छ, प्रियहरू, परिवार प्रेममा बढ्दै जान्छ, समझदारीमा बढ्दै जान्छ, धैर्यतामा बढ्दै जान्छ र प्रेम गर्ने कुरामा र विश्वास गर्ने कुरामा बढ्दै जान्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, यदि परिवार चाहिँ नि प्रार्थनाको जीवन छ भने परिवारमा त्यो परिवारको घर चाहिँ चट्टान माथि बसालिएको हुँदछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रत्येक घरको यदि सिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भने त्यो परिवारमा प्रार्थनाको जीवन हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब परिवार सँगै प्रार्थना गर्छ, केवल धार्मिक अभ्यास मात्र होइन, आत्मिक जीवनको यो आधार पनि बन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। पुरानो करार र नयाँ करारमा हेर्नुभयो भने परिवार कसरी परमेश्वरसँग केन्द्रित हुने भन्ने कुरालाई बता आएको हामी पाउन सक्छौ प्रियहरू। अनि परिवार चाहिँ समाजको आधार हो र आत्मिक रूपमा बलियो परिवारले स्वस्थ समाज निर्माण गर्छ भन्ने कुरा म तपाईँहरूलाई बताउन चाहन्छु प्रियहरू। जब सँगै प्रार्थना हामी गर्छौ हाम्रो परिवारमा एकता आउँछ, हाम्रो परिवारमा मिलाप आउँछ, हाम्रो परिवारमा सहायता गर्ने कुरा आउँछ, हाम्रो परिवारमा दुःख र सुख बाँड्ने कुरा आउँदछ प्रियहरू। अनि धेरै परिवारमा झगडा हुँदै गर्दा, धेरै परिवारमा अशान्ति हुँदै गर्दा, धेरै परिवारमा अमेलताको कुरा हुँदै गर्दा, धेरै परिवारमा टाढा सम्बन्धहरू हुँदै गर्दा प्रार्थनाले चाहिँ नजिक ल्याउने गर्दछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि प्रार्थना किन महत्वपूर्ण छ भन्दा चाहिँ प्रियहरू परमेश्वरलाई घरको केन्द्र बनाउनको लागि प्रार्थना महत्वपूर्ण छ प्रियहरू। म तपाईँलाई यो 24 अध्यायको 15 पद बताउन चाहन्छु। म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर यहोशूले भनेको छ प्रियहरू। अनि यो वचन तपाईँ र मेरो लागि पनि हो प्रियहरू। हामीले पनि म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर हामीले बताउन आवश्यक छ प्रियहरू। यो पदले यो देखाउँछ जब परिवार मिलेर परमेश्वरको सेवा गरिन्छ, परमेश्वरसँग प्रार्थना गरिन्छ, परमेश्वरलाई बढाइ गरिन्छ नि हाम्रो घरनाबाट परमेश्वरको महिमा हुँदछ र हाम्रो घरनाको केन्द्र चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा तपाईँ र मैले थाहा गर्न आवश्यक छ। दोस्रो कुरा चाहिँ नि प्रियहरू, एकता र मेलमिलाप चाहिँ प्रार्थनाले बढाउने गर्दछ परिवारमा। किन भन्दै गर्दा धेरैचोटि परिवारमा लडाई छ, अविश्वास छ, विभाजन छ, रिस छ, जहा छ, घृणा छ, तिरस्कार छ प्रियहरू। यो हुँदै गर्दा पनि नै प्रार्थनाले चाहिँ सबैजनालाई एकतामा लिएर आउँछ र परमेश्वरको उपस्थितिमा लिएर आउँदछ भनेर म तपाईँलाई बताउन चाहन्छु। किन भन्दै गर्दा जब तपाईँले मत्ती 18 अध्यायको 20 पदमा हेर्नु भने यहाँनिर यसरी लेखेको छ, जहाँ मेरो नाउँमा एक वा दुई भेला हुन्छ त्यहाँ मेरो उपस्थिति हुन्छ भन्ने कुरा परमेश्वरको वचनले तपाईँ र मलाई सिकाएको छ। म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, तपाईँको घरमा प्रार्थनाको वेदी तपाईँले बढाउनु भएको छ जहाँ चाहिँ परमेश्वरको उपस्थिति हुँदछ भनेर म तपाईँलाई सोध्न चाहन्छु प्रियहरू। जब हामीले परिवारमा प्रार्थना गर्छौँ नि प्रियहरू, हाम्रो परिवार चाहिँ एकतामा र मेलमिलापमा बढ्दछ र तपाईँको परिवार चाहिँ मण्डलीमा र समाजको लागि परमेश्वरको गवाही हुन सक्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ नि प्रियहरू, बालबालिकालाई सही शिक्षा दिनको लागि पनि तपाईँ र मेरो घर परिवारमा प्रार्थनाको वेदी हुन आवश्यक छ। किन भन्दै गर्दा प्रिय, हितोपदेश 22 अध्यायको 6 पदले यसरी भन्छ, बालकलाई उसले हिँड्नु पर्ने मार्गमा तालिम देऊ। प्रियहरू, यो संसारले हाम्रो छोराछोरीलाई धेरै कुरा सिकाउँदै गर्दा त्यो भन्दा पनि माथि हामीले सोच्न आवश्यक छ। हामीले हाम्रो छोराछोरीलाई परमेश्वरको मार्ग सिकाउन आवश्यक छ, परमेश्वरसँग सङ्गति कसरी गर्ने भनेर सिकाउन आवश्यक छ, परमेश्वरलाई कसरी उचाल्ने र परमेश्वरको कुरालाई कसरी आज्ञा पालन गर्ने भन्ने कुरा तपाईँ र मैले हाम्रा छोराछोरीलाई सिकाउन आवश्यक छ। यदि तपाईँ र मैले तपाईँ र मेरो छोराछोरीलाई परमेश्वरको विषयमा हामीले सिकाएनौँ भने प्रियहरू, उनीहरूलाई संसारले ताडी पठाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब हामीले सानैदेखि उनीहरूलाई परमेश्वरमा विश्वास गर्नलाई, परमेश्वरलाई श्रद्धा गर्नलाई, परमेश्वरलाई प्रेम गर्नलाई हामी सिकाउँछौँ नि प्रियहरू, पारिवारिक प्रार्थनाले हाम्रो छोराछोरीलाई परमेश्वरको राज्यको लागि तयार गरिराखेको हुन्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। अनि अर्को कुरा प्रियहरू, जब हामी प्रार्थना गर्छौँ नि परिवारमा प्रियहरू, हाम्रो चिन्ता हाम्रो समस्यामा हामीले विजय र शान्ति पाउँदछौँ भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। किन भन्दै गर्दा नि प्रियहरू, हाम्रो प्रत्येक परिवारमा विरामबाट कोही न कोही हामी गइराखेको छौँ होला, आर्थिक अभावबाट हामी गइराखेको छौँ होला प्रियहरू, हाम्रो परिवारमा अभाव छ होला, हाम्रो परिवारमा झगडाहरू छ होला, हाम्रो परिवारमा लडाइँहरू छ होला र भविष्यको चिन्ता छ होला, तर म तपाईँलाई बताउन चाहन्छु, जब हामी प्रार्थना गर्छौँ हाम्रो जीवनको चिन्ता र समस्याबाट हामीले छुटकारा पाउन सक्छौँ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी परिवारमा प्रार्थना गर्छौँ नि, प्रार्थनाले चाहिँ हामीलाई र हाम्रो परिवारलाई चाहिँ शक्ति प्रदान गर्दछ भनेर म तपाईँलाई बताउन चाहन्छु। पारिवारिक प्रार्थना किन महत्वपूर्ण छ भन्ने कुरा हामीले सुनिसकेका छौँ। प्रियहरू, म तपाईँलाई पारिवारिक प्रार्थना चाहिँ किन हुन सकेको छैन त यो 21 सेन्चुरीमा धेरै विश्वासीहरूको घरमा म यो कारण चर्चा गर्न चाहन्छु। प्रियहरू, धेरै परिवारहरूले चाहिँ परिवारमा प्रार्थना गर्न सकिराखेको छैन। प्रियहरू, आज व्यस्त जीवनशैली भएको कारण बलिदान र प्राथमिकता परमेश्वरलाई दिन सकिराखेको छैन। प्रियहरू, तपाईँ र मैले हेऱ्यो भने धेरै अत्याधिक व्यस्तताको कारणले पनि प्रियहरू पारिवारिक प्रार्थना हुन सकेको छैन। अभिभावकहरू आफ्नै काममा व्यस्त, छोराछोरी पढाइमा व्यस्त र अरू गतिविधिमा व्यस्त भएको कारणले हामीले प्रार्थनालाई कम मूल्य दिइराखेको छौँ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। समयको व्यवस्थापनको अभावले गर्दा पनि प्रार्थना हुन सकिराखेको छैन भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ र मेरो समय नहुँदै गर्दा पनि नि हामीले पारिवारिक प्रार्थना गर्न सक्दैन रहेछौँ भन्ने कुरा तपाईँ र मैले बुझेका छौँ। अनि अर्को कुरा चाहिँ प्रियहरू, आध्यात्मिक प्राथमिकताको कमी। प्रियहरू, अहिलेको समयमा चाहिँ हामीले प्रार्थनालाई भन्दा पनि नि भौतिक कुरालाई प्राथमिकता दिइराखेको छौँ। पैसा कुरा, सुविधाको कुरा हामीले पहिलो ठाउँमा राखिराखेको छौँ र पारिवारिक प्रार्थनालाई चाहिँ दोस्रो ठाउँमा राखेको छौँ या हामीले गरी पनि राखेको छैन। तर म तपाईँलाई बताउन चाहन्छु, मत्ती 6:33 के भन्दछ भन्दा, पहिले परमेश्वरको राज्यको खोजी गर भन्ने कुरा चाहिँ त्यहाँनिर बताएको छ। तपाईँ धन सम्पत्तिमा माथि हुनुभयो तर आत्मामा तपाईँ मर्नुभयो भने त्यसले तपाईँलाई केही फाइदा गर्दैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, यदि हाम्रो आध्यात्मिक जीवन चाहिँ नि अथवा हाम्रो आत्मिक जीवनमा चाहिँ कमै कमजोरी छ, आध्यात्मिक कुरालाई हामीले कम प्राथमिकता दिएको छौँ भने पनि हामीले प्रार्थना गर्न सकिराखेको छैन। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि प्रियहरू, प्रविधिको प्रभावले गर्दा पनि हामीले पारिवारिक प्रार्थना गर्न सकेका छैनौ। किन भन्दै गर्दा, बुवा एकतिर कुनामा यसरी हुन्छ, आमा एकतिर कुना यसरी हुन्छ, छोराछोरी एकतिर कुनामा यसरी भइराखेको हुन्छ। प्रियहरू, अनि इन्टरनेट भन्ने कुरा तपाईँलाई म बताउन चाहन्छु। इन्टर भनेको चाहिँ भित्र, नेट भनेको चाहिँ जाल हो। त्यसले तपाईँ र मेरो जीवनलाई कब्जा गरिराखेको छ। प्रियहरू, त्यो इन्टरनेटबाट अब तपाईँको परिवारहरू निस्केर परमेश्वरसँग प्रार्थनाको वेदीमा आउन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। तपाईँ मलाई टिकटकले भुलाउन नपाओस्, तपाईँ र मलाई फेसबुकले भुलाउन नपाओस्, तपाईँ र मलाई युट्युबले भुलाउन नपाओस्। प्रियहरू, तपाईँ र मलाई परमेश्वरको उपस्थितिले भुलाएको होस्। आमेन। म तपाईँलाई यो कुरा बताउन चाहन्छु। प्रियहरू, अर्को कुरा चाहिँ के हो भन्दा, आत्मिक नेतृत्वको अभाव। जब घरमा बाउ आमाले प्रार्थना गर्ने कुरामा अगुवाई गर्दैन नि प्रियहरू, छोरा छोरीले पनि प्रार्थनामा बस्ने मन गर्दैन। प्रियहरू, यदि तपाईँको घरमा आत्मिक नेतृत्वको कमी छ भने म तपाईँलाई बताउन चाहन्छु, आजै तपाईँले परिवारमा प्रार्थना सुरु गर्नुभएको होस् भनेर म प्रार्थना गर्न चाहन्छु। यदि तपाईँ आत्मामा चाहिँ तपाईँ कमजोरी हुनुहुन्छ भने नि तपाईँले प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँ कमजोरी हुँदै तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ। तपाईँ घरको अभिभावक भएको कारणले प्रार्थना सुरु गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि अर्को कुरा चाहिँ नि, पारिवारिक प्रार्थना नहुनु सक्नुको कारण चाहिँ आन्तरिक मतभेद र सम्बन्धको दूरीको कारणले पनि प्रियहरू हामीले पारिवारिक प्रार्थना गर्न सकिरहेको हुँदैनौँ। अर्को कुरा चाहिँ मिलाप नहुँदै गर्दा पनि, किन भन्दै गर्दा, जब एउटा विश्वासी घरमा लडाइँ झगडा हुन्छ नि, त्यहाँनिर भनाभन हुन्छ, दुश्मनी हुन्छ नि, त्यो कारणले गर्दा पनि परिवारमा चाहिँ नि प्रार्थनाको वेदी हुन सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। अर्को चाहिँ आत्मिक विश्वास र ज्ञानको कमीले गर्दा पनि हामीले घरमा प्रार्थनाको वेदीलाई खडा गर्न सकिराखेको हुँदैनौ। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ आत्मा विश्वास र ज्ञानमा कमी हुनुहुन्छ भने नि प्रियहरू तपाईँले पारिवारिक प्रार्थना सुरु गर्न सक्नुहुन्न। तर म तपाईँलाई बताउन चाहन्छु तपाईँको आत्मिक कमी कमजोरीले तपाईँको प्रार्थनाको जीवन रोक्नु हुँदैन। किन भन्दा तपाईँलाई आत्मिक पोषण दिने चाहिँ प्रार्थना र परमेश्वरको वचन हो भन्ने कुरा तपाईँ र मैले थाहा गर्नु आवश्यक छ। अनि विशेष गरी पारिवारिक प्रार्थना नहुनुको कारण हामीले हेरौँ प्रियहरू, यदि तपाईँले प्रार्थनालाई आफ्नो परिवारमा सुरु गर्नुभयो भने त्यहाँनिर शक्ति र सामर्थ्यको कुरा हुन थाल्छ र परमेश्वरको बारेमा तपाईँ र मेरो छोराछोरीले तपाईँ र मेरो घर परिवारले जान्न थाल्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीले हाम्रो कुरालाई भन्दा नि परमेश्वरको कुरालाई महत्त्व दिन आवश्यक छ प्रियहरू। अनि परमेश्वरसँग प्रार्थना गर्नु भनेको पनि नि प्रियहरू सेवा गर्नु हो उहाँको भनेर तपाईँ र मैले बुझ्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले पुरानो करार र नयाँ करारमा हेऱ्यौँ भने नि परिवारमा गरेको प्रार्थनाको उदाहरण तपाईँ र मैले धेरै पाउँछौँ प्रियहरू। पहिलो उदाहरण तपाईँ र मैले अय्युबको जीवनमा हामीले पाउन सक्छौँ। जब तपाईँ र मैले अय्युब एक अध्यायको पाँच पदमा हेऱ्यौँ भने त्यहाँनिर अय्युबले चाहिँ आफ्ना छोराछोरीको निम्ति बलिदान चढाउने कुरा हामी पाउन सक्छौँ। यसको मतलब चाहिँ अय्युबको छोराछोरी पनि बुवासँगै बसेर आफ्नो पापको पश्चाताप गर्ने कुरा हामी त्यहाँनिर पाउन सक्छौँ प्रियहरू। अनि यो कुराले यो पनि देखाउँछ कि अभिभावकले आफ्नो छोराछोरीको लागि प्रार्थना गर्न आवश्यक छ भन्ने कुरा यो घटनाले हामीलाई देखाउँदछ र बुझाउँदछ प्रियहरू। छोराछोरीको लागि प्रार्थना गर्ने जिम्मेवारी चाहिँ आमा बुवाको हो भनेर पनि म तपाईँलाई बताउन चाहन्छु। जसरी अय्युबले आफ्नो छोराछोरीको निम्ति प्रार्थना गरेको छ र बलिदान चढाइकन उसले पाप क्षमाको लागि परमेश्वरसँग गुहार गरेको छ प्रियहरू, त्यति मात्र होइन अब्राहमको घटना हेर्नुभयो भने अब्राहमले पनि नि आफ्नो परिवार लोतको निम्ति र सदम र गमराको निम्ति के गरेको छ प्रार्थना गरेको कुरा हामी पाउन सक्छौँ। विशेष गरी म यो समय बताउन चाहन्छु यहोशूको जीवनबाट यहोशूले मिठो कुरा भन्छ, म र मेरो घरानाले चाहिँ परम प्रभुको सेवा गर्नेछ भन्ने कुरा उसले बताएको छ। यसको मतलब चाहिँ तपाईँको परिवार र तपाईँ चाहिँ परमेश्वरप्रति समर्पित हुनुपर्छ भन्ने कुरा हामीले थाहा गर्न सक्छौँ प्रियहरू। जब जब एउटा अभिभावक चाहिँ प्रार्थनामा खडा हुन्छ नि छोरा छोरी पनि प्रार्थनामा खडा हुँदछ भन्ने कुरा चाहिँ हामीले पुरानो करारबाट थाहा गर्न सक्यौँ। त्यति मात्र होइन प्रियहरू, जब तपाईँ र मैले नयाँ करारमा हेर्नु नि कर्नेलियसको घटना तपाईँ र मैले पाउन सक्छौँ। ऊ चाहिँ प्रार्थनाको मानिस र उसको घरानाले प्रार्थनामा समय बिताएको कुरा हामी पाउन सक्छौँ। त्यति मात्र होइन प्रियहरू, तपाईँ र मैले पाउललाई हेऱ्यौँ भने पाउलले तिमोथीको विश्वास र घरानाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ प्रियहरू। आमा र उसको हजुरआमाको चर्चा गरेको कुरा हामी पाउन सक्छौँ। यसको मतलब तिमोथीको घरमा प्रार्थनाको जीवन जिउने उसको आमा उसको हजुरआमा र ऊ नै थियो भन्ने कुरा पनि हामी पाउन सक्छौँ। अनि म तपाईँलाई यो उत्साह दिन चाहन्छु, अभिभावकले सन्तानको लागि प्रार्थना गर्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा तपाईँ र मलाई आजको वचनले सिकाउँछ। त्यति मात्र होइन, जब जब परिवारहरू मिलेर प्रार्थना गर्छ नि परमेश्वरको सेवा र आराधना गर्न सकिन्छ भन्ने कुरा। अनि प्रियहरू, घर नै प्रार्थना र विश्वासको पहिलो स्थान हो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु पारिवारिक प्रार्थना चाहिँ कसरी गर्ने त, यदि तपाईँलाई थाहा छैन भने नि पहिलो कुरा चाहिँ तपाईँले समय र स्थान तय गर्नुहोस्। तपाईँको परिवारमा बिहान र बेलुका कतिखेर तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ समयलाई तपाईँले थाहा गर्नुहोस्। अनि अर्को चाहिँ स्थान कुनलाई तपाईँले सेलेक्ट गर्नुहोस्, तपाईँको घरमा कुन कोठामा कहाँनिर बसेर परमेश्वरको निम्ति वेदी बनाउने र परमेश्वरलाई उचाल्ने भने थाहा गर्नु म तपाईँलाई बताउन चाहन्छु। नि यो चाहिँ नि प्रियहरू नियमित रूपमा बसिकन तपाईँले प्रार्थना गर्नलाई म उत्साह दिन चाहन्छु। अनि त्यो समयमा तपाईँले छोटो भजन र कोरस गाएर परमेश्वरलाई उचाल्दै तपाईँहरूले पारिवारिक प्रार्थनालाई अगुवाई गर्न सक्नुहुन्छ। अनि उदाहरणको लागि आजको दिन ईश्वरको राज पहिले खोजी गर भने कोरस गाउँदै तपाईँले परमेश्वरलाई उचाल्न सक्नुहुन्छ। जब तपाईँले यसरी भजन र कोरस गाउँदै परमेश्वरलाई उचाल्नुहुन्छ नि, यसले तपाईँको सङ्गतिको माहौललाई एकदमै राम्रो बनाउँछ भनेर म तपाईँलाई बताउन चाहन्छु। नि तेस्रो कुरा चाहिँ नि तपाईँको पारिवारिक प्रार्थनामा चाहिँ नि प्रियहरू बाइबल अध्ययन हुन एकदमै महत्वपूर्ण छ। प्रियहरू तपाईँले बाइबलको खण्डलाई अध्ययन गर्नु सबै परिवार मिलेर, अनि अर्को कुरा चाहिँ अध्ययन गरिसकेपछि तपाईँको परिवारमा एक अर्काबाट सेयरिङ गर्नुहोस्। प्रियहरू के जान्नुभयो, के सिक्नुभयो, जसले गर्दा तपाईँहरूको विश्वास परमेश्वरको वचनमा के हुन्छ चढा गाडिन्छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अहिलेको ट्रेन्ड चाहिँ के छ भन्दा नि प्रियहरू पारिवारिक प्रार्थना भन्ने बित्तिकै ल प्रभु धन्यवाद भन्ने एकैछिन, एक मिनट, दुई मिनट, पाँच मिनट छ। तर म तपाईँलाई बताउन चाहन्छु, जबसम्म तपाईँले तपाईँको पारिवारिक प्रार्थनामा बाइबल अध्ययन गर्नुहुन्न, तपाईँले के विश्वास गर्ने र छोराछोरीलाई के सिकाउने भन्ने कुरा तपाईँले थाहा गर्नुहुन्न भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। बाइबल अध्ययन एकदमै महत्त्वपूर्ण छ पारिवारिक प्रार्थनाको लागि। अनि अर्को कुरा चाहिँ तपाईँले व्यक्तिगत रूपमा सामूहिक प्रार्थना गर्नुहोस्। प्रियहरू प्रत्येक सदस्यहरूसँग प्रार्थनाको विषयहरू सोध्नुहोस्, अनि देशको लागि प्रार्थना गर्नुहोस्। तपाईँको परिवारमा धेरैजना बाँचेको छैन होला प्रियहरू, उनीहरूको लागि प्रार्थना गर्नुहोस् र प्रत्येकजनालाई धन्यवाद दिनुहोस्। परमेश्वरले दिनुभएको स्वास्थ्यको लागि, जीवनको लागि, उद्धारको लागि, मुक्तिको लागि तपाईँले परमेश्वरलाई धन्यवाद दिनुहोस्। अनि प्रियहरू तपाईँले प्रार्थनामा समय बिताउन सक्नुहुन्छ। नि अन्त्यमा चाहिँ नि तपाईँले के गर्नुपर्छ भन्दा घरको मूल व्यक्तिले प्रार्थनामा अगुवाई गर्नुहोस् र सबैको लागि आशिष र सुरक्षा बोल्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। सबैजनाले आमेन भनेर तपाईँले पारिवारिक प्रार्थनालाई सक्नुहुन्छ। म तपाईँलाई केही सुझावहरू दिन चाहन्छु प्रियहरू, अनि पारिवारिक प्रार्थना चाहिँ गरे जस्तो होइन, साँच्चै गरे जस्तो गर्नुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। यसको लागि तपाईँले 30 मिनटदेखि 60 मिनट समय छुटाउनुहोस् प्रियहरू। तपाईँहरू सङ्गतिमा बढ्न चाहनुहुन्छ भने, तपाईँ परमेश्वरमा बढ्न चाहनुहुन्छ भने तपाईँले यसरी गर्न सक्नुहुन्छ। नि यो पारिवारिक प्रार्थनामा साना साना छोराछोरी छन् भने उनीहरूलाई पनि तपाईँले सहभागी गराउनुहोस्, किनभने हामी साना साना भनेर वास्ता गर्दैनौँ। तर म तपाईँलाई बताउन चाहन्छु, साना साना नै भोलि पछि गएर ठुला हुन्छन् परमेश्वरको राज्यको लागि। म तपाईँलाई यो बताउन चाहन्छु, नि प्रत्येक बिहान र बेलुका तपाईँले के गर्नुहोस् पारिवारिक प्रार्थनालाई अभ्यास गर्नुहोस् भनेर म बताउन चाहन्छु। प्रियहरू धेरैचोटि प्रियहरू हामीलाई यो लाग्न सक्छ पारिवारिक प्रार्थना केवल धार्मिक अभ्यास मात्र हो भनेर, यो पारिवारिक आत्मिक र नैतिक भावनात्मक रूपमा जोड्ने माध्यम पनि हो भनेर म बताउन चाहन्छु। के तपाईँको घरमा प्रार्थनाको वेदी छ? तपाईँ प्रार्थनामा समय बिताइराख्नु भएको छ प्रियहरू? यदि छैन भने तपाईँले आजै पारिवारिक प्रार्थनालाई सुरु गर्नुहोस्। जब तपाईँले पारिवारिक प्रार्थनालाई सुरु गर्नुहुन्छ नि, तपाईँको परिवार चाहिँ छिमेकीको लागि गवाही हुन थाल्दछ। दुःखको कुरा चाहिँ नि के छ भन्दै गर्दा, अहिले सँगसँगै प्रार्थना नभएको कारण धेरै बालबच्चाहरूले गलत बाटो अप्नाइराखेको छन्। तर म तपाईँलाई बताउन चाहन्छु, अहिले नै समय हो पारिवारिक प्रार्थना अहिले नै सुरु गर्नुहोस् भनेर म तपाईँलाई उत्साह गर्न चाहन्छु। जब तपाईँले पारिवारिक प्रार्थना सुरु गर्नुहुन्छ नि, अनि तपाईँले यसुले भने चाहिँ भन्न सक्नुहुन्छ, म र मेरो घरनाले परम प्रभुको सेवा गर्नेछ भनेर। आमेन। प्रभुले तपाईँहरू सबैजनालाई आशिष गर्नुभएको। जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818-95-85-47 र 9813-58-65-47 9813-58-65-47 हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

जय मसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित कार्यक्रम जहाँ हामी आशाको विषयमा कुरा गर्छौं, विशेष गरी महिलाहरूको लागि परमेश्वरमा भएको आशाको विषयमा। मेरो नाम ममता हो र म हरेक हप्ता यहाँहरूको बीचमा आउने गर्छु। आज हामीले यो हप्ता यो महिना शुरू गरेको सिरिजलाई निरन्तरता दिँदैछौ। यो महिनाभरि चाहिँ हामी हाम्रो विश्वासको बारेमा, परमेश्वरको बारेमा भएका प्रश्नहरूलाई सम्बोधन गर्दैछौ र आजको श्रृंखलामा तपाईँले यीशु ख्रिष्टको बारेमा तपाईँको मनमा भएका प्रश्नहरू, जुन तपाईँले हामीलाई पठाउनु भएको थियो अथवा हामीसँग भएका केही प्रश्नहरूलाई चाहिँ हामीले सम्बोधन गर्ने कोसिस गरेका छौं। आजको कार्यक्रम पनि तपाईँको लागि आशिषमय हुनेछ भन्ने मैले विश्वास लिएको छु। ढिला नगरिकन आउनुहोस्, कार्यक्रम शुरू गरौं। आजको कार्यक्रममा हामी यस्तो व्यक्तिको बारेमा कुरा गर्न गइराखेका छौं जसको नाम संसारभरि सुनिएको छ। उहाँको नाम हो यीशु ख्रिष्ट अथवा जीजस क्राइस्ट। तर यीशुको नाम हामीले कति पटक सुनेका छौं भन्ने कुरा महत्वपूर्ण होइन, महत्वपूर्ण प्रश्न हो हामी यीशुलाई वास्तवमा कति चिन्छौं, उहाँलाई कति हामीले चिनेका छौं। यीशु को हुनुहुन्छ? उहाँ किन यस संसारमा आउनुभयो? किन उहाँलाई क्रुसमा टाँगियो? उहाँको मृत्यु किन आवश्यक थियो? उहाँ पुनरुत्थान हुनुभएको कुरा किन यति महत्वपूर्ण छ? र अन्त्यमा यीशुलाई हाम्रो जीवनको उत्तर भन्नुको अर्थ के हो? आज हामी यीशु ख्रिष्टसँग सम्बन्धित यी यस्ता कुराहरूलाई हेर्नेछौ। हामी छोटकरीमा यसलाई बुझ्ने कोसिस गर्नेछौ। यदि सबै कुरामा विस्तार अध्ययन हामी गर्न सक्दैनौ, तर यी विषयहरूलाई, यी मुद्दाहरूलाई लिएर हामी परमेश्वरलाई या यीशु ख्रिष्टलाई चिन्ने हामी कोसिस गर्नेछौ। है त आउनुहोस् शुरू गरौं। पहिलो र एकदमै आधारभूत प्रश्न, यीशुको हुनुहुन्छ? यदि तपाईँ विश्वासी हुनुहुन्न र यीशुको बारेमा थाहा छैन भने मलाई विश्वास छ यो छोटो रूपमा तपाईँले यीशुलाई बुझ्ने मौका आजको कार्यक्रमबाट पाउँदै हुनुहुन्छ। यदि कसैले तपाईँलाई सोध्यो यीशु को हुनुहुन्छ भनेर, तपाईँ के भन्नुहुन्छ? कसैले भन्न सक्छन् कि उहाँ असल शिक्षक हुनुहुन्थ्यो, कसैले भन्छन् कि उहाँ चाहिँ धार्मिक नेता या अगुवा हुनुहुन्थ्यो, कसैले चाहिँ उहाँ अगम वक्ता हुनुहुन्थ्यो भनेर पनि उत्तर दिन सक्छन्। तर बाइबलले यीशुलाई केवल असल मानिस वा धार्मिक गुरूको रूपमा मात्र प्रस्तुत गर्दैन। यीशु ख्रिष्ट परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो र पूर्ण रूपमा परमेश्वर पनि। यूहन्नाको पुस्तक 1:1 लेखिएको छ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर हुनुहुन्थ्यो। र यूहन्ना 1:14 भन्छ, वचन देहधारी हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ वचन भन्ने शब्दले उहाँ यीशुलाई यहाँ बुझाउन खोजिएको छ। यसको अर्थ के हो त? परमेश्वर मानिसको रूपमा हाम्रो बीचमा आउनुभयो। यीशु केवल परमेश्वरको बारेमा बताउन आउनुभएको होइन, उहाँ स्वयं परमेश्वरलाई हामी सामु प्रकट गर्न आउनुभयो। उहाँले भन्नुभयो, जस्तै मलाई देखेको छ उसले पितालाई पनि देखेको छ। त्यसैले यीशुलाई बुझ्नु भनेको क्रिश्चियन विश्वासको केन्द्रलाई बुझ्नु हो। अब एकैछिन कुरा गरौं ख्रिस्टको सर्वोच्चताको बारेमा। यीशुको सर्वोच्चता भन्नाले के बुझिन्छ? सर्वोच्चता अर्थात यीशु सबैभन्दा माथि हुनुहुन्छ। उहाँ कुनै एक क्षेत्रको मात्र प्रभु हुनुहुन्न, उहाँ कुनै एउटा डिपार्टमेन्टको हेड मात्र हुनुहुन्न, उहाँ सबै कुराका प्रभु हुनुहुन्छ। कलसी 1:15-17 पाउलले यीशुको बारेमा अत्यन्तै शक्तिशाली कुरा गर्नुभएको छ। सबै कुरा उहाँद्वारा सृष्टि गरियो, स्वर्गमा भएका र पृथ्वीमा भएका दृश्य र अदृश्य सबै कुरा उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्, र सबै कुराभन्दा अघि यीशु हुनुहुन्थ्यो। यसको अर्थ यीशु हाम्रो जीवनको एउटा सानो भाग मात्र हुनुहुन्न, उहाँ आइतबारको या शनिबारको चर्चको लागि मात्र यीशु हुनुहुन्न, उहाँ हाम्रो कामको प्रभु हुनुहुन्छ, हाम्रो परिवारको प्रभु हुनुहुन्छ, हाम्रो सम्बन्धको प्रभु हुनुहुन्छ, हाम्रो समयको प्रभु हुनुहुन्छ, हाम्रो पैसाको प्रभु हुनुहुन्छ, हाम्रो भविष्यको प्रभु हुनुहुन्छ, हाम्रो निर्णयहरूको प्रभु हुनुहुन्छ। कहिलेकाहीँ हामी यीशुलाई हाम्रो जीवनमा थप्न चाहन्छौँ, यीशुलाई हाम्रो जीवनमा इन्क्लुड गर्न चाहन्छौ, तर यीशु हाम्रो जीवनको थपिने एउटा कुरा हुनुहुन्न, उहाँ हाम्रो सम्पूर्ण जीवनको प्रभु हुनुहुन्छ। त्यसैले प्रश्न केवल के म यीशुमा विश्वास गर्छु भन्ने मात्र होइन, प्रश्न यो पनि हो के यीशु मेरो जीवनको

परमेश्वरले यीशुलाई किन संसारमा पठाउनुभयो? अब हामी एउटा अत्यन्त महत्वपूर्ण प्रश्नमा आउँछौ। परमेश्वरले यीशुलाई किन संसारमा पठाउनुभयो? यहुना 3:16 हामी मध्ये धेरैजनालाई कण्ठ भएको पद हो, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यस पदमा हामी परमेश्वरको हृदय देख्छौ, प्रेम। परमेश्वरले यीशुलाई संसारमा पठाउनुको मुख्य कारण थियो हामीलाई बचाउनु। किन हामीलाई बचाउन आवश्यक थियो? किनकि मानिस पापमा परेको थियो। पापले मानिसलाई परमेश्वरबाट अलग गर्यो। हामी आफ्नै प्रयासले त्यो सम्बन्धलाई पुनर्स्थापित गर्न सक्दैनथ्यौ। हामी असल काम गरेर हाम्रो पापलाई मेटाउन सक्दैनौ, धार्मिक भएर मात्र पुग्दैन। त्यसैले परमेश्वरले आफ्नै पुत्रलाई पठाउनु भयो, येशु हाम्रो स्थानमा आउनुभयो। हाम्रो पापको भार उहाँले लिनुभयो र उद्धारको बाटो खोल्नुभयो। यसैले येशुको आगमन केवल एउटा ऐतिहासिक घटना मात्र होइन, यो परमेश्वरको उद्धारको योजना हो। अब अर्को प्रश्न, येशु परमेश्वर हामीसँग इम्मानुएल भन्नुको अर्थ के हो? येशुको एउटा नाम हो इम्मानुएल, यसको अर्थ हो परमेश्वर हामीसँग। मत्ती 1:23 यो नाम उल्लेख गरिएको छ। यो नामले एउटा अत्यन्त सुन्दर सत्यलाई बताउँछ। परमेश्वर टाढा हुनुहुन्न, उहाँ मानिसको बीचमा आउनुभयो। उहाँले हाम्रो संसारमा प्रवेश गर्नुभयो। उहाँले भोक महसुस गर्नुभयो, थकान महसुस गर्नुभयो, दुःख अनुभव गर्नुभयो, मानिसहरूको अस्वीकार उहाँले सहनुभयो र अन्तत क्रुसको पीड़ा पनि उहाँले भोग्नुभयो। यसको अर्थ जब हामी दुःखमा हुन्छौ परमेश्वर हाम्रो दुःखबाट अपरिचित हुनुहुन्न। जब हामी एक्लो महसुस गर्छौ उहाँले पनि त्यो एक्लोपनलाई बुझ्नुहुन्छ। जब हामी रोइरहेका हुन्छौ उहाँले हाम्रो आँसुलाई बुझ्नुहुन्छ। जब हामी प्रलोभनमा पर्छौ उहाँले पनि प्रलोभनको या परीक्षाको सामना गर्नुभएको थियो, त्यो कुरा उहाँले बुझ्नुहुन्छ। तर याद गर्नुपर्ने कुरा

उहाँले कहिले परीक्षामा परेर पाप गर्नु भएन। इम्मानुएल परमेश्वर हामीसँग, यो केवल एउटा नाम मात्र होइन, यो हाम्रो आश्वासन हो, हाम्रो आशा हो, हाम्रो भरोसा हो, परमेश्वरको उपस्थिति हाम्रो जीवनमा भएको गवाही हो। तपाईँको जीवनको सबैभन्दा कठिन परिस्थितिमा पनि तपाईँ एक्लो हुनुहुन्न, किनकि इम्मानुएल परमेश्वर तपाईँसँग हुनुहुन्छ। अब अर्को खण्डतिर लागौ। यीशुको जीवनको मुख्य घटनाहरू के थिए त? अथवा यीशुको जीवनीलाई हामीले अध्ययन गर्दा या बताउँदा हामीले छुट्याउनै नहुने कुराहरू। अब हामी यीशुको जीवनका केही महत्वपूर्ण घटनाहरूलाई सम्झौँ है त। यीशुको जन्म एउटा दरबारमा होइन, तर एउटा अति नै नम्र इन्भाइरोमेन्टमा, परिस्थितिमा भयो। मरियमको गर्भबाट उहाँले जन्म लिनुभयो। उहाँको जन्म परमेश्वरको योजना अनुसार भयो। बाल्यकालमा उहाँको परिवारसँग सम्बन्धित घटनाहरू हामीले बाइबलमा पढेका छौँ। अनि करिब 30 वर्षको उमेरमा उहाँले आफ्नो सार्वजनिक सेवाकाईको यात्रालाई सुरु गर्नुभएको थियो। उहाँले बप्तिस्मा लिनुभयो। त्यसपछि उहाँले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न थाल्नुभयो। उहाँले बिरामीहरूलाई निको पार्नुभयो, दुष्ट आत्माहरूलाई मानिसहरूबाट स्वतन्त्र पार्नुभयो, दुष्ट आत्माहरूबाट मानिसलाई स्वतन्त्र पार्नुभयो, भोकाएकाहरूलाई खुवाउनुभयो, आँखा नदेख्नेहरूलाई देख्ने बनाउनुभयो, मानिसहरूलाई क्षमा, प्रेम, पश्चाताप र परमेश्वरको राज्यको बारेमा सिकाउनु भयो। तर यीशुको सेवाकाई केवल चमत्कारहरूको बारेमा थिएन, उहाँ मानिसहरूको हृदय परिवर्तन गर्न आउनु भएको थियो। उहाँले बाहिरको व्यवहार मात्र होइन, भित्रको हृदय पनि हेर्नुभयो र उहाँले विशेष गरी समाजले व्यवस्था गरेका मानिसहरूलाई आफ्नो नजिक बोलाउनु भयो। गरीबहरू, पापी भनेर चिनिएकाहरू, रोगीहरू, अस्वीकार गरिएका मानिसहरू, यीशुले उनीहरूलाई देख्नुभयो। उहाँले ती मानिसहरूलाई प्रेम गर्नुभयो र उहाँले ती मानिसहरूलाई परमेश्वरको प्रेम देखाउनु भयो। त्यसै गरी यीशुको जीवनको अन्तिम चरणतर्फ, संसारमा उहाँको जीवनको अन्तिम वर्षहरू या ती घटनाहरूलाई हामी सम्झन्छौँ भने ती घटनाहरू गम्भीर हुँदै जान्छन्। यीशु आफ्नो प्रचारको यात्रालाई सकाएर उहाँ यरुशलेममा फर्कनुहुन्छ। उहाँले आफ्ना चेलाहरूसँग अन्तिम भोजन गर्नुहुन्छ। गेत्सेमनीको बगैँचामा उहाँले प्रार्थना गर्नुहुन्छ अनि उहाँले अत्यन्तै ठूलो पीड़ा त्यहाँ अनुभव गर्नुहुन्छ। आफ्नै चेलाहरूमध्ये एकजनाबाट उहाँलाई विश्वासघात गरिन्छ र उहाँलाई सेनाहरूले, अधिकारीहरूले पक्रिन्छन्। उहाँमाथि झुटा आरोपहरू लगाइन्छ। उहाँलाई पिलातसको अगाडि महासभाको सामु लगेर उहाँलाई प्रस्तुत गरिन्छ। मानिसहरूको अगाडि उहाँको निन्दा गिल्ला गरिन्छ र अन्तत उहाँलाई क्रुसमा टाँगिन्छ। तर कथा यही समाप्त हुँदैन। तेस्रो दिन येशु ख्रिस्ट मृत्युबाट जीवित हुनुहुन्छ। त्यसपछि उहाँ आफ्ना चेलाहरू कहाँ देखा पर्नुहुन्छ। उहाँले चेलाहरूलाई परमेश्वरको राज्य र सुसमाचारको काम जारी राख्न आज्ञा दिनुहुन्छ अनि अन्तत उहाँ स्वर्ग उचालिनुहुन्छ। येशुको जीवनमा जन्मदेखि पुनरुत्थान र स्वर्गारोहणसम्म भएका यी घटनाहरू केवल इतिहासका घटनाहरू मात्र होइनन्, यी सबै परमेश्वरको उद्धारको योजनासँग जोडिएका छन्। र अब हामी एउटा गहिरो प्रश्नमा आइपुगेका छौं। येशु एक व्यक्तिको रूपमा कस्तो हुनुहुन्थ्यो, या येशुको स्वभाव या येशुको चरित्रहरूको बारेमा तपाईँले पक्कै पनि धेरैचोटि प्रचार गरिएको सुन्नु भएको छ होला। आज फेरि हामी त्यो कुरालाई चाहिँ ताजा गर्नेछौ। हामी येशुलाई परमेश्वरको पुत्रको रूपमा चिन्छौं, तर उहाँको व्यक्तित्व कस्तो थियो त? एउटा इन्डिभिजुअल व्यक्तिको रूपमा उहाँ कस्तो स्वभावको हुनुहुन्थ्यो? बाइबल पढ्दा हामी एउटा अद्भुत तस्विर देख्न सक्छौ येशुको चरित्रको, येशुको स्वभावको। येशु करुणामय हुनुहुन्थ्यो। उहाँले मानिसहरूको पीड़ा देख्नुभयो। उहाँ मानिसहरूको पीड़ामा रुनुभयो। लाजरसको मृत्यु हुँदा येशु रुनु भएको कुरा तपाईँले योनाको पुस्तकमा पाउनुहुन्छ। येशु नम्र हुनुहुन्थ्यो। उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो। सम्भवतः कुनै पनि एउटा ठूलो ओहदामा भएको व्यक्तिबाट पनि हामी यो कुरा देख्दैनौ, तर उहाँ त स्वयं परमेश्वर, परमेश्वरको पुत्र हुनुहुन्थ्यो र पनि उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो। हामी उहाँको नम्रतालाई यहाँ कस्तो सुन्दर तरिकाले देख्न सक्दछौ। येशु सत्य बोल्नुहुन्थ्यो। उहाँले मानिसहरूलाई खुसी पार्नको लागि सत्यलाई लुकाउने या सत्यलाई तोडमोड गर्ने अथवा मानिसहरूले जे सुन्न चाहन्छन् त्यही मात्र बोल्ने उहाँले गर्नु भएन, तर उहाँले सत्य बोल्नुभयो। उहाँ सत्यको लागि लड्नुभयो। उहाँ रिसाउनु पनि भयो, तर कहिले पनि सत्यभन्दा तर्किनु भएन।
यीशुले प्रेम गर्नुभयो, उहाँले आफ्ना शत्रुहरूलाई पनि प्रेम गर्न सिकाउनुभयो, यीशुले क्षमा गर्नुभयो। क्रुसमा हुँदा पनि उहाँले आफ्नो विरुद्धमा आफूलाई झुटो आरोप लगाएर क्रुसमा टाँग्ने मानिसहरूको लागि प्रार्थना गर्नुभयो र पितासँग भन्नुभयो कि यिनीहरूलाई क्षमा गरिदिनुहोस्, किनकि यिनीहरू के गर्दैछन् सो यिनीहरू जान्दैनन्। तर उहाँ कमजोर व्यक्ति भने हुनुहुन्नथ्यो। हामी कतिचोटि त्यो पनि हाम्रो मनमा आउँछ होला कि प्रभुले कहिले पनि मानिसहरूसँग बदला लिनु भएन अथवा उनीहरूलाई सजाय दिनु भएन, उनीहरूले जस्तो व्यवहार गरे त्यस्तै चाहिँ उहाँले फर्काउनु भएन। अनि यो चाहिँ कहिलेकाहीँ हामी उहाँको कमजोरीको रूपमा कहिलेकाहीँ हाम्रो मनमा आउँछ कि त्यसो होइन, उहाँ कमजोर हुनुहुन्नथ्यो। उहाँमा करुणा थियो तर उहाँमा साहस पनि थियो। उहाँ नम्र हुनुहुन्थ्यो तर उहाँ सत्यमा दृढ पनि हुनुहुन्थ्यो। उहाँ मानिसहरूसँग समय बिताउनुहुन्थ्यो तर एकान्तमा पितासँग प्रार्थना गर्न पनि उहाँले समय निकाल्नुहुन्थ्यो। त्यसैले यदि हामी यसलाई पछ्याउने मानिसहरू हौ भने हाम्रो जीवनमा पनि यी गुणहरू देखिनुपर्छ। हामी सोध्न सक्छौ, म येशु जस्तै बन्दैछु कि केवल येशुको बारेमा जान्दैछु? येशुलाई चिन्नु महत्वपूर्ण कुरा हो, तर येशु जस्तै हुनको लागि चाहिँ तपाईँ र म संसारमा बोलाइ

0: यीशुलाई किन क्रुसमा टाँगियो? अब हामी सुसमाचारको केन्द्रमा आउँदैछौ। यीशु किन क्रुसमा मर्नुभयो? उहाँले कुनै अपराध गर्नु भएको थिएन, उहाँ निर्दोष हुनुहुन्थ्यो, तर उहाँले हाम्रो पापको दण्ड आफूमाथि लिनुभयो। यस्तै यहाँ 53:5 भन्छ, हाम्रा अपराधहरूका निम्ति उहाँ घाइते हुनुभयो, हाम्रो कारण चाहिँ उहाँले यी सबै कुराहरू सहनु पर्यो, या यो दण्ड उहाँमाथि आयु परेको हो। क्रुस केवल रोमीहरूले गरेको मृत्यु दण्ड थिएन, क्रुसमा परमेश्वरको उद्धारको योजना पूरा भइरहेको थियो। हामीले पाउनुपर्ने दण्ड उहाँले लिनुभयो, हामीले पाउन नसक्ने क्षमा उहाँद्वारा हामीलाई उपलब्ध गराउनुभयो। हामी परमेश्वरबाट अलग भएका थियौं। ख्रिस्टद्वारा मानिसलाई परमेश्वरसँग मिलापको बाटो हाम्रो निम्ति खोलिएको हो। त्यसैले क्रुसलाई केवल दुःखको प्रतीकको रूपमा मात्रै हामीले हेर्नु हुँदैन। क्रुस परमेश्वरको प्रेम र अनुग्रहको प्रमाण हो। येशूले आफ्नो जीवन जबरजस्ती गुमाउनु भएको होइन, उहाँले हामीलाई प्रेम गर्नु भएको कारण आफ्नो जीवन अर्पण गर्नु भएको हो। त्यसैले जब तपाईँलाई लाग्छ परमेश्वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ भन्ने प्रश्न जब तपाईँको मनमा आउँछ, क्रुसलाई हेर्नुहोस्। क्रुसले भन्छ, हो, परमेश्वरले तपाईँलाई साँच्चै प्रेम गर्नुभएको हो। यीशु मृत्युबाट जीवित हुनुभयो भन्ने कुरा किन हाम्रो जीवनमा महत्वपूर्ण छ, अथवा येशूको बारेमा प्रश्नहरूलाई सम्बोधन गर्दा या येशूको बारेमा हामीले बुझ्दै गर्दाखेरि किन उहाँको पुनरुत्थानको कुरा चाहिँ हामीले बिर्सनु हुँदैन, यो पनि कतिको मनमा हाम्रो आउन सक्छ प्रश्न। यदि येशू क्रुसमा मर्नुभयो भने त्यो कथा त्यही समाप्त भयो, होइन र? येशू अब राम्रो मान्छे हुनुहुन्थ्यो, परमेश्वरको पुत्र हुनुहुन्थ्यो, तर उहाँ क्रुसमा मर्नुभयो, सक्यो कुरा भन्ने जस्तो हुन्थ्यो होला। हाम्रो विश्वासको अवस्था के हुन्थ्यो यदि येशू क्रुसमा मरेको मरे हुनुभएको भएदेखि? पावलले पहिलो कोरिन्थीको पुस्तक 15 ख्रिस्ट पुनरुत्थान नहुनु भएको भए हाम्रो विश्वास व्यर्थ हुने थियो भनेर बताउनु भएको छ। साँच्चै हो, यदि येशूले संसारमा भइन्जेलसम्म ठूला ठूला काम, ठूला ठूला चमत्कार, ठूला ठूला प्रार्थना, ठूला ठूला कुरा गरेर पनि यदि उहाँले क्रुसको मृत्युलाई नजित्नु भएको भएदेखि हाम्रो विश्वास त व्यर्थै जाने थियो। पुनरुत्थान क्रिस्चियन विश्वासको केन्द्रमा छ। येशू साँच्चैकै मृत्युबाट जीवित हुनुभयो, चिहान खाली थियो, उहाँ आफ्ना चेलाहरू कहाँ देखा पर्नुभयो। उहाँको पुनरुत्थानले देखाउँछ कि मृत्यु अन्तिम शब्द या अन्तिम सिन थिएन, पापले अन्तिम विजय प्राप्त गरेको छैन, मृत्युले अन्तिम विजय प्राप्त गरेको छैन। येशू जीवित हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ भन्ने कुराले हाम्रो जीवनमा आशा दिन्छ। यसको अर्थ हाम्रो विश्वास केवल विगतको एउटा व्यक्तिको सम्झनामा मात्र आधारित छैन। ए, राम्रो मानिस हुनुहुन्थ्यो येशू, राम्रै कुरा सिकाउनु भयो, उहाँको सम्झनाको लागि मात्र हामीले विश्वास गरेका होइनौ, तर येशू जीवित हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ र हामी हाम्रो जीवित प्रभुलाई पछ्याउँछौ। त्यसैले हामीसँग आशा छ, हामीसँग अनन्त जीवनको आशा छ। पुनरुत्थानले हामीलाई सम्झाउँछ अन्त्य जस्तो देखिने ठाउँमा पनि परमेश्वरले नयाँ शुरूआत गर्न सक्नुहुन्छ। अब हामी अन्त्यतिर आउँदैछौ, अब अन्तिम प्रश्नमा जाउँ है त। येशू नै उत्तर हुनुहुन्छ, येशू नै सबै कुराको उत्तर हुनुहुन्छ, यसको अर्थ के हो? हामीले यो वाक्य धेरै पटक सुनेका छौँ होला, येशू नै सबै कुराको उत्तर हुनुहुन्छ भन्ने वाक्य प्रचार गर्दा सुन्नु भएको होला, होइन? कसैले तपाईँलाई सम्झाउँदा या सिकाउँदा यो वाक्यलाई बोल्नु भएको होला। यसको अर्थ चाहिँ के हो त? यसको अर्थ येशूले हाम्रो हरेक समस्यालाई हामीले चाहेको तरिकाले तुरन्त समाधान गर्नुहुन्छ भन्ने होइन। यस्तो होइन है, यसरी नबुझौ। येशू हाम्रो जीवनमा समस्या नै नआउने ग्यारेन्टी पनि होइन। येशू हाम्रो जीवनमा हुनुहुन्छ अनि हाम्रो जीवनमा केही पनि समस्या आइपर्दैन भन्ने पनि होइन। तर यसको अर्थ हाम्रो सबैभन्दा गहिरो आवश्यकता येशूमा पूरा हुन्छन् भन्ने चाहिँ हो। हामीलाई क्षमा चाहिन्छ, येशूमा क्षमा छ। हामीलाई परमेश्वरसँग मेलमिलाप चाहिन्छ, येशूले त्यो बाटो खोल्नु भएको छ। हामीलाई आशा चाहिन्छ, येशू हाम्रो आशा हुनुहुन्छ। हामीलाई सत्यको खाँचो छ, येशूले आफूलाई बाटो सत्य र जीवन भनी बताउनु भएको छ। हामीलाई जीवन चाहिन्छ, येशू अनन्त जीवनको स्रोत हुनुहुन्छ। हामी एक्लो महसुस गर्छौ, इम्मानुएल हाम्रो परमेश्वर हामीसँग हुनुहुन्छ। हामी डराउँछौ, येशू हाम्रो भरोसा हुनुहुन्छ। उहाँले भन्नुहुन्छ नडराऊ। हामी पापसँग संघर्ष गर्छौ, येशूमा क्षमा र परिवर्तनको बाटो छ। त्यसैले येशू नै उत्तर हुनुहुन्छ। यसको अर्थ हाम्रो जीवनका सबै परिस्थितिको उत्तर एउटा सजिलो वाक्यमा छ भन्ने होइन। यसको अर्थ हो जीवनको अन्तिम अर्थ, उद्धार, आशा र परमेश्वरसँगको सम्बन्धको उत्तर येशू ख्रिस्ट नै हुनुहुन्छ। प्रिय मित्र, आज हामीले कार्यक्रममा येशूसँग सम्बन्धित केही प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका छौ। हामी एकचोटि सरसरी शुरूआतदेखि अहिलेसम्म हामीले के कुरा गर्यौं दोहोर्याउँ है त। हामीले कुराकानी गर्यौं कि येशू को हुनुहुन्छ भन्ने बारेमा। येशू परमेश्वरको पुत्र, पूर्ण परमेश्वर र पूर्ण मानिस हुनुहुन्छ। येशूको सर्वोच्चताको विषयमा हामीले हेर्यौं र थाहा गर्यौं कि येशू सबै कुरा भन्दा उच्च हुनुहुन्छ। उहाँ हाम्रो जीवनको एउटा भाग मात्र होइन तर हाम्रो जीवनको प्रभु उहाँ हुनुहुन्छ। हामीले हेर्यौं कि हामीलाई पापबाट बचाउन र परमेश्वरसँग हाम्रो सम्बन्ध पुनर्स्थापित गर्न परमेश्वर पिताले येशूलाई संसारमा पठाउनुभयो। अनि हामीले इम्मानुएलको अर्थ के हो भन्ने कुरा र त्यसको वास्तविक अर्थ के हुन्छ भन्ने कुरा हामीले बुझ्यौं। त्यसै गरी हामीले येशूको जीवनको घटनाहरूलाई हेर्यौं। येशूको जन्म, बप्तिस्मा, सेवाकाई, शिक्षा, चमत्कार, क्रूस, पुनरुत्थान र स्वर्गारोहणसम्म नै हामीले सरसर्ती हेर्यौं र हामीले थाहा गर्यौं कि यी सबै कुरा परमेश्वरको उद्धारको योजनाको पाटोहरू थियो। हामीले येशू कस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँको स्वभाव कस्तो थियो भन्ने बारेमा हेर्यौं। उहाँ प्रेमिलो, करुणामय, नम्र, सत्यवादी, क्षमाशील र साहसी हुनुहुन्थ्यो भन्ने कुरा र उहाँ परमेश्वरको पुत्र र स्वयं परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा हेर्यौं। हामीले येशू किन क्रुसमा मर्नुभयो भन्ने कुरा हेर्यौं। हाम्रो सट्टा पापको दण्ड उहाँले लिनुभयो र परमेश्वरसँग हामीलाई पुनर्मिलन गराउनको लागि हाम्रो पापको दागहरू मेटाउनलाई चाहिँ उहाँले क्रुसमा जीवन अर्पण गर्नुभयो भन्ने कुरा हेर्यौं। र हामीले अन्त्यमा हेर्यौं कि येशूको पुनरुत्थानको विषयमा हामी सुनिश्चित हुन किन जरूरी छ भन्ने बारेमा हेर्यौं। र अन्तिममा येशू ख्रिस्ट नै हाम्रो जीवनको सम्पूर्ण उत्तर हुनुहुन्छ। हामीलाई चाहिएका सबै कुरा हामीले येशूमा मात्रै पाउँछौ भन्ने बारेमा हेरेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई येशूलाई अझै नजिकबाट चिन्न र चिनिसक्नु भएको अवस्थामा त्यो सम्बन्धलाई फेरि एकचोटि निहाल्न र फेरि एकचोटि उहाँलाई धन्यवाद दिनको लागि कार्यक्रमले तपाईँलाई प्रोत्साहित गरेको छ भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमबाट आज मैले विदा लिनुपर्ने बेला भइसकेको छ। अर्को हप्ता फेरि हामी अरू केही प्रश्नहरू र त्यसको उत्तरहरूलाई खेलाउने कोशिश गर्नेछौ। आजको लागि भने मलाई कार्यक्रमबाट विदा दिनुहोस्। अर्को हप्ता कार्यक्रम सुन्न नछुटाउनु होला। केही सल्लाह, सुझाव, प्रतिक्रिया छन् भने हामीलाई हाम्रो कार्यक्रमको ठेगानामा तपाईँले पठाउन सक्नुहुनेछ। हवस् त, आजको लागि म कार्यक्रमबाट विदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हार्दिक अभिवादन प्रिय श्रोताहरू, तपाईहरूकै प्रिय रेडियो कार्यक्रम नयाँ आशाबाट संसारको भोकहरू भन्दा स्वर्गको भोकहरूमा बितेर जाने संसारको क्षणिक रंगी चंगी भन्दा अनन्तीय स्वर्गीय आनन्दको वचनहरूतर्फ आफ्नो ध्यान कायम राख्नु उचित भनी बताउन प्रयासरत यो अध्ययन प्रस्तुति नयाँ आशामा स्वागत छ यहाँहरूलाई। आजको प्रस्तुतिमा प्रवेश गर्नुभन्दा अगाडि एकैछिन यो भजन सुनौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि पनि हामी एकपटक परमेश्वरको वचनलाई सँगसँगै पढ्नलाई भेला भएका छौं। आउनुहोस् आजको वचन अध्ययनमा हामी यो छोटो प्रार्थनापूर्वक अगाडि बढौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद यो जीवनको निम्ति, धन्यवाद यो समयको निम्ति, धन्यवाद तपाईँ परमेश्वरको अस्तित्वको निम्ति, किनभने तपाईँ सत्य हुनुहुन्छ, तपाईँ सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ सबैको न्याय गर्नुहुने उद्धारकर्ता पनि हुनुहुन्छ। पिता परमेश्वर, तपाईँको चरणमा हामी आउँदछौँ। आजको वचन अध्ययनमा हामीलाई तपाईँको आत्मा दिनुहोस् र हाम्रो प्रिय श्रोता मित्रहरूको साथमा केही समस्याहरू छन् भने, कसैलाई शारीरिक चङ्गाईको आवश्यकता होला, कोही चिन्ता फिक्रीबाट गुज्रिरहनु भएको होला, कसैलाई बुद्धि र ज्ञानको खाँचो होला, वा विभिन्न जे जस्तो पनि आवश्यकता छ, ती सबै तपाईँको चरणमा हामी लिएर आउँदछौँ, किनभने तपाईँ प्रार्थना सुनेर उत्तर दिनुहुने परमेश्वर हुनुहुन्छ। अध्ययनको यो खण्डमा तपाईँ हामी हरेकसँग हुनुहोस् भनेर पनि विन्ती गर्छौँ, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, जीवनमा धेरै प्रश्नहरू हुन्छन्, ती प्रश्नहरूको जवाफ कहिलेकाहीँ हामी उत्तर नपाउने ठाउँहरूमा खोजिरहेका हुन्छौँ, अर्थात् गलत ठाउँहरूमा। परमेश्वरले यो संसारमा हाम्रो जीवन सही तरिकाले अघि बढाउनको निम्ति जसरी कुनै नयाँ इलेक्ट्रोनिक सामान हामीले किन्दाखेरि, चाहे त्यो टेलिभिजन होस् वा फ्रिज होस् वा मोबाइल होस् वा ल्यापटप होस् वा कम्प्युटर, जे जति पनि हुन्छ, तिनीहरूलाई चलाउनको लागि एउटा क्याटलग दिनुभएको हुन्छ त्यो बेच्ने साहुजीले। अनि जब तपाईँले त्यो किनेर ल्याउनुहुन्छ, तपाईँले आफू खुसी गर्नुहुन्छ त्यसबाट, ए मैले पैसा तिरेर ल्याएको त हो नि, मैले जसरी चलाए पनि हुन्छ भनेर मिल्दैन त्यो। त्यसका निश्चित नियमहरू हुन्छ, कति तापक्रममा त्यो चलाउनु पर्ने वा कति भोल्टको त्यसलाई करेन्ट सप्लाई गर्ने, कस्तो परिस्थितिमा त्यसको उच्चतम फाइदा हुन सक्छ, के गरेमा त्यो खराब हुन सक्छ, र त्यसलाई कति कति बेलामा अन गर्नुपर्छ, अफ गर्नुपर्छ, र बेला बेलामा कसरी यसको हेरचाह गर्नुपर्छ, यी विभिन्न नियमहरू त्यहाँ हुन्छन्। एउटा सानो इलेक्ट्रिक सामान चलाउन त त्यत्रो मोटो मोटो पुस्तकहरू हुन्छन्, नियम कानुन वा यसको सञ्चालन विधिहरूलाई लिएर। भनेपछि यो हाम्रो अमूल्य जीवन चलाउनलाई के परमेश्वरले हामीलाई बिना कुनै क्याटलग पठाउनु भएको होला र वा राख्नु भएको होला र परमेश्वरले त्यतिकै हामीलाई छोड्नु भएको छैन, उहाँले आफ्नो लिखित वचन दिनुभएको छ जहाँ जीवनका प्रश्नहरूको उत्तर पाइन्छ र हामीले त्यसबाट जीवन उपयोगी कुराहरू सिक्न सक्छौँ। हाम्रो जीवनका विभिन्न प्रश्नहरूलाई हामीले परमेश्वरको वचनमा जब लगेर ठोक्छौँ वा त्यहाँनिर फ्याल्छौँ वा हामीले त्यसमा ती प्रश्नहरूको जवाब खोज्ने चेष्टा गर्छौँ, त्यहाँ अवश्य पनि केही न केही समाधान परमेश्वरले राखिदिनु भएको हुन्छ। यसै सिलसिलामा हामीले के परमेश्वर साँच्चीकै वास्तविक हुनुहुन्छ, यदि परमेश्वरको अस्तित्व छ भने के उहाँसँग हामी सँगसँगै हिँड्न सक्छौँ, उहाँको शक्तिलाई अनुभव गर्न सक्छौँ, यदि उहाँ हुनुहुन्छ भने कसरी उहाँ बोल्नुहुन्छ र के उहाँको लिखित वचनलाई हामीले विश्वास गर्न सक्छौँ, स्वर्ग कति यथार्थपरक छ त, साँचो आनन्दको रहस्य के हो, अनि के त्यहाँ एउटा असल मित्र हुनुहुन्छ, र त्यस्तै गरेर एउटा आनन्दमय विश्रामको रहस्यलाई कसरी थाहा गर्न सकिन्छ भन्ने विभिन्न जुन विषयहरू हुन्छ जसले हाम्रो जीवनलाई प्रभावित पार्न सक्छन्, त्यसलाई हामीले हेरिरहेका छौँ, अध्ययन गरिरहेका छौँ। श्रोता मित्रहरू, विश्रामको आवश्यकतालाई हामीले मनन गर्ने प्रयास गरिरहेका छौँ यो समयमा, अध्ययनको क्रममा। यो चरम भौतिकवादले ग्रस्त, अनैतिकताले भरिएको नश्वर संसारको आजको एक तड्का र आवश्यकता भनेको परमप्रभुले हामीलाई उहाँको अथाह कृपामा उपलब्ध गराउनु भएको आत्मिक आशिष र असल प्रतिज्ञाहरूलाई उहाँको पुत्रसँग थुमामा मसीहमा दिन दिनैको न्यानो सम्बन्धमा रहेर अनुभव गर्नु पनि हो। परमेश्वरसँगको न्यानो सम्बन्धको शुरूआत र निरन्तरता हामी दैनिक व्यक्तिगत प्रार्थना, परमेश्वरसँगको वार्तालाप भनौँ र वचन अध्ययनद्वारा उहाँको इच्छालाई जानेर पनि हामी गर्न सक्छौँ। उहाँ र हाम्रो सम्बन्धमा हामीले ध्यान दिनुपर्ने एउटा महत्वपूर्ण कुरा के पनि हो भने उहाँले हाम्रो उद्धारको निम्ति गर्नुभएको कामलाई उहाँले अपुरो छोड्नु भएन। कयौं पटक यस्तो हुन्छ कि हामीले कुनै काम गर्दाखेरि सुरु गर्छौँ तर त्यसलाई पूर्णता दिँदैनौँ, तर परमेश्वरले आफ्नो त्यो काम त्यसरी छोड्नु भएन तपाईँ र मेरो भलाइको निम्ति। जसरी सृष्टिको प्रारम्भिक सातामा उहाँले हरेक असल थोक वा यो संसारको सृष्टि छ दिनमा गरी सातौं दिनमा विश्राम लिनुभयो, त्यसरी नै मानव उद्धारको महान काममा पनि ख्रिस्टले छैटौं दिनमा आफ्नो काम कलवरीको क्रुसमा सिद्धाएर शुक्रबारको दिन र सातौं दिनमा संसारबार वा सबातको दिन उहाँले विश्राम लिनुभयो। तसर्थ हाम्रो आत्मिक उद्धारको सवालमा हाम्रो साँचो विश्राम, वास्तविक सुरक्षा त्यहाँ सम्भव भएको छ, किनभने कलवरीको क्रुसमा मानव उद्धारको निम्ति आफ्नो प्राण अर्पण गर्दा गर्दै युहन्नाको सुसमाचारीय पुस्तकको 19:30 उल्लेख भए जस्तै उहाँले अब सिद्धियो भनी घोषणा गर्नुभयो। यसको अर्थ उहाँले तपाईँ र मेरो अनन्त जीवनको निम्ति आवश्यक पर्ने अति महत्वपूर्ण र मानिसको निम्ति असम्भव अर्थात हाम्रो पापको ज्याला तिर्नको निम्ति आवश्यक एक सिद्ध र पवित्र जीवित भेटीको रूपमा आफ्नै जीवन न्यौछावर गर्ने कुरा के छैन त यो यथार्थ अचम्मको। मित्रहरू, एकैछिन तपाईँ एकान्तमा रहँदाखेरि तपाईँले परमेश्वरको त्यो प्रेमलाई सम्झने प्रयास गर्नुहोस्। एउटा यस्तो प्रेम जसले तपाईँ र मेरो निम्ति आफ्नो एकमात्र पुत्र दिनुभयो, आफ्नो पुत्रमा उहाँले आफैलाई नै वास्तवमा भन्ने हो भने उहाँले कलवरीमा दिनुभयो। हामीसँग त्यो ल्याकत थिएन कि हामीले आफैले आफैलाई बचाऊ भनेर। प्रत्येक मानिस जसले पाप गर्छ उसले मृत्यु प्राप्त गर्छ र यो संसारमा प्रत्येक मान्छे जो जन्मिन्छ त्यो एक दिन मर्छ पनि। यसैले के देखाउँछ भने पापको कति भयानक परिणाम सारा सृष्टिले भोगिरहेको छ। परमेश्वरले त मान्छेलाई मर्नको लागि बनाउनु भएको थिएन र पापको कारणले जब मृत्युले प्रवेश पायो संसारमा तब उहाँले मानिसको हितको लागि आफ्नो प्रेमको योजनालाई मूर्त रूप दिनुभयो, अर्थात् आफ्नो पुत्रलाई पठाएर सिद्ध जीवन बिताएर उहाँ तपाईँ र मेरो निम्ति हाम्रो दण्ड भोग्नलाई तयार हुनुभयो। यो यथार्थलाई एकैछिन तपाईँले सम्झनुभयो भने तपाईँले परमेश्वर कस्तो प्रेमिलो हुनुहुन्छ र उहाँ कति महान हुनुहुन्छ भन्ने कुरालाई तपाईँले अवश्य पनि महसुस गर्न सक्नुहुन्छ। म परमेश्वरको प्रेमको लायक त छुइनँ, म यति नराम्रा कुराहरूले भरिएको मानिस हुँ, तर पनि परमेश्वरले मलाई यति धेरै माया गर्नुभयो कि मलाई सुध्रिने मौका दिनुभयो र मलाई अनन्त जीवनको भागीदार बनाउनलाई उहाँले आफ्नो पुत्र मेरो निम्ति दिनुभयो। यो कुनै पनि मान्छेले जब सम्झिन्छ यी कुराहरू तब उसले परमेश्वरको अर्कै एक प्रेमिलो रूप देख्न थाल्छ। आउनुहोस् एकैछिन हामी हिब्रूको पुस्तकको 9:26 र 10:14 पढौं र त्यहाँ यस्तो लेखिएको छ, आफ्नै जीवन त्याग वा अर्पणद्वारा मानिसको पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकपल्ट प्रकट हुनुभएको छ। पिता परमेश्वरको इच्छा पूरा गर्न पुत्र परमेश्वरको आज्ञाकारिताले येशु ख्रीष्टको त्यागद्वारा सदाको निम्ति हामीलाई उहाँले पिता परमेश्वरको नजरमा पवित्र बनाउनु भएको छ र त्यो उहाँले आफ्नो एकै सिद्ध त्यागद्वारा गर्नुभएको छ। यदि हामीले गहिराईमा गएर विनम्रतापूर्वक मानव इतिहास र परमेश्वरको वचनलाई अध्ययन गर्दछौं भने हामी यो कुरामा प्रष्ट हुन सक्छौ कि सारा सृष्टि पाप र अनैतिकताको आर्तनादमा वा पीड़ामा छटपटिरहेको छ। संसार राम्रो हुनुको साटो झनै ज्यादा नैतिक रूपमा पतन हुँदै गइरहेको छ र दुष्टता र अपराध, भ्रष्टाचार र व्यभिचार, लोभ, ईर्ष्या, हत्या, हिंसाको चक्र बढ्दै गइरहेको छ। यस्तो अवस्थाको पछाडिको मूल कारण भन्नु नै पाप अर्थात् परमेश्वरको प्रेमको नैतिक आज्ञाको व्यवस्था विरूद्ध चल्ने मानव चाहना हो, जुन दुःखद छ आफै। अनि पापको स्वत परिणाम हामीले केही समय अघि पढेको जस्तै मृत्यु हो भनी हेरेका थियौं। तर हाम्रो निम्ति आशाको किरण बनेर हाम्रो पापको खातिर हामीले अनन्त दण्ड भोग्न नपरोस् भनेर परमप्रभु आफैले पुत्र परमेश्वरलाई हाम्रो दण्ड आफूमा लिन वा भोग्न कलवरीमा त्यो श्रापित क्रुसमा झुन्डिन अनुमति दिनु र ख्रिस्टले उहाँको त्यो महान र त्यागपूर्ण कार्यद्वारा हामी हरेकको पापको दण्ड आफूमा भोग्नुभयो र परमेश्वरको सिंहासनबाट हाम्रो निम्ति क्षमादानको असल उपहार प्रदान गर्नुभयो, ताकि आशाहीन मानिस आफ्नो अपवित्र अवस्थामा मर्न नपरोस् अनन्त रूपमा र अनन्त जीवन उसले गुमाउन नपरोस्। यो एक असल खबर हो प्रत्येक मानिसको निम्ति मित्र। यदि हामीले आफ्ना गल्ती र पाप परमेश्वरको नजरमा स्वीकार गरी पश्चातापी हृदयका साथ उहाँ कहाँ आएर अब उपरान्त हामी पापपूर्ण अनैतिकताको मार्गमा हिँड्ने छैनौँ भनी प्रण गर्छौं भने हामीलाई क्षमा दिन र पापपूर्ण अनैतिकताको पीडाले थिचिएको हाम्रो हृदय अनि मस्तिष्कलाई शीतल विश्राम दिई स्वर्गीय अनन्तताको आनन्दको अनुभूति दिलाउन उहाँ सदैव तत्पर हुनुहुन्छ र त्यसैको पनि चिन्ह स्वरूप उहाँले आफ्नो पवित्र सवात अर्थात हप्ताको सातौं दिन हामीलाई उहाँको प्रेमको चिन्ह स्वरूप दिनुभएको छ, जुन चाहिँ उहाँसँग हामी गुणस्तरीय समय यो संसारमै रहँदा पनि व्यतीत गर्न सकौं भनी आफ्नो विभिन्न थकाईपूर्ण कार्यहरूबाट विश्राम लिई धन्यवाद हृदयका साथ उहाँको अनुग्रहको सिंहासनमा वा त्यो समक्ष साहसको साथ हामी आउन सकौं, उहाँलाई पिता भनेर पुकार्न सकौं। हामीलाई चाहिने विश्राम परमेश्वरमा प्राप्त गर्न सकिन्छ भनेर सम्झाउनुको लागि सब उहाँले गर्नुभयो। हाम्रो हरेक पीडा र तनाव अनि दोषी मानसिकता अत्यर्पना र अनैतिकता र आलस्यपनाको उहाँसँग समाधान छ। यी सबै सांसारिक चिन्ता र फिक्रीबाट उहाँले हामीलाई पार लगाउन वा विश्राम दिन सक्नुहुन्छ र हामीले उहाँमा शान्ति प्राप्त गर्न सक्छौ भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
2: भित्ताको लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

प्रिय श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 NEWHOPEFORALL2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर 9800823326 को सम्झना गराउँदै कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र मम्मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
8: क्रिस्टियन आध्यात्मिक कार्यक्रम। आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशूलाई बुझाउँछ, यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने

मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 9:1-8 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। त्यसपछि यसु डुङ्गामा चढेर पारी जानुभयो र उहाँको आफ्नो शहरमा आउनुभयो। मानिसहरूले खाटमा पसरिरहेको एकजना पक्षघातीलाई उहाँ कहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षघातीलाई भन्नुभयो, छोरा साहस गर, तिम्रा पाप क्षमा भए। शास्त्रीहरू मध्ये कतिले आपसमा भने, यिनी परमेश्वरको निन्दा गर्दैछन्। येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दैछौ? किनकि के भन्नु सजिलो छ, तिम्रा पाप क्षमा भए भन्नु, कि उठ र हिँड भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, उठ, तिम्रो खाट बोक र घर जाऊ। अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। जब भीड़ले यो देख्यो तब तिनीहरू भयभीत भए र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे। आजको सन्देशको शीर्षक छ, एक अपाङ्ग मानिस परमेश्वरको राज्यमा। यसले गर्नुभएका आश्चर्य कर्महरू मध्ये अहिले पढेको घटना एक हो। यस घटनामा पक्षघात रोगको कारण अपाङ्ग भएको एकजना मानिसको बयान गरिएको छ, जो वर्षौंदेखि ओछ्यानमा पसिरहेको छ। ऊ आशाविहीन जीवन बिताइरहेको छ। हुन सक्छ उसले यसको बारेमा सुनेको छ, धेरै बिरामीहरूलाई उहाँले निको पार्नु भएको कुरा पनि सुनेको छ, तर उसले येशूलाई भेट्न असम्भव थियो। यो कथाले यो कुरा पनि देखाएको छ कि कोही येशूलाई खोज्दैछ भने कुनै न कुनै माध्यमद्वारा येशूले त्यसलाई भेट्नुहुन्छ। यहाँ चारजना मानिसहरूको बारेमा बताइएको छ, जसले त्यो पक्षघात रोगले पीड़ित मानिसलाई खाटमा सुताएर बोकेर येशू कहाँ ल्याए। तर उनीहरूको लागि त्यस पक्षघातीलाई येशू कहाँ ल्याउनु सजिलो थिएन, तापनि तिनीहरू सफल भए। येशूले त्यस पक्षघातीलाई उसको रोगबाट पूर्ण रूपले निको पार्नुभयो। अब ऊ एक नयाँ मानिस भयो। अब उसले परमेश्वरको राज्यमा प्रवेश पायो। अरू मानिसहरूले उसमा भएको परिवर्तन देखे र परमेश्वरको महिमा गरे। येशू संसारमा आउनुको मुख्य उद्देश्य मानिसहरूलाई पाप र सबै किसिमका बन्धनबाट स्वतन्त्र पारेर परमेश्वरको राज्यमा प्रवेश गराउनु थियो। यो काम उहाँले अहिले पनि गर्दै हुनुहुन्छ। येशूले यहाँ जुन आश्चर्य काम गर्नुभयो, यस घटनामा मुख्य चार किसिमका मानिसहरू देख्न सकिन्छ। पहिलो, येशूमा विश्वास गर्नेहरू। यी घटनालाई बाइबलको अर्को ठाउँमा यसरी लेखिएको छ, अनि चारजनाले बोकेको एकजना पक्षघातीलाई लिएर मानिसहरू उहाँ कहाँ आए। तिनीहरू पहिले आफैले येशूमाथि विश्वास गरेका थिए, येशू नै परमेश्वर हुनुहुन्छ भनेर उनीहरूले विश्वास गरेका थिए। त्यस पक्षघातीमा येशूमाथि विश्वास गर्ने अवस्था थिएन, तर ती चारजना मानिसले विश्वास गरे। येशूमा मुक्ति छ, पाप क्षमा छ र उहाँमा नै अनन्त जीवन छ भनेर उनीहरूले विश्वास गरेका थिए। उनीहरूमा यो विश्वास थियो कि त्यो पक्षघाती बिमारीलाई उहाँले निको पार्नुहुनेछ। यही विश्वासको साथ तिनीहरू त्यस रोगीलाई येशू कहाँ ल्याए र आफ्नो विश्वास प्रकट गरे। यहाँ यसरी लेखिएको छ, येशूले तिनीहरूको विश्वास देख्नुभयो। त्यस पक्षघातीलाई येशू कहाँ ल्याउनलाई तिनीहरूले जे गरे त्यो तिनीहरूको विश्वासको काम थियो। तिनीहरूको विश्वास हृदयको विश्वास थियो। तपाईँको विश्वासको कारण तपाईँको उद्धार हुन्छ। तपाईँको साधारण विश्वासको कारण असाधारण काम हुन्छ। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई

0: यसुमा विश्वास अनिवार्य छ। दोस्रो, यसुमा स्वतन्त्र पारिएको मानिस। यहाँ बयान गरिएको मानिस पक्षघात रोगले पीडित छ। ऊ अत्यन्तै नाजुक अवस्थामा छ। ऊ शारीरिक रूपमा अपाङ्ग छ। ऊ आफै केही गर्न सक्दैन त अरू माथि भर पर्नु पर्छ। विभिन्न प्रकारले मानिस अपाङ्ग हुन्छ। कोही हात खुट्टा नचलेर, कोही आँखा नदेखेर, कोही कान नसुनेर, त कोही अन्य कारणबाट अपाङ्ग हुन्छ। तर प्रत्येक मानिस आत्मिक रूपमा अपाङ्ग छ। पापको कारण सत्य र असत्य छुट्याउन नसक्ने भएको छ। अरूले जता डोर्यायो त्यतै जानुपर्छ। अहिले हामीले त्यस्तै एकजना मानिसको बारेमा पढ्यौं जसले आफ्नो पक्षघात बिमारको कारण आशाहीन जीवन बिताइरहेको छ। त्यस्तै अवस्थामा ती चारजना मानिसहरूले विश्वास साथ उसलाई यसु कहाँ ल्याए। तिनीहरूको विश्वासको कारण त्यो मानिसले पनि विश्वास गर्यो। त्यसको परिणाम स्वरूप यसुले त्यसलाई भन्नुभयो, तिम्रा पाप क्षमा भए। अब त्यो मानिस पापबाट स्वतन्त्र भयो। तर त्यसको समस्या पक्षघातको समस्या पनि मुख्य थियो। यसै कारण यसुले त्यसलाई भन्नुभयो, उठ, तिम्रो खाट बोख र घर जाऊ। यो उसको शारीरिक चङ्गाईको कुरा थियो। अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। यो एउटा ठूलो आश्चर्य काम थियो जसबाट पक्षघात लागेको मानिस पूर्ण रूपले स्वतन्त्र भयो। यसुले अहिले पनि कुनै पनि मानिसलाई सबै किसिमका बन्धनहरूबाट स्वतन्त्र पार्न सक्नुहुन्छ। तेस्रो, यसुलाई विरोध गर्नेहरू। यहुदीहरूमा साँच्ची रूप भनिने केही समूह थिए। यसुले गर्नुभएका आश्चर्य कर्महरूको कारण उहाँलाई विरोध गरे। यसुले त्यो पक्षघातीलाई तिम्रा पाप क्षमा भए भन्नुभएको थियो। तर ती शास्त्रीहरूलाई मन परेको थिएन, किनभने तिनीहरूले यसुलाई परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास गर्दैनथे। उनीहरू उहाँलाई विश्वास गर्न चाहँदैनथे। यसुले यस्ता आश्चर्य कर्महरू गर्दा पनि उनीहरूको हृदय कठोर थियो। यहाँ यसुले उनीहरूलाई भन्नुभयो, तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ? मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक। यसुले यहाँ आफैलाई मानिसको पुत्र भन्नुभयो, किनभने उहाँ पूरा परमेश्वर मात्र होइन तर पूरा मानिस पनि हुनुहुन्थ्यो। आज पनि धेरै मानिसहरू छन् जसले यसुलाई विश्वास गर्न चाहँदैनन् र उहाँको विरोध गर्छन्। उहाँको विरोध गर्नुको अर्थ उहाँको वचनको विरोध गर्नु हो, उहाँको कामको विरोध गर्नु हो। यो संसारमा शैतानले काम गरिराखेको छ। शैतानको मुख्य काम मानिसलाई सत्यको विरोध गर्न लाउनु हो र यसुलाई विश्वास गर्नेहरूको विरोध गर्नु हो। चौथो, यसुको काम देखेर परमेश्वरको महिमा गर्नेहरू। यहाँ धेरै मानिसहरू थिए जो यसुको वचन सुन्न आएका थिए, उहाँले गर्नुभएका कामहरू हेर्न आएका थिए र कतिजना आफै यसुद्वारा निको पारिएकाहरू थिए। तिनीहरूले यो आश्चर्य कर्म देखे। जहाँ कयौं वर्षदेखि पक्षघात रोगले पीडित मानिसलाई यसुले निको पार्नुभयो र त्यो मानिस हिँड्न थाल्यो, उसले पाप क्षमाको आनन्द प्राप्त गरेको छ। उसले यसुमा नयाँ जीवन पाएको छ। अब ऊ परमेश्वरको राज्यमा प्रवेश गरेको छ। यो देखेर सबैजना आश्चर्यचकित भए। हामीले त्यस्तो कहिल्यै देखेका छैनौ भन्ने तिनीहरूले परमेश्वरको महिमा गरे। यसुले यहाँ जुन आश्चर्य कर्म गर्नुभयो त्यो कुनै चमत्कार देखाउनलाई थिएन, तर एउटा पक्षघात रोगले पीडितलाई उद्धार गर्नुभएको घटना थियो। त्यो मानिसलाई पूर्ण रूपले परिवर्तन गर्नुभयो। यो घटना ती मानिसहरूले देखे, अचम्मित भए र परमेश्वरको महिमा गरे। परमेश्वरको महिमाको लागि उहाँले त्यो काम गर्नुभयो। आजको सन्देशमा हामीले मुख्य चार थरीका मानिसहरू देख्छौ। पहिलो, यसुमा विश्वास गर्नेहरू। दोस्रो, यसुमा स्वतन्त्र पारिएको मानिस। तेस्रो, यसुलाई विरोध गर्नेहरू। र चौथो, यसुको काम देखेर परमेश्वरको महिमा गर्नेहरू। हामी कुन समूहमा पर्छौ? प्रिय श्रोता, अहिले तपाई आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: यदि जयमसी यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। हितोपदेश 29:18 पदले भन्छ, जहाँ दर्शन छैन त्यहाँ मानिसहरू चाहिँ भाँडिन्छन्। भाँडिनु शब्दले बिग्रने र क्षयका चित्रहरू चाहिँ सृजना गर्दछ, जस्तो फलभित्रबाट सर्छ। कुन चाहिँ विशेष दिनमा विवाहबाट उत्साह हराउँछ वा कुनै कामदारले एक समय आफूलाई रोमाञ्चित गर्ने कामप्रति चासो गुमाउँछ, टायरबाट चुपचाप चुहिएको हावा जस्तै हाम्रो भार बोक्न र हाम्रो गन्तव्यमा हामीलाई शक्ति दिनको लागि बनाइएको कुरो अब मुस्किलले हल्लन सक्छ। यदि तपाईँ अहिले त्यस्तै महसुस गर्दै हुनुहुन्छ भने यो प्रतिज्ञा पढ्नुहोस् र यसलाई तपाईँ भित्र जरा गाड्न दिनुहोस्। वचनले भन्दछ, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोड्छन्, तर परमप्रभुको बाटो हेर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू चिल झैं माथि माथि उड्नेछन्, तिनीहरू दगुर्नेछन् तापनि थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31 पद। महान प्रेरित पावलले आफ्ना प्रशंसकहरूलाई भने, हामी पनि त तपाईहरू जस्तै दुःख सुख भोग्ने मानिसहरू हौ। हामी सबै एउटै त्रुटिपूर्ण सामग्रीबाट बनेका छौं, त्यसैले हामीलाई परमेश्वरको शक्ति र दया चाहिन्छ, जुन चाहिँ हामीलाई हरेक दिन नयाँ गरी प्रदान गरिएको छ। त्यसैले जब तपाई निराश महसुस गर्दै हुनुहुन्छ तब के गर्ने भन्ने कुराहरूमा चाहिँ दुईवटा कुराहरू छन्। पहिलो, तपाईँ शारीरिक रूपमा थकित हुनुहुन्छ भने आराम गर्नुहोस्। दोस्रो, परमेश्वरको परिवारले कसरी काम गर्छ भन्ने बारेमा सोची अलगै बस्न छोड्नुहोस्। बाइबलले भन्छ, एकले अर्काको चाहिँ बोझ उठाओ, गलाती 6:2। तथ्य यो हो कि तपाईँले विगतमा अरूलाई दिनुभएको थियो, तर अब तिनीहरूबाट अनुग्रह र नम्रता प्राप्त गर्ने समय आएको छ। अगाडि बढ्नुहोस्, आफ्नो सम्बन्ध प्रयोग गर्नुहोस्, परमेश्वरको वचन पढ्न शुरू गर्नुहोस्, उत्साहजनक संगीत सुन्नुहोस् र आफ्नो ठाउँ प्रशंसाले भर्नुहोस्। जब तपाईँ यी काम गर्नुहुन्छ तपाईँको ध्यान परिवर्तन हुनेछ र तपाईँको विश्वास बढ्न थाल्नेछ। निराश महसुस गर्नुहुँदा परमप्रभुको बाटो हेर्नेहरूको बल फेरि नयाँ हुनेछ भन्ने वचनबाट उत्साह पाउनुहोस् भन्ने यो उत्साह तपाईँको लागि राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस् त।